0: सबैको रेडियो सामुदायिक रेडियो रोल्पा 93.8 MHz।
1: अहिले बिहानको 6 बज्यो।

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी सम्झना महर्जनसँगै मदन पौड्यालको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल वैशाख 29 गते मंगलबार, सन् 2026 मे 12 तारिक जेठ कृष्ण पक्षको दशमी तिथि।
2: काया कैरनका साथमा
1: किसान पाइप प्रोडक्ट्स प्राली,
2: राष्ट्रको शान किसान,
1: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।
0: काया कैरन सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: एसईई को नतिजा एक महिनामै सार्वजनिक, अघिल्लो वर्षको तुलनामा 4% भन्दा धेरै पास, ग्रेड वृद्धि परीक्षा असार 1 गते देखि।
0: सुशासन, डिजिटलाइजेशन र लगानी विस्तार आर्थिक रूपान्तरणको आधार बनाउने सरकारको नीति, आउँदो दशकभर औसत 7% आर्थिक वृद्धिको महत्वाकांक्षी लक्ष्य, बजेटमा स्रोत व्यवस्थापन भए अर्थतन्त्र चलायमान बन्ने।
1: वैदेशिक रोजगारीमा रहेका नेपालीमा मानसिक समस्या धेरै, कुनै पनि स्वास्थ्य समस्या भए निशुल्क टेलिमेडिसिन सेवामा सम्पर्क गर्न अनुरोध।
3: विभिन्न साइटहरू हेर्ने, युट्युब भिडियोहरू हेर्ने गर्नुको साटो हामीलाई डाइरेक्ट सोझै सम्पर्क गर्नुहोला, सोझै मेसेज गर्नुहोला, हामी तपाईँको स्वास्थ्य समस्या समाधान गर्नको लागि तयार छौँ भन्न चाहन्छु।
0: थाइल्यान्डका पूर्व प्रधानमन्त्री सिनावात्रा जेलमुक्त, राम्रो आचरण र बढ्दो उमेरका कारण तोकिएको 1 वर्ष सजाय अगावै रिहा।
1: र विश्वकप क्रिकेट लिग 2 श्रृङ्खला अन्तर्गत नेपालले आज स्कटल्यान्डसँग खेल्दै आइपिएल क्रिकेटमा दिल्लीले पन्जाबलाई 3 विकेटले हरायो।
4: विषादीको सुरक्षित प्रयोग सम्बन्धमा कृषक व्यवसायीहरूलाई जरुरी सूचना।
5: जीवनाशक विषादी विष हो, औषधि होइन। यसर्थ जीवनाशक विषादीको सुरक्षित प्रयोगका लागि सबै सचेत बनौ। जीवनाशक विषादीको प्रयोगकर्ताले सूचक पत्र तथा पर्चामा लेखिएको विवरणको अध्ययन गरी सिफारिस गरिएको बालीमा सिफारिस मात्रामा सुरक्षित तवरले प्रयोग गरौं। विषादी प्रयोग पछि पर्खनु पर्ने अवधिको पालना गरौं।
4: अत्यधिक विषादीको अवशेष राखी उत्पादन तथा बिक्री गरेमा जीवनाशक विषादी व्यवस्थापन ऐन 2076 बमोजिम दण्ड सजाय हुने बेहोरा सबैमा सूचित गर्दछौ।
5: प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र।
6: शेयर बजारमा लगानी गर्नु सबैका लागि सजिलो हुँदैन। दिनभर बजार हेर्नु पर्ने र सही शेयर छनोट गर्नुपर्ने झन्झट धेरैलाई हुन्छ।
7: अब यो चिन्ताको समाधान छ म्युचुअल फन्ड मार्फत लगानी, जहाँ जोखिम तुलनात्मक रूपमा कम हुन्छ। लक्ष्मी सनराइज म्युचुअल फन्ड अन्तर्गतको क्लोज एन्डेड म्युचुअल फन्डले ल्याएको छ नयाँ योजना, LS Horizon 12। अनुभवी फन्ड म्यानेजर र ब्यालेन्स पोर्टफोलियो स्ट्राटेजी मार्फत तपाईँको लगानी सुरक्षित र व्यवस्थित बनाइन्छ। कम जोखिम सहित दीर्घकालीन प्रतिफलका लागि LS Horizon 12 एक स्मार्ट विकल्प हो। योजना आकार ₹1,20,00,000, न्यूनतम लगानी ₹1,000, प्रति युनिट मूल्य ₹10। मेरो शेयर या आस्पाको माध्यमबाट सजिलै आवेदन दिन सकिने। आइपिओ खुल्ला हुने मिति 2083 वैशाख 30 गते रहेको छ। LS Horizon 12, आजको स्मार्ट योजना, भोलिको सुरक्षित भविष्य। म्युचुअल फन्ड लगानी बजार जोखिममा आधारित छ। लगानी गर्नु अघि सम्बन्धित दस्तावेजहरू ध्यान दिएर पढ्नुहोला।
8: बेटर अप्लायन्सेस का एसी, कुलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ
1: काया कहिरनमा अब खबरको सिलसिला सुरुमा एसईको नतिजा माध्यमिक शिक्षा परीक्षा एसईको नतिजामा 4.17% सुधार आएको छ राष्ट्रिय परीक्षा बोर्डले हिजो सार्वजनिक गरेको 2082 एसईको नतिजा अनुसार 65.98% विद्यार्थी उत्तीर्ण भएका छन् भने 34.2% नन ग्रेडेड भएका छन् 2081 एसईमा भने 271,279 अर्थात् 61.81% उत्तीर्ण भएका थिए नतिजा प्रकाशनको जानकारी दिन हिजो आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक टुकराज अधिकारीले नियमित तर्फ 284,160 विद्यार्थी उत्तीर्ण भएको र 146,507 नन ग्रेडेड भएको बताउनुभयो गएको चैत 19 29 सञ्चालित परीक्षामा 512,421 सहभागी थिए बोर्डले परीक्षाको एक महिनामै नतिजा सार्वजनिक गरेको हो परीक्षा नियन्त्रक अधिकारीले नतिजामा सुधार हुनु स्वाभाविक रहेको बताउनुभयो यसपटक छोटो समयमा नतिजा निकाल्न निकै दबाव पनि थियो कापी परीक्षण फितलो होला कि भन्ने धेरैलाई आशंका थियो धेरै पास हुन्छन् भन्ने आशंका पनि थियो क्वालिटी हुँदैन भन्ने थियो तर शिक्षक वर्गले इमान्दार भएर कापी परीक्षण गर्नुभयो उहाँले भन्नुभयो 4% नतिजा सुधार हुनु स्वाभाविकै हो यसले कापी परीक्षणको गुणस्तर राम्रो भएको पुष्टि गर्छ उहाँले भन्नुभएको छ यसैबीच यसपटक परीक्षामा अनुत्तीर्ण भएकाहरूका लागि लक्षित गरी असार 1 परीक्षा सञ्चालन हुनेछ त्यो परीक्षाका लागि बोर्डले सम्बन्धित विद्यालयलाई थप तयारी कक्षा पनि सञ्चालन गर्न अनुरोध गरेको छ नन ग्रेडेड सबै विद्यार्थीले मौका परीक्षा दिन पाउनेछन् त्यस्तै बोर्डले एसईको नतिजामा चित्त नबुझेमा पुनर्योग गर्ने तालिका पनि सार्वजनिक गर्नेछ आफूलाई शङ्का वा चित्त नबुझेमा विद्यार्थीले पुनर्योग गर्न पाउनेछन् आजका सबैजसो पत्र पत्रिकाले खबर छापेका छन् हामीले नयाँ पत्रिका दैनिकबाट लिएका हौ
2: सरकारले आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम मार्फत आगामी दशकभर औसत 7% आर्थिक वृद्धिको महत्वाकांक्षी लक्ष्य अघि सारेको छ 3 औसत 4% सामान्य आर्थिक वृद्धिबाट गुज्रिरहेको अर्थतन्त्रमा 2/3 नजिकको समर्थन प्राप्त सरकारले सुशासन डिजिटाइजेसन र लगानी विस्तारलाई आर्थिक रूपान्तरणको आधार बनाएको छ तर सुस्त निजी लगानी कमजोर औद्योगिक आधार र घट्दो राजस्व वृद्धि बीच यो लक्ष्य प्राप्ति चुनौतीपूर्ण देखिन्छ नयाँ चरणको आर्थिक सुधार श्रृङ्खलाको सुरुवात गरेर बृहत कानूनी र संरचना संस्थागत सुधार मार्फत लक्ष्य प्राप्त गर्न सकिने सरकारको दावी छ नीति तथा कार्यक्रमका आधारमा ल्याइने आगामी वर्षको बजेटमा समावेश गरिने ठोस कार्यक्रम तथा योजनाले यो लक्ष्य हासिल हुने नहुने निर्क्योल गर्ने सरकारवालाहरू बताउँछन् यसका लागि निजी क्षेत्रको लगानी विस्तार पुँजीगत खर्च वृद्धि र पश्चिम एसियामा जारी तनावको प्रभाव न्यूनीकरण गर्न बजेटले प्रष्ट मार्गचित्र प्रस्तुत गर्नुपर्ने उनीहरूको भनाइ छ राष्ट्रपति रामचन्द्र पौडेलले हिजो संसदको संयुक्त बैठकमा प्रस्तुत गरेको नीति तथा कार्यक्रमका लगानी विस्तार र सुशासन प्रवर्धनका लागि सूचना प्रविधिको उपयोग बढाउने विषय प्रमुखताका साथ समेटिएको छ तर अर्थतन्त्र कृषिबाट औद्योगिकीकरण नहुँदै क्षेत्रतर्फ विस्तार भएकाले रोजगारीका अवसर गुम्दै गएका छन् पश्चिम एसियामा जारी द्वन्द्वका कारण लागत बढेको मात्र नभई रेमिट्यान्स आप्रवाह प्रभावित हुने सम्भावना पनि छ कुल गृहस्थ उत्पादनमा उत्पादन जिडिपीमा उत्पादनमूलक उद्योगको योगदान 5% भन्दा कम छ नीति तथा कार्यक्रममा सरकारले देशको अर्थतन्त्रलाई आधुनिक पारदर्शी र प्रविधि मैत्री बनाउने योजना अघि सारेको छ डिजिटल रूपान्तरण सूचना प्रविधि र अनलाइन सेवालाई अर्थतन्त्र र सुशासनको मुख्य आधार बनाइएको छ राष्ट्रिय डिजिटल पूर्वाधार स्थापना गरी जी क्लाउड र डेटा नीति कार्यान्वयन गरिने सरकारको उद्देश्य छ राष्ट्रिय डिजिटल रणनीति डिजिटल खरिद डेटा नीति अन्तर सञ्चालन मापदण्ड र सरकारी क्लाउड पूर्वाधारको विकास गर्ने नीति तथा कार्यक्रममा
1: यसैबीच सरकारले भौतिक पूर्वाधार परियोजनालाई निर्माणपूर्वकको काम सकिएपछि मात्रै बजेट दिने भएको छ सरकारले ल्याएको आउँदो आर्थिक वर्ष 83-84 नीति तथा कार्यक्रम मार्फत बजेट पारित हुनु अघि नै विस्तृत परियोजना प्रतिवेदन डिपिआर वातावरणीय अनुमति र जग्गा प्राप्ति अनिवार्य रूपमा सम्पन्न गर्नु गरेको हुनुपर्ने उल्लेख छ। यसैबीच वैदेशिक रोजगारीलाई मर्यादित र सुरक्षित बनाउने अभियानमुखी कार्यक्रम सञ्चालन गर्न सरकारले श्रम दशक घोषणा गरेको छ। सरकारले वैदेशिक रोजगारबाट फर्केका युवालाई कृषिमा जोडेर उत्पादन वृद्धि गर्ने योजना पनि अघि सारेको छ। सरकारले आउँदो आर्थिक वर्षका लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रमबाट निजी क्षेत्र सकारात्मक देखिएको छ। लामो समयदेखि स्थायी सरकार, स्थायी ऐन नियम र यथेष्ट लगानीको वातावरण मागिरहेको निजी क्षेत्र आउँदो वर्षको नीति तथा कार्यक्रमबाट आशावादी देखिएको हो। निजी क्षेत्रले उठाउँदै आएका मुद्दाहरू नीति तथा कार्यक्रममा परेको र यसकै आधारित भएर बजेट आउने भएकोले आउँदा दिनमा देशमा रोजगारी सिर्जना, लगानीको वातावरण र नीतिगत स्थिरता दिन खोजेको निजी क्षेत्रको बुझाइ रहेको छ। बजेटमा स्रोत व्यवस्थापन भए अर्थतन्त्र चलायमान शीर्षकको खबर कारोबार दैनिकले छापेको छ। काया कैरनमा विदेशमा रहेकालाई निशुल्क टेलिमेडिसिन सेवाबारे कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।

0: समृद्धि योजना, योजना साथमा प्रतिफल हातमा। यही 2083 वैशाख 29 गतेदेखि म्युचुअल फन्डको आवेदन खुल्दैछ। रिलायबल समृद्धि योजना 2 को छिटोमा जेठ 1 गतेसम्म यो आवेदन बन्द हुनेछ। त्यसैले मिति याद राखौ, 2083 वैशाख महिनाको 29 गते रिलायबल म्युचुअल फन्डको आइपिओ खुल्दैछ है। इकाइमा लगानी पूर्ण रूपमा जोखिम मुक्त नहुने हुँदा लगानी गर्नु पूर्व विवरण पुस्तिका राम्ररी अध्ययन गर्नुहोला।
1: जहाँ फेरिन्छ सुखको सास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास, जहाँ बालापन उमेरले छेक्दैन, मनको कलाकारिता कसैले रोक्दैन, जहाँ पहिलो आवास हुन्छ, आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमङ्ग उभि, प्लान ए नभए प्लान बी त बनिहाल्छ नि। मास्टर सेफ बनाउँछन् केही खास, भित्ताले नै लिन्छन् स्वादको मिठास, जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास। एसियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुसीको बास।
2: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनाऊ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, साबिकको राष्ट्रिय बिमा संस्थान।
3: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
4: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
5: उज्यालो रेडियो नेटवर्कसँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले एसईको नतिजा एक महिनामै सार्वजनिक, अघिल्लो वर्षको तुलनामा 4%भन्दा धेरै पास, ग्रेड वृद्धि परीक्षा असार 1 गतेदेखि सुशासन, डिजिटलाइजेसन र लगानी विस्तार आर्थिक रूपान्तरणको आधार बनाउने सरकारको नीति, आउँदो दशकभर औसत 7% आर्थिक वृद्धिको महत्वाकांक्षी लक्ष्य, बजेट स्रोत व्यवस्थापन भए अर्थतन्त्र चलायमान बन्ने लगायतका खबर प्रस्तुत गर्यौं।
6: अब बाँकी प्रसंग। वैदेशिक रोजगारीमा रहेका नेपाली, कामको दबाव, भाषा संस्कृतिको भिन्नता, एक्लोपन र सीमित स्वास्थ्य पहुँचका कारण विभिन्न शारीरिक सँगै मानसिक स्वास्थ्य समस्याबाट पनि प्रभावित भइरहेका छन्। यही अवस्थालाई ध्यानमा राख्दै वैदेशिक रोजगार बोर्डले वीर अस्पतालसँग मिलेर टेलिमेडिसिन सेवा सञ्चालन गरेको छ, जसमार्फत विदेशमा रहेका नेपाली श्रमिकले नेपालका विशेषज्ञ चिकित्सकसँग प्रत्यक्ष र गोप्य स्वास्थ्य परामर्श लिन सकिरहेका छन्। टेलिमेडिसिनमा श्रमिकले कस्ता स्वास्थ्य समस्या लिएर सम्पर्क गर्छन् भनेर साथी महेश गेवालीले वीर अस्पतालका टेलिमेडिसिन केन्द्रका फोकल पर्सन डाक्टर सञ्जय धरेलसँग कुराकानी गर्नुभएको छ।
7: मानसिक रूपमा चाहिँ अलिकता बढी कलहरू आउँछन् होइन, पेसा अनुसारले पनि समस्याहरू आइरहेका छन् होइन, जस्तो लामो समयसम्म एसीमा बस्ने, उभिनुपर्ने समस्याहरू, त्यही अनुसारले इङ्गित गरेर हार्ट जोनीका समस्याहरू, कतिलाई निन्द्राको कमी, त्यसै गरी त्यसपछिले निम्ताउने एन्जाइटीका समस्याहरू होइन, अनि कतिको खानपानको समस्याहरू पनि छ, पेट सम्बन्धीका रोगहरू, कतिलाई चाहिँ अब खाडी मुलुकमा हामी भन्छौँ घाम, छालाका समस्याहरू होइन, नसा सम्बन्धीका, ब्लड प्रेसरको बारेमा चाहिँ अब त्यही अनुसारले चाहिँ रिडिङ बताउनुहुन्छ त्यही अनुसारले म्यानेज गर्ने अथवा परामर्श गर्नुपर्ने हुन्छ हामीले मृगौला रोग सम्बन्धी।
8: ती श्रमिकहरूले चाहिँ कसरी सम्पर्क गर्नुहुन्छ र सम्पर्क गरिसकेपछि हामीले चाहिँ उहाँहरूलाई कसरी परामर्श दिन्छौँ?
7: हामीलाई सम्पर्क गर्ने माध्यम चाहिँ हामीले निशुल्क माध्यम राखेका छौँ। 3 एप्लिकेसन्सहरू अहिले युजमा छन्, त्यो वाट्सएप, भाइबर, इमो। यसमा त्यो 2 नम्बर छ, 98513 4701, 98513 4702। यी 2 नम्बरमा चाहिँ यी 3 एप्लिकेसन्सहरू चाहिँ जोडिएका छन्। हजुरहरूले फोन गर्दा पनि पैसा लाग्दैन, फोन गर्न पाउनु भएको छैन अथवा हाम्रो कार्यालय समयसँग म्याच गरेको छैन भने पनि तपाईँहरूले चाहिँ हामीले अडियो, टेक्स्ट अथवा कुनै पनि माध्यमबाट चाहिँ हामीलाई आफ्नो स्वास्थ्य समस्या राख्नुभयो हुन्छ, हामीले प्रत्यक्ष कल आउँदाखेरि त्यही अनुसार सम्बोधन गर्छौँ। अफ टाइममा पनि तपाईँहरूको त्यस्तो केही समस्याहरू छन् भने हामीले त्यही अनुसारले चाहिँ तपाईँलाई फलोअप पनि गर्छौँ, तपाईँहरूलाई फेरि कल ब्याक गर्ने, तपाईँहरूको समस्या सुन्ने पनि गर्छौँ। जुन देशमा वाट्सएप चल्दैन, तपाईँहरूले भाइबर मार्फत हामीलाई समस्या राख्न सक्नुहुन्छ। भाइबर नचल्ने देशमा इमो मार्फत गर्न सक्नुहुन्छ, इमो भाइबर नचल्नेमा वाट्सएपबाट गर्न सक्नुहुन्छ, कुनै पनि माध्यमबाट चाहिँ हामीमा जोडिन सक्नुहुन्छ।
8: अनि यो टेलिमेडिसिन मार्फत जसरी बिरामीले आफ्नो समस्या बुझाउनुहुन्छ अथवा बताउनुहुन्छ र त्यसपछि उपचार सिफारिस गर्ने प्रक्रिया चाहिँ कस्तो हुन्छ?
7: बिरामी कुन अवस्थामा हो होइन, जस्तो ग्रिन, येल्लो, रेड भन्छौँ होइन, त्यही अनुसारले चाहिँ हामीले चाहिँ बिरामीलाई चाहिँ त्यही अनुसार सेग्रिगेट गर्छौँ र त्यही अनुसार चाहिँ अब औषधि चाहिनेलाई औषधि, परामर्श चाहिनेलाई परामर्श, अथवा त्यहाँको हस्पिटलमा चाहिँ रिफरल गर्नुपर्ने अवस्था, सोझै हस्पिटल भिजिट गर्नुपर्ने अवस्था। सो यसरी चाहिँ अब हामीले टेलिट्राइजिङ पनि प्रयास गर्दैछौँ। अहिले हाल अभ्यासमा रहेको कुरा चाहिँ बिरामीहरूले हामीलाई सम्पर्क गर्नुहुन्छ, हामीले उहाँको समस्या सुन्छौँ। हाम्रो मेन फोकस भनेको चाहिँ उहाँको स्वास्थ्य अवस्था कुन अवस्थामा छ र के गर्नुपर्ने भन्ने छुट्याउने नै हो अहिलेलाई, र त्यही अनुसारले हामीले परामर्श दिइरहेका छौँ। उहाँहरूको हामीले ट्रिटमेन्ट हिस्ट्री पनि लिन्छौँ, कुनै औषधि खाइरहनु भएको कि अब खान सुरु गर्नुपर्ने हो कि होइन, अथवा अन्य केही स्वास्थ्य परीक्षण अस्पतालै गएर गर्नुपर्ने हो कि, त्यो अवस्थालाई पनि हामीले हेरेर औषधि चाहिनेलाई चाहिँ हामीले प्रिस्क्रिप्सन पठाएर नै त्यही अनुसार चाहिँ औषधि सेवन गर्नको लागि चाहिँ हामीले भन्छौँ उहाँहरूलाई। स्वास्थ्य संस्थामा जान सक्नुहुन्न, तपाईँलाई अन्य खाले नै समस्याले घेरिरहेको छ, बाँधिरहेको छ भनेपछि हामीले दिने जुन परामर्श हुन्छ होइन, योहरू निःशुल्क हुन्छ। हामीले उहाँहरूलाई गर्ने सहजीकरण प्रयासहरू जति हुन्छ त्यो सबै निःशुल्क हुन्छ। अनि दोस्रो हामी के पनि गर्छौँ भन्दाखेरि गर्नै पर्ने परीक्षण त गर्नुपर्ने हुन्छ, त्यो अनुसार उहाँहरूले अब त्यो अप्रोच गर्न सक्नुहुन्छ कि हुँदैन भन्नेमा पनि हाम्रो ध्यान छ। विभिन्न साइटहरू हेर्ने, युट्युब भिडियोहरू हेर्ने गर्नुको साटो हामीलाई डाइरेक्ट सोझै सम्पर्क गर्नुहोला, सोझै म्यासेज गर्नुहोला, हामी तपाईँको स्वास्थ्य समस्या समाधान गर्नको लागि तयार छौँ भन्न चाहन्छौँ।
5: वीर अस्पतालको टेलिमेडिसिन केन्द्रका फोकल पर्सन डाक्टर सञ्जय धरेलसँग टेलिमेडिसिन सेवा सम्बन्धी गरिएको विस्तृत कुराकानी अहिले बिहान 8 कार्यक्रम देश परदेशमा सुन्न सक्नुहुन्छ।
2: डाक्टर होस् वा नर्सको तयारी लिन्छ भाइब्रेन्टले पुरै जिम्मेवारी। भाइब्रेन्ट, पुतली सडक, काठमाडौँ।
6: नेपालमा रेमिट्यान्स आप्रवाह अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ। नेपाल राष्ट्र बैङ्कका अनुसार चालू आर्थिक वर्ष 2082-83 नौ महिनामा 16.59 अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। रेमिट्यान्स आप्रवाह 39.1% वृद्धि भएको हो। राष्ट्र बैङ्कले हिजो सार्वजनिक गरेको आर्थिक वर्ष 2082-83 नौ महिना को तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार अघिल्लो वर्षको त्यही अवधिमा रेमिट्यान्स आप्रवाह 10.2% बढेको थियो। गएको चैतमा यस्तो रेमिट्यान्स आप्रवाह 2.975 अर्ब रहेको छ। समीक्षा अवधिमा अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह 31.9% वृद्धि भई 11.55 अर्ब पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह 7.5% बढेको थियो।
9: कृषि मन्त्र नार्कसँग
10: हिउँद याममा रोपिएका लेकाली फलफुल र नर्सरीमा लगाइएका कटिङ, ग्राफ्टिङ र बिजु बिरुवालाई सुक्खाबाट जोगाउन बोटको वरिपरि छापो राखी आवश्यकता अनुसार सिँचाइ गर्नुहोस्।
5: काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
11: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
12: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेसन, अपरेसन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स,
13: बालबालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353। के तपाईँ ढाड, कम्मर, घुँडा, गर्दन दुख्ने समस्या, युरिक एसिड, बाथ रोग, नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीडित हुनुहुन्छ?
2: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्।
13: हाम्रा सेवाहरू:
2: ओपिडी सेवा,
13: विशेषज्ञ ओपिडी सेवा,
2: निशुल्क औषधि वितरण,
13: सशुल्क फार्मेसी सेवा,
2: फिजियोथेरापी सेवा,
13: अकुपंचर सेवा,
2: योग परामर्श सेवा,
13: क्रियाकल्प सेवा,
2: पूर्वकर्म पञ्चकर्म सेवा,
13: छार सूत्र सेवा,
2: जलौका सेवा,
13: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू,
2: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म।
13: विस्तृत जानकारीका लागि
2: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, बागमती करिडोर, कैरीगाउँ, काठमाडौँ, फोन नम्बर 01-4110-6-96-98-514-24-063।
14: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम, बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विषमको रमाइलो टिभीमा।
5: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ।
6: अब बाँकी खबर। विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाहको पोसाक र आचरणमा प्रश्न उठाएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम सम्बोधन गर्ने क्रममा प्रधानमन्त्रीले देखाएको व्यवहारलाई लिएर विपक्षी सांसदहरूले सदनमै प्रश्न उठाएका हुन्। हिजो अपरान्ह 4 बजे राष्ट्रपति पौडेले दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम वाचन गर्नुभएको थियो। वाचन गरिदिन प्रधानमन्त्री शाहले नै राष्ट्रपतिलाई नीति तथा कार्यक्रमको प्रति हस्तान्तरण गर्नुभएको थियो। तर राष्ट्रपतिले वाचन गर्दा प्रधानमन्त्री शाह बीचमै निस्किनु भएको थियो। करिब 1.5 घण्टा राष्ट्रपतिले वाचन गर्दा प्रधानमन्त्री 55 मिनट मात्रै बैठकमा हुनुहुन्थ्यो। त्यसपछि उहाँ संसद भवनभित्रको आफ्नो कार्यकक्षमा जानुभएको थियो। विपक्षी दलले सरकारको नीति तथा कार्यक्रम प्रधानमन्त्रीले सदनमा बसेर नसुनेकोमा प्रश्न उठाएका हुन्। विपक्षी दलले प्रधानमन्त्री शाहको पोसाकमा पनि प्रश्न उठाएका छन्।
5: अब विदेशको खबर। थाइल्याण्डका पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्रा भ्रष्टाचारको मुद्दामा जेल भुक्तान गरी मुक्त हुनुभएको छ। उहाँ हिजो राजधानी बैंकको जेलबाट रिहा हुनुभएको हो। भ्रष्टाचारको आरोपमा 1 वर्षको सजाय पाएका थाक्सिनले 8 महिना जेल सजाय भोगिसक्नु भएको छ। न्याय मन्त्रालयको एक समितिले उहाँको राम्रो आचरण, बढ्दो उमेर र पुनः अपराधको कम सम्भावनालाई ध्यानमा राख्दै उहाँका लागि प्यारोल स्वीकृत गरेको छ। दशकौंदेखि विवाद र राजनीतिमा ध्रुवीकरणको केन्द्रमा रहेका थाइल्याण्डका पूर्व प्रधानमन्त्री थाक्सिन स्थानीय समयअनुसार हिजो बिहानै जेलबाट रिहा हुनुभएको हो। उहाँको स्वागतका लागि बैंककको केन्द्रीय कारागार क्लोङ प्रेम बाहिर केही संख्यामा समर्थक र आफन्त भेला भएका थिए। रिहाईपछि पहिलो पटक सार्वजनिक रूपमा देखिएका थाक्सिन सिनावात्राले सञ्चार माध्यमसँग भने कुनै प्रतिक्रिया नदिएको समाचार संस्था एएफपीले जनाएको छ। सन् 2006 सेनाले कु गरेर उहाँको सरकार अपतस्थ गरेको थियो। उहाँलाई शक्तिको दुरूपयोग, आफ्नो व्यापारिक हितलाई फाइदा पुर्याएको र सरकारी चिट्ठा परियोजनामा अनियमितता गरेको लगायत आरोप लगाइएको थियो।
6: अब खेल खबर। आइसिसी विश्वकप क्रिकेट लिग टू श्रृङ्खला अन्तर्गत आजदेखि घरेलु मैदानमा नेपाल, अमेरिका र स्कटल्याण्ड सम्मिलित एक दिवसीय खेल सुरु हुँदैछ। आज नेपालले स्कटल्याण्डसँग खेल्दैछ। यो खेल बिहान 9:30 बजेदेखि त्रिवी क्रिकेट मैदानमा हुनेछ। यसअघि घरेलु मैदानमा नै नेपालले ओमान र युए सम्मिलित श्रृङ्खला खेलेको थियो। नेपालले 3 खेलमा जित निकालेको थियो। लिग टूमा नेपाल 18 अङ्कसहित 7 स्थानमा छ। अमेरिका 36 अङ्कसहित पहिलो र स्कटल्याण्ड 34 अङ्कसहित 2 स्थानमा छ। यसैबीच प्रसङ्ग आइपिएलको इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा दिल्ली क्यापिटल्सले पन्जाब किङ्सलाई हराएको छ। हिजो बेलुका धर्मशालामा टस हारेर पहिला ब्याटिङ गरेको पन्जाबले 5 विकेट गुमाएर 210 रन बनाएको थियो। पन्जाबले दिएको 211 रनको लक्ष्य पछ्याएको दिल्लीले 19 ओभरमा 7 विकेट गुमाउँदै भेट्टायो। पन्जाब किङ्सको यो लगातार चौथो हार हो। आइपिएल अङ्क तालिकामा पन्जाब 11 खेलमा 13 अङ्कका साथ तालिकाको चौथो स्थानमा छ। यसै गरी दिल्ली 12 खेलमा 10 अङ्कका साथ तालिकाको 7 औँ स्थानमा छ। आइपिएल क्रिकेटमा आज बेलुका 7:45 सनराइजर्स हैदराबाद र गुजरात टाइटन्सले खेल्दैछन्।
5: अब केही खबर संक्षेपमा। अहिले काठमाडौँ उपत्यकासहित देशका केही ठाउँमा हल्का पानी परिरहेको छ। पछिल्लो 12 घण्टामा देशका धेरै जसो ठाउँमा पानी परे पनि गण्डकी प्रदेशमा सबैभन्दा धेरै पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गण्डकीको रातोपानी स्टेसनमा सबैभन्दा धेरै 98 मिलिमिटर वर्षा मापन भएको छ। साथै गण्डकीकै लुम्ले, लामापाटन, दमकौली लगायतका ठाउँमा पनि 50 मिलिमिटरभन्दा धेरै वर्षा मापन भएको छ। गैराती, गण्डकीसहित लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी भागमा पनि पानी परेको छ। अझै केही दिन देशका विभिन्न ठाउँमा बदली, वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
6: नेपालगञ्जको लुम्बिनी प्रदेश अन्तर्गतको सुशासन केन्द्र सार्ने तयारी गरिएको छ। नेपालगञ्ज उपमहानगरपालिका 14 महेन्द्रनगरमा आफ्नै सरकारी संरचनामा सञ्चालित यो कार्यालयलाई गुपचुप रूपले सार्ने तयारी गरिएको हो।
5: नयाँ सरकार बनेको 2 महिना नपुग्दै सर्वोच्च अदालतले सरकारका काममा प्रश्न उठाएको छ। सर्वोच्चले सुकुम्बासी बस्ती नहटाउन सरकारलाई अन्तरिम आदेश दिएको 4 दिन पनि नबित्दै हिजो विद्यार्थी संगठन तथा स्वतन्त्र विद्यार्थी युनियन सोबियु र कर्मचारी ट्रेड युनियन खारेजी गर्ने निर्णय प्रश्न उठाएको छ। कर्मचारीका ट्रेड युनियन खारेजी रोक्न र विश्वविद्यालयमा विद्यार्थी संगठनहरूमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चले हिजो अल्पकालीन अन्तरिम आदेश दिएको हो।
6: सरकारले बजेट पारित हुनु अघि नै पूर्वाधार परियोजनाको तयारी सम्पन्न गर्नुपर्ने व्यवस्था कार्यान्वयन गर्ने भएको छ। नीति तथा कार्यक्रममा उल्लेख भए अनुसार बजेट पारित हुनु अघि नै आयोजनाको विस्तृत परियोजना प्रतिवेदन, वातावरणीय अनुमति र जग्गा प्राप्ति अनिवार्य रूपमा सम्पन्न गर्नुपर्ने व्यवस्था मिलाइने उल्लेख छ।
5: काया कैरनमा अब पालो उखानको।
6: ठूलो हुनुभन्दा असल हुनु बेस।
5: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबर फेरि एकपटक।
6: एसईईको नतिजा 1 महिनामै सार्वजनिक, अघिल्लो वर्षको तुलनामा 4% भन्दा धेरै पास, ग्रेड वृद्धि परीक्षा असार 1 गतेदेखि।
5: सुशासन, डिजिटाइजेसन र लगानी विस्तार आर्थिक रूपान्तरणको आधार बनाउने सरकारको नीति, आउँदो दशकभर औसत 7% आर्थिक वृद्धिको महत्वाकांक्षी लक्ष्य, बजेटमा स्रोत व्यवस्थापन भए अर्थतन्त्र चलायमान बन्ने।
6: वैदेशिक रोजगारीमा रहेका नेपालीमा मानसिक समस्या धेरै, कुनै पनि स्वास्थ्य समस्या भए निशुल्क टेलिमेडिसिन सेवामा सम्पर्क गर्न अनुरोध।
5: थाइल्यान्डका पूर्व प्रधानमन्त्री सिनावात्रा जेलमुक्त, राम्रो आचरण र बढ्दो उमेरका कारण तोकिएको 1 वर्ष सजाय अगावै रिहा।
6: र विश्वकप क्रिकेट लिग 2 श्रृङ्खला अन्तर्गत नेपालले आज स्कटल्यान्डसँग खेल्दै आइपिएल क्रिकेटमा दिल्लीले पन्जाबलाई 3 विकेटले हरायो।
5: र अन्त्यमा आजको कार्टुन। नयाँ पत्रिका दैनिकमा रवि मिश्रले बनाउनु भएको कार्टुन राष्ट्रपतिले हिजो नीति तथा कार्यक्रम वाचन गरिरहेका बेला प्रधानमन्त्री बिचैमा उठेर हिँडेको विषयसँग सम्बन्धित छ। यहाँ संसदको संयुक्त बैठक चलिरहेको छ। प्रधानमन्त्री बालेन शाह जस्ता देखिने व्यक्ति उठेर हिँड्दै हुनुहुन्छ अनि लेखिएको छ, फेरि देश बनाउने तल तल लागेर आयो। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी सङ्घर्ष विष्टसँगै हामी पनि बिदा माग्छौँ। यात्रा गर्नु पूर्व सडक र मौसमको अवस्थाबारे जानकारी लिने गरौँ। नमस्कार।

0: तपाईं यति बेला सामुदायिक रेडियो रोल्पा सुन्दै हुनुहुन्छ।
1: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
2: राम्रो सँगसँगै बलियो, बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
1: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
2: हेर्नुस् काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे। तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौँ स्वास्थ्य समस्या निम्तने। पङ्खा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
1: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
2: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
3: अब बन्ने घर बस्न योग्य घर। युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
4: अब बुटवल चौराहा हस्पिटलमा कार्यरत हाड जोर्नी, नसा, युरिक एसिड तथा बाथरोग विशेषज्ञ डाक्टर मदन गिवाली जीवन अनमोल मेडिकल हल सुलिचौरो रोल्पामा।
5: मिति 2083 जेठ महिनाको 1 गते शुक्रबारका दिन
6: बुटवल चौराहा हस्पिटलमा कार्यरत हाड जोर्नी, नसा, युरिक एसिड तथा बाथरोग विशेषज्ञ डाक्टर मदन गिवाली आउनुहुने भएकाले निम्न रोग भएका बिरामीहरूले समयमै सम्पर्क गरी मौकाको फाइदा उठाउनुहोस्।
4: विशेषज्ञ डाक्टर द्वारा दिइने सेवाहरू: हात खुट्टा दुख्ने, झमझम गर्ने, पोल्ने, सुन्निने, हात खुट्टा माथि नजाने, ढाड दुख्ने, हिँड्न नमिल्ने, घुँडा दुख्ने, सुन्निने, घुँडामा पानी जम्ने, युरिक एसिड बाथ रोग, जोर्नेहरू बाङ्गो टिङ्गो हुने, कुहिना दुख्ने, सुन्निने, हात खुट्टाका औलाहरू दुख्ने, सुन्निने, गर्दन घाँटी दुख्ने, यताउता फर्कन गाह्रो हुने, निउरिन अप्ठ्यारो हुने, कुर्कुच्चा दुख्ने, सुन्निने, हात माथि उठाउन तथा पछाडि लैजान गाह्रो हुने, सड्किएको, नसा च्यापिएको, नसा फुटेको, शरीरमा गाँठागोठी भएको र मासु पलाएको आदि बिरामीहरूले सम्पर्क गर्नुहोला।
7: हाम्रा दैनिक सेवाहरू: डिजिटल एक्सरे,
4: रगत सम्बन्धी जाँच,
7: दिसा पिसाब सम्बन्धी जाँच
4: र मुटुको ईसीजी भिडियो एक्सरे सेवा।
7: सम्पर्क जीवन अनमोल मेडिकल हल सुलिचौर रोल्पा।
4: थप जानकारीका लागि मोबाइल नम्बर 98511983987।

0: सानिमा रिलायंस लाइफ इंश्योरेंस खुले राजियो
1: यो मीठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु।
2: हप्ताको सात दिन सात छुट्टै सुगन्धले हरेक दिनको एउटा शुभ सुरुवात हुन्छ। मंगलदीप अर्पण 7-in-1 अगरबत्ती अब मात्र 30 रुपियाँमा।
3: नसर्ने रोगहरूको जाँच स्क्रिनिङ सम्बन्धी सूचना
4: स्वास्थ्य कार्यालय रोल्पा र रोल्पा जिल्लाका स्थानीय तहहरूको संयुक्त आयोजनामा 30 वर्ष माथिका व्यक्तिहरूको नसर्ने रोगहरू उच्च रक्तचाप मधुमेह मृगौलाको रोग तथा मोटोपनको जाँच गर्ने कार्यक्रम स्थानीय तह अन्तर्गतका स्वास्थ्य संस्थाहरूबाट समुदायमै गई सञ्चालन हुन गइरहेको हुँदा आफ्नो स्वास्थ्य अवस्था जाँच गरी मौकाको फाइदा लिनु हुन अनुरोध गर्दछौ। थप जानकारीको लागि नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ।

0: नमस्कार तथा शुभ प्रभात। रेडियो पत्रिका आजको परिवेशमा सहकर्मी प्रेमकुमारी मगरसँगै म चेतन ओलीको तपाईँलाई हार्दिक स्वागत छ। आज विक्रम सम्बत 2083 साल वैशाख 29 गते, तदनुसार सन् 2026 मे 12 तारिक मंगलबार।
1: दाङको रेडियो प्रकृतिले उत्पादन गरेको यो कार्यक्रम पश्चिम दाङको रेडियो हापुरे, सल्यानको रेडियो राप्ती, रेडियो कपुरकोट, रोल्पाको रेडियो रोल्पा, रेडियो हुलेरी, प्युठानको रेडियो झुलेनी, रेडियो महिला आवाज र रुकुम पश्चिमको रेडियो नयाँ नेपालबाट एकैसाथ प्रसारण भइरहेको छ। खबर शुरू गरौं प्रमुख खबर शीर्षकहरूबाट।
0: मीडियालाई बलियो बनाउनु पर्ने लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यको भनाई। दाङको तुलसीपुर उपमहानगरपालिकाको सार्वजनिक सुनवाई। विद्यालयको चर्को शुल्कदेखि सुकुम्बासी व्यवस्थापन र गिट्टी बालुवा चोरी निकासीसम्मका विषयमा नागरिकको प्रश्न।
1: रोल्पा र प्युठानमा सञ्चालन गरिएको स्थानीय सरकार र हेपर साझेदारी परियोजनाको प्रगति समीक्षा। एसएको नतिजा सार्वजनिक, 65% विद्यार्थी उत्तीर्ण।
0: र संघीय सरकारको नीति कार्यक्रम सार्वजनिक। सुशासन र पारदर्शितालाई कायम गर्दै डिजिटल अर्थतन्त्रलाई जोड। प्रणालीगत सुधार र आर्थिक विकास पनि प्राथमिकतामा।
2: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
3: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
4: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ। घोराई रोड हात्ती खुवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दाङ।
3: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-5904601, मोबाइल नम्बर 97-487-060-11 र 98-578-40-601।
1: आज हामीसँग दाङबाट प्रकाशित नयाँगत राष्ट्रिय दैनिक र गोरक्ष राष्ट्रिय दैनिक पत्रिका प्राप्त भएका छन्। यी पत्र पत्रिकाले फरक फरक खबर प्रकाशित गरेका छन्।
0: राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसी 2082 नतिजा सार्वजनिक गरेको छ। सार्वजनिक नतिजा अनुसार यस वर्ष देशैभरबाट सहभागी भएका जम्मा विद्यार्थी मध्ये 65.98% विद्यार्थी उत्तीर्ण भएका छन्। परीक्षा नियन्त्रण कार्यालयका अनुसार यस वर्षको परीक्षामा जम्मा 4,30,667 जना विद्यार्थी सहभागी भएका थिए, जसमध्ये 2,84,160 जना विद्यार्थीले माथिल्लो कक्षामा भर्ना हुनका लागि आवश्यक ग्रेड प्राप्त गरेको राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक टुकराज अधिकारीले जानकारी दिनुभयो।
5: टोटल परीक्षार्थी मध्ये नियमित तर्फ 65% चाहिँ ग्रेडेड भएका छन्, जसले चाहिँ ग्रेड प्राप्त गरेका छन्। त्यसमा टोटल विद्यार्थी 4,30,667 मध्ये 2,84,160 जना विद्यार्थी ग्रेडेड छन् र 1,46,507 जना चाहिँ नन ग्रेडेड मा रहेका छन्। र जीपीएको हिसाबले चाहिँ हेर्दाखेरि 1-2 चाहिँ जीपीए प्राप्त गर्ने 7 जना विद्यार्थी छन्। त्यसै गरेर 5,190 जना विद्यार्थीले चाहिँ 2-2.4 चाहिँ जीपीए प्राप्त गरेका छन्। त्यसै गरी 2.4-2.8 जीपीए प्राप्त गर्ने 55,977 जना विद्यार्थी छन्। त्यसै गरेर 2.8-3.2 चाहिँ जीपीए प्राप्त गर्ने 94,222 जनाले प्राप्त गरेका छन् भने, त्यसै गरेर 3.2-3.6 चाहिँ जीपीए प्राप्त गर्ने 80,372 जना छन्। 3.6-4 जीपीए ल्याउने 48,392 जना परीक्षार्थीले चाहिँ जीपीए प्राप्त गरेको अवस्था छ।
0: यसैगरी माध्यमिक शिक्षा परीक्षा एसीईमा लुम्बिनी प्रदेशका 27,893, कर्णाली प्रदेशका 13,241 र मधेस प्रदेशका 31,725 विद्यार्थी नन ग्रेड अर्थात अनुत्तीर्ण भएका छन्। यसैगरी नन ग्रेड भएका विद्यार्थीमा कोशी प्रदेशमा

0: हरमा कोशी प्रदेशमा 50,890, मधेश प्रदेशमा 44,592 जना उत्तीर्ण भएका छन्। यसै गरी बागमती प्रदेशमा 77,113, गण्डकी प्रदेशमा 26,550, लुम्बिनी प्रदेशमा 44,256, कर्णाली प्रदेशमा 19,095 र सुदूरपश्चिम प्रदेशमा 21,664 जना विद्यार्थी यसै परीक्षामा उत्तीर्ण भएका छन्।
1: सरकारले सबै वर्ग क्षेत्र र समुदायको अपनत्व सुनिश्चित हुने गरी राजनीतिक संवादका आधारमा संविधान संशोधन प्रक्रिया अघि बढ़ाउने प्रतिबद्धता जनाएको छ। सरकारका तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलद्वारा संघीय संसदको संयुक्त बैठकमा हिजो पेश भएको नीति तथा कार्यक्रममा संविधान संशोधनको बहसपत्र राजनीतिक सहमतिमा तयार पार्ने उल्लेख गरिएको हो। प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असीम शाहको समय जगतमा अहिले बहसपत्र तयारीका लागि दलका प्रतिनिधि समेत रहेका कार्यदलले निरन्तर गृह कार्य गरिरहेको छ। राजनीतिक स्तरमा गृह कार्य जारी रहँदा यसले सरकारले समेत संविधान संशोधनलाई नीति तथा कार्यक्रममा प्राथमिकताका साथ अघि सारेको हो। राष्ट्रपति रामचन्द्र पौडेलले हिजो नीति कार्यक्रम सार्वजनिक गर्दै यस्तो बताउनु भएको हो।
2: सरकारले सुशासनलाई समृद्ध नेपालको आधारशिलाका रूपमा ग्रहण गर्दै भ्रष्टाचार विरूद्ध शून्य सहनशीलता, सार्वजनिक सेवा प्रवाहमा सुधार, आर्थिक पुनरुत्थान र सामाजिक उन्नतिलाई अभियानका रूपमा अघि बढाउनेछ। सबै वर्ग क्षेत्र र समुदायको समान अपनत्व सुनिश्चित गर्न राजनीतिक दलहरूसँग संवाद र सहकार्यका आधारमा संविधान संशोधनका साझा विषय पहिचान गरी संविधान संशोधन बहस पत्र तयार गरिनेछ।
1: यसै गरी सहकारी संस्थाको नियमन र प्रभावकारी व्यवस्थापन गर्न राष्ट्रिय सहकारी नियमन प्राधिकरणलाई सुदृढ पारिने पनि नीति कार्यक्रममा उल्लेख छ। समस्याग्रस्त सहकारीमा रकम जम्मा गरेका बचतकर्ताको रकम फिर्ताका लागि एकीकृत बचतकर्ता सुरक्षित कोष स्थापना र बचतकर्ताको रकम फिर्ता गरिने पनि उहाँले बताउनुभयो।
2: सहकारी संस्थाको नियमन र प्रभावकारी व्यवस्थापन गर्न राष्ट्रिय सहकारी नियमन प्राधिकरणको क्षमता सुदृढ गरिनेछ। समस्याग्रस्त सहकारी संस्थामा रकम जम्मा गरेका बचतकर्ताको रकम फिर्ता गर्न एकीकृत बचतकर्ता सुरक्षण कोष स्थापना गरी कर्जा असुली मार्फत बचतकर्ताको रकम फिर्ता गरिनेछ।
0: यसै गरी सरकारले सुशासनका लागि प्रणालीगत सुधार, आर्थिक विकास, पूर्वाधार प्रवर्धन र सामाजिक न्यायलाई नीति तथा कार्यक्रममा प्राथमिकतामा राखेको छ। नीति तथा कार्यक्रममा सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टीले गत निर्वाचनमा सार्वजनिक गरेको वाचापत्रमा समावेश गरिएका विषयवस्तुलाई समेत समावेश गरिएको छ। राजसपाका वरिष्ठ नेता बालेन्द्र शाह नेतृत्वको सरकारले आगामी आर्थिक वर्षका लागि 100 बुदामा समेटिएको नीति तथा कार्यक्रम हिजो प्रस्तुत गरिएको हो। सरकारले भौतिक पूर्वाधारको विकास, सूचना प्रविधिको प्रयोग र वित्तीय तथा प्रशासकीय मोडल कार्यक्रममा समावेश गरेको छ। वैकल्पिक विकास वित्त, डायस फोरा पुँजी र निजी लगानी परिचालन गरी पूर्वाधार वित्त पोषणको नयाँ मोडल लागू गर्ने पनि जनाइएको छ। यसै गरी रूपान्तरणकारी आयोजनालाई स्पष्ट लक्ष्य, निश्चित बजेट र कड़ा समय सीमा सहित अघि बढ़ाइने, आयोजना प्रमुखसँग कार्य सम्पादन सम्झौता, डिजिटल ट्र्याकिङ, जग्गा प्राप्ति र वन सम्बन्धी अवरोध समाधान गर्दै आयोजना सम्पन्न नभएसम्म प्रमुख जनशक्तिको जिम्मेवारी हेरफेर नगर्ने नीति लिइएको छ। सार्वजनिक खर्चलाई परिणाममुखी बनाउने, सार्वजनिक संस्थान सुधार गर्ने र खर्च कटौती गर्ने लक्ष्य राखेको सरकारले सीमा रहित अर्थतन्त्र र तौल रहित व्यापारलाई राष्ट्रिय आर्थिक रणनीतिका रूपमा आत्मसात गरेको छ। यसै गरी नीति तथा कार्यक्रममा अन्तर्राष्ट्रिय पेमेन्ट गेटवेलाई कानूनी मान्यता दिए विदेशी मुद्रा आर्जन र कर व्यवस्थापनलाई सहज बनाउने लक्ष्य राखिएको छ। सूचना प्रविधि क्षेत्रलाई राष्ट्रिय रणनीतिक उद्योग घोषणा गरी महत्व दिइएको छ। यसै गरी नेपाललाई टेक हबका रूपमा अगाडि बढ़ाउने, सूचना प्रविधि निर्यात उद्योगलाई वित्तीय सहुलियत दिने, लगानी सहजीकरण गर्ने पनि लक्ष्य राखिएको छ। सरकारले व्यवसाय दर्तादेखि निर्माण अनुमतिसम्म 30 दिनभित्र सम्पन्न गर्ने, लगानी एक्सप्रेस नीति लागू गर्ने, तोकेभन्दा बढ़ी लगानी गर्ने लगानीकर्तालाई नेपाली लगानी भिस्ता उपलब्ध गराउने र कार्यक्रम अघि बढ़ाइने उल्लेख समेत गरिएको छ। यसैगरी नेपाल कार्बन प्राधिकरण गठन गर्ने वन डडेलो उच्च सतर्कता केन्द्र

0: स्थापना गर्ने, अन्तर्राष्ट्रिय जलवायु वित्तमा पहुँच वृद्धि गर्ने, हरित बन्ड ढाँचा विकास गर्ने र नेट जीरो 2045 पूर्ण प्रतिबद्धताका साथ कार्यान्वयन गर्ने योजना अगाडि सारिएको छ। राष्ट्रिय औद्योगिक नीति तर्जुमा गर्ने, राष्ट्रिय उद्यम प्रवर्धन सुविधा दिने, नेपाल व्यापार एकीकृत रणनीति र व्यापार घाटा न्यूनीकरण कार्ययोजनाको प्रभावकारी कार्यान्वयन गर्ने विषयलाई पनि सरकारको नीति तथा कार्यक्रममा समेटिएको छ। भिजिट नेपाल 2085 पूर्व तयारीका लागि पर्यटन आवागमनलाई पर्यटकीय खर्च वृद्धि, प्रति पर्यटक खर्च वृद्धि र बसाई अवधि बढ़ाउने गरी अन्तर्राष्ट्रिय स्तरमा प्रवर्धन गर्ने, देवभूमि नेपाल राष्ट्रिय अभियान सञ्चालन गर्ने, नेपाल होम स्टेको ब्रान्डिङ गर्ने, नेपालमा बसेर विदेशी रोजगारदाताका लागि काम गर्न सकिने रिमोट वर्क नीतिको कानूनी व्यवस्था समेत गरिने भएको छ। यसै गरी वैदेशिक रोजगारीबाट फर्केका युवाको सिपलाई डिजिटल सिप पासपोर्ट अभिलेखीकरण गरी अन्तर्राष्ट्रिय व्यवसायीकरण प्रमाणीकरण त्यसै गरी उपलब्ध गराइनेछ भने विप्रेषण लगानी मिलान कोष रोजगार प्रवर्धन दशक जस्ता नयाँ कार्यक्रम समेत समावेश गरिएको छ। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा बाल बालिका उत्तरदायी बजेट कोड लागू गर्ने, राष्ट्रिय जैविक अध्ययन प्रयोगशाला स्थापना गर्ने लगायतका कुरा समेटिएको छ। यसै गरी स्वास्थ्य बीमाको कार्यक्रमको पुनर्संरचना गर्ने पनि घोषणा गरिएको छ। देशको स्वास्थ्य प्रणालीलाई एकीकृत सेवा मोडलमा लैजाने, स्वास्थ्य सेवा प्रभावकारी र नागरिक मैत्री बनाउने गरी सबै स्थानीय तहमा आधारभूत अस्पतालको पहुँच सुनिश्चित गर्ने पनि उल्लेख गरिएको छ।
1: यता नेकपा एमाले भने प्रधानमन्त्री बालन शाहको पोशाक र शैलीप्रति प्रश्न उठाएको छ। एमाले सांसद गुरु बरालले नीति कार्यक्रमको बीचमै प्रधानमन्त्री हिँड्नु र नेपाली पोशाकको प्रयोग नगरेको भन्दै आपत्ति जनाउनुभयो।
2: आज देशले सुशासनसँग जोडिएर राष्ट्रिय मर्यादाको माग गरेको छ, राष्ट्रिय पहिचानको माग गरेको छ। आज देशको प्रधानमन्त्रीज्यूले दुईटा राष्ट्रिय महत्वका बैठकहरू संयुक्त सदनमा राष्ट्रिय पोशाकको परिपालना गर्नुपर्ने हो कि होइन, चलन त्यसै चल्दैन, चलाएपछि चल्छ, हामीहरूले कस्तो चलन चलाउने हो यो देशमा, यस विषयमा रुलिङको माग गर्दछु। यसको सँगसँगै राष्ट्रपतिज्यूले नीति र कार्यक्रम सम्बोधन गरिरहनु भएको छ। देशको प्रधानमन्त्रीज्यू जसले नीति र कार्यक्रमलाई टेबल गर्ने प्रक्रियामा अगाडि बढ्नु भएको थियो, विषयमा उहाँले बहिष्कार गरेर हिँडेको हामीले देख्यौं। यसले यो नीति र कार्यक्रम प्रतिको उहाँको अनरसिप के हो यो संसदले बुझ्न चाहन्छ।
0: यसै गरी नेपाली कांग्रेसले पनि सरकारले एकलौटी रूपमा शासन लाद्न खोजेको आरोप लगाएको छ। कांग्रेस सचेतक निश्चल राईले सरकारले संसद छलेर अध्यादेश ल्याउनु गलत भएको बताउनुभयो।
3: दुईटै नजिकको शक्तिशाली सरकार आखिर सदनसँग किन डराएको छ, किन अध्यादेशको बाटो समाज र संसदलाई कमजोर बनाउन खोजिँदैछ। अध्यादेश ल्याउने नआउने भन्ने हाम्रो भनाइ होइन, तर अध्यादेश संसदको भावना र आवश्यकता अनुसार आउनुपर्छ। सत्ता सहजताको साधन बन्नु हुँदैन, अहिलेको अध्यादेश त्यस अनुकूल छैन, जसको दफा दफामा हामी सदनमा जवाब खोज्नेछौँ, सरकारलाई हाई सन्चो मानेर बस्न दिँदैनौँ। अन्य विषयमा बहस गर्दै गरौँला, तर छुट्टा छुटाउनै नमिल्ने विषय हो संवैधानिक परिषद सम्बन्धी अध्यादेशको। यो अध्यादेशले संविधानको मर्म र संविधानवादलाई कतैबाट पनि फाइदा पुर्याएको छैन। गणपूर्वक संख्या तोक्ने विषय संविधानको परिकल्पना हुनै सक्दैन। त्यसमाथि छ सदस्यमा प्रधानमन्त्री सहित तीनजनाले गर्ने निर्णय कसरी बहुमत हुन सक्छ? अध्यादेशको हरेक क्लजमा प्रधानमन्त्रीलाई हाइपर पावर दिइएको छ। प्रधानमन्त्री सहज हुन्छ भनेर संवैधानिक परिषदको कल्पना संविधानमा गरिएको होइन, जसलाई नेपाली काङ्ग्रेस पार्टी र संसदीय दलको नेताले सात बुधा स्पष्ट भाषामा लिखित असहमतिर प्रतिवाद गर्नुभएको छ।
1: आजको परिवेशमा अब छोटो विश्राम।
4: किसानहरूका लागि खुसीको खबर,
5: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको यस नन्दन फिड प्राले तुलसीपुरमा गाई भैँसी बाख्रा कुखुरा बङ्गुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ। साथै जापानिज टेक्नोलोजीको माछाको दाना, युरोपियन टेक्नोलोजीको गाई भैँसी बाख्राको दाना पनि पाइन्छ। एक पटक प्रयोग गरेर त हेर्नुहोस्, सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ।
4: नन्दन फिट प्रणाली तुलसीपुर 9 दोघरे दाङ, फोन नम्बर 082-4-16-002 र मोबाइल नम्बर 98-578-23-971।
1: विश्रामपछि तपाईँलाई पुनः स्वागत छ। अब बाँकी खबर।
0: लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेत नारायण आचार्यले प्रदेश सरकार मीडियालाई कमजोर नभई बलियो बनाउनेतर्फ प्रतिबद्ध रहेको बताउनु भएको छ। नेपाल पत्रकार महासंघको आयोजनामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले लोकतन्त्र प्राप्तिका लागि नेपाली प्रेसको ठूलो योगदान रहेको भन्दै प्रदेश सरकार मीडियालाई बलियो बनाउनेतर्फ प्रयासरत रहेको बताउनु भएको हो। उहाँले प्रदेश सरकारले मीडियाको विकासका लागि ठूलो बजेट विनियोजन गरेको बताउँदै अरू प्रदेशभन्दा लुम्बिनी प्रदेश सरकार मीडिया मन्त्री रहेको पनि बताउनुभयो। लोकतन्त्र र संविधानलाई कमजोर बनाउन मीडिया क्षेत्रलाई संकुचनमा राख्ने काममा प्रदेश सरकार कहिल्यै नलाग्ने मुख्यमन्त्रीको प्रतिबद्धता छ। प्रदेश सरकार मीडिया मन्त्री रहेको उल्लेख गर्दै उहाँले मीडियाका सरकारवालासँग समन्वय गरेर नै बजेटको व्यवस्थापन गरिएको बताउनुभयो। अन्य प्रदेशको तुलनामा लुम्बिनी प्रदेशले संचार क्षेत्रमा सबैभन्दा धेरै बजेट विनियोजन गरेको दावी गर्दै मुख्यमन्त्री आचार्यले कार्यान्वयन पक्षमा केही समस्या देखिएको बताउनु भएको छ। पत्रकारिता क्षेत्रले लोकतान्त्रिक आन्दोलन र परिवर्तनमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै उहाँले राजनैतिक दलहरू सुसुप्त अवस्थामा रहेका बेला पत्रकार कानून व्यवसायी र मानवाधिकार कर्मी मात्रै सड़कमा उत्रिएको स्मरण गर्नुभयो। उहाँले संचार क्षेत्रमा देखिएका चुनौतीबारे सम्मेलनमा हुने बहसले पर्यटन उद्योग र व्यवसाय प्रवर्धनमा समेत टेवा पुग्ने विश्वास व्यक्त गर्नुभएको छ।
1: नेपाल सरकारले भर्खरै लागू गरेको मूल्य पारदर्शिता एमआरपी केही समय पर्खिनै व्यवसायीले माग गरेका छन्। दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष वसन्त जोशीको अध्यक्षतामा एमआरपी सम्बन्धी वस्तुगत समितिहरूसँग हिजो छलफल गरिएको हो। उनीहरूले विगतदेखि अण्डर बिलिङमा सामान भित्रिने परम्पराका कारण तत्काल लागू गर्न नसकिने बताएका छन्। धेरैजसो फेन्सी काँचो कपड़ा लगायतको एमआरपी नआउने भएकाले यहाँ थप्न नमिल्ने उनीहरूको भनाई छ। त्यसका लागि निकास निकाल्न सुझाव पनि दिएका छन्। उनीहरूले तत्काल कड़ा अनुगमन गरी व्यवसायीलाई दुःख नदिन आग्रह समेत गरेका छन्। सो अवसरमा अधिकांश नापतौलका सामग्रीहरूको बिल नभएको नियमित नवीकरण नगरेको समेत बताएका छन्। नेपालगंज जानुपर्ने भएकाले धर्मकाँटाहरू जाँच नवीकरण हुन नसकेको पनि व्यवसायीहरूको भनाई छ। नापतौलका सामग्री अनुसार जाँच गरे धेरैमा समस्या आउने बताउँदै नापतौलको कार्यालय स्थापना गरी व्यवसायलाई सुविधा दिन आग्रह समेत गरेका छन्।
0: दाङको तुलसीपुर उपमहानगरपालिकाले चालू आर्थिक वर्ष 2082-83 को तेस्रो त्रैमासिक सार्वजनिक सुनवाई कार्यक्रम हिजो सम्पन्न गरेको छ। हाम्रो तुलसीपुर राम्रो तुलसीपुर खुशी जनता समृद्ध तुलसीपुर भन्ने नारासहित हिजो सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न गरिएको हो। सार्वजनिक सुनवाई कार्यक्रममा नगरवासी जनप्रतिनिधि कर्मचारी विभिन्न संघ संस्थाका प्रतिनिधि तथा सरकारवालाहरूको सहभागिता रहेको थियो। कार्यक्रममा सहभागी नागरिकहरूले नगरभित्र देखिएका विभिन्न समस्या विकास निर्माणका काम सेवा प्रभाव र जनजीविकासँग जोडिएका विषयमा खुलेरै गुनासा र जिज्ञासा राखेका थिए। कार्यक्रममा विशेष गरी सुकुम्बासी बस्ती व्यवस्थापन सार्वजनिक जग्गा अतिक्रमण लगायतका विषय पनि उठाइएको थियो। सहभागीहरूले लामो समयदेखि भूमिहीन र अव्यवस्थित बसोबासीको समस्या समाधान हुन नसकेको भन्दै नगरपालिकाले स्पष्ट योजना बनाएर थायी समाधानतर्फ अघि बढ्नुपर्ने बताएका छन्। यसैगरी सामुदायिक विद्यालयहरूले विभिन्न शीर्षकमा चर्खो शुल्क लिने गरेको गुनासो गर्दै शिक्षा क्षेत्रमा प्रभावकारी नियमन आवश्यक रहेको बताएका छन्। यसैगरी नगरभित्र नदीजन्य पदार्थको अवैध उत्खनन तथा चोरी निकासी भइरहेको सार्वजनिक सम्पत्तिको संरक्षण प्रभावकारी हुन नसकेको लगायतका विषयमा पनि स्थानीयले ध्यानाकर्षण गराएका थिए। बजार क्षेत्र र बस्तीहरूमा फोहोर व्यवस्थापनको अवस्था कमजोर रहेको नियमित सरसफाई नहुँदा वातावरणीय समस्या बढेको लगायतका कुरामा पनि ध्यानाकर्षण गराइएको छ। यसै गरी विकास निर्माणका काममा पारदर्शिता गुणस्तर र जनउत्तरदायित्व कायम गर्नुपर्नेमा समेत जोड़ दिएको छ। सो अवसरमा उठेका गुनासा र जिज्ञासाहरूको जवाफ दिँदै नगर प्रमुख टीकाराम खड्गा उप प्रमुख श्यानी चौधरी प्रमुख प्रशासकीय अधिकृत केशवराज पार्दे सम्बन्धित शाखाका प्रमुख र वडा अध्यक्षहरूले नागरिकबाट आएका सुझाव र गुनासाहरूलाई सकारात्मक रूपमा लिँदै समस्या समाधानका लागि आवश्यक अनुगमन तथा सुधारका लागि प्रयास गर्ने प्रतिबद्धता जनाएका थिए।
1: दाङ रोल्पा र प्युठानमा सञ्चालन गरिएको स्थानीय सरकार हेपर साझेदारी परियोजनाको प्रगति समीक्षा तथा सिकाई आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ। तीन जिल्लाका 10 स्थानीय सरकारका प्रमुख उपप्रमुख तथा प्रतिनिधि साझेदारी परियोजना कार्यान्वयन साझेदार संस्था र गठित कृषि उद्यमशील सहकारीका पदाधिकारी तथा कर्मचारीको सहभागिता रहेको थियो। सो अवसरमा परियोजना सञ्चालन किसान तथा निम्न आय भएका नागरिकहरूको आय आर्जनमा परियोजनाले ल्याएका परिवर्तनको समीक्षा तथा सिकाई आदान प्रदान समेत गरिएको छ। परियोजना अन्तर्गत तीन जिल्लाका 925 कृषि उद्यमी सहकारी संस्था क्रियाशील रहेका छन्। ती कृषि उद्यमी सहकारी मार्फत किसानहरूले वस्तुको उत्पादन र बजारीकरण तथा आर्थिक उपार्जन गर्दै आएका हेफरका वरिष्ठ कार्यक्रम अधिकृत महेश आचार्यले जानकारी दिनुभएको छ।
0: प्युठानको गौमुखी गाउँपालिकाले नागरिकलाई खानेपानी सुविधा उपलब्ध गराउन प्राथमिकताका साथ योजना अघि बढाएको छ। गाउँपालिकाले पालिकाभित्र सञ्चालनमा रहेका विभिन्न खानेपानी योजना मार्फत एक घर एक धारा निर्माण कार्यलाई तीव्रता दिएको हो। पालिकाभित्रका करिब 85% घरधुरीमा खानेपानीको सुविधा पुगेको गाउँपालिकाका अध्यक्ष विष्णु कुमार गिरीले जानकारी दिनुभएको छ। अहिले पालिकाले प्रत्येक घरमा धारा पुर्याउने गरी काम गरिरहेको उहाँले बताउनुभयो। नेवा कार्यक्रमसँग साझेदारी गरी गाउँपालिकाले अहिले काम गर्दै आएको उहाँको भनाइ छ।
1: पछिल्लो समय परम्परागत रूपमा काठबाट बनेको ठेकी पाथी र माना लगायत वस्तु लोप हुने अवस्थामा पुगेका छन्। परम्परागत रूपमा काठबाट निर्मित कलात्मक तरिकाले कुदिएका दूध दुहुने ढुङ्ग्रे दही जमाउने ठेकी अन्न भर्ने पाथी र माना तथा घिउ जमाउने हर्पे मोही पार्ने घुरो जस्ता काठका सामग्रीको प्रयोग कम भएको देखिन्छ। कुनै समयमा प्लास्टिक सिल्भर र स्टीलबाट बनेका ठेके जस्ता भाँडा भेट्न मुस्किल हुन्थ्यो। त्यसकारण काठबाट बनेका वस्तु बिक्री वितरण हुने गर्दथे। तर अहिले जताततै प्लास्टिकका वस्तुको प्रयोग बढेपछि काठबाट बनेका वस्तु लोप हुन थालेको स्थानीयको भनाइ छ। यसैबीच तुलसीपुर उपमहानगरपालिका र तुलसी सामाजिक विकास केन्द्र संस्थाको संयुक्त आयोजनामा तुलसीपुर 19 25 दिने ठेकी काठका कप लगायतका हस्तकलाका सामग्री बनाउने तालिम समेत शुरू गरिएको छ। लोप हुँदै काठका ठेकी हस्तकला सामग्री बालाराम खड्गाले लेखेको खबर आजको गोरक्षी राष्ट्रिय दैनिकमा प्रकाशित भएको छ।
0: अहिले देशका केही ठाउँमा पानी परिरहेको छ। गैराती गण्डकी प्रदेश सहित लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाड़ी भागमा पनि पानी परेको छ। अझै केही दिन देशका विभिन्न ठाउँमा बदली वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज पनि कोशी बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी क्षेत्रमा मौसम बढ़ी सक्रिय रहने देखिएको छ। यी प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ भने अरू प्रदेशका पहाड़ी र हिमाली क्षेत्रमा आंशिक बदलीदेखि सामान्यतया वर्षा हुन सक्ने अनुमान गरिएको छ। आज रातिको समयमा कोशी र मधेश तथा बागमती प्रदेशमा वर्षाको सम्भावना अझ बढ़ने देखिएको छ। मेघगर्जन र चट्याङ तथा वर्षा र हिमपातका कारण दैनिक जनजीवन सड़क र हवाई यातायातमा प्रभाव पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।
1: यिनै खबरसँगै आजको परिवेशको समय सकिएको छ। सम्पूर्ण रेडियोका प्राविधिक सहकर्मी र तपाईँ श्रोतालाई धन्यवाद दिँदै सहकर्मी चेतन ओलीसँगै म प्रेम कुमारी मगर पनि विदा हुन्छ। नमस्कार।

0: सबैको रेडियो, सामुदायिक रेडियो रोल्पा 93.8 मेगाहर्ज।
1: अहिले बिहानको 7 बज्यो।

0: पनि गर्न सक्नुहुन्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: समाचार अब विस्तारमा। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा हिजो सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ। नीति तथा कार्यक्रममा सरकारले सबै वर्ग, क्षेत्र र समुदायको अपनत्व सुनिश्चित हुने गरी राजनीतिक संवादका माध्यमबाट संविधान संशोधन प्रक्रिया अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ। राष्ट्रपति पौडेलले सरकारले संविधान संशोधनको बहसपत्र राजनीतिक सहमतिमा तयार पार्ने उल्लेख गर्नुभयो। प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असीम शाहको संयोजकत्वमा बहसपत्र तयारीका लागि गृह कार्य भइरहेको छ। नीति तथा कार्यक्रममा सरकारले अघि सारेका शासकीय सुधारका 100 कार्यसूचीलाई पूर्ण कार्यान्वयनको सुनिश्चितता गर्ने र निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिएको छ। नेपाललाई मध्यम आय भएको मुलुकमा स्तरोन्नतिका लागि आगामी दशक औसत आर्थिक वृद्धि दर 7% पुर्याउने लक्ष्य सरकारले नीति तथा कार्यक्रममा लिएको राष्ट्रपति पौडेलले उल्लेख गर्नुभएको छ। नयाँ चरणको आर्थिक सुधार श्रृङ्खला अन्तर्गत कानुनी र संस्थागत सुधार गरिनेछ। आर्थिक क्रियाकलापलाई डिजिटल प्लेटफर्ममा आबद्ध गरी नगदरहित पारदर्शी राजस्व चुहावट मुक्त अर्थतन्त्रको औपचारिक रूपमा प्रक्रिया अघि बढाउने सरकारले नीति तथा कार्यक्रममा उल्लेख गरेको छ। करको संरचना पुनरावलोकन गरी मध्यमवर्गीय परिवारको बोझ घटाउने लक्ष्य लिइएको छ। दोहोरो करमुक्ति सम्झौता विस्तार गरिने, प्रदूषण र पूर्वाधारमा छरिएका शुल्कलाई एकीकृत गरिने नीति तथा कार्यक्रममा उल्लेख छ। राष्ट्रपति पौडेलले सुशासनलाई समृद्ध नेपालको आधारशुलाका रूपमा ग्रहण गर्दै सार्वजनिक सेवाको प्रभावमा सुधार, आर्थिक पुनरुत्थान, भ्रष्टाचार विरूद्ध शून्य सहनशीलता र सामाजिक उन्नतिलाई अभियानका रूपमा अघि बढाउने बताउनुभयो।
3: सरकारले सुशासनलाई समृद्ध नेपालको आधारशिलाका रूपमा ग्रहण गर्दै भ्रष्टाचार विरूद्ध शून्य सहनशीलता, सार्वजनिक सेवा प्रवाहमा सुधार, आर्थिक पुनरुत्थान र सामाजिक उन्नतिलाई अभियानका रूपमा अघि बढाउनेछ। सबै वर्ग, क्षेत्र र समुदायको समान अपनत्व सुनिश्चित गर्न राजनीतिक दलहरूसँग संवाद र सहकार्यका आधारमा संविधान संशोधनका साझा विषय पहिचान गरी संविधान संशोधन बहसपत्र तयार गरिनेछ।
2: सहकारी संस्थाको नियमन र प्रभावकारी व्यवस्थापन गर्न राष्ट्रिय सहकारी नियमन प्राधिकरणलाई सुदृढ गरिने नीति तथा कार्यक्रममा उल्लेख छ। समस्याग्रस्त सहकारीमा रकम जम्मा गरेका बचतकर्ताको रकम फिर्ताका लागि एकीकृत बचतकर्ता सुरक्षण कोषको स्थापना र बचतकर्ताको रकम फिर्ताको प्रक्रिया अघि बढाइने राष्ट्रपति पौडेलले बताउनुभयो।
3: सहकारी संस्थाको नियमन र प्रभावकारी व्यवस्थापन गर्न राष्ट्रिय सहकारी नियमन प्राधिकरणको क्षमता सुदृढ गरिनेछ। समस्याग्रस्त सहकारी संस्थामा रकम जम्मा गरेका बचतकर्ताको रकम फिर्ता गर्न एकीकृत बचतकर्ता सुरक्षण कोष कर्जा असुली मार्फत बचतकर्ताको रकम फिर्ता गरिनेछ। कर्जा सूचना प्रणालीलाई सुदृढ गरी अत्यधिक ऋण, मिटर ब्याज र आर्थिक अपराध नियन्त्रण गरिनेछ। पुँजी बजारलाई सुरक्षित, प्रतिस्पर्धी र अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप विकास गरिनेछ।
2: सम्पत्ति शुद्धिकरणको अन्तर्राष्ट्रिय मापदण्ड पूर्ण पालना गर्दै जोखिम न्यूनीकरणका लागि नियमन, सुपरिवेक्षण र अभियोजन प्रणाली कार्यान्वयनमा ल्याइने राष्ट्रपतिले संसदमा पेश गर्नुभएको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ। राष्ट्रपति पौडेलले सीमारहित अर्थतन्त्र र तौलरहित व्यापारलाई राष्ट्रिय आर्थिक रणनीतिका रूपमा आत्मसात गर्दै सूचना प्रविधिमा आधारित सेवाको निर्यात, जलविद्युत, पर्यटनलाई आर्थिक रूपान्तरणको प्रमुख आधार क्षेत्रका रूपमा विकास गरिने उल्लेख गर्नुभएको छ।
3: सीमारहित अर्थतन्त्र र तौलरहित व्यापारलाई राष्ट्रिय आर्थिक रणनीतिका रूपमा आत्मसात गर्दै सूचना प्रविधिमा आधारित सेवा निर्यात, जलविद्युत, पर्यटन र उच्च मूल्यका कृषि तथा हरित औद्योगिकरणलाई आर्थिक रूपान्तरणका प्रमुख आधार क्षेत्रका रूपमा विकास गरिनेछ। निर्भर अर्थतन्त्रलाई ज्ञान सेवा, डिजिटल व्यापार, रिमोट वर्क र मूल्य अभिवृद्धि हुने सेवामुखी अर्थतन्त्रमा रूपान्तरण गरिनेछ।
2: राष्ट्रपति पौडेलले सुकुम्बासी समस्याको दीर्घकालीन समाधानका लागि वास्तविक भूमिहीन सुकुम्बासीको पहिचान गरी स्थायी आवास र जग्गाको स्वामित्वको सुनिश्चितता गरिने नीति तथा कार्यक्रमका प्रस्तुत गर्ने क्रममा बताउनुभयो।
3: आवासविहीन सीमान्तकृत विपन्न तथा विपद प्रभावित समुदायका लागि किफायती र सुविधायुक्त आवास योजना कार्यान्वयन गरिनेछ। वास्तविक भूमिहीनको पहिचान गरी स्थायी आवास र स्वामित्व सुनिश्चित गरिनेछ। मध्य पहाडी लोकमार्ग आसपासका नयाँ सहरलाई पहिचानयुक्त सहरका रूपमा विकास गर्दै जग्गा विकास पूर्वाधार र स्थानीय आर्थिक सम्भावनासँग जोडिनेछ।
2: धितुपत्र बजारमा गैरावासीय नेपालीको सहभागिता विस्तार गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ। त्यसै गरी पूर्वाधार वित्त पोषण मोडल अघि सारिएको छ। वैकल्पिक वित्त डायस्पोरा पुँजी र निजी लगानी परिचालनको नीति सरकारले लिएको छ। रूपान्तरणकारी आयोजनालाई स्पष्ट लक्ष्य निश्चित बजेट र समयसीमामा कडाई गरिने सरकारले उल्लेख गरेको छ। सार्वजनिक खर्चमा सुधार सार्वजनिक संस्थानहरूको वर्गीकरण सरकारले गर्नेछ। संस्थानहरूको वर्गीकरण गर्दा एक आपसमा गाभ्ने तथा निजी क्षेत्रसँग सहकार्य गरिनेछ। त्यसै गरी रणनीतिक साझेदार भित्र्याउने लक्ष्य पनि सरकारले लिएको छ। अन्तर्राष्ट्रिय पेमेन्ट गेटवेलाई कानुनी मान्यता दिइनेछ। त्यसले विदेशी मुद्राको आर्जन र कर व्यवस्थापनमा सहज हुने सरकारले नीति तथा कार्यक्रममा उल्लेख गरेको छ। सरकारले व्यवसायको दर्तादेखि अनुमतिसम्मका प्रक्रियाका लागि समय तोक्ने भएको छ, जसलाई लगानी एक्सप्रेसको नारा दिइएको छ। विशेष आर्थिक क्षेत्रमा साझा पूर्वाधारसहितको औद्योगिक ग्राम स्थापनाको नीति अघि सारिएको छ। सार्वजनिक निजी साझेदारीमा कृषि कम्पनी र सञ्जालहरू स्थापना गरिनेछ। उत्पादन पछिको क्षति न्यूनीकरण र आपूर्तिलाई त्यसले सहज बनाउने उल्लेख गरिएको छ। औद्योगिक नीति 2067 परिमार्जन गरी नयाँ राष्ट्रिय औद्योगिक नीति तर्जुमा गरिनेछ। वैदेशिक लगानीलाई सुरक्षित व्यवस्थित र प्रतिफलमुखी बनाइनेछ। विप्रेषणलाई उपभोगबाट उत्पादनशील लगानीमा रूपान्तरण गर्न विप्रेषण लगानी मिलान कोष सञ्चालन गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ। लैङ्गिक हिंसामा शून्य सहनशीलता अपनाउँदै मानव बेचबिखन मुक्त समाज निर्माणको नीति सरकारले लिएको छ। हिंसा पीडित केन्द्रित सेवा प्रणाली सुदृढ गरिनेछ। उद्धार कानुनी सहायता पुनस्थापना र सामाजिक पुनएकीकरणका कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गरिनेछन्। राष्ट्रिय मानवाधिकार आयोगको क्षमता वृद्धि गर्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई थप सुदृढ गर्दै अनुसन्धान र कार्यवाहीको प्रक्रिया प्रभावकारी बनाइने राष्ट्रिय सतर्कता केन्द्रलाई भ्रष्टाचार निवारण इकाइका रूपमा पुनर्संरचना गरिने राष्ट्रपति पौडेलले बताउनुभयो। राष्ट्रपति पौडेलले राजनीतिक स्थिरतालाई अवसरका रूपमा ग्रहण गर्दै राष्ट्रको समग्र रूपान्तरणलाई गति दिइने बताउनुभयो।
3: डिजिटल हस्ताक्षर अनलाइन सेवा र समयबद्ध निर्णय प्रणाली मार्फत नागरिकलाई लाइन झन्झट र अनुपयुक्त मध्यस्थताबाट मुक्त गरिनेछ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई संस्थागत रूपमा सुदृढ गर्दै अनुसन्धान अभियोजन र कारवाही प्रणाली प्रभावकारी बनाइनेछ। राष्ट्रिय सतर्कता केन्द्रलाई भ्रष्टाचार निवारण इकाइका रूपमा पुनर्संरचना गरिनेछ। भ्रष्टाचार उजुरीकर्ताको पहिचान संरक्षण र पुरस्कार सम्बन्धी व्यवस्था गरिनेछ। उच्च पदस्थ अधिकारीको सम्पत्ति विवरण आर्थिक रूपमा सार्वजनिक गर्ने व्यवस्था मिलाइनेछ।
2: सामाजिक क्षेत्रका कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयन दोहोरोपनको न्यूनीकरण र सेवा प्रवाहमा एकरूपताको लक्ष्य सरकारले लिएको छ। सङ्घ प्रदेश र स्थानीय तहबीच त्यसका लागि समन्वय गरिनेछ। विद्युतीय मास ट्रान्जिट प्रणाली विकास गरिनेछ। सार्वजनिक यातायातलाई भरपर्दो बनाइनेछ। पूर्वाधारको विकासलाई तीव्र बनाउने सार्वजनिक यातायात तथा सडक सम्बन्धी कानूनको परिमार्जन गर्ने ठूला आयोजनाहरू समयमै सम्पन्न गर्न सुधारिएको ठेक्का प्रणाली कानूनमा ल्याउने र इन्जिनियरिङ मापदण्डको प्रभावकारी कार्यान्वयन गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ। त्यसै गरी सडक रेल जल रोपवे र हवाई यातायातलाई समेट्ने गरी एकीकृत राष्ट्रिय यातायात गुरु योजना तयार पारिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलबाट संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई गर्नुभएको सम्बोधनका लागि हिजो प्रतिनिधि सभा र राष्ट्रिय सभाले धन्यवाद ज्ञापन गरेको छ। यसअघि संयुक्त बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रपतिबाट संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई गर्नुभएको सम्बोधनको प्रति टेबल गर्नुभयो। प्रतिनिधि सभाको दोस्रो अधिवेशनको पहिलो बैठक प्रारम्भ हुनासाथ हिजो विपक्षी दलका सांसदहरूले आआफ्नो आसनबाट उठेर विरोध गर्न थालेपछि सभामुख डोलप्रसाद अर्यालले आकस्मिक समयमा बोल्नका लागि समय दिने वचन दिइसकेकाले बैठक सञ्चालनमा अवरोध नगर्न आग्रह गर्नुभयो। बैठकमा राष्ट्रपतिबाट अधिवेशन आह्वान सम्बन्धी प्राप्त पत्र वाचन गरिएको थियो। प्रतिनिधि सभाको हिजोको बैठकमा विपक्षी दलका सांसदहरूले सुकुम्बासीको बस्ती व्यवस्थापन अध्यादेश लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो। बैठकको आकस्मिक समयमा सांसदहरूले आह्वान भइसकेको संसद स्थगन गरेर अध्यादेश ल्याइएको त्यसै गरी प्रधान न्यायाधीशको सिफारिसमा प्रचलित अभ्यास र परम्परा तोडिएको भनी चिन्ता व्यक्त गर्नुभयो। संघीय संसदको हिजोको बैठकमा सरकारले ल्याएका 8 अध्यादेश पेश भएको छ। प्रतिनिधि सभा र राष्ट्रिय सभाको छुट्टा छुट्टै बैठकमा सरकारले अध्यादेशहरू पेश गरेको हो। 2082 सालको माध्यमिक शिक्षा परीक्षा एसईईमा 65.98% विद्यार्थी उत्तीर्ण भएका छन्। यो नतिजा गत वर्षको भन्दा 4% सुधार हो। सार्वजनिक गरिएको नतिजा अनुसार 2082 सालको माध्यमिक शिक्षा परीक्षा एसईईमा 65.98% विद्यार्थी उत्तीर्ण भएको राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक टुकराज अधिकारीले जानकारी दिनुभयो।
0: टोटल चाहिँ परीक्षार्थी मध्ये नियमिततर्फ 65.98% चाहिँ ग्रेडेड भएका छन् र 4,30,667 मध्ये 2,84,160 जना विद्यार्थी ग्रेडेड छन् र 1,46,507 जना चाहिँ नन ग्रेडेडमा चाहिँ रहेका छन्। 1-2 चाहिँ जिपिए प्राप्त गर्ने 7 विद्यार्थी छन्। त्यसै गरेर 2-2.4 प्राप्त गर्ने 5,190 जना विद्यार्थी छन्। त्यसै गरी 2.4-2.8 जिपिए प्राप्त गर्ने 55,977 जना विद्यार्थी छन्। त्यसै गरेर 2.8-3.2 चाहिँ जिपिए प्राप्त गर्ने 94,222 जनाले प्राप्त गरेका छन्।
2: सरकारले वैशाख 29 गतेभित्र अर्थात् आजभित्र नतिजा सार्वजनिक गर्नुपर्ने भनी समय सीमा दिएपछि बोर्डले तीव्र गतिमा तयारी गरी परीक्षा सम्पन्न भएको 29 दिनमा हिजो अबेर राति नतिजा सार्वजनिक गरेको हो। परीक्षामा 2,84,160 विद्यार्थी ग्रेडेड भएका र 1,46,507 जना परीक्षार्थी नन ग्रेडेड भएका शिक्षा मन्त्रालयका सचिव चुडामणि पौडेलले जानकारी दिनुभयो। सर्वोच्च अदालतले ट्रेड युनियन खारेज गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्ल, न्यायाधीशहरू कुमार रेग्मी, हरि प्रसाद भुयाल, विनोद शर्मा र सारङ्गा सुवेदीको संवैधानिक इजलासमा उक्त निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी भएको हो। न्यायाधीशहरू विनोद शर्मा र सारङ्गा सुवेदीले फरक मत राख्नुहुँदै अपूरणीय क्षति नपुग्ने भएकाले अल्पकालीन आदेश दिने विषयमा आफूहरूको सहमति नभएको बताउनु भएको थियो। अदालतले यो विषयमा दुवै पक्षलाई छलफलका लागि जेठ 6 बोलाएको छ। त्यसै गरी सर्वोच्चले नै विश्वविद्यालयमा विद्यार्थी संगठन खारेज गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले विश्वविद्यालय समन्वय समितिले गत चैत्र 20 गरेको निर्णय तत्काल कार्यान्वयन नगर्न नगराउन भनी अल्पकालीन आदेश जारी गरेको हो। अदालतले त्यस विषयमा जेठ 4 दुवै पक्षलाई छलफलका लागि बोलाएको छ। यस वर्षको मनसुन अवधिमा देशभर औसतभन्दा कम वर्षा हुने सम्भावना रहे पनि तापक्रमको वृद्धि र चरम मौसमी घटना हुनेछ जसका कारण मनसुनजन्य विपदको जोखिम भने उच्च रहने राष्ट्रिय विपद जोखिम तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। मनसुनजन्य पूर्व तयारी तथा प्रतिकार राष्ट्रिय कार्ययोजना 2083 मस्यौदामा यो वर्ष 19,00,000 बढी जनसङ्ख्या प्रभावित हुन सक्ने अनुमान गरिएको छ। मस्यौदा अनुसार उच्च हिमाली क्षेत्रमा हिमताल विस्फोटको जोखिम बढेको छ। तराई तथा तल्लो भेगमा बाढी, पहिरो, डुबान, भूक्षय र आकस्मिक बाढीका घटना बढ्न सक्ने सम्भावना औल्याइएको छ। प्राधिकरणले मौसमजन्य विपदबाट हुने क्षति न्यूनीकरणका लागि पूर्व सूचनाको प्रणाली, सुरक्षित स्थानको पहिचान, राहत सामग्रीको तयारी र उद्धार संयन्त्रलाई चुस्त बनाउन सम्बन्धित निकायलाई भनिएको जनाएको छ। जल तथा मौसम विज्ञान विभागले मनसुनको अवधिमा नेपालमा यस वर्ष सरदरभन्दा कम वर्षा हुने र तापक्रम बढ्ने प्रक्षेपण यसअघि गरेको छ। मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले जेठ 1 गते शुक्रबार प्रदेश सभाको बैठकमा विश्वासको मत लिनुहुने भएको छ। मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा हिजो बसेको मन्त्री परिषदको बैठकले जेठ 1 गते विश्वासको मत लिने गरी प्रदेश प्रमुखको कार्यालयमा सिफारिस गर्ने निर्णय गरेको मधेस प्रदेशका मुख्यमन्त्री यादवले जानकारी दिनुभयो। राष्ट्रिय मानवाधिकार आयोगले काठमाडौँ उपत्यकाका सुकुम्बासी बस्तीमा अनुगमनबाट प्राप्त तथ्य र सुझावसहितको संक्षिप्त प्रतिवेदन सरकारलाई पठाएको छ। आयोगले उपत्यकाका विभिन्न नदी किनारामा सार्वजनिक जग्गाहरूमा वर्षौंदेखि बस्दै आएका सुकुम्बासी बस्तीका घरटहरा सरकारले हटाइदिएको सन्दर्भमा अनुगमन गरी प्रतिवेदन हिजो सरकारलाई पठाएको हो। प्रतिवेदनमा गर्भवती, सुत्केरी, बालबालिका, त्यसै गरी ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा दीर्घरोगीहरूलाई आवश्यक पोषणयुक्त खानेकुरा, नियमित औषधि उपलब्ध गराउन, लैङ्गिक संवेदनशील विषयहरूलाई सम्बोधन गर्न र उनीहरूको दीर्घकालीन व्यवस्थापनमा ध्यान दिन सुझाव दिइएको छ। पशुपतिनाथ र पाशुपत क्षेत्रको महात्म्य एवं पवित्र बागमती नदीको विशिष्टता उजागर गर्ने उद्देश्यले आयोजित वृहत पाशुपत क्षेत्र पदयात्रा हिजो सम्पन्न भएको छ। चैत्र 16 गते कुशेश्वरबाट दोलखा भीमसेनको दर्शन गरी फर्किएपछि सिन्धुली, नुवाकोट, धादिङ, मकवानपुर, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, जनकपुर आदि क्षेत्रमा सिद्ध लिङ्गको दर्शन पदयात्रा गरी समूह 42 दिनमा पशुपतिनाथ आइपुगेको थियो। रौतहटको गुजरा नगरपालिकाको पल्टुवा र जुगौलिया जोड्ने पुल निर्माण कार्य लामो समयदेखि अलपत्र परेको छ। रौतहट संवाददाता रूपेन्द्र पटेलको यो रिपोर्ट।
4: रौतहटको गुजरा नगरपालिका वाडा नम्बर 7 मा रहेको जुगौलिया र पल्टुवा जोड्ने लमाहा खोलामा निर्माणधीन पुल लामो समयदेखि अलपत्र परेको छ। 2073 चैतमा शिलान्यास भएको 3 स्पानको पुल 2075 चैत मसान्त भित्र सक्नु पर्ने थियो, तर पुल हालसम्म अलपत्र हुँदा स्थानीय बासिन्दा भने शास्ति खेप्न बाध्य भएका छन्। 6,25,00,000 लागतमा पप्पु शिवशंकर जेबी कन्स्ट्रक्सनले ठेक्का लिएको सो पुलको हाल 3 स्पानको संरचना मात्र निर्माण भएको छ। पुल निर्माण अधुरै रहदा स्थानीय बासिन्दा दैनिक आवत जावतमा समस्या झेल्न बाध्य भएका छन्। वर्षायाममा झन जोखिम बढ्ने गरेको उहाँहरूको भनाइ छ। गुजरा नगरपालिका वाडा नम्बर 7 का वाडा अध्यक्ष अब्दुल काले पुल नबन्दा स्थानीयले टाढाबाट घुमेर यात्रा गर्नुपर्ने बाध्यता रहेको बताउनु भयो। यस्तै गुजरा नगरपालिकाका समाजसेवी शेख बद्रुद्दिनका अनुसार वर्षायाममा 5 मिनटको बाटो 3-5 किलोमिटर टाढाबाट घुमेर जानु पर्ने बाध्यता रहेको बताउनु भयो। पुल निर्माणको कार्य सुरु भएको झन्डै 9 बितिसक्दा समेत पुल नबन्दा स्थानीयमा निराशा छाएको छ। सडक डिभिजन कार्यालय चन्द्रनिगापुरका सूचना अधिकारी सञ्जय यादवले निर्माण कम्पनीले एकै पटक धेरै पुल निर्माणको ठेक्का लिँदा काम प्रभावित भएको बताउनु भयो।
5: निर्माण व्यवसायीले 4-5 पुलको ठेक्का लियो, कार्य बुझ्ने गर्दा उसले समयमा काम गर्न सकेन। हाम्रो मिति हुँदाखेरि नै आउँदो चैतभित्र निर्माण कार्य सम्पन्न गर्छु भनेर उहाँले प्रतिबद्धता गर्नुभएको छ।
4: वर्षौंदेखि अधुरो रहेको पल्टुवा जुगौलिया पुल समयमै निर्माण सम्पन्न नहुँदा स्थानीय बासिन्दा शास्ति खेप्न बाध्य छन्। सम्बन्धित निकायले 2083 चैत मसान्त भित्र काम सक्ने चेतावनी दिए पनि हालसम्म काम सुरु नहुँदा स्थानीयको निराशा भने घटेको छैन। रूपेन्द्र पटेल, रौतहट।
2: केही अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनिया राष्ट्रपति सी चिनफिङ बीच बेजिङमा भोलि भेटवार्ता हुँदैछ। 3 उच्चस्तरीय भ्रमणका लागि राष्ट्रपति ट्रम्प भोलि बेजिङ पुग्नुहुनेछ। चीनले अमेरिकालाई ताइवानको र अमेरिकाले चीनलाई इरानको विषयमा आफ्नो पक्षलाई अनुकूलता हुने गरी काम गरोस् भन्ने चाहना व्यक्त गरिरहेका छन्। तर दुवै मुलुक आफ्नो अडानमा भने कायमै छन्। वरिष्ठ अधिकारीहरूले ताइवान मामिलामा अमेरिकाको नीतिमा कुनै परिवर्तन नभएको र भविष्यमा पनि हुने अपेक्षा नगरिएको बताएका छन्। वाशिङटनमा सञ्चार माध्यमसँग कुरा गर्दै अमेरिकी अधिकारीहरूले राष्ट्रपति ट्रम्प र चिनिया राष्ट्रपति सी चिनफिङ बीच ताइवानका विषयमा टेलिफोनमा निरन्तर वार्ता भइरहेको र वार्ता मार्फत चीनलाई अमेरिकाले आफ्नो अडान स्पष्ट रूपमा राखिरहेको जानकारी गराएका छन्। अमेरिकी अधिकारीहरूले ताइवानलाई हतियार बिक्री गर्न अमेरिकाले नछाड्ने पनि बताएका छन्। राष्ट्रपति दुवैको भेटमा इरान मुद्दा, त्यसै गरी व्यापार र ताइवान लगायतका धेरै विषयहरूमा छलफल हुने अधिकारीहरूले बताएका छन्। उता चिनिया विदेश मन्त्रालयका प्रवक्ताले राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा राष्ट्रपति ट्रम्पले चीनको राजकीय भ्रमण गर्ने जनाएका छन्। अमेरिकी अधिकारीहरूका अनुसार ट्रम्पले इरानको विषयमा चीनलाई दबाब दिन सक्नेछन्। चीन इरानको तेलको ठूलो खरिदकर्ता हो। अमेरिका र चीनबीच लामो समयदेखि व्यापार करलाई लिएर तनाव जारी छ। प्रतिवेदनहरूका अनुसार दुवै देशले व्यापार प्रणालीलाई स्थायित्व र नयाँ व्यापार सम्झौताका लागि छलफल गर्न सक्नेछन्। ताइवानको मुद्दा वार्ताको महत्वपूर्ण भाग भए पनि अमेरिकाले आफ्नो धारणा स्पष्ट पारिसकेको सन्दर्भमा विवाद त्यसै समाधान होला भन्न सक्ने स्थिति देखिएको छैन। चीनले ताइवानलाई आफ्नो हिस्सा मान्छ भने अमेरिकाले ताइवानलाई निरन्तर सैन्य र राजनीतिक सहयोग गर्दै अलग राष्ट्रका रूपमा प्रक्रिया अघि बढाउन मद्दत गरिरहेको छ। इरानले युद्ध अन्त्यका लागि विभिन्न माग समावेश गरेर ल्याएको प्रस्तावलाई अमेरिकाले अस्वीकार गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्य गर्ने अमेरिकी प्रस्तावप्रति इरानको प्रतिक्रियालाई पूर्ण रूपमा अस्वीकार्य भन्दै खारेज गर्नुभएको छ। उहाँले आणविक कार्यक्रमको अन्त्य र युरेनियमका विषयमा अमेरिकी प्रस्ताव सम्बोधन नगरे इरान विरूद्ध कडा रूपमा प्रस्तुत हुने चेतावनी पनि दिनुभएको छ। थाइल्याण्डका पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्रा भ्रष्टाचारको आरोपमा तोकिएको जेल सजाय भुक्तान गरी बैङ्ककको जेलबाट हिजो रिहा हुनुभएको छ। दशकौंदेखि विवाद र राजनीतिमा ध्रुवीकरणको केन्द्रमा रहेको थाइल्याण्डका पूर्व प्रधानमन्त्री थाक्सिनलाई भ्रष्टाचारको आरोपमा एक वर्षको सजाय सुनाइएको थियो। त्यसमध्ये उहाँले 8 महिना जेल जीवन बिताउनु भयो भने आगामी 4 महिना घरमै निगरानीमा राखिनेछ। अब आर्थिक समाचार।
6: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
7: चालू आर्थिक वर्षको 9 महिनामा नेपालमा हुने विप्रेषण प्रवाह 39.1% वृद्धि भएको छ। यस अवधिमा नेपालमा 16,59,41 करोड रुपियाँ बराबरको रेमिटेन्स भित्रिएको नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण प्रवाह 10.2% बढेको थियो। 2082 चैत महिनामा मात्र विप्रेषण प्रवाह 209.75 करोड रहेको छ। अघिल्लो वर्षको महिनामा विप्रेषण प्रवाह 139.54 करोड रहेको थियो। समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण प्रवाह 31.9% वृद्धि भई 11.55 करोड पुगेको छ। सरकारले निकै लामो समयदेखि घाटामा सञ्चालन भइरहेका सार्वजनिक संस्थानहरूको सुधारका लागि नयाँ नीति लागू गर्ने घोषणा गरेको छ। सोमबार आगामी आर्थिक वर्ष 2083-84 को नेपाल सरकारको नीति तथा कार्यक्रम संसदको संयुक्त बैठकमा प्रस्तुत गर्नुहुँदै राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको शेयर ऋण लगानी रहेका अधिकांश सार्वजनिक संस्थान हाल नोक्सानको स्थितिमा रहेकोले तिनको बोझ कम गर्न सरकारले विभिन्न विकल्प अघि सारेको बताउनु भयो।
2: भुवनाचार्य, अब खेल समाचार।
8: देशको इज्जत र प्रतिष्ठालाई विश्वमा चिनाउने खेलकुदलाई यसपालिको नीति तथा कार्यक्रम 2083-84 सरकारले समेटेको छ। संघीय संसदको संयुक्त बैठकमा सरकारको तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलले समग्र नीति तथा कार्यक्रम प्रस्तुत गर्दा खेलकुद क्षेत्रलाई राष्ट्रिय एकता र स्वास्थ्य, पर्यटन र अर्थतन्त्रसँग जोड्दै विद्यालय तहदेखि प्रतिभा पहिचानका कार्यक्रम सञ्चालन गरिने उल्लेख गर्नुभयो। यसै गरी खेल क्षेत्रको व्यवसायीकरणमा निजी क्षेत्रको सहभागिता र खेलाडीको सामाजिक सुरक्षा सुनिश्चित गरिने नीति तथा कार्यक्रममा उल्लेख छ। घरेलु मैदानमा जारी त्रिदेशीय सिरिजमा नेपाल एले लगातार 4थो जित निकालेको छ। श्रृङ्खलाको 4थो अन्तिम खेलमा नेपाल एले अमेरिकालाई 7 रनले पराजित गर्यो। यो सँगै नेपाल एले 4 खेलको अभ्यास सिरिज अपराजित रहँदै समाप्त गरेको छ। नेपालले यसअघि अमेरिकालाई हराइसकेको थियो। स्कल्यान्डलाई पनि दुवै खेलमा हराएको थियो।
2: अब मौसम सम्बन्धी जानकारी। आज कोशी तथा बाँकी प्रदेशका हिमाली र पहाडी भागमा साधारणतया बादल लाग्नेछ। तराई क्षेत्रमा आंशिक रूपमा बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली एवं पहाडी भूभागका केही स्थानहरू, त्यसै गरी बाँकी हिमाली र पहाडी भूभागका थोरै स्थानहरू तथा तराईका 1-2 स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 26.5 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 16.5 डिग्री सेल्सियस। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 26-28 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:11 भयो भने सूर्यास्त भने साँझ 6:50 हुनेछ। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। राष्ट्रपति रामचन्द्र पौडेलद्वारा संघीय संसदको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत, राजनीतिक स्थायित्व, भ्रष्टाचार नियन्त्रण र विकासका लागि नीति तथा कार्यक्रमको विशेष जोड। संघीय संसदको बजेट अधिवेशन शुरू, सरकारले ल्याएका संवैधानिक परिषद सहितका 8 अध्यादेश दुवै सदनमा पेश। यस वर्षको एसईईको नतिजा सार्वजनिक, 65.98% विद्यार्थी उत्तीर्ण, गत वर्षभन्दा 4% नतिजामा सुधार। चालू आर्थिक वर्षको 9 महिनामा नेपालमा हुने विप्रेषण आप्रवाह 39% वृद्धि। यस वर्षको मनसुन अवधिमा देशभर 19 लाख भन्दा बढी जनसङ्ख्या प्रभावित हुने राष्ट्रिय विपद जोखिम न्यूनीकरण प्राधिकरणको प्रक्षेपण र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प 3 दिने चीन भ्रमणका लागि भोलि बेजिङ पुग्नुहुँदै। बिहान 7 बजेको समाचार सकियो, अर्को समाचार प्रसारण 8 बजे अङ्ग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
9: फोर जी एलटीई मोबाइल सेट सम्बन्धी नेपाल टेलिकमको सूचना। नेपाल टेलिकमले देशभर VOLTE सहितको अत्याधुनिक 4G LTE नेटवर्क विस्तार गरिरहेको हुनाले 4G गुणस्तरीय इन्टरनेट तथा कल सुविधा प्राप्त गर्नका लागि नयाँ मोबाइल सेट खरिद गर्दा सेटले LTE ब्यान्ड 20 800 MHz र VOLTE सपोर्ट गर्ने यकिन गर्नुहुन अनुरोध गरिन्छ। नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
10: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

0: नमस्कार, सार्वजनिक सेवा प्रसारण रेडियो नेपालमा हरेक मंगलबार यही समयमा करिब 15 मिनट प्रस्तुत हुने हाम्रो सभ्यता कार्यक्रममा रत्नावली शर्मा र नवीन दाहाल हार्दिक स्वागत गर्दछौ।
1: नेपालको बहुआयामिक सभ्यताभित्र मिथिला क्षेत्र आफ्नै वैशिष्ट्य परम्परा र परिचय सहित उभिएको एक समृद्ध सांस्कृतिक क्षेत्र हो। तराईको उर्वर भूमि र जनकपुरलाई केन्द्र मानेर विकसित मिथिला सभ्यता ज्ञान कला भाषा र जीवनशैलीको गहिरो संगम हो।
0: मिथिला सभ्यताको आधार र यसको प्राचीन इतिहास वैदिक परम्परामा पाइन्छ। मैथिली भाषा साहित्य विशेषत लोकगीत कविता र कथा मिथिलाको जीवनशैली र भावनालाई पुस्तौंसम्म हस्तान्तरण गर्ने माध्यम बनेका छन्।
1: मिथिला संस्कृतिको अर्को महत्वपूर्ण पक्ष यसका चाडपर्व र संस्कारहरू हुन्। छठ, होली, सामा चकेवा, विवाह पञ्चमी जस्ता पर्वहरूले प्रकृति, आस्था र समाजको सम्बन्धलाई प्रकट गर्दछन्। यी पर्वहरूमा देखिने सामूहिक सहभागिता सामाजिक एकता र सद्भावको प्रतीक हो।
0: कला र सांस्कृतिक अभिव्यक्तिमा मिथिला अत्यन्त समृद्ध छ। चित्रकला, परम्परागत वेशभूषा, लोकगीत र नृत्यहरूले यस सभ्यतालाई जीवन्त बनाएका छन्। यी सबैले मिथिलाको मौलिकता र सौन्दर्यलाई स्पष्ट रूपमा प्रस्तुत गर्छन्।
1: मिथिला क्षेत्रको खानपान पनि यस सभ्यताको अभिन्न अङ्ग हो। स्थानीय परिकारहरू दही चिउरा, तरुवा, माछा भात, ठेकुवा जस्ता परिकारहरूले स्थानीय जीवनशैली, प्रकृति र संस्कृतिको सम्बन्धलाई झल्काउँछन्। यसैले मिथिला केवल एउटा भौगोलिक क्षेत्र मात्र होइन, यो सभ्यता, भाषा, साहित्य, संस्कृति र जीवनशैलीको समग्र रूप हो।
0: यसर्थ विगत केही कार्यक्रम मार्फत हामी मिथिला क्षेत्रको सभ्यता, संस्कृति, परम्परा र जीवनका बारेमा चर्चा गर्ने क्रममा छौ र आज पनि मिथिलाको बहुआयामिक स्वरूपलाई सम्झने र बुझ्ने प्रयास गर्दैछौ। यसका लागि विज्ञ व्यक्तित्वका रूपमा मिथिला क्षेत्रको भाषा, साहित्य, इतिहास र संस्कृतिका विषयमा दीर्घकालदेखि अध्ययन, अनुसन्धान र लेखन गर्दै आउनुभएका प्रतिष्ठित विद्वान व्यक्तित्व डाक्टर राजेन्द्र विमलसँग हामी जिज्ञासा सहितको चर्चामा छौँ।
2: यो होलीको पर्व हामी कहाँ मात्रै होइन, वास्तवमा जर्मनीमा पनि त्यो यस्तो यसको परम्परा छ। फेस्टिभल अफ कलर्स अनेकौँ ठाउँमा छ, त्यो पुरा प्राचीन कालदेखिको परम्परा हो र यसले चाहिँ सौहार्दको दृष्टिले यो चाहिँ अत्यन्त महत्त्वपूर्ण हुन्छ। रङ्ग भनेकै त्यो चाहिँ रङ्ग स्नेह प्रेम अनुराग प्रतीक हो। यसका कथाहरू त छन्, अनेक कथा छन् त्यसमा जान्न म त्यो चाहिँ यसलाई चाहिँ यसको पालन गर्नुपर्दछ। विकृतिहरू केही आएका छन्, त्यो विकृतिहरू रक्सी बढी खाने अथवा त्यो चाहिँ यस बेलामा अश्लील शब्दहरूको प्रयोग गर्ने इत्यादि इत्यादि अनेक छन्, त्यसबाट परहेज गर्नुपर्छ। र हामीले वास्तवमा कुनै पनि चाड पर्व मनाउँदा, संसारको कुनै पनि चाडपर्व मिथिलाको मात्रै होइन, तर अहिले मिथिलाको चर्चा गरेको हुनाले मिथिलाकै प्रसङ्ग भनौँ कि त्यसले दिन खोजेको जुन सन्देश छ त्यसले कुन जीवन मूल्यको सम्प्रेषण गर्न खोजेको छ, त्यसले के भन्न खोजेको छ, त्यसैले यसले जुन एउटा मानवीय प्रेमको सन्देश दिएको छ। अहिलेको समयमा अहिले विश्व परिवेश अत्यन्त चिन्ताजनक अवस्थामा छ। जति पनि विज्ञानका प्रयोगशालामा भइरहेका छन् अनुसन्धानहरू, त्यो युद्धलाई ध्यानमा राखेर अमेरिका र अहिले के हुँदैछ, इजरायलमा के हुँदैछ र त्यो इरानमा के हुँदैछ, रुसमा के हुँदैछ, यी सारा कुराहरू संसारभरि के हुँदैछ र कस्तो दुर्भाग्यपूर्ण अवस्था छ भने हामीहरू यस्तो बेलामा पनि जबकि पेन्डेमिक्सहरू आइराखेका छन् होइन, यस्तो पेन्डामिक कोरोना जस्तो पेन्डामिक आए पनि उसको खोप यदि चाइनामा बन्छ भने उसले भारतलाई दिँदैन, भारतमा बन्यो भनेदेखि पाकिस्तानलाई दिँदैन। यदि हामीले हाम्रो जीवन मूल्यमा, नेपाली मिथिलाको जीवन मूल्यमा जुन सर्वै भवन्तु सुखिनः सर्वै सन्तु निरामयको सन्देश छ, अहम् ब्रह्मास्मि तत्त्वमसिको जुन सन्देश छ, त्यो सन्देश वसुधैव कुटुम्बकमको जुन सन्देश छ त्यसलाई सम्प्रेषित गर्ने जुन हाम्रा चाडपर्वहरू छन् ती चाडपर्वहरूलाई विश्व सामने हामीले स्थापित गर्न सकेनौँ भनेदेखि त्यो चाहिँ अत्यन्त नै भयावह युगहरू आउने सम्भावना हुन्छ र सम्पूर्ण मनुष्य जाति नै नष्ट हुन्छ जस्तो लाग्छ। खास गरेर कुनै दिन चर्चा गरौँला, अब आउँदो वर्ष यो चाहिँ लास्ट जेनेरेसन अफ होमो सेपियन्स हो, अब जुन आउने युग छ नि त्यो चाहिँ साइबोर्गहरूको युग हो, मान्छेहरूको रोबोट मान्छेहरू हुन्छन्, सबै चिप्स र नक्कली इम्प्लान्ट गरिएका मसिनहरू हुन्छन्। यस्तो बेलामा के गर्ने, त यी यस्तो बेलामा पनि यी हाम्रा जुन चाडपर्वहरूले दिएका सन्देशहरू छन् ती बहुत महत्वपूर्ण भएर जान्छन्।
1: मिथिलाको खानपानको बारेमा बताइदिनुहोस्।
2: खानपानमा त्यो चाहिँ उसका टिपिकल अरू शब्द जे छन् त्यो कमन छन्, त्यो सब तरकारी सब्जी भनेको उनै हुन्, तर त्यो चाहिँ एउटा चाहिँ खास गरेर तिलकोर भन्ने हुन्छ, गोल काँक्रो जस्तो, नेपालीमा त्यसलाई गोल काँक्रो भन्छौँ हामीले, त्यसको पकौडा तरुवा भन्छ त्यो, र मिष्टान्न। त्यो हेर्नुहोस् त्यो कति राम्रो कम्बिनेसन छ। गोल काँक्रोमा कुसको पातमा त्यो डायबिटिज निर्मूलनको हुन्छ क्षमता हुन्छ, त त्यसैले त्यो मिष्टान्न धेरै खाने, चुरादेखि बिहान बिहानै खाजामा खाने, अरू मिष्टान्न खाइरहने, उनको लागि त्यो कति छ हो, तर परम्परादेखि चलिआएको छ। पाहुना आए पनि तिलकोरको तरुवा हाल्नै पर्ने हुन्छ, एउटा त त्यो हो। अर्को कुरो के छ भनेदेखि कि हामी कहाँ माछा र मखानको पनि महत्व छ, किनभने मलाई लाग्छ अरू ठाउँको कुरा छोड्छु, जनकपुरमै पनि 72 कुण्डा, सानो जनकपुरमा 52 कुटी 72 कुण्डा 72 एउटा, र त्यसमा कति माछा कति त्यो चाहिँ मखाना इत्यादि उत्पाद धेरै भएको हुनाले त्यसको लागि बजार दृष्टिले, त त्यसमा चाहिँ त्यो त्यसैले मखानको धेरै महत्व छ। मखानका विभिन्न परिकारहरू, माछाका विभिन्न परिकारहरू र अरू परिकारहरू त छन्, धेरै छन्। भन्टा दौडी भन्यो, अरिकोच भन्यो, अरिकोच यहाँ खाइँदैन। अरिकोच भनेको त सागलाई उसमा चामललाई भिजाएर त्यसलाई पिसेर लेदो पारेर त्यसमा अनि त्यसपछि त्यसलाई राखिन्छ, त्यो तारेर राखिन्छ र त्यसको चाहिँ सब्जी बनाइन्छ। यी सब टिपिकल त्यहाँका हुन्। बगिया यो झन्डै झन्डै त्यहाँ चाहिँ यो मरी पुनेमा जस्तो किसिमको हुन्छ या त्यस्तै किसिमको हुन्छ, तर त्यो भिन्न प्रकारहरू त्यसमा हुन्छ। त्यसरी त्यो विभिन्न प्रकारका छन्। 56 प्रकारका व्यञ्जनहरूको चर्चा त्यसमा छ, 56 पाककला। हामी कहाँका विभिन्न कलाहरूको जुन परम्परा रहेको छ सबै मिलेर सभ्यताको निर्माण हुन्छ।
1: वैश्विकीकरण भइरहेको यो अवस्थामा युवा पुस्तालाई मिथिलाको कला संस्कृति र दर्शनसँग कसरी जोड्न सकिन्छ जस्तो लाग्छ?
2: यो अहिले जुन वैश्विक चेतनाको प्रश्न छ त्यसमा दुईटा प्रश्नहरू छन्। एउटा कुरा के बुझ्नुपर्छ भनेदेखि कि अन्य संस्कृतिमा पनि जुन महत्त्वपूर्ण कुराहरू छन्, अन्य संस्कृतिहरूले पनि जुन दिने श्रेष्ठतम जीवन मूल्यहरू छन्। मैले संस्कृतिलाई परिभाषित गर्दा धेरै पटक भनेको छु कि जातीय जीवनमा अन्तर्निहित श्रेष्ठतम मानवीय मूल्यको व्यावहारिक जीवनमा रूपान्तरण नै संस्कृति हो, मेरो संस्कृतिको परिभाषा। त्यो दृष्टिले एक त त्यो वैश्विक मूल्यलाई स्थानीय मूल्यमा परिवर्तित गर्नु पर्यो, र स्थानीय मूल्यमा का जुन वस्तुहरू छन् जसको महत्त्व हामीले बुझेका छैनौँ त्यो बुझ्नु पर्यो, र विज्ञहरूले त्यसलाई बुझाउन सक्नु पर्यो कि जसलाई तिमीले भन्छौ कि यो त बाङ्गो टिङ्गो त्यो नाकै नभएको कानै नभएको चित्र हो, त्यो होइन, पाब्लो पिकासोको चित्रभन्दा कम छैन त्यो। यसमा यसले दिएको मेसेज यो, हामीले लाउने तिमीले भन्छौ कि कस्ता बेहुलाहरू छन्, ए तेरि मधेसका बेहुलाहरू आँखामा गाजल लाउँछन्, पहेँलो धोती लाउँछन्, रातो धोती लाउँछन्। उनले बुझेका छैन कि रातो रङ्ग स्नेहको प्रेमको रागको अनुरागको रङ्ग हो, र ऊ पहेँलो रङ्ग वैराग्यको रङ्ग हो। हामी कहाँ अनुराग र वैराग्य भनेको केही, त्यो दुइटै अनुरागदेखि नै वैराग्यको यात्रा हो हाम्रो संस्कृति। त्यसैले दुइटैलाई हामीले विकल्पको रूपमा लिएका छौँ, कुनै फरक मानेका छैनौँ। यात्राको हो त्यो, चरण मात्रै हो त्यो, इत्यादि कुराहरू बुझाउन सक्ने मान्छे चाहियो। धेरै यस्ता कुराहरू छन् जसको बुझाउनै सकेका छैनौँ।
1: यो बुझाउनका लागि चाहिँ के गर्नुपर्छ, कसले के गर्नुपर्छ?
2: हो, एउटा कुरा त के छ भनेदेखि मैले भने सङ्घ संस्थाहरू जति छन् ती सङ्घ संस्थाहरू विज्ञहरू र त्यो चाहिँ पाठ्यक्रमहरूमा मैले संयोग थियो त्यतिखेर संयोगले प्रधानमन्त्री हुनुहुन्थ्यो ओलीजी, केपी ओलीजी, र उहाँ जानुभएको थियो जनकपुरमा कुलपतिको हैसियतले, राजेश्वर विश्वविद्यालयको कुलपतिको हैसियतले, र म प्रमुख चिफ गेस्ट थिएँ। त्यस बेलामा मैले धेरै कुराहरू बताएँ, र के भनेदेखि यी कुराहरू जसलाई हामीले भारतीय दर्शन भन्छौँ त्यो वास्तवमा नेपाल दर्शन हो, र कसरी नेपाल दर्शन हो ती सब कुराहरूको व्याख्या मैले गर्न भ्याएको थिएँ थोरैमा। त्यहाँ पनि थोरै बोल्दाखेरि पनि मान्छेहरूले भएको हजुर भनेका थिए, मलाई हात सबै ठाउँ मलाई हात जोड्ने गर्छन्, मैले के गर्नु। त त्यो चाहिँ पाठ्यक्रममा अहिले चाहिँ छ। एउटा उपाय त के छ भने विश्वविद्यालयमा पनि हामीले मिथिलाका मिथिला किन महान छ, विज्ञानलाई यसले के दियो, चिन्तनलाई दर्शनलाई यसले के दियो, सामाजिक सद्भावलाई के दियो, वैश्विक चेतनालाई के दियो, इत्यादि मानवीय जीवनका जति पनि आयामहरू छन् ती आयामहरूको बारेमा त्यो हामीले पठन पाठन गरेनौँ भनेदेखि बुझाउन सक्दैनौँ। त्यो नेवारीको बारेमा पनि त्यतिकै सत्य हो, गुरुङको बारेमा त्यतिकै सत्य हो। अहिलेसम्म अनुसन्धान नै पूर्ण रूपमा गरेका थियौँ। हाम्रो एउटा चाहिँ राजेन्द्र विमल प्रतिष्ठान छ यहाँ, त्यसको उद्देश्य नै त्यही हो कि जाति जनजाति त्यो चाहिँ उपल्लो त्यो चाहिँ भनौँ न हिमालसम्मको देखि लिएर तराईसम्मका हामीले एक त भौगोलिक बनावट यस्तो छ हाम्रो कि एउटा एउटा ठाउँका कुराहरू अर्को ठाउँ पुगिरहेको छैन। त्यो एउटा माध्यम हुनसक्छ, गीत हुनसक्छ, साहित्य हुनसक्छ, हामीले गैर आख्यानिक कृतिहरू हुनसक्छन्, पाठ्यक्रम हुनसक्छ, विभिन्न माध्यमले हामीले हाम्रा यी जुन महानतम कुराहरू छन् जसले गर्दाखेरि हामी गौरवले भन्न सक्छौँ हामी नेपाली हौ, ती कुराहरूलाई हामीले सम्प्रेषित गर्न सक्नु पर्यो, विश्व रङ्गमञ्चमा ल्याउन सक्नु पर्यो।
1: हजुर, जस्तो अब यो मिथिला सभ्यताको प्रवर्धनका लागि राज्य र स्थानीय समुदायले तत्काल चाल्नु पर्ने कदमहरू के देख्नुहुन्छ?
2: विज्ञहरूले कि त्यसमा ग्रन्थ लेख्नु पर्यो, चार पाँचवटा ग्रन्थ मैले लेखेको छु यस सम्बन्धमा, यहाँलाई थाहा छ, जानकारी छ त्यो। त्यसै गरेर अरूहरूले पनि लेख्नु भएको छ केही, तर त्यो चाहिँ त्यसको मासमा भएको छैन। यसलाई एउटा अभियानको रूपमा लैजानु पर्यो र बताउनु पर्यो के छ। सङ्घ संस्थाहरूले पनि व्यक्तिको स्तरमा, सङ्घ संस्थाकोहरूको स्तरमा र त्यसपछि चाहिँ त्यो उसमा राज्यको स्तरमा, तिनटै स्तरमा हामीले यसको प्रवर्धनको चेष्टा गर्नुपर्छ। र यी कुराहरूलाई अङ्ग्रेजीका माध्यमले त्यो चाहिँ अहिले त सजिलो छ, त्यो कसरी हाम्रो वितरण प्रणालीलाई विश्व बजारमा कसरी उपयोग गरेर यी कुराहरूलाई पुर्याउन सक्छौँ, त त्यो चाहिँ प्रयास गर्नै पर्ने हुन्छ। नभए हामीलाई यो देशलाई अहिलेसम्म मान्छेहरूले हेपेकै छन्, गरिबहरूको देश हो, अशिक्षितहरूको देश हो, तिम्रो सङ्ख्या कति छ र कुन क्षेत्रमा तिम्रो के योगदान छ, सियो त तिमीहरूले उत्पादन गरेका छैनौ, यी सबै सहेकै छौ, हामी सहिरहनेछौँ होइन। यदि स्वाभिमानी नेपाली भएर उठ्न चाहन्छौँ भनेदेखि हामीले यी कुराहरूको उत्थान गर्नै पर्ने हुन्छ।
1: नेपालको सभ्यता विविध रङ, भाषा र परम्पराको संगम हो। यही विविधता भित्र मिथिला क्षेत्रको सभ्यता आफ्नै विशिष्ट परिचय बोकेको प्राचीन र समृद्ध सांस्कृतिक धरोहर हो। मिथिला सभ्यता वैदिक परम्परा, राज संस्कृति र नारी सम्मानको दृष्टिले विशेष महत्वपूर्ण छ।
0: यही मूल्य र मान्यतालाई आत्मसात गर्दै विगत केही कार्यक्रमका श्रृङ्खलाहरूदेखि आजसम्म विज्ञ व्यक्तित्वका रूपमा मिथिला क्षेत्रको भाषा, साहित्य, इतिहास र संस्कृतिका विषयमा धेरै वर्षदेखि अध्ययन, अनुसन्धान र लेखन गर्दै आउनुभएका प्रतिष्ठित विद्वान व्यक्तित्व डाक्टर राजेन्द्र विमलसँग हामी जिज्ञासा सहितको चर्चामा रह्यौं।
1: समग्र मिथिला क्षेत्रको सभ्यताका जिज्ञासालाई स्पष्ट पारिदिनु भएकोमा डाक्टर राजेन्द्र विमल प्रति हार्दिक आभार व्यक्त गर्दै आगामी कार्यक्रममा फेरि अर्को विषय र सन्दर्भमा चर्चा गर्न आउनेछौ। त्यतिन्जेलसम्मलाई नवीन दहाल र रत्नावली शर्मा विदा हुन्छौ। नमस्कार।

0: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
1: गाउँका कृषकहरू जम्मा सूचीकरण गर्न भनेर पालिकाको कृषि शाखा गइसके, हामी जानु पर्दैन भन्या?
2: केही थाहा छैन, फुर्सद पनि छैन, किन चाहियो? सबैले कृषक भनेर चिनेकै छन्।
1: त्यसो होइन नि बा, सूचीकरणले कृषकको औपचारिक

0: कृषक सूचीकरण अभियानमा सहभागी बनौ, कृषकको पहिचान स्थापित गरौ।
1: म सानै उमेरमा बेचिए, बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु, न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
2: दिदी, म पनि 12 वर्षमा बेचिएँ, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताएँ, रोग लाग्यो, निकालिएँ। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी सङ्गति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
3: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
4: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
3: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
5: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज,
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अब सुनाउँछौँ अम्बर गुरुङ र फतेमान राजभण्डारीको स्वरमा रहेको यो स्वदेश गान। गोपाल प्रसाद रिमालको रचना अनि सङ्गीत हो अम्बर गुरुङकै।

सुधेस कान सुनाउने क्रममा अबका लागि अन्तिम गीत सुधेस कान सुनाउँछौ प्रेम प्रकाश मल्लको सुर रचना अनि संगीत गायक स्वयंकै यसपछि केही सूचना र सन्देश सुन्नुहुनेछ भने ठिक 8 बजे बिहान अङ्ग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ रेडियो नेपाल सुन्दै रहनुहोला।

0: पैदल यात्रीले सदैव बाटो पार गर्दा जेब्रा क्रस, आकाशे पुल वा सुरक्षित स्थानबाट मात्रै बाटो पार गरौं।
1: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
2: विदेशमा बस्दा फजुल खर्च र गैर कानुनी काम नगरौं, जेल सजाय वा दण्ड जरिवाना पनि हुन सक्छ।
3: सिकेको सीप र पुँजीलाई उद्यममा लगानी गरौं, तपाईँको परिश्रम सुरक्षित भएमा वैदेशिक रोजगारी सफल हुनेछ।
2: वैदेशिक रोजगार बोर्डको सचिवालय,

0: सबैको रेडियो, सामुदायिक रेडियो रोल्पा 93.8 मेगाहर्ज।
1: स्टुडियो टाइम
2: अहिले बिहानको 8 बज्यो।

0: नमस्कार, कार्यक्रम देश परदेशमा तपाईँलाई स्वागत छ। म महेश गिवाली। देशभित्र र बाहिरको रोजगारी, श्रमिकका समस्या र व्यवस्थापनका पाटाबारे छलफल गर्ने यो कार्यक्रम हरेक मङ्गलबार बिहान 8 बजे उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जका साथै देशभरका विभिन्न एफएम रेडियो स्टेसन, उज्यालो अनलाइन र फेसबुक लाइभबाट एकसाथ प्रसारण हुन्छ। यो कार्यक्रमको पुनः प्रसारण आज बेलुकी 8 बजे सुन्न सकिन्छ। राम्रो आम्दानीको खोजीमा लाखौँ नेपाली वैदेशिक रोजगारीमा छन्। तर विदेशमा कार्यस्थलको दबाव, भाषा र संस्कृतिको भिन्नता, एक्लोपन, असुरक्षित कामको वातावरण तथा सीमित स्वास्थ्य सेवाका कारण उनीहरू शारीरिक मात्र होइन, गम्भीर मानसिक स्वास्थ्य समस्याबाट पनि प्रभावित हुने गरेका छन्। विदेशमा सहज रूपमा स्वास्थ्य सेवा नपाइनु, अस्पताल जान डर लाग्नु तथा कानुनी झन्झटका कारण धेरै श्रमिक उपचारबाट वञ्चित हुने अवस्था छ। यही समस्यालाई मध्यनजर गर्दै वैदेशिक रोजगार बोर्डले वीर अस्पतालसँगको सहकार्यमा टेलिमेडिसिन सेवा सञ्चालनमा ल्याएको छ। 3.5 वर्ष अघि सुरु गरिएको यो सेवा मार्फत विदेशमा रहेका नेपाली श्रमिकहरूले नेपालमै रहेका विशेषज्ञ डाक्टरहरूसँग प्रत्यक्ष सम्पर्क गरेर स्वास्थ्य परामर्श लिन सक्ने सुविधा पाएका छन्। विशेष गरी तनाव, चिन्ता र डिप्रेसन जस्ता मानसिक स्वास्थ्य सम्बन्धी समस्यामा गोप्य र सहज परामर्श उपलब्ध गराइनु यस कार्यक्रमको महत्त्वपूर्ण पक्ष हो। आजको देश परदेशमा हामी टेलिमेडिसिन सेवा कसरी सञ्चालन भइरहेको छ, यसको प्रभाव कस्तो देखिएको छ, मानसिक स्वास्थ्यलाई किन प्राथमिकतामा राखिएको छ र आगामी दिनमा सेवालाई अझ प्रभावकारी कसरी बनाउने योजना छ भन्ने विषयमा वीर अस्पतालको टेलिमेडिसिन केन्द्रका फोकल पर्सन डाक्टर सञ्जय धरेलसँग कुराकानी गर्दैछौँ। तपाईँलाई कार्यक्रममा स्वागत छ।
1: धन्यवाद।
0: आरामै हुनुहुन्छ? मुख्य विषयवस्तुमा प्रवेश गर्नुभन्दा अगाडि आजभोलिको कार्यव्यस्तता के कसो छ, यसैबाट कुराकानी सुरु गरौँ।
1: कार्यव्यस्तता त अब यही हो होइन, टेलिमेडिसिन सेन्टरमा कार्यरत छु। हाम्रो दैनिक चाहिँ अब बिहान 9 देखि बेलुका 5 बजेसम्म हुन्छ। श्रमिकहरूले आफ्नो स्वास्थ्य समस्याहरू राख्नुहुन्छ र त्यही अनुसार बढिरहेका छौँ। अब केही सुधारका कुराहरूमा पनि सक्रिय रहेको छु होइन, विभिन्न बैठकहरू हुन्छन्। अब त्यस्तै छ, हजुर भाइ नै भाइ, हामी त अब काम गर्नेको लागि हो होइन, त्यही अनुसार भइरहेछ।
0: विशेष गरी वैदेशिक रोजगार बोर्डको सचिवालय र सँगसँगै वीर अस्पतालको सहकार्यमा सरकारले टेलिमेडिसिन सेवा सुरु गरेको, विशेष गरी विदेशमा रहेका नेपालीहरूलाई सहजीकरण गर्नको लागि, उहाँहरूलाई स्वास्थ्य समस्यामा परेका समस्याहरूको अलिकति सहजीकरण गर्न परामर्श दिनको लागि सुरु गरिएको हो र कतिलाई चाहिँ यो थाहा नभएको अवस्था पनि छ अझैसम्म। सुरुमा त यसको पृष्ठभूमिबाट कुराकानीमा प्रवेश गर्न चाहन्छु। यो खासमा टेलिमेडिसिन भनेको के हो, यसैबाट कुराकानी सुरु गरौँ।
1: अब यो टेलिमेडिसिन भन्ने साथ हामीले कुनै माध्यम प्रयोग गरेर आफ्नो स्वास्थ्य समस्या केही छ भने राख्ने विधि हो होइन, जस्तो टेलिमेडिसिन भन्ने साथ दूर चिकित्सा सेवा भन्छौँ। अब यो ठ्याक्कै नेपाली टर्मिनोलोजी नभए नै यसलाई उल्था गर्दाखेरि लगभग त्यही हुन्छ। र हामीले चाहिँ मेन भनेको कुनै पनि माध्यमबाट, कुनै टेक्स्ट होस्, फोन होस्, म्यासेज अथवा भिडियो अडियो केही सन्देश पठाएर, कहीँ केही छोडेर, कुनै न कुनै माध्यमबाट चाहिँ एउटा स्वास्थ्यकर्मी अथवा डाक्टर होइन, उहाँहरू समक्ष चाहिँ कुनै बिरामीले चाहिँ आफ्नो समस्या राख्नुभयो भने त्यही विधि नै टेलिमेडिसिन सेन्टर हो।
0: यो यसको परामर्श र उपचारको प्रक्रियाको बारेमा एकछिन पछि आउँला। विशेष गरी जुन सहज तरिकाले बुझाउनुभयो, विदेशमा रहेका नेपाली श्रमिकहरू विशेष गरी, र श्रमिकहरू मात्र नभएर अरू नेपालीहरूलाई पनि केही स्वास्थ्य समस्या परेको छ भने चाहिँ त्यो अवस्थामा हामीले यहाँबाट सहजीकरण गर्छौँ, परामर्श दिन्छौँ भन्ने कुरा बताइरहँदाखेरि यो मध्यपश्चिमको अवस्था मैले अलिकति जोड्न चाहेँ, किनकि 17 लाख हाराहारीको हाम्रो नेपाली जनशक्ति त्यो ठाउँमा हुनुहुन्छ, विशेष गरी खाडी देशहरूमा, र मानसिक समस्याको बारेमा, एउटा डरको बारेमा पनि विभिन्न सञ्चार माध्यमहरूमा पछिल्लो समय त्यहाँको अवस्थाको चित्रण गरिएको छ। र यो पछिल्लो समय हामीसँग सञ्चालन भइरहेको जुन टेलिमेडिसिन छ, यसमा चाहिँ त्यो मध्यपश्चिमका श्रमिकहरूको सम्पर्क अथवा गुनासाहरू आए कि आएनन्?
1: यो बिचमा हामीलाई यो जुन यो तपाईँले भन्न खोज्नुभएको यो विश्व युद्ध टाइपले एउटा देश र अर्को देश बिचमा भएको युद्ध अनुसार चाहिँ मध्यपूर्वी उसमा नेपालीहरू रहने एउटा अलिकता त्रासको स्थिति थियो होइन, त्यस बिचमा पनि केही समस्याहरू उहाँहरूले राख्नुभयो होइन, त्यो बिचमा हामीले त्यही अनुसारले सम्बोधन गरिसकेका छौँ। र कस्तो छ भन्दाखेरि अब यो जति बाहिर यो चर्चा भयो मतलब उसको युद्धको होइन, त्यो अनुसार चाहिँ यो हेल्थ यो स्वास्थ्य क्षेत्रमा चाहिँ त्यो अनुसार चाहिँ त्यस्तो खालको ठुलो चुनौतीपूर्ण स्थिति चाहिँ हामीले महसुस गरेनौँ। सो नियमित रूपमा श्रमिकहरूले जसरी चाहिँ हामीलाई आफ्नो स्वास्थ्य अवस्था राख्नुहुन्थ्यो त्यही अनुसार नै राखेको पाएँ। कुनै त्यस्तो अप्ठ्यारो स्थितिमा उहाँहरूले फोन गर्नुभएको स्थिति पनि थियो र हामीले त्यही अनुसार सम्बोधन पनि गऱ्यौँ।
0: विशेष जस्तो एउटा सामाजिक सञ्जालमा बढी भनौँ होइन, सामाजिक सञ्जालमा जुन दृश्य देखाइयो खाडी देशहरूमा भएका नेपालीहरूको अवस्था भयावह छ होइन, अब मानसिक समस्या छ, रोजगारी गुम्ने समस्या छ र सँगसँगै कति बेला कहाँनिरबाट के हुन्छ भन्ने खालको एउटा अवस्था देखाइएको थियो। ठ्याक्कै तपाईँ त अब सम्पर्कमा पनि रहिरहनु भएको होला, उतापट्टिबाट गुनासो पनि सुनिरहनु भएको होला, अवस्था त्यस्तै देखियो कि उहाँहरूले कुराकानी गर्दाखेरि अलिकति फरक अथवा कस्तो रह्यो?
1: अनि यस्तो छ, अब यो मानसिक अवस्थामा के छ भन्दाखेरि हजुरले इङ्गित गर्न खोज्नु भएको चाहिँ पोजिटिभ फ्याक्टरहरू भयो, मतलब त्यो सिनारियोमा चाहिँ एउटा त्रासको स्थिति, जागिर गुम्ने स्थिति होइन, त्यो चाहिँ अब एक्सटर्नल फ्याक्टर भयो। अब त्यसको लागि चाहिँ हामीले काउन्सिलिङ अथवा परामर्श गर्दाखेरि पनि त्यही अनुसारले होइन, अब यो कस्तो छ भन्दाखेरि मैले यो अनुभव गरेको कुरा चाहिँ परिस्थितिहरू जीवनमा जति बेला जे पनि हुनसक्ने स्थिति भएको कारणले गर्दाखेरि हामीले त्यस्तो वर्गको बिरामीहरूलाई त्यही अनुसारले परामर्श दियौँ। अब यो हजुरले इङ्गित गर्नुभएको भने चाहिँ ट्रान्जियन्ट हो, मतलब टेम्पोररी, अब यो सधैँ लम्बी राख्ने कुरा पनि भएन होइन, दीर्घकालीन हो भने हामीले त्यही अनुसार एप्रोच गर्थ्यौँ। अब विश्वमै अब एउटा शान्तिको प्रयास भइरहेको अवस्थामा अब हामीले नै त्यसलाई कुर्नु बाहेक अरू विकल्प थिएन, र हामीले यहाँ टेलिमेडिसिन सेन्टरमा सम्पर्क गर्नुभएका बिरामीहरूलाई नै त्यही अनुसारले परामर्श दियौँ। त्यस्तो आफ्नो साथी अथवा आफ्नो वरपर रहेका कुनै पनि नेपालीहरूलाई त्यस्तो परिस्थिति भयो भने या त हामीसँग सम्पर्क गर्ने या त नजिकको दूतावासमा सम्पर्क गर्नुहोला, दूतावासमा समन्वय हुन सकेन अथवा त्यही खालको परिस्थिति भयो भने हामीहरूलाई पनि गर्न सक्नुहुन्छ भनेर हामीले त्यसरी चाहिँ मास कम्युनिकेट चाहिँ गरेका थियौँ है। अब यसमा चाहिँ यो मैले अघि इङ्गित गरिहालेँ, ट्रान्जियन्ट टेम्पोररी फेज हो होइन, एउटा परिस्थिति आयो त्यो परिस्थितिमा हामीले समयलाई कुर्नुभएको त विकल्प थिएन होइन, शान्तिलाई कुर्नुभएको त विकल्प थिएन। त्यही अनुसार हामीले श्रमिक नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई डाइरेक्ट कम्युनिकेसन अनुसार सोझै पनि भन्यौँ, प्यासिभ कम्युनिकेसन अथवा इन्डाइरेक्ट कम्युनिकेसन साथीभाइहरूलाई भनिदिनु होला भनेर त्यही अनुसारले मासमा पनि पुग्यौँ।
0: हजुर डाक्टर साहब, अब अलिकति मुख्य कुराकानीतर्फ पनि लागौँ। विशेष गरी यो वैदेशिक रोजगारीमा जाने जति पनि श्रमिकहरू हुनुहुन्छ अथवा नेपालीहरू हुनुहुन्छ र टेलिमेडिसनमा उहाँहरूले जसरी सम्पर्क गरिरहनु भएको छ, विदेशमा रहेका नेपालीहरूको विशेष गरी गुनासो अथवा बढी जसो देखिने स्वास्थ्य समस्या चाहिँ के कस्ता हुँदो रहेछन्?
1: अब स्वास्थ्य समस्या चाहिँ तपाईँको यो के भन्छ पेसा अनुसारले पनि समस्याहरू आइरहेका छन् होइन, जस्तो लामो समयसम्म एसीमा बस्ने, त्यस गरी उभिनुपर्ने समस्याहरू, त्यही अनुसारले इङ्गित गरेर हाड जोडिएका समस्याहरू, कतिलाई अब कतिको हामीले पेसा सोच्छौँ अब रातभरि ड्युटी गर्नुपर्ने, दिउँसो ब्रेक पाइने होइन, त्यो अल्टरनेटिभ वर्किङ प्याटर्नले गर्दाखेरि स्लिपहरू बिग्रिएको होइन, स्लिप प्याटर्न बिग्रिएको, निन्द्राको कमी, त्यसै गरी त्यसपछि निम्ताउने एन्जाइटीका समस्याहरू होइन, अनि कतिको खानपानको समस्याहरू पनि छ, 12 घन्टा लामो ड्युटी, बिहान ब्रेकफास्ट छुट्ने अथवा दिउँसो त्यही खालको समस्याले गर्दाखेरि चाहिँ पेट सम्बन्धीका रोगहरू, कतिलाई चाहिँ अब प्रोलङ तपाईँको विशेष गरी खाडी मुलुकमा हामी भन्छौँ घाम, अनि त्यसपछि अब त्यो फरक परिवेशमा गर्दाखेरि छालाका समस्याहरू होइन, अनि त्यसै गरी मानसिक अवस्था घर परिवारदेखि टाढा रहँदाखेरि त्यही अनुसारले हामीलाई चाहिँ एडजस्टमेन्ट डिसअर्डरका कुराहरू छन्, अनि तपाईँको नसा सम्बन्धीका त्यस्तै खाले समस्याहरू छन्, नसर्ने रोगमा विशेष गरी प्रेसरका बिरामीहरू होइन, कति त ग्रेड टूमै हामीलाई चाहिँ ट्रिटमेन्ट नगरेको अवस्थामा ग्रेड टूको हामीलाई यो हाइपरटेन्सन ब्लड प्रेसरको बारेमा चाहिँ अब त्यही अनुसारले चाहिँ रिडिङ बताउनुहुन्छ, त्यही अनुसारले म्यानेज गर्ने अथवा परामर्श गर्नुपर्ने हुन्छ हामीले। त्यसै गरी किडनी हेल्थका कुराहरू छन् होइन, मृगौला रोग सम्बन्धीको अब यो यसको धेरै फ्याक्टरहरू छन्, अब मैले छोटो समयमा अब त्यतातिर जान चाहिँ जे होस् अब यो हाइड्रेसन प्याटर्नहरू, पानी पिउने दैनिकी जुन छ होइन, अब त्यसलाई छोडेर चाहिँ अरू बेभरेजहरू जस्तो अब अन्य पेय पदार्थहरू पिउने पानीको साटोमा, त्यसले गर्दाखेरि चाहिँ उहाँहरूको किडनीमा समस्या, दुखाइको दुखाइ जुन हामी औषधि लिन्छन् त्यहाँ श्रमिकहरूले, त्यो चाहिँ अनियन्त्रित अवस्थामा होइन प्रोलङ धेरै लामो समय एकैचोटि धेरै मात्रामा सेवन गर्नाले चाहिँ यता किडनीलाई पनि असर गरेको अवस्था, अब थुप्रै यो धेरै सिनारियोले चाहिँ हाम्रो श्रमिकहरूको स्वास्थ्यमा चाहिँ असर गरिरहेको छ होइन। हामीले त्यतातिर पनि ध्यान दिइरहेका छौँ, खालि अब समस्या सुने औषधि पठाइहाल्ने भन्दाखेरि पनि श्रमिकको स्वास्थ्यसँग जोडिएका विभिन्न विषयहरूलाई चाहिँ हामीले सम्बोधन गर्दै अगाडि बढिरहेका छौँ।
0: भनेपछि श्रमिकको कामको क्षेत्र अनुसार उहाँहरूलाई पर्ने स्वास्थ्य समस्या पनि फरक फरक हुँदा रहेछन् भनेर बुझ्नुपर्छ।
1: हजुर, अब कस्तो छ भन्दाखेरि श्रमिकको पनि हाम्रो डिफ्रेन्ट लेयर छ होइन, जस्तो कतिले समस्या बताउन सक्नुहुन्छ, कतिले बताउन सक्नुहुन्न, कति अफिसमा काम गर्नुहुन्छ, कति बाहिर काम गर्नुहुन्छ, कति जोखिमयुक्त ठाउँमा काम गर्नुहुन्छ, कति सहज अवस्थामा काम गर्नुहुन्छ, कामको प्रकृति क्षेत्र अनि त्यही गर्ने त्यही अनुसारले चाहिँ आफ्नो अप्रोच होइन स्वास्थ्यलाई लिएर अप्रोच चेतना आत्मचेतना त्यसपछि त्यही अनुसारले अभिव्यक्ति गर्ने क्षमता त्यही विभिन्न लेयरमा छ, हामीले त्यही अनुसार चाहिँ बिरामीहरूको चाहिँ स्वास्थ्य अवस्थालाई सम्बोधन गर्छौँ।
0: हजुर, अनि जसरी एकजना श्रमिकले आफ्नो स्वास्थ्य समस्याको बारेमा जिज्ञासा हुन्छ, उत्सुकता हुन्छ, के गर्ने होला, कसरी उपचार गर्ने होला भन्ने उहाँहरूको आफ्नो एउटा समस्या त्यो पनि हुन्छ, र ती श्रमिकहरूले चाहिँ हामीसँग कसरी सम्पर्क गर्नुहुन्छ र सम्पर्क गरिसकेपछि हामीले चाहिँ उहाँहरूलाई कसरी परामर्श दिन्छौँ?
1: हामीलाई सम्पर्क गर्ने माध्यम चाहिँ हामीले निःशुल्क माध्यम राखेका छौँ होइन, 3 एप्लिकेसन्सहरू अहिले युजमा छन्, त्यो वाट्सएप, भाइबर, इमो, यसमा त्यो 2 नम्बर छ, 98513 45 701, 98513 45 702, यी 2 नम्बरमा चाहिँ यी 3 एप्लिकेसन्सहरू चाहिँ जोडिएका छन्। हजुरहरूले फोन गर्दा पनि पैसा लाग्दैन, आफ्नो कार्यालय समय एकदम बिजी छ, फोन गर्न पाउनु भएको छैन अथवा हाम्रो कार्यालय समयसँग म्याच गरेको छैन भने पनि तपाईँहरूले चाहिँ हामीले अडियो, टेक्स्ट अथवा कुनै पनि माध्यमबाट चाहिँ हामीलाई आफ्नो स्वास्थ्य समस्या राख्नुभयो भने चाहिँ हामीले प्रत्यक्ष कल आउँदाखेरि त्यही अनुसार सम्बोधन गर्छौँ। अफ टाइममा पनि तपाईँहरूको त्यस्तो केही समस्याहरू छन् भने हामीले त्यही अनुसारले चाहिँ तपाईँलाई फलोअप पनि गर्छौँ, तपाईँहरूलाई फेरि कल ब्याक गर्ने, तपाईँहरूको समस्या सुन्ने पनि गर्छौँ। त्यही अनुसारले चाहिँ यहाँको समय मिलेन अथवा त्यहाँबाट कति बेला फोन गर्ने, उठ्छ उठ्दैन भन्नेतिर भन्दा पनि आफ्नो समस्या अभिव्यक्त गरिहाल्नु होला। जुन देशमा वाट्सएप चल्दैन तपाईँहरूले भाइबर मार्फत हामीलाई समस्या राख्न सक्नुहुन्छ, भाइबर नचल्ने देशमा इमो मार्फत गर्न सक्नुहुन्छ, इमो भाइबर नचल्नेमा वाट्सएपबाट गर्न सक्नुहुन्छ, कुनै पनि माध्यमबाट चाहिँ हामीमा जोडिन सक्नुहुन्छ। वाट्सएप चल्दैन भनेर तपाईँले समस्या राख्नु नछोड्नु होला, किनकि अर्को माध्यम हामीमा छ, भाइबर छ, इमो छ होइन, यसरी चाहिँ आफ्नो स्वास्थ्य समस्याहरू राखिरहनु होला, हामी त्यही अनुसारले चाहिँ तपाईँहरूको स्वास्थ्य अवस्थालाई सम्बोधन गर्छौँ।
0: हजुर, अनि यो टेलिमेडिसिन मार्फत जसरी बिरामीले आफ्नो समस्या बुझाउनुहुन्छ अथवा बताउनुहुन्छ र त्यसपछि उपचार सिफारिस गर्ने प्रक्रिया चाहिँ कस्तो हुन्छ हाम्रो?
1: उपचारको हकमा चाहिँ हामीले रिसेन्टली पनि मन्त्रालयले, स्वास्थ्य मन्त्रालयले, त्यसै गरी श्रम मन्त्रालय अन्तर्गतको वैदेशिक रोजगार बोर्डको सचिवालय र वीर अस्पताल होइन, त्यो अनुसारले चाहिँ एउटा समन्वयमा पछिल्लो अवस्थामा के आएको छ भने हामीले अब टेलिट्राइजिङ पनि सुरु गर्दैछौँ। त्यो भनेको बिरामी कुन अवस्थामा हो होइन, जस्तो ग्रिन, येल्लो, रेड भन्छौँ होइन, त्यही अनुसारले चाहिँ हामीलाई हामीले चाहिँ बिरामीलाई चाहिँ त्यही अनुसार सेग्रिगेट गर्छौँ र त्यही अनुसार चाहिँ अब औषधि चाहिनेलाई औषधि, परामर्श चाहिनेलाई परामर्श, अथवा त्यहाँको हस्पिटलमा चाहिँ रिफरल गर्नुपर्ने अवस्था, सोझै हस्पिटल भिजिट गर्नुपर्ने अवस्था, सो यसरी चाहिँ अब हामीले टेलिट्राइजिङ पनि प्रयास गर्दैछौँ। अहिले हाल अभ्यासमा रहेको कुरा चाहिँ बिरामीहरूले हामीलाई सम्पर्क गर्नुहुन्छ, हामीले उहाँको समस्या सुन्छौँ, हाम्रो मेन फोकस भनेको चाहिँ उहाँको स्वास्थ्य अवस्था कुन अवस्थामा छ र के गर्नुपर्ने भन्ने छुट्याउने नै अहिलेलाई, त्यही अनुसारले हामीले परामर्श दिइरहेका छौँ। उहाँहरूको हामीले ट्रिटमेन्ट हिस्ट्री पनि लिन्छौँ, कुनै औषधि खाइरहनु भएको कि, अब खानु सुरु गर्नुपर्ने हो कि होइन, अथवा अन्य केही स्वास्थ्य परीक्षण अस्पतालै गएर गर्नुपर्ने हो कि, त्यो अवस्थालाई पनि हामीले हेरेर औषधि चाहिनेलाई चाहिँ हामीले प्रिस्क्रिप्सन पठाएर नै त्यही अनुसार चाहिँ औषधि सेवन गर्नको लागि चाहिँ हामीले भन्छौँ उहाँहरूलाई।
0: भनेपछि औषधि पठाउनेसम्मको प्रक्रिया तपाईँले बताइसक्नु भएको छ, उपचारको प्रक्रिया चाहिँ हुन्छ कि हुँदैन?
1: अब उपचारको प्रक्रियामा चाहिँ उहाँहरूले अब त्यो हामीले दिएको डकुमेन्ट अथवा प्रिस्क्रिप्सन त्यहाँ सब्मिट गर्नुहुन्छ, त्यो सब्मिट गरिसकेपछि अब यसमा 2 एउटा चाहिँ उहाँले सोझै फार्मेसीमा गएर औषधि लिन सक्ने भयो. अघि मैले भने तपाईँलाई पेन किलरका कुराहरू, एनएसआइडीका कुराहरू होइन, त्यो चाहिँ कस्तो छ भन्दाखेरि हामी कहाँ सम्पर्क नआए सेवन गर्नुहुने बिरामीमा चाहिँ तपाईँको के भन्छ साइड इफेक्टहरू देखिने अथवा लामो प्रयोगले चाहिँ मृगौलाका कुराहरू गरियो खराब हुने होइन. यो यसमा चाहिँ अब हाम्रो कन्सल्टेसनसँग आए चाहिँ हामीले त्यसलाई चेकआउट गर्छौँ, मतलब चेक इन गर्छौँ, कति खाने, कुन समयमा खाने, कति बेला रोक्ने, के गर्ने र कुन परीक्षण गर्ने, सबै कुराहरू चाहिँ छुट्टी आएपछि मात्र हामीले त्यो ब्यारियरलाई पनि त्यो पछि असर गर्ने कुरालाई हामीले तत्कालै रोकिहाल्यौँ होइन. अर्को चाहिँ के छ भन्दाखेरि श्रमिकहरूको एउटा के भनाइ छ भने हामीले मैले बताएको कुरा चाहिँ सम्बन्धित चिकित्सकले ठिक ढङ्गले बुझ्यो कि बुझेन, मैले एउटा कुरा गरेँ उसले अर्को तरिकाले बुझेर मलाई अर्कै खाले औषधि दियो कि होइन, त्यो खालको ब्यारियर कट गर्नको लागि पनि हामीले हाम्रो प्राइमेरी यो कन्सल्टेसनले चाहिँ उहाँहरूलाई मद्दत गरेको छ. जस्तो हामीले उहाँहरूको वर्गीकरण गरिदिइसकेपछि तपाईँले के गर्नुपर्ने, के औषधि खाने भनेर छुट्याइदिइसकेपछि हामीले दिएको औषधि त्यहाँ डिस्पेन्स गर्न अथवा दिन नमिले पनि सम्बन्धित बिरामीले चाहिँ अब के स्योर हुने भयो सम्बन्धित बिरामी भने मलाई चाहिँ सम्बन्धित विभागमा जानुपर्ने रहेछ है भनेपछि त्यहाँबाट पनि उहाँ सहज अवस्थामा कस्तो डिनायल फेज हुनसक्छ. जस्तो यो विशेष गरी मानसिक रोगको अवस्थामा होइन, हामीले भनेको उहाँहरूलाई जे डायग्नोस गर्छौँ त्यो अनुसार चाहिँ उहाँहरू सम्बन्धित मानसिक विभागमा सोझै पुग्न सक्ने भयो हाम्रो डकुमेन्ट दिएपछि. त्यो नभए भन्दा के हुँदो रहेछ भने उहाँहरू सिम्टोमेटिक ट्रिटमेन्ट मतलब लक्षण जे हो त्यो गर्दा गर्दा गर्दा गर्दा चाहिँ लामो समयसम्म त्यो औषधि खाने खर्च त्यस्तै हुने अनि पछि विभिन्न समस्याहरू निम्तिने गर्दाखेरि त्यसलाई पनि अब हाम्रो यो टेलिमेडिसिन सेन्टरले चाहिँ कट गरेको छ. त्यो कुरालाई चाहिँ हामीले नियन्त्रणमा ल्याउने प्रयास गरेका छौँ.
0: यो टेलिमेडिसिन सेन्टरले दिएको यो परामर्श सेवा चाहिँ एकदम निःशुल्क.
1: हजुर, हाम्रो प्रयास नै के यो कस्तो छ भन्दाखेरि थोरै मैले जोडिहालेँ, यो हेल्थ केयर के हुन्छ भने कस्ट इफेक्टिभनेसको एकदमै एकदमै ठुलो रोल छ. तपाईँ एफोर्ड गर्न सक्नुहुन्न, तपाईँ स्वास्थ्य संस्थामा जान सक्नुहुन्न, तपाईँलाई अन्य खाले नै समस्याले घेरिरहेको छ, बाँधिरहेको छ भनेपछि तपाईँको एक्सेस टु हेल्थ केयर होइन, तपाईँ स्वास्थ्य केन्द्रमा जान पनि तपाईँ डिनाई गर्नुहुन्छ, मतलब समयमा जानु पनि ढिलो पुग्नुहुन्छ लगायत यस्तो खाले समस्याहरू देखिन्छ. त्यो कारणले गर्दा खालि कुराले मात्र त हुँदैन होइन, अब त्यो फेजलाई पनि टार्गेट गरेर कम्तीमा हामीले चाहिँ यो नेपाल सरकारले चाहिँ अब यो हामीले दिने जुन परामर्श हुन्छ होइन योहरू निःशुल्क हुन्छ, हामीले उहाँहरूलाई गर्ने सहजीकरण प्रयासहरू जति हुन्छ त्यो सबै निःशुल्क हुन्छ. त्यसपछि उहाँहरूलाई चाहिँ के हुन्छ भने हामीले जुन प्रिस्क्रिप्सन प्रेसेन्ट गर्छौँ त्यो अनुसार उहाँहरूले औषधि पाउनु भयो कि भएन भनेर फलोअप हुन्छ, सम्पर्क प्रक्रियामा चाहिँ हुन्छ. अनि दोस्रो हामी के पनि गर्छौँ भन्दाखेरि उहाँहरूको यो कस्ट इफेक्टिभनेसको कुरालाई ख्याल गरेर चाहिँ अब हामीले दिएको परीक्षण त त्यहाँ त गर्नै पर्ने परीक्षण त गर्नुपर्ने हुन्छ, त्यो अनुसार उहाँहरूले अब त्यो अप्रोच गर्न सक्नुहुन्छ कि हुँदैन भन्नेमा पनि हाम्रो ध्यान छ. त्यो कारणले गर्दा श्रमिकहरूले चाहिँ स्वास्थ्य बिमा सम्बन्धित रोजगारदाता र यहाँबाट यो के भन्छ लेबर पर्मिट लिएर जाँदाखेरि चाहिँ उहाँहरूको स्वास्थ्य बिमाको टाइअप कस्तो छ त, हेल्थ इन्सुरेन्सको टाइअप होइन, हेल्थ कार्ड भन्दो रहेछ कति देशमा. यो स्वास्थ्य बिमाको टाइअप भएपछि चाहिँ के हुन्छ भने तपाईँ चाँडो पुग्नुहुन्छ कि ढिलो गर्नुहुन्छ दुई चार दिन भने अब चाहिँ हेरिहालौँ चेक गरिहालौँ भन्ने हुन्छ होइन. त्यही अनुसारले हामीले स्वास्थ्य परीक्षणको लागि त्यही अनुसार औषधि दिँदाखेरि दिएर त मात्र भएन, हामीले त्यो त उहाँहरू त्यहाँ पुग्नु पनि पऱ्यो. त्यो पुग्ने माध्यम के भने गोजीमा पैसा चाहियो, सिम्पल कुरा यही हो. त्यो कारणले गर्दाखेरि चाहिँ अब स्वास्थ्य बिमामा आबद्ध भयो भने चाहिँ कतिपय उसमा चाहिँ यसले कभर गर्छ, सबै नगरे पनि कतिपय अवस्थामा गर्छ. अब त्यो हुँदाखेरि चाहिँ हामीले त्यही अनुसार श्रमिकहरूलाई पनि भन्ने गरेका छौँ.
0: अनि डक्टर साहब, अघि हामीले अफ द रेकर्ड कुराकानी गर्दाखेरि समस्याको पाटो पनि तपाईँले अलिकति बताउनु भएको थियो, यहाँबाट हामीले परामर्श दिने काम त गर्छौँ अनि उहाँहरूले चाहिँ यसको लागि चाहिँ ल परामर्श पाइयो अब चाहिँ म उपचार गर्न जान्छु अथवा उपचार गरिसकेपछि के भयो त सफल भयो कि भएन भन्ने खालको उहाँहरूले अपडेट चाहिँ गराउनुहुन्छ कि हुँदैन?
1: अब यो मिश्रित खाले छ, कतिले चाहिँ भन्नुहुन्छ होइन, अब कतिले चाहिँ अब हामीले जे भन्यौँ अब त्यसपछि वान वे कम्युनिकेसन भयो, त्यसपछि उहाँले के गर्नुभयो कसो गर्नुभयो भन्दाखेरि त्यो फिडब्याक चाहिँ अब हुन त अघि मैले भने डिफ्रेन्ट ले तह हुन्छ होइन. त्यस्तो अवस्थामा चाहिँ अब हामीले नै फोन गरेर त्यस्तो एकदम सिरियस छ, लाइफ थ्रेटनिङ छ अथवा जुन बेला जे पनि हुनसक्छ अघि कुरा गरेँ एनसिडीको कुरा होइन, हाइपरटेन्सनको कुरा हो, यस्तो कुराहरूमा चाहिँ हामीले नै एकदम इम्फेसिस दिएर हामीले नै आफै अब कल उताबाट नआए पनि के भयो होइन, के गर्नुभयो, औषधि खानुभयो कि भएन, त्यस्तो कुराहरूमा चाहिँ हामीले अलिक अब सबैमा चाहिँ अलिकति अब हाम्रो यो स्रोत साधन अथवा सीमितता केही छन् होइन, त्यो कारणले गर्दाखेरि चाहिँ हामीले एकदमै त्यो भल्नरेबल ग्रुप हुन्छ जुन हेर्नुपर्ने, एकदमै फलोअप गर्नुपर्ने, त्यस्तोमा चाहिँ हामीले गर्छौँ।
0: बिरामीको जटिलता हेरिकन उहाँहरूको अवस्था कतिको जटिल छ छैन भन्ने कुरा चाहिँ हामीले पहिला छुट्याउँछ, अनि त्यसपछि जटिल हो भने चाहिँ हामीले सकभर चाहिँ उहाँहरूलाई फेरि फलोअप गरेर
1: हजुर त्यही अनुसारले हामीले चाहिँ उहाँहरूको अवस्था के हो, के भइरहेछ भनेर चाहिँ हामीले चाहिँ फेरि आफैले पनि कल ब्याक गरेर उहाँलाई ट्रेस गर्छौँ।
0: अनि डाक्टर साहब, यो आपतकालीन अवस्थामा चाहिँ यो टेलिमेडिसिन चाहिँ कतिको प्रभावकारी छ?
1: अब यो आपतकालीन अवस्थामा चाहिँ यसमा फेरि दुई खाले छ, आपतकालीन भनेको तपाईँको एउटा सर्जिकल भयो होइन, इमर्जेन्सी, अर्को चाहिँ तपाईँको एनसिडिजका कुराहरू छ। अब यसमा चाहिँ एकदमै हेर्नुपर्ने पाटो के हो हामीले भन्दाखेरि यसको सीमितता पनि हामीले बुझ्नुपर्ने हुन्छ। जस्तै तपाईँ विदेशकै अथवा बाहिरी देशमा चाहिँ के हुन्छ भन्दाखेरि तपाईँको स्वास्थ्य उपचार लिन पनि लामो प्रक्रिया हुन्छ कि, जस्तो नेपालमा भइरहेछ नि, हामी तुरुन्त विशेषज्ञलाई गएर भेटिहाल्छौँ, एकैछिनमा सबै कुराहरू भइहाल्छ। त्यो विदेशमा चाहिँ के हुन्छ भन्दाखेरि उनीहरूको रुटिन एपोइन्टमेन्ट डेट हुन्छ होइन, आज डेट लिएको मान्छे एक महिनापछि विशेषज्ञ भेट्न पाउँछ होइन। त्यस्तो अवस्थामा पनि हामीले चाहिँ अर्ली कन्सल्टेसनमा पनि यसले काम गऱ्यौँ, हाम्रो टेलिमेडिसिन सेन्टरले चाहिँ अर्ली कन्सल्टेसनमा उहाँहरूलाई हेल्प गर्यो। जस्तो धेरै लामो समय पर्खिनुपर्ने अवस्थामा हामीले अगाडि नै उहाँलाई के भएको भनेर कम्तीमा त्यो कुराहरू सबै म्यानेज गरिदिएर चाहिँ खानुपर्ने औषधि पनि लेखिदिएर सबै कुराहरू गरेर चाहिँ त्यही अनुसारले श्रमिकहरूले सुविधा पाइरहनु भएको छ, यो एकदमै बुझ्नुपर्ने कुरा। अघि इमर्जेन्सीको कुरा गर्नुभयो, अब त्यस्तोमा चाहिँ कस्तो छ भने तुरन्त जानुपर्ने, अघि हामीले टेलिट्राइजिङका कुरा गऱ्यौँ, जस्तो हामी तपाईँले भन्नु इङ्गित गर्न खोज्नु भएको रेड जोन हो होइन, त्यस्तो जोन चाहिँ अब सम्बन्धित हस्पिटलै जानु पऱ्यो होइन। हामीले गर्न सक्ने त्यस्तो अवस्थामा के हो भने सम्बन्धित जस्तो ढिलाइका कुराहरू हुन्छ नि, जस्तो रोजगारदाता त्यहाँको रोजगारदाताले चाहिँ श्रमिकलाई के पनि भएको छैन भनेर इग्नोर गर्ने, अथवा त्यस्तो केही खालको परिस्थिति आयो, सहजीकरण भएन, स्वास्थ्य उपचारमा सहजीकरण भएन भने चाहिँ हामीले त्यस्तो केसलाई चाहिँ इम्फेसिस दिएर सम्बन्धित रोजगारदातासँग कुराकानी गरेर हुन्छ कि, दूतावाससँग समन्वय गरेर हुन्छ कि, अथवा त्यहाँको लोकल कम्युनिटी कुनै छ भने त्यो अवस्थामा रेस्क्युका कुराहरू हुनसक्छन् होइन, त्यो सबै कुराहरूलाई चाहिँ हामीले म्यानेज गर्छौँ, त्यही अनुसारले समन्वय गर्छौँ, त्यही अनुसारले इन्टरभेन गर्छौँ, त्यो पाटोमा हामीले हेल्प गर्ने भयो। अब तत्कालै अब ट्रिटमेन्टको हिसाबले तपाईँले भन्नु खोज्नुभयो, ट्रिटमेन्टको कुरामा चाहिँ अब त्यसको सीमितता छन् भनेर हामीले बुझ्नुपर्छ यसमा।
0: अनि डक्टर साहब, हामीले यहाँबाट टेलिमेडिसिन सेन्टरबाट केन्द्रबाट चाहिँ जसरी सेवा दिइरहेका छौँ, यो सेवाको बारेमा चाहिँ विदेशमा रहेका नागरिकहरू, हुन त अब ठ्याक्कै तथ्याङ्क त हामीसँग नेपाल सरकारसँग पनि छैन, कति नेपाली बाहिर हुनुहुन्छ भन्ने कुरा कतिले थाहा छ होला, यो चेतनाको स्तर चाहिँ कस्तो छ होला उहाँहरूले टेलिमेडिसिनको बारेमा?
1: अब टेलिमेडिसिनको बारेमा चाहिँ यो कस्तो छ भन्दाखेरि हामीले मिडिया स्टिमुलेसन्स भइरहेछ होइन, रोजगार बोर्डको सचिव, वैदेशिक रोजगार बोर्डको सचिवालयले उहाँहरूले मिडिया स्टिमुलेसन गरिरहनु भएको छ, त्यही अनुसार सम्पर्क नै भइरहेछ। मेरो अझै चाहिँ अनुरोध के हो भने सम्बन्धित देशका जुन हाम्रो लोकल नेपालीज कम्युनिटीहरू हुनुहुन्छ उहाँहरूले चाहिँ उहाँ चाहिँ समुदायमा पुग्न सक्ने एउटा माध्यम हो कि, विभिन्न समाजहरू छन्, नेपाली समाजहरू छन्, गैर आवासीय नेपालीहरू छन् होइन, उहाँहरूले सबैलाई चाहिँ यो टेलिमेडिसिन सेन्टर वीर अस्पतालमा यसो सुविधा छ भनेर उहाँले कुनै ग्यादरिङ गर्दा होस्, फ्यामिली फङ्सनमै होस् होइन, सबै कुराहरूमा चाहिँ यो कुराहरू चाहिँ एक आपसमा र एउटा म्यासिभ रूपमा चाहिँ उहाँहरूले चाहिँ भनिदिनु भयो, अथवा त्यही अनुसारले कुनै पनि ग्यादरिङमा होइन, कुनै पनि कार्यक्रममा चाहिँ एटलिस्ट यो हेल्थको कुरा चाहिँ इन्ट्रोड्युस गरिदिनु भयो भने त्यसले ठुलो एउटा चाहिँ समुदायलाई यो स्वास्थ्य परामर्शले लिएर इङ्गित गर्न सक्छ होइन, विभिन्न कम्युनिटीहरूमा पुगिसकेपछि त्यही अनुसारले हामी चाहिँ सेवा दिनलाई तयार छौँ, त्यो अनुसारले चाहिँ लोकल कम्युनिटीहरू अलिकति एक्टिभेट भइदिनु भयो भने चाहिँ यसले चाहिँ अझै ठुलो परिधिमा अथवा ठुलो म्यासिभ रूपमा चाहिँ जान्छ भन्ने मलाई लाग्छ।
0: हजुर, अब अलिकति तथ्याङ्कमा पनि जाउँ डाक्टर साहब, जस्तै पछिल्लो समय चाहिँ अलिकति बढी सेवा लिने देशहरूको कुराकानी गर्दाखेरि अथवा सेवा लिने सङ्ख्याको कुरा गर्दाखेरि पछिल्लो समय कतिले सेवा लिनु भएको छ, कसरी लिइरहनु भएको छ?
1: अब हाम्रो यो यहाँको चाहिँ कल रेकर्ड अथवा हेर्दाखेरि चाहिँ लगभग 11,000 पटक चाहिँ हामीलाई कल भएको छ स्थापनादेखि अहिलेसम्म होइन, विभिन्न देशहरूमा विशेष गरी बढी आएको कलहरू चाहिँ खाडीमूलकबाट छन् है, मलेसिया, त तपाईँको युएई है कतार योबाट चाहिँ अलिकति बढी कलहरू आउँछन् भने अरू अन्य देशहरूबाट नै आएका छन् जस्तो सिचिलिज भन्छौँ होइन अनि त्यसपछि तपाईँको युकेबाट कलहरू छन् पोल्यान्ड पोर्चुगल होइन त्यसपछि जापान कोरिया झन् इपिएसबाट नियमित जाने कोरियाबाट नि कलहरू आउँछन् विभिन्न देशहरूबाट चाहिँ इन्गित भएको छ लगभग हामी 46 देशमा चाहिँ पुगिसकेका छौँ
0: उहाँ हुनुहुन्थ्यो वीर अस्पतालको टेलिमेडिसिन केन्द्रका फोकल पर्सन डाक्टर सञ्जय धरेल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको कार्यक्रम देश परदेशमा हामी आज टेलिमेडिसिन सेवा कसरी सञ्चालन भइरहेको छ यसको प्रभाव कस्तो देखिएको छ मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राख्नुको कारण के हो तथा भविष्यमा यस सेवालाई कसरी अझ प्रभावकारी बनाइनेछ भन्ने विषयमा कुराकानी गरिरहेका छौँ कुराकानी अझै बाँकी नै छ उज्यालो सुन्दै गर्नुहोला Michelin,
2: Michelin, Michelin. Dear consumer, this is me, and I work for Michelin. Worldwide franchise, India to Michigan. And I'm here to tell you what I have to offer. Light truck passenger, tires, they're awesome. Super, wonderful, excellent, amazing. Number one rule, though, we're all about safety. When I go in transit, I'm safe there and safe back. Spread out the word from the roads to the racetrack. Michelin, Michelin, Michelin.
3: Safety!
2: Michelin, Michelin.
4: World's number one tire brand.
0: के तपाईँ ढाड कम्मर घुँडा गर्दन दुख्ने समस्या युरिक एसिड बाथ रोग नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीडित हुनुहुन्छ
5: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्
0: हाम्रा सेवाहरू
5: ओपिडी सेवा
0: विशेषज्ञ ओपिडी सेवा
5: निशुल्क औषधि वितरण
0: सशुल्क फार्मेसी सेवा
5: फिजियोथेरापी सेवा
0: अकुपंचर सेवा
5: योग परामर्श सेवा
0: क्रियाकल्प सेवा
5: पूर्वकर्म पञ्चकर्म सेवा
0: छार सूत्र सेवा
5: जलौका सेवा
0: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू
5: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म
0: विस्तृत जानकारीका लागि
5: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बागमती करिडोर गैरीगाउँ काठमाडौँ फोन नम्बर 01-4110-6096 98514-2463

0: सीधा कुरा प्रश्न विचार
1: उजालो रेडियो नेटवर्क।
2: उज्यालो रेडियो नेटवर्कमा तपाईँ अहिले कार्यक्रम देश परदेश सुन्दै हुनुहुन्छ। यो कार्यक्रम देशभरिका विभिन्न एफएम रेडियो स्टेशनका साथै उज्यालो अनलाइन र फेसबुक लाइभ मार्फत एकसाथ प्रसारण भइरहेको छ। साथै तपाईँले चाहेको समयमा यो कार्यक्रम उज्यालो अनलाइनबाट सुन्न र डाउनलोड गर्न सक्नुहुन्छ। आज हामी टेलिमेडिसिन सेवा कसरी सञ्चालन भइरहेको छ, यसको प्रभाव कस्तो देखिएको छ, मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राख्नुको कारण के हो तथा भविष्यमा यस सेवालाई कसरी अझ प्रभावकारी बनाइनेछ भन्ने विषयमा वीर अस्पतालको टेलिमेडिसिन केन्द्रका फोकल पर्सन डाक्टर सञ्जय धरेलसँग कुराकानी गरिरहेका छौँ। अब उहाँसँगको थप कुराकानी सुनौँ।
3: सुरुमा हामीले कुराकानी गर्दाखेरि कस्ता समस्याहरू चाहिँ बढी आउने गरेका छन् भनेर तपाईँले भन्दाखेरि कामको प्रकृति अनुसार चाहिँ आउँछन् भनेर बताउनुभयो। त्यसमा पनि सबैभन्दा बढी गुनासो गर्ने समस्या चाहिँ कुन रहेछ?
4: अब गुनासो गर्ने समस्या ठ्याक्कै यही भन्दाखेरि चाहिँ अब मानसिक रूपमा चाहिँ अलिकता बढी कलहरू आउँछन् होइन, किनकि त्यसलाई त अब लामो समय पनि दिनुपर्ने भयो र मान्छेलाई अब त्यसको परिधि पनि ठुलो छ, के कारणले भयो, अकारण कारण होइन, त्यसको चाहिँ एकदमै उ छ। खानपानको समस्या अघि मैले कुरा गरिहालेँ होइन, छालाको समस्याहरू पनि त्यत्तिकै छन्। अब यो मिश्रित रूपमा छ।
3: हजुर, मानसिक समस्याको तपाईँले प्रसङ्ग जोड्दाखेरि टेलिमेडिसिन मार्फत पनि मानसिक स्वास्थ्यको परामर्श चाहिँ हामीले कसरी दिन्छौँ?
4: परामर्श भनेर हामी अडियो भिजुअल गर्छौँ होइन, सम्बन्धित अब एकदम यसमा चाहिँ फेरि लामो समय चाहिन्छ, उहाँको सबै कुराहरू बुझ्नुपर्ने हुन्छ होइन, औषधि खाइरहेको कि होइन, अब खानुपर्ने हो कि फलोअपमा हो कि होइन, सबै कुराहरू हेरेर चाहिँ हामीले त्यही अनुसार परामर्श भन्नाले अब हामीले कुरा गर्दै जाँदाखेरि लगभग थाहा भइहाल्छ, डायग्नोस्टिक प्रोभिजनल डायग्नोसिस हामीलाई थाहा भइहाल्छ, त्यही अनुसारले चाहिँ उहाँलाई कस्तो खाले काउन्सिलिङ गर्नुपर्ने, उहाँको वर्क रिलेटेड कुराहरू हो कि फ्यामिली रिलेटेड कुरा हो कि अनरिलेटेड पनि हुनसक्छ होइन, एडजस्टमेन्टका कुराहरू हो कि, हामीले धेरै लामो चाहिँ कुराकानी पछि नै एउटा निष्कर्षमा पुग्छौँ। यसको चाहिँ अब यो मानसिक सम्बन्धीमा चाहिँ लामो समय लाग्छ।
3: अनि त्यसमा पनि यो वैदेशिक रोजगारीमा जानु एउटा कुरा भइगयो र त्यसमा पनि यो स्वास्थ्य समस्या र मानसिक समस्या देखिनु चाहिँ कतिको जटिल अवस्था हो?
4: अब यस्तो छ, शारीरिक र मानसिक बिल्कुल कस्तो छ भन्दाखेरि अब हामीले मानसिकमा पुग्नुभन्दा अगाडि चाहिँ गर्दाखेरि अर्ग्यानिक कजहरू छुट्याउनु पर्ने हुन्छ होइन, कुनै कजेटिभ त्यस्तो केही छ कि छैन, सिधै हामीले केही भनिसाथ मानसिक भनिहाल्ने अवस्था हुँदैन, पहिला अर्ग्यानिक कज छुट्याएर बल्ल अनि हामी चाहिँ मानसिकमा पुग्ने हो, त्यो अनुसारले चाहिँ हुन्छ। अनि मानसिकमा चाहिँ कस्तो छ भन्दाखेरि तपाईँको इभन यहाँबाट हाम्रो श्रमिकहरू नेपालबाट अन्य देश जाँदाखेरि चाहिँ हाम्रो यहाँको जुन स्क्रिनिङ हुन्छ त्यहाँ चाहिँ मानसिक मेन्टल हेल्थ त्यो रिलेटेड खासै त्यो भयो जस्तो मलाई लाग्दैन, किनकि अब हामीले हेर्ने भनेको फिजिकल फिटनेस हो, मेडिकल टेस्टहरूका कुरा गरेँ मैले, ल्याब परीक्षण अन्य परीक्षण होइन, त्यसमा चाहिँ सायद हामीले यो मानसिक अवस्था उहाँको के छ कसो छ भनेर सायद ट्राइजिङ भएको छैन होइन, त्यो अनुसार छुट्याउनेको छैन, अब त्यता पनि हामीले अलिकता वर्कआउट गर्नुपर्ने हो कि होइन, त्यो नै यहाँबाट अलिकता हामीले हेर्न सक्यौँ भने कम्तीमा पनि केही न केही भाग चाहिँ सेग्रिगेट हुन्छ र प्रोन एरियाज भन्छौँ हामीले, प्रोन पेसेन्टहरू कुन चाहिँ पछि गएर मानसिक अवस्था आउन सक्छ कि भन्ने खाले ग्रुपहरू, अब त्यो फेरि धेरै हुन्छ, भेग हुनसक्छ होइन, तर हामीले एटलिस्ट वर्कआउट एटलिस्ट एउटा स्टार्ट केही गर्न सक्छौँ कि भन्ने जस्तो पनि लाग्छ होइन, तर त्यही हो फेरि हामी अथवा सरकार अथवा जसले जे गरे पनि एकदम सचेत हुनुपर्ने भने चाहिँ हाम्रो नेपाली श्रमिकहरू नै हो। म एउटा के अनुरोध गर्न चाहन्छु भने आफ्नो स्वास्थ्य अवस्थालाई लिएर चाहिँ हजुरले खालि युट्युब हेर्ने गुगलमा सर्च गर्ने यस्तो भन्दा नि तपाईँहरूले यो कुराहरू छोडेर चाहिँ सिधै टेलिमेडिसिन सेन्टरमा चाहिँ कुनै टेक्स्ट गरेर कुनै अडियो पठाएर के गरेर चाहिँ सोझै चिकित्सकसँग चाहिँ परामर्श लिन अनुरोध गर्छु। यो अब धेरै युट्युब र गुगल मैले एक्स्ट्रा कुरा गरेँ, गुगल र युट्युबहरू हेर्ने अनि त्यस आफै यो भयो कि त्यो भयो कि भनेर सोच्दै जाँदाखेरि अवस्थाहरू जटिल भएको होइन, त्यो अनुसारले चाहिँ स्वास्थ्य अवस्था समाधान नभएका स्थितिहरू पनि छन्, सो श्रमिकहरूलाई मेरो यही अनुरोध छ, तपाईँहरूले चाहिँ के भयो कि आफ्नो ब्रेक टाइम होस् केही छ भने टेक्स्ट गरिहाल्न चाहिँ अनुरोध गर्छु।
3: कुनै पनि भनौँ न यो समस्या देखियो भने चाहिँ सामाजिक सञ्जालका डक्टरहरू हेरेर र उहाँहरूको त्यो भनाइअनुसार परामर्श लिएर आफूले काम गर्नुभन्दा अथवा उपचार गराउनुभन्दा नजिकैको अस्पतालहरूमा क्लिनिकहरूमा जानु पऱ्यो, देखाउनु पऱ्यो, अनि सही डक्टर आफ्नो अवस्था के हो ठ्याक्कै अवस्था पत्ता लगाएर चाहिँ उपचार गर्नु चाहिँ पऱ्यो।
4: हजुर, अब यस्तो सामाजिक सञ्जालका डक्टरहरू भन्दाखेरि पनि विभिन्न फोरममा आएका कुराहरू अथवा युट्युब अथवा गुगल जुन हामी गर्छौँ होइन त्यस त्यतातिर जानु, किन इन्डिभिजुअलको फरक फरक चाहिँ प्रेजेन्टेसन हुनसक्छ। मलाई एउटा भएको छ त्यही कुरा चाहिँ अर्को व्यक्तिमा फरक हुनसक्छ, सबैमा एउटै खाले हुँदैन। त्यो कारणले गर्दाखेरि चाहिँ यो टेलिमेडिसिन सेन्टर भएकै तपाईँहरूको लागि हो, त्यही भएर तपाईँहरूले चाहिँ त्यतातिर लाग्नुभन्दा नि आफ्नो केही छ भने टेक्स्ट गरिहाल्ने, अडियो पठाइहाल्ने, फोन गरिहाल्ने, कुनै न कुनै माध्यमबाट हामीसँग जोडिन होला भन्न चाहन्छु। त्यही
3: यो हुन त वैदेशिक रोजगारीमा जानुभन्दा अगाडि स्वास्थ्य परीक्षण त गरिन्छ, तर तपाईँले कस्तो पाउनु भएको छ यो जस्तै वैदेशिक रोजगारीमा जाँदाखेरि पनि आफूसँग भएको समस्या लुकाएर जाने प्रवृत्ति चाहिँ देखिन्छ कि देखिँदैन?
4: अब यस्तो छ, अब त्यता चाहिँ खासै म जानकार छैन होइन, उता के भइरहेछ त्यो कसरी के हो।
3: अब हामीले कुराकानी गर्दाखेरि बुझ्दाखेरि
4: हजुर, अब हामीले यस्तो छ, अब कुराकानीको क्रममा अब श्रमिकहरू नै आफै सचेत हुने हो होइन। अब यहाँ कस्तो छ भन्दाखेरि सिनारियो मैले बुझेको चाहिँ अब जसरी हुन्छ जान पाए हुन्छ भन्ने एउटा त्यो ऊ हुन्छ नि, इगरनेसले गर्दाखेरि पनि अब कति कुरा भइहाल्छ भन्ने टाइपले हुन्छ। तर एउटा कुरा के बुझ्नु पऱ्यो भने आफू नै ठिक नभइकन विदेश जानु भनेको चाहिँ त्यो आफैमै बेठिक काम हो, किनकि अल्टिमेटली त्यो तपाईँलाई पछि त्यसले समस्या निम्त्याउँछ, खर्चको भार पनि हुन्छ, फर्किनुपर्ने हुन्छ, टिकटको पैसा लस हुन्छ होइन। त्यो कारणले गर्दा आफू स्वस्थ नभइकन त्यहाँ स्वस्थ परिस्थिति निर्माण हुँदैन भनेर चाहिँ बुझिदिनु न म अनुरोध गर्छु।
3: त्यो त भइहाल्यो, अब उता गइसकेपछि आफ्नो समस्या लुकाउने र नबताउने चाहिँ त्यो चाहिँ कतिको पाउनु हो?
4: अब त्यो चाहिँ कस्तो छ भन्दाखेरि हामीलाई कतिपयले चाहिँ साथीलाई चाहिँ यस्तो भयो भनेर चाहिँ हामीलाई फोन पनि आउँछन्, त्यस्तो नआउने होइन होइन, लुकाउने प्रवृत्ति अथवा भन्न नचाहने अथवा भने भने थाहा पाउँछ कि अरूले होइन, यस्तो परिस्थिति पनि छ। मतलब यस्तो बिरामीहरू पनि यस्तो श्रमिकहरू पनि हुनुहुन्छ। त्यही अनुरोध हो, तपाईँहरूले आफ्नो खुलस्त कुराहरू राख्नुहोस्। तपाईँले राखेको कुराहरू यो टेलिमेडिसिन सेन्टरबाट बाहिर जाँदैन होइन, यो चिकित्सक र बिरामी बिचको कुराकानी अथवा संवाद अथवा यो स्वास्थ्य अवस्थालाई तपाईँहरूको बुझ्ने कुरालाई चाहिँ अगाडि बढ्ने कुरा हो। त्यो कारणले गर्दाखेरि यसमाबाट अन्यत्र कहीँ जान्छ कि के हुन्छ कि भनेर चाहिँ त्यस्तो नसोच्नु होला, तपाईँहरूले खुलस्त कुरा राख्न सक्नुहुन्छ।
3: अनि अलिकति जटिलताका चुनौतीका विषयमा कुराकानी गर्दाखेरि टेलिमेडिसिन केन्द्रबाट जसरी सेवा हामी यहाँबाट दिइरहेका छौँ, यो सञ्चालन गर्दाखेरिका अलिकति समस्याहरू चाहिँ के कस्ता छन्?
4: अब सञ्चालनको समस्या हेर्दाखेरि अहिले हामी चाहिँ यो के भन्छ अलिकति जनशक्तिहरू वृद्धि गर्नुपर्ने हो कि होइन, किनकि अब भन्छौँ हामी श्रमिकहरू आदि नेपाल बाहिर छ होइन, त्यो कारणले गर्दा भोलि लार्ज पुलिङ अफ पेसेन्ट हुँदाखेरि चाहिँ अलिकति कठिनाइ हुनसक्छ कि भनेर अब त्यही अनुसारले मन्त्रालय वैदेशिक रोजगार बोर्डको सचिवालय उहाँले काम गरिरहनु भएको छ यसलाई 24 घन्टामा लाने भनेर होइन, त्यो अनुसारले काम पनि भइरहेको छ। अब श्रमिकको स्वास्थ्यलाई नै केन्द्रमा राखेर उहाँहरूबाट चाहिँ सबै कुराहरू अगाडि बढिरहेको छ, उहाँहरू सकारात्मक हुनुहुन्छ, उहाँहरूले त्यही अनुसार काम बढाइरहनु भएको छ।
3: अनि यो नियमित स्वास्थ्य परीक्षण विदेशमा रहेका जति पनि श्रमिकहरू हुनुहुन्छ उहाँहरूको हकमा चाहिँ कतिको आवश्यक छ?
4: अब यो एकदमै आवश्यक छ। यो किन आवश्यक छ भन्दाखेरि डिफ्रेन्ट फेज अथवा डिफ्रेन्ट लेयर अफ माइग्रेन्ट चाहिँ बाहिर हुनुहुन्छ होइन, अब यो स्टेट ओनरसिप पनि हो कि सिटिजनलाई लिएर, अब हेल्थ भनेको त नम्बर वान हो, तपाईँ जीवित रहेन संसार देख्न पाउनुहुन्छ। मैले भन्ने कुरा चाहिँ यो सधैँभरि एउटै हो, यो रोगी र निरोगीको यात्रामा के हुन्छ भन्दाखेरि तपाईँलाई अप्ठ्यारो परेपछि तपाईँले चाहिँ त्यो फिल गर्ने हो कि होइन, जबसम्म तपाईँलाई अप्ठ्यारो पर्दैन केही फिल हुँदैन। त्यो कारणले गर्दा यो टेलिमेडिसिन सेन्टर चाहिँ माइग्रेन्स वर्कर्सको लागि स्टेट ओनरसिप पनि हो, यसले दिने परामर्शहरूले होइन के हुन्छ भन्दाखेरि स्टेट अफ पिपल बिचमा ब्रिज पनि गर्छ र स्वास्थ्य अवस्थाले लिएर कहाँ भन्न जाने भन्ने त्यो प्लेटफर्म चाहिँ यसले दिन्छ। एटलिस्ट श्रमिकले आफ्नो स्वास्थ्य अवस्था मलाई यो भयो भन्न सक्ने प्लेटफर्म पाउनु पनि उहाँहरूको लागि चाहिँ एकदमै ठुलो कुरा हो है। अर्को चाहिँ अघि मैले कस्ट कट अफका कुरा गरेँ, कति टेस्ट गर्ने कति नगर्ने होइन, त्यो त अब मान्छेलाई परिसकेपछि थाहा हुन्छ। अनि कन्सल्टेसन्सका कुराहरू भयो, एपोइन्टमेन्ट डेट अब एक महिना छ, अगाडि नै के गर्ने, आत्तिएको अवस्था हुन्छ कति कति, त्यसै पनि नेपाल फर्किएको अवस्था हुन्छ, त्यो धेरै कुरालाई चाहिँ यसले धेरै मेजर मेजर मेजर एरियाजमा चाहिँ यसले कभर गर्छ कि। हामीले जस्ट कुराकानी र स्वास्थ्य मात्र हेऱ्यौँ भने यो पर्याप्त हुँदैन टेलिमेडिसिन सेन्टरको लागि। यसले धेरै काम गर्छ, यसले दूतावाससँग समन्वयका कुराहरू गर्छ, स्वास्थ्य अवस्था जस्ट जटिल भयो रेस्क्यु गर्ने कुराहरू हुन्छ, कसैलाई वीर हस्पिटलमा ल्याएर ट्रिटमेन्ट गर्नुपर्ने अवस्था भयो भने त्यो अवस्था हुन्छ, आइसियुका कुराहरू, कुनै बिरामी उतैबाट अब आइसियु निडेड पेसेन्टहरू पनि आउनुहुन्छ त्यही अनुसारले यहाँको व्यवस्थापनका कुराहरू हुन्छ होइन, अब उहाँहरूको एट द अर्लिएस्ट कन्सल्टेसन्सका कुराहरू हुन्छ। सो यसले धेरै मेजर एरियाजमा हेल्थ पोलिसीका कुराहरू हुन्छ, स्वास्थ्य अधिकारका कुराहरूको बारेमा यसले श्रमिकहरूलाई जानकारी दिन्छ होइन, निड कतिखेर चाहिँ आफू जाने, अहिले मैले स्वास्थ्य बिमाका कुराहरू गएर त्यो अनुसारले चाहिँ ए मलाई स्वास्थ्य बिमा चाहिने रहेछ है भन्ने त्यो खालको श्रमिकहरूमा चाहिँ हुन्छ। यस्तो धेरै ठुलो ठुलो एरिया मैले काम गर्छ।
3: भनेपछि कुनै श्रमिकसँग आर्थिक अवस्थाको अलिकति समस्या, आर्थिक अवस्थाले गर्दाखेरि उपचार पाइन भन्ने खालको एउटा समस्या छ भने उहाँहरूलाई चाहिँ सहजीकरण गरेर उपचारको व्यवस्था पनि गर्न सकिन्छ।
4: दूतावाससँग समन्वय गर्छौँ, अब उहाँहरू स्वास्थ्य बिमाका कुराहरू भयो होइन, कति चाहिँ अब नेपालै आउने परिस्थिति हो भने पनि हामीलाई भनेर वीर हस्पिटलमा आउनुभयो भने त्यही अनुसारले हामीले सहजीकरण गर्छौँ।
3: हामीले अहिलेसम्म गरेका छौँ कि छैनौँ?
4: हामीले गरेका छौँ, इभन पेसेन्ट आएर अपरेसन गरेर जानुभएको छ र त्यो गर्ने चाहिँ हाम्रो इएनटी डिपार्टमेन्टको न्युरो सर्जरीले चाहिँ एकदमै बेड रिडन पेसेन्टलाई पनि होइन चाहिँ पोस्ट रिहेबिलिटेटिभ फेजमा जानुपर्ने पेसेन्टलाई यहाँबाट प्राइमेरी मतलब हेरेर त्यही अनुसारले आइसियुमा पेसेन्ट राखेर त्यही अनुसारले चाहिँ फर्दर डिस्चार्ज गरेको अवस्था पनि छ।
3: अनि यो अलिकति यो तपाईँको यो बिमाको कुराकानी पनि जोड्नु भएको थियो नि सुरुमा, बिमाको जुन महत्त्व चाहिँ विदेशमा चाहिँ कस्तो हुन्छ विशेष गरी?
4: अब एकदम निड हुन्छ, हेल्थ अब कस्टली छ होइन, महँगो हुन्छ, अब त्यहाँ झन् अब एक बराबर धेरै हुने भयो होइन, सामान्य यता नेपालमा लाग्ने खर्च भन्दा उहाँ चाहिँ लगभग टाइम्स 3 टाइम्स 4 जान सक्छ है, त्यो कारणले कन्सल्टेसन तपाईँको परामर्श लिने शुल्क पनि त्यतिकै हाई हुन्छ, त्यो कारणले गर्दा अनि परीक्षणका कुराहरू अझै एकदम जरुरी स्थितिमा त गर्नै पर्ने हुन्छ, सो परीक्षणको अवस्थाहरू छ, त्यो कस्ट एकदम हाई छ बाहिर, त्यो कारणले गर्दाखेरि पनि अनि डेटका कुराहरू भने मैले कन्सल्टेसनका डेटहरू होइन, यो कुरालाई चाहिँ सबै सम्बोधन गर्ने भनेको स्वास्थ्य बिमाले, अब कतिलाई त पैसा तिर्नै पऱ्यो, अब स्वास्थ्य बिमाले कभर गर्ने कुरामा एटलिस्ट त्यो खर्च चाहिँ कट अफ हुन्छ, रिलेभेन्ट कस्टको कुरा पनि आउँछ, अब बाहिर गर्दाखेरि चाहिँ धेरै तिर्न पर्ने हुनसक्छ, नेपाल आएर गर्दा कम खर्च हुन सक्ने गर्छ, त्यस गर्दाखेरि विदेशको पेसेन्ट नेपाल आएर ट्रिटमेन्ट गर्ने त्यसपछि यहाँ ट्रिटमेन्ट गरेर फेरि फर्केर जाने पनि हुनुहुन्छ, किन भन्दाखेरि उहाँहरू आउँदा यहाँ चेक गराउँदा र सबै गर्दाखेरि हुने कस्ट र त्यहाँ त्यतिकै हुने कस्ट लगभग इक्वलाइज गर्दो रहेछ, अनि कति चाहिँ अब त्यो फ्यामिलीहरू पनि भेटघाट हुने, आफ्नो प्रत्यक्ष फ्यामिलीको निगरानीमा उपचार गर्न चाहने श्रमिकहरू पनि हुनुहुन्छ, त्यसरी पनि हामीले चाहिँ कतिलाई समन्वय वीर हस्पिटलको हकमा मात्रै समन्वय गर्छौँ होइन, त्यही अरू अन्य अस्पताल सरकारी अस्पतालमा त्यस्तो केही पऱ्यो भने हामीले नै समन्वय गरिदिन्छौँ।
3: अनि डाक्टर साहब, यो अलिकति प्रभावकारिताको कुराकानी गर्दाखेरि तपाईँले यो क्षेत्रमा लागिसकेपछि बिरामीहरूको प्रतिक्रिया सुन्दाखेरि कतिको प्रभावकारी भइरहेको छ कार्यक्रम जस्तो लाग्छ?
4: अब प्रभावकारी नै छ होइन, यो किन प्रभावकारी छ भन्दाखेरि श्रमिकले प्लेटफर्म पाउनु भएको छ, उहाँले सहजै एक ट्यापमा उहाँको स्वास्थ्य समस्या उहाँहरूले राख्न पाउनु भएको छ र हामीले पनि त्यही अनुसारले चाहिँ प्रिभेन्टिभ पाटोमा उपचारात्मक ट्रिटमेन्टको पाटोमा अनि इभन फर्केर आइसकेपछि समन्वय गर्ने पाटोमा होइन त्यो पाटोमा चाहिँ हामीले काम गरिरहेछौँ, त्यो भएको कारणले गर्दाखेरि श्रमिकहरूको चाहिँ अघि हजुरले पनि एउटा त्यहाँ लाइभ सुनिहाल्नुभयो होइन, उहाँले धन्यवाद दिनुभएका कुराहरू होइन, त्यसरी चाहिँ श्रमिकहरूबाट नि राम्रो प्रतिक्रिया आइरहेछ।
3: श्रमिकको प्रसङ्ग त हामीले गरि नै रहेका छौँ र श्रमिक सँगसँगै अरू भनौँ न अरू पेसामा जाने अथवा अरू क्षेत्रमा जाने विद्यार्थी भनौँ

0: निरन्तर भनेका छौँ, त्यस्तो केही अवस्था स्वास्थ्य समस्या आयो भने हामीलाई फोन गर्नुहोला भनेर। तर तपाईँले भन्न खोज्नुभएको महिला पुरुषको हकमा कुन बढी के भन्न खोज्नुभएको होला, पुरुषको मात्रा चाहिँ बढी छ, महिलाको कमी छ,
1: त्यसमा पनि महिलाहरूले गुनासो गर्ने बाटाहरू चाहिँ कस्तो छ?
0: गुनासो गर्ने बाटाहरू कति चाहिँ अब यही उहाँहरूको महिनावारी समस्या होइन, त्यसै गरी अघि भर्खर हजुरले पनि सुनिहाल्नुभयो प्रेसरका समस्याहरू होइन, एन्जाइटीका कुराहरू, मानसिक स्वास्थ्यका कुराहरू छन्।
2: अनलाइन सेवा छ हाम्रो टेलिमेडिसिन सेवा, यसलाई चाहिँ अझ प्रभावकारी बनाउन चाहिँ के गर्नुपर्छ? अब यसै यस्तै कुराकानी गरौँ।
0: यसलाई चाहिँ थप प्रभावकारी बनाउनको लागि चाहिँ अब त्यही मिडिया स्टिमुलेसनै जरुरी हुन्छ होइन, अनि यो एप्लिकेसन्सको युज चाहिँ एकदमै राम्रो भएको छ, यसलाई नै कन्टिन्यू गर्दा भयो। अरू अन्य पाटोमा चाहिँ अब विभिन्न आइटी सपोर्टका कुराहरू आउन सक्छन् होइन, अब त्यसमा चाहिँ अध्ययन गरेर हामी अगाडि बढ्न सकिन्छ।
2: अनि अघिल्लो चरणमा जसरी हामीले कुराकानी गरिरहेका थियौँ झन्डै झन्डै एक वर्ष जति भयो होला, त्यसपछि अहिलेको समयसम्म आइपुग्दाखेरि चाहिँ के परिवर्तन भयो टेलिमेडिसिनमा?
0: अब टेलिमेडिसिनमा परिवर्तन हामीले भनेको चाहिँ पेसेन्ट इन्गेजमेन्टै हो होइन, उहाँहरूले चाहिँ जसरी हामीलाई सुरुका दिनहरूमा चाहिँ खुलस्त कुराहरू गर्नुहुन्थेन होइन, के होला कसो होला टाइपले पुरा भन्नुहुन्थेन भने, अहिले बिस्तारै त्यो चाहिँ पेसेन्ट कन्फिडेन्सियलिटीको कुरा गरेँ मैले, गोपनीयताको कुरा, त्यसमा चाहिँ हामीले निकै काम गरिरहेका छौँ। अब अर्को पाटामा इन्फ्रास्ट्रक्चरको हिसाबले हामी पहिला एउटा रुममा थियौँ भने अहिले चाहिँ हामीलाई टु स्पेस प्रोभाइड गरिरहेछ, एउटा हामी मिटिङ हलको रूपमा प्रयोग गर्छौँ, अर्को चाहिँ टेलिमेडिसिन सेन्टरको युनिट भयो जहाँबाट हामीले चाहिँ बिरामीसँग प्रत्यक्ष कुराकानी गर्छौँ। हामीसँग ग्याजेटहरू उपलब्ध छन्, दुईवटा फोन छ, डेस्कटप कम्प्युटरहरू छ होइन, त्यही अनुसारले नै हामी अगाडि बढिरहेछौँ।
2: अनि हामीसँग भएको जनशक्तिले हामीले जसरी काम गरिरहेका छौँ यो ठिक छ कि अझै थप गर्नुपर्ने आवश्यकता छ?
0: अब यो हाम्रो अघि मैले भने कार्यालय समयको कुरा होइन, त्यो वान फेजको लागि चाहिँ भयो, अब 24 घन्टाको लागि चाहिँ हामीले त्यही अनुसारले चाहिँ यो सेन्टरलाई जनशक्ति चाहिन सक्छ। 24 घन्टा 7 दिन गर्दाखेरि चाहिँ जनशक्तिहरू अभियसली बढाउनु पर्ने नै हुन्छ। अहिले हामी विधा बाहेक चाहिँ दैनिक रूपमा एउटा फेजमा काम गर्छौँ भने बिहान एकदमै बिहान अथवा रातिको समयमा चाहिँ यहाँ हुँदैन, हामीले अफलाइनै काम गर्ने हो होइन, वर्क फ्रम होम भन्छौँ जुन घरबाट, त्यस्तो अर्जेन्ट कन्सल्टेसन रिक्वायरहरूलाई चाहिँ हामीले त्यही अनुसार रिप्लाई गर्नुपर्ने हुन्छ। 24 घन्टामा जाँदाखेरि हामीलाई जनशक्ति चाहिँ यहाँ यो सेन्टरमा चाहिँ आवश्यकै पर्छ।
2: भनेपछि जुन सरकारको जुन अहिलेको नीति छ शनिबार र आइतबार हप्तामा 2 दिन बिदा दिने, यसले गर्दाखेरि सोमबार जुन जसरी हामीले सेवा दिन्छौँ, सेवा दिने फर्स्ट आवरमा चाहिँ अथवा कार्यालय समयमा चाहिँ विशेष गरी त्यो गुनासोको चाप चाहिँ एकदम बढी बढ्ने गरेको देखिएको छ।
0: हजुर हजुर, अब त्यो केसहरू पाइला भा हुन्छ होइन, तर रुटिन केसै हुन्छ, त्यस्तो ज्यानै जोखिममा पर्ने खाले चाहिँ हुँदैन, हामीले नियमित रूपमा कन्सल्टेसन गर्न सक्ने खाले नै बिरामीहरू हुन्छन्, त्यो अनुसारले चाहिँ हामीले गरिरहेछौँ अहिले। अब तर यो बिदाको दिनमा पनि कम्तीमा यो टेलिमेडिसिन युनिट चाहिँ चल्दा अझै पेसेन्टको इन्गेजमेन्ट चाहिँ हुन्छ जस्तो मलाई व्यक्तिगत रूपमा लाग्छ, किनकि फेज सिफ्ट वाइज ड्युटी हुने हो, त्यसले गर्दाखेरि चाहिँ त्यो यसलाई अझै अगाडि लैजाँदा ठिकै हुन्छ।
2: हामीले यो वैदेशिक रोजगारीमा जाने र विदेशमा रहेकाहरूको कुराकानी त गरि नै रहेका छौँ, र सँगसँगै नेपालमा रहेका अथवा वैदेशिक रोजगारीमा गएका व्यक्तिका परिवारहरूको हकमा चाहिँ केही गरेका छौँ कि त्यो चाहिँ कस्तो छ?
0: परिवार लक्षित कार्यक्रम भन्दा नि यो श्रमिक लक्षित कार्यक्रम हो, पहिला हामीले चाहिँ विदेशमै रहेका नेपालीहरूलाई चाहिँ फोकस्ड गरेका छौँ, नेपालको आन्तरिक अवस्थामा चाहिँ केही गाउँपालिका, केही हस्पिटल होइन, केही अस्पतालहरू, अनि केही नगरपालिकाहरूले आफ्नो आफ्नो आन्तरिक तरिकाले प्रदेश आन्तरिक तरिकाले गर्नुभएको होला, तर यो यहाँबाट चाहिँ विशेष गरी विदेशमा रहेका श्रमिकहरूका लागि नै हो। अब यदि श्रमिकको त्यहाँ परिवार छ, डिपेन्डेबल परिवार छ, उहाँहरूको आमा बुबा पनि श्रमिकसँगै हुनुहुन्छ भने हामीले परामर्श चाहिँ उहाँहरूलाई पनि दिन्छौँ, तर उहाँहरू चाहिँ विदेशमा हुनुपर्ने हुन्छ, यो यहाँबाट सेवा दिँदा चाहिँ। हजुर,
2: अलिकति यो सरकारको तयारीको बारेमा पनि म जोड्न चाहन्छु, जस्तै यो वैदेशिक रोजगारीमा जति श्रमिकहरू गइरहनु भएको छ र उहाँहरूको स्वास्थ्य सुरक्षाका लागि सरकारले गरेका तयारी छन् नि, हुन त नयाँ सरकार आएको छ, अब ढिलो चाँडो केही फरक नतिजा पनि देखिएला, कतिको पर्याप्त छन् जस्तो लाग्छ?
0: यस्तो छ, अब यसमा काम यही हो होइन, अब हामीले गर्नुपर्ने श्रमिकलाई एड्रेस गर्नुपर्ने कुराहरू स्वास्थ्यको अवस्थामा यी नै हुन्। अब अहिले हामीले स्वास्थ्य मन्त्रालय, त्यसपछि श्रम मन्त्रालय अन्तर्गत वैदेशिक रोजगार बोर्डको सचिवालय, त्यसपछि वीर अस्पताल होइन, अब यो समन्वयमा के छ भन्दाखेरि एउटा माइग्रेसन साइकलको अवधारणा पनि अगाडि आएको छ, जसमा चाहिँ हामीले विदेश

0: छु भन्ने सोचाइ गरेदेखि विदेशबाट फर्किएको अवस्थासम्ममा कभर गरेको छ। र हाम्रो यो सेन्टरको चाहिँ मेन अथवा मुख्य एड्रेस गर्नुपर्ने जोन चाहिँ अथवा सा एरिया चाहिँ हामीले विदेशमा रहेका श्रमिकहरूलाई स्वास्थ्य परामर्श दिने नै हो।
1: विशेष गरी यो श्रमिकको स्वास्थ्य संरक्षणमा स्वास्थ्य संस्थादेखि लिएर अलिकति तपाईँले कुराकानी त गरि पनि सक्नु भएको छ, र सँगसँगै म्यान पावर कम्पनी र सरकार बिचको चाहिँ समन्वय, आन्तरिक समन्वय चाहिँ कस्तो छ अहिले?
0: त्यो अब त्यहाँ चाहिँ म जानकार छैन उता के भइरहेछ होइन। मेरो यहाँ अब यो यस विभागबाट हुने भनेको चाहिँ श्रमिकलाई परामर्श दिने हो, अब त्यो अनुसार उहाँहरूले गरिरहनु भयो होला।
1: अनि यो वैदेशिक रोजगारीमा जान चाहने जति पनि व्यक्तिहरू हुनुहुन्छ, युवाहरू हुनुहुन्छ, उहाँहरूलाई चाहिँ स्वास्थ्यका हिसाबले चाहिँ तपाईँले के मुख्य सन्देश दिन चाहनुहुन्छ?
0: मुख्य सन्देश भनेको चाहिँ के हो भने हजुरहरू जाँदाखेरि जब वर्किङ ग्रुप हुनुहुन्छ होइन, 20-40 बिचकैमै म्याक्सिमम् हुनुहुन्छ, त्यो कारणले गर्दाखेरि यो फेजमा के हुन्छ भने इमोसनल इम्ब्यालेन्सेस पनि हुन्छ, फिजिकल त्यही अनुसारले हुन्छ होइन, सोसियल त्यही अनुसारले हुन्छ, किनकि यही फेजमा हामी के गर्छौँ, काम गर्छौँ, यही फेजमा हाम्रो बिए हुन्छ, यही फेजमा हाम्रो फ्यामिली एक्सटेन्ड हुन्छ होइन, यही फेजमा हामीले चाहिँ के गर्नुपर्ने हुन्छ, सो धेरै फ्याक्टरले चाहिँ हामीलाई चाहिँ यो फेजमा चाहिँ अलिकता बढी स्ट्रेसफुल यो डिकेड्स चाहिँ हो कि, त्यो कारणले गर्दा आफ्नो स्वास्थ्यमा लिएर चाहिँ एकदमै ध्यान दिनु होला। प्रिभेन्टिभ फेजमा कुरा गर्दाखेरि आफ्नो दैनिकीहरूमा ध्यान दिनु होला, आफूले गरिरहेको कामको प्रकृति के छ, काम के गर्न जाँदैछु त्यो ख्याल गर्नु होला, आफ्नो त्यो अनुसारको सिप छ कि छैन, आफ्नो त्यो अनुसारको योग्यता पुग्छ कि पुग्दैन त्यो अनुसार ख्याल गर्नु होला। अर्को कुरा चाहिँ कुनै पनि स्वास्थ्य समस्या आयो भने चाहिँ यस टेलिमेडिसिन सेन्टरमा सम्पर्क गर्नुहोला, टेक्स्ट छोड्नुहोला, मेसेज गर्नुहोला, कुनै पनि माध्यमबाट हामीसँग जोडिनु होला। अनि त्यस पछाडि चाहिँ अब कुनै जटिल अवस्था आयो, साथीभाइलाई आयो होइन भने पनि हजुरहरूले चाहिँ एक अर्कालाई त्यही अनुसारले खबर पुर्याउनु होला, इन्गेज गराउनु होला। कति बोल्न नसक्ने साथीभाइ हुनुहुन्छ भने उहाँको समस्या त्यही अनुसारले हामी कहाँ पुर्याइदिनु होला होइन। अब यो एकदमै कलेक्टिभ इफोर्टबाट चाहिँ हामी अगाडि बढ्नुपर्ने हुन्छ। र विभिन्न त्यस्तो कुनै पनि स्वास्थ्य समस्या आयो भने चाहिँ तपाईँहरूले हामीलाई सम्झिनु होला।
1: विदेशमा रहेका व्यक्तिहरूले विशेष गरी जति पनि समस्या भोगिरहनु भएको छ, जति पनि नेपालीहरू हुनुहुन्छ, उहाँहरूले चाहिँ आफ्नो समस्या लुकाउने होइन, लुकायो भने चाहिँ अझै समस्या बढ्न सक्छ। अनि त्यसलाई चाहिँ नेपाल सरकारले उहाँहरूको लागि निःशुल्क सञ्चालन गरिरहेको टेलिमेडिसिन सेवामा चाहिँ सहकार्य गरेर सम्पर्क गरेर आफ्नो समस्याहरू बताउनु पर्यो, साझा गर्नु पर्यो, जसले गर्दाखेरि पछि स्वास्थ्यलाई अलिकति सहज होस् भन्ने चाहिँ।
0: हजुर, अर्ली फेजमा आयो भने तपाईँको कस्ट पनि घट्ने भयो, तपाईँले पाउने दुःख पनि कम भयो, तपाईँको इलनेसको स्टे पनि कम भयो, हिलिङ पिरियड पनि अर्ली भयो होइन। तर तपाईँ त्यसैलाई कम्प्लिकेटेड फेजमा लानुहुन्छ भने तपाईँको पैसा पनि त्यही अनुसारले लाग्ने भयो, त्यही अनुसारले समय पनि सकिने भयो होइन, अप्ठ्यारो स्थिति आउँछ। त्यो कारणले गर्दाखेरि तपाईँहरूलाई अर्ली कन्सल्टेसन्सको लागि, अर्ली स्वास्थ्य परामर्शको लागि नै हो ठिक है। निःशुल्क एकछिन बोल्दाखेरि केही पनि हुँदैन, तपाईँको समस्या तपाईँका कुराहरू कहीँ जाने पनि होइन, त्यो चाहिँ एकचोटि कम्युनिकेट गरिदिनु होला भन्न चाहन्छु।
1: के को डर चाहिँ बढी जस्तो लाग्छ उहाँ रहेका बिरामीहरू अथवा भनौँ न समस्या पर्नेहरूलाई चाहिँ बेसी चाहिँ के को डर लाग्छ होला, अथवा के कारणले गर्दाखेरि चाहिँ उहाँहरूले त्यो समस्या सार्वजनिक गर्न नखोज्नु भएको?
0: अब डरभन्दा चाहिँ कस्तो छ भन्दाखेरि दुई खाले हो कि यसमा। अब उहाँहरूको त्यही कन्फिडेन्सियालिटी कुरा, गोपनीयता कुरा होइन, मैले भन्दाखेरि कहीँ हल्ला हुन्छ कि के हुन्छ कि भन्ने कुरा भयो। अर्को चाहिँ जब रिलेटेड सेक्युरिटी कुराहरू होइन, म के भन्छ तपाईँको मैले बताउँदाखेरि मेरो जागिरै जाने हो कि, मैले नेपाल फर्काइदिने हो कि के हुन्छ कि टाइपले होइन, त्यो हिसाबले पनि उहाँहरूको त्यो थिङ्किङ प्याटर्न रहेको हुनसक्छ। तर त्यस्तो सोचियो भने चाहिँ फेरि आफैलाई असर गर्न सक्छ, त्यसले गर्दाखेरि जे छ प्रष्ट रूपमा भन्नु होला, त्यसलाई ट्रिटमेन्ट फेजमा गइसकेपछि त्यसलाई सम्बोधन गरिसकेपछि तपाईँहरू फेरि ब्याक टु नर्मल लाइफमा हुनुहुन्छ। तर त्यसैलाई कम्प्लिकेटेड गर्नुभयो भने झन् गाह्रो परिस्थिति आउन सक्छ, थपिँदै जान सक्छ होइन, भार आर्थिक भार पनि पर्ने भयो, समयको चाप पनि बढ्ने भयो, त्यो अनुसारले एट अर्ली चाहिँ तपाईँले भन्नै पर्ने हुन्छ।
1: डाक्टर साहब, अन्तिममा चाहिँ जुन जसरी तपाईँहरूले टेलिमेडिसिन सेवा दिइरहनु भएको छ, यो टेलिमेडिसिनको भविष्य चाहिँ नेपालमा कस्तो देख्नुहुन्छ?
0: अब यो कस्तो छ भन्दाखेरि यो विभिन्न फोरमहरूमा पनि कुराकानी हुन्छ, प्रविधिक युगमा गइसक्यो मान्छे, एआईमा गइसक्यो संसार होइन। अब हामी चाहिँ अब यो टेलिमेडिसिनको भविष्य के देखिरहेछौँ भन्दाखेरि एकदमै यो अबको यात्रा नै टेलिमेडिसिन हो जस्तो मलाई फिल हुन्छ, किनकि क्रस बोर्डरका कुराहरू छन् होइन, टाढा टाढाबाट रहेको अवस्थामा चाहिँ स्वास्थ्यको माध्यमबाट सरकार र जनताबिच जोडिने माध्यम पनि हो, उहाँहरूको स्वास्थ्य समस्यालाई चाहिँ हल गर्ने यो प्लेटफर्म पनि हो। झन् हामी कहाँ कस्तो अब प्रविधिले कहाँ पुर्याइदियो भने अहिले हरेकको हातमा लगभग स्मार्टफोन छ, स्मार्टफोनमा के एप्लिकेसन प्री डाउनलोडेड हुन्छ अहिले त होइन, अथवा डाउनलोड गरे पनि सहज छ। त्यो कारणले पहिलाको परिस्थिति हेर्दाखेरि चाहिँ कस्टको हिसाबले पनि त्यो अनुसारले महँगो थियो होइन, एसेसिबिलिटीको हिसाबले अब मैले नै मोबाइल बोक्दाखेरि अथवा हाम्रो अग्रजहरूले अथवा अगाडिको पुस्ताले मोबाइल बोक्दाखेरि ठुलो गाउँमा केही नै आए जस्तो हुन्थ्यो भने अहिले सामान्य भइसकेको छ। यो सामान्य परिस्थितिमा चाहिँ हामीलाई सहज भएको छ, प्रविधिको जमाना आइसक्यो, सो कारण टेलिमेडिसिनले चाहिँ अब चाहिँ स्वास्थ्य अवस्थालाई सम्बोधन गर्नको लागि उहाँहरूलाई चाहिँ समयमै उपचारको एउटा डिरेक्सन दिनको लागि अथवा कुनै पनि स्वास्थ्य समस्यालाई चाहिँ सम्बोधन गर्नको लागि चाहिँ एकदमै प्रभावकारी छ।
1: तपाईँलाई सोध्न चाहेका जिज्ञासाहरू मैले लगभग सोधिसकेको छु, यसमा पनि मैले छुटाएका अथवा अत्यन्तै महत्त्वपूर्ण कुराहरू केही छ भने म फेरि एकचोटि निवेदन गर्न चाहन्छु।
0: अब यसमा चाहिँ पहिलो कुरा म श्रमिकहरूलाई के भन्न चाहनुहुन्छ चाहन्छु भने तपाईँहरू आफ्नो स्वास्थ्यको अवस्था लिएर आफै सजग हुनुपर्छ। तपाईँको कामको प्रकृति 12 घन्टाको छ भने त्यही अनुसारले चाहिँ आफ्नो दैनिकीलाई चाहिँ मोडिफाई गर्नुपर्ने हुन्छ। तपाईँको खानपानको सेड्युलहरू कुन अनुसार छ होइन, त्यो अनुसारले आफैलाई नै पहिला आफै जागरुक हुनु पर्यो। तपाईँको पानी पिउने प्याटर्न, हाइड्रेसन प्याटर्न कस्तो छ होइन, त्यो अनुसारले हेर्नु पर्यो। दैनिक 3 लिटर खानुपर्ने हुन्छ, तपाईँहरूले कम्तीमा पनि 2-3 आवर्सको ग्याप राखेर त्यसरी पानी खाइदिनु भयो भने पनि हेर्दाखेरि सामान्य कुरा लाग्छ तर यो एकदमै इम्पोर्टेन्ट हुन्छ। सो हाइड्रेसन प्याटर्न त्यही अनुसारले मेन्टेन गर्नु पर्यो है, अनि कुनै पनि स्वास्थ्य समस्या भयो भने हामीलाई सम्पर्क गर्नु पर्यो। तपाईँले जान्नुपर्ने कुराहरू चाहिँ अहिलेलाई स्वास्थ्य अवस्थालाई लिएर यही नै हो। अघि मैले फेरि निवेदन गरेँ, विभिन्न साइटहरू हेर्ने, युट्युब भिडियोहरू हेर्ने गर्नुको साटो हामीलाई डाइरेक्ट सोझै सम्पर्क गर्नुहोला, सोझै मेसेज गर्नुहोला, हामी तपाईँको स्वास्थ्य समस्या समाधान गर्नको लागि तयार छौँ भन्न चाहन्छु।
1: हुन्छ डाक्टर साहब, तपाईँको महत्त्वपूर्ण समय र जानकारीका लागि धेरै धेरै धन्यवाद।
0: हजुर, यहाँहरूलाई पनि यो समय दिनुभयो होइन, यहाँको बारेमा कुरा राख्ने मौका दिनुभयो, हजुरहरूलाई पनि धन्यवाद भन्न चाहन्छु।
1: उहाँ हुनुहुन्थ्यो वीर अस्पतालको टेलिमेडिसिन केन्द्रका फोकल पर्सन डाक्टर सञ्जय धरेल। आजको देश परदेश तपाईँलाई कस्तो लाग्यो? कार्यक्रम सुन्दा तपाईँको मनमा लागेको कुरा जान्न हामी सधैँ उत्सुक छौँ। उज्यालोको फेसबुक पेज facebook.com/उज्यालो र इमेल ठेगाना this@unn.com.np मार्फत आफ्नो समस्या, प्रश्न र भनाइका साथै हामीलाई सल्लाह र सुझाव दिन तथा गुनासो र जिज्ञासा पनि छाड्न सक्नुहुन्छ। हामी तपाईँका गुनासा, सुझाव र प्रतिक्रियाको सधैँ स्वागत गर्छौँ र तपाईँलाई परेका समस्या समाधान गर्न कोसिस गर्छौँ। तपाईँको परदेशको भोगाई उज्यालो अनलाइनमा प्रकाशित पनि गर्छौँ। देशभरका विभिन्न एफएम रेडियो स्टेसन, उज्यालो एप्लिकेसन, उज्यालो अनलाइन तथा फेसबुक लाइभबाट एकसाथ प्रसारण भइरहेको कार्यक्रम देश परदेशको समय आजलाई सकिन लाग्यो। कार्यक्रम सुन्नुभएकोमा तपाईँलाई धन्यवाद। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz, उज्यालो online.com र उज्यालोको मोबाइल एप्लिकेसनमा खबर र जानकारी पढ्न र सुन्न अनुरोध गर्दै आजलाई प्राविधिक साथी सङ्घर्ष विष्टसँगै म महेश गेवाली पनि बिदा माग्छु। नमस्कार।

0: हरे कृष्ण कृष्ण। ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
1: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
0: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
1: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक EMS सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
0: ए हो र बाबु?
1: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
0: ए
1: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
0: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: नयाँ वर्ष 2083 स्यामसङका ग्लोबल नम्बर 1 टिभी र होम अप्लायन्समा 25% छुट पाउनुहोस्। रु 50,000 भन्दा माथिका अप्लायन्सको खरिदमा नागरिकताकै आधारमा 24 महिनासम्मको EMI उपलब्ध छ। चुनिएका वासिङ मसिनमा 6 केजी सर्फ एक्सेलम्याटिक निशुल्क र टिभीहरूमा 12 महिनासम्मको नेट टिभी प्याकेज निशुल्क पाउनुहोस्। स्यामसङ सँगै यो नयाँ वर्षमा स्मार्ट घर स्मार्ट सुरुवात। शर्तहरू लागू हुनेछन्। यो योजना सीमित अवधिका लागि चुनित मोडलमा मात्र लागू। 24 महिनाको EMIमा 7.99% ब्याज लागू हुनेछ।
4: गोदावरी नगरपालिकाको अत्यन्त जरुरी सूचना। यस नगरपालिकाभित्र सञ्चालनमा रहेका पसल व्यवसाय फर्म उद्योग बैङ्क तथा वित्तीय व्यवसाय र संस्थागत विद्यालय गोदावरी नगरपालिकामा व्यवसाय दर्ता गरेर मात्र सञ्चालन गर्नुहुन हार्दिक अनुरोध छ। यस नगरपालिकामा दर्ता भएका सम्पूर्ण व्यवसाय पसल फर्म उद्योग बैङ्क तथा वित्तीय व्यवसाय र संस्थागत विद्यालय प्रत्येक नयाँ आर्थिक वर्षमा नवीकरण गर्नुपर्ने व्यवस्था छ। व्यवसाय नवीकरण आर्थिक वर्षको 60 दिनभित्र दर्ता गरी नगरपालिकाबाट प्रदान गरिने छुट प्राप्त गर्नुहुन हार्दिक अनुरोध गरिन्छ। गोदावरी नगरपालिका, ललितपुर।

0: सबैको रेडियो, सामुदायिक रेडियो रोल्पा 93.8 MHz।
1: स्टुडियो टाइम
2: अहिले बिहानको 9 बज्यो।
3: नयाँ उमङ्ग, नयाँ उत्साह अनि लिएर हर्ष, फेरि आयो नयाँ वर्ष। विकासलाई गति मिलोस्, किसानलाई मल, युवालाई रोजगार मिलोस्, माटोलाई जल।
4: वसन्तको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा सम्पूर्ण हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनीतिक दल, राष्ट्र सेवक, कर्मचारी, शिक्षक, विद्यार्थी, किसान, मजदुर, पत्रकार, कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत समस्त नेपालीहरूमा सुख, सुस्वास्थ्य तथा उत्तर उत्तर प्रगतिको कामना सहित शुभकामना व्यक्त गर्दछौं।
5: ए टु जेड मोबाइल सर्भिसिङ सेन्टर, रोल्पा नगरपालिका 4, मेन बजार, रोल्पा।
6: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका मोबाइल सेटहरू वारेन्टी ग्यारेन्टीका साथै बिक्री वितरण गर्नुका साथ मोबाइल सेटहरू मर्मत तथा एसेसरीज होलसेल पनि गरिन्छ र सोलरका सम्पूर्ण सामान बिक्री गरिनुका साथै मर्मत सम्भार पनि गरिन्छ। प्रोप्राइटर बालाराम बस्नेत, सम्पर्क मोबाइल नम्बर 98 63 13 50 55
5: र 98 10 30 76 44।
7: शुभ कामना तिमीलाई नयाँ वर्षको।
8: अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष, सबै सामु नबिर्सने गुण बनोस् नयाँ वर्ष। सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो ऊन बनोस् नयाँ वर्ष, सबै सामु नबिर्सने गुण बनोस् नयाँ वर्ष। अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष।
4: वसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहक वर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्र सेवक, कर्मचारी, शिक्षक, विद्यार्थी, किसान, मजदुर, पत्रकार, कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।
8: आशिष बार्बर सेन्टर, रोल्पा नगरपालिका 2, लिबाङ, रोल्पा। हामी कहाँ ग्राहकको रोजाई अनुसार सम्पूर्ण डिजाइनमा हेयर कटिङ गरिन्छ। सञ्चालक आशिष पुन मगर। थप जानकारीका लागि सम्पर्क मोबाइल 98 4 78 95 287।
3: नयाँ उमङ्ग, नयाँ उत्साह अनि लिएर हर्ष, फेरि आयो नयाँ वर्ष। विकासलाई गति मिलोस्, किसानलाई मल, युवालाई रोजगार मिलोस्, माटोलाई जल।

बसन्त ऋतुको हरियाली बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा मेरो घरमा रहनुहुने सम्पूर्ण मेरा घर परिवार, गाउँघरका आफन्तजन, इष्टमित्र, दाजुभाइ, दिदीबहिनीहरू, सामाजिक सञ्जाल फेसबुकमा मलाई आइतुराम पुन मगर भनेर चिन्नुहुने स्वदेश तथा विदेशमा छरिएर रहनुभएका समस्त नेपाली दाजुभाइ दिदीबहिनीहरूमा सुख सुस्वास्थ्य एवं दीर्घायुको कामना सहित शुभकामना व्यक्त गर्दछु।

0: आइतराम पुनमगर सुनसहरी गाउँपालिका छ फगाम भलबाङ रोल्पा हाल बिरानो देश साउदी अरबियाबाट
1: शुभ कामना तिमीलाई नयाँ वर्षको
0: अन्ध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष सबै सामु नबिर्सने गुण बनोस् नयाँ वर्ष सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो थियो उन बनोस् नयाँ वर्ष
1: हाँ

0: वसन्त ऋतुको हरियाली बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा घरमा रहने मेरी प्यारी जीवन संगिनी निशाना सिर्पाइली, ठुली छोरी तिर्सना सिर्पाइली, माहिली छोरी अस्मिता सिर्पाइली, कान्छी छोरी छाया सिर्पाइली, ससुरालीमा रहनुहुने मामा माइजू, ठुलो साला रमेश बेसी, बहिनी भदै विमल बेसी, माहिला साला मनोज बेसी, बहिनी साहिला साला मिलन बेसी, बहिनी कान्छा साला आशिष बेसी, कसलामा रहनुहुने आदरणीय फुबु दिदी भान्जी मनिषा बेसी, हाम्जा बामरीमा रहनुहुने ठुलो बुबा ठुली मम्मी दाना दिदी भिनाजु भान्जा नरेश बेसी, मलाई मलेसियासम्म लिनुहुने आदरणीय भिनाजु नान बहादुर बेसी, कान्छा जुवाई कमल बेसी, भान्जा धन बहादुर बेसी, भाइ कमल बेसी, हर बखत सँगै बसेर सहयात्रा गर्नुहुने मिल्ने साथी लाल बहादुर पुन, गाउँघर छरछिमेकका सम्पूर्ण आफन्तजन इष्ट मित्र दाजुभाइ दिदी बहिनीहरू एवं समस्त नेपाली आमा बुबा दाजुभाइ दिदी बहिनीहरूमा सुख सुस्वास्थ्य एवं दीर्घायुको कामना सहित शुभकामना व्यक्त गर्दछु।
1: आइतराम सिर्पाइली रोल्पा नगरपालिका एक पुराना गाउँ रोल्पा हाल बिरानो देश मलेसियाबाट।
2: नयाँ उमङ्ग नयाँ उत्साह अनि लिएर हर्ष फेरि आयो नयाँ वर्ष। विकासलाई गति मिलोस्, किसानलाई मल, युवालाई रोजगार मिलोस्, माटोलाई जल।
3: वसन्तको बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा सम्पूर्ण हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनीतिक दल, राष्ट्र सेवक, कर्मचारी, शिक्षक, विद्यार्थी, किसान, मजदुर, पत्रकार, कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत समस्त नेपालीहरूमा सुख सुस्वास्थ्य तथा उत्तर उत्तर प्रगतिको कामना सहित शुभकामना व्यक्त गर्दछौ।
4: न्यू बागमाली होटल एन्ड लज सुनिल स्मृति गाउँपालिका 4 सुलिचोर रोल्पा।
5: हामी कहाँ स्वच्छ वातावरणमा खाना बस्नको राम्रो व्यवस्था हुनुको साथै नास्ताका सम्पूर्ण परिकारहरू पाइन्छ।
4: पुनः फोनबाट पनि अर्डर लिन सकिनेछ।
5: प्रोप्राइटर नाम बहादुर पुन मगर, सम्पर्क मोबाइल नम्बर 9813056141 र 9810820415।
0: नयाँ उमङ्ग नयाँ उत्साह अनि लिएर हर्ष फेरि आयो नव वर्ष। विकासलाई गति मिलोस्, किसानलाई मल, युवालाई रोजगार मिलोस्, माटोलाई जल।
6: वसन्त ऋतुको बहारसँगै भित्रिएको नेपाली नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा म र मेरो सम्पूर्ण घर परिवारको तर्फबाट गाउँघर सहर बजार देश विदेशका कुना काप्चामा छरिएर बस्नुभएका सम्पूर्ण आफन्तजन इष्टमित्र दाजुभाइ दिदी बहिनी तथा सामाजिक सञ्जाल फेसबुकमा वरुण बस्नेत वरुण भनेर चिन्नुहुने प्रिय साथीहरू एवं सम्पूर्ण मनहरूमा मङ्गलमय शुभकामना व्यक्त गर्दछु।

विकास सुनार सुनचहरी गाउँपालिका चार सिउरी चैते थान टोल रोल्पा हाल बिरानो देश साउदी अरबियाबाट नयाँ उमङ्ग नयाँ उत्साह अनि लिएर हर्ष फेरि आयो नव वर्ष विकासलाई गति मिलोस् किसानलाई मल युवालाई रोजगार मिलोस् माटोलाई जल वसन्त ऋतुको बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा घरमा रहनुहुने सम्पूर्ण मेरा घर परिवार प्रविधिले साँगुरिएको विशाल दुनियाँभर छरिएर रहनुभएका सम्पूर्ण नेपाली आमा बुबा दाजुभाइ दिदी बहिनीहरू साथै मलाई सामाजिक सञ्जाल फेसबुकमा भीमबहादुर रोका मगर भनेर चिन्नुहुने सम्पूर्ण नेपाली आमा बुबा दाजुभाइ दिदी बहिनीहरूमा माया स्नेह समर्पण एवं सुख शान्ति समृद्धिको कामना सहित शुभकामना व्यक्त गर्दछु।

0: का थबाङ गाउँपालिका तीन मिरुल रोल्पा हाल बिरानो देश मलेसियाबाट
1: अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष सबैतिर नबिर्सने गुण बनोस् नयाँ वर्ष सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो उन बनोस् नयाँ वर्ष
2: वसन्त ऋतुको हरियाली बहारसँगै भित्रिएको नेपाली नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा घरमा रहनुहुने पूजनीय बुबा दिमलाल ओली, पूजनीय आमा कवली ओली, ठुली आमा झुप्री ओली, माहिलो बुबा हरिभान ओली, माहिली आमा दुर्गा ओली, मेरी प्राण प्यारी जीवन सङ्गिनी अनिता ओली, मेरा मुटुका टुक्रा छोरीहरू भावना ओली, सोनिया ओली, प्यारो छोरा प्रशान्त ओली, दिदी भिनाजुहरू ज्ञानसरा राणा, देवीलाल राणा, दीपा अधिकारी, पदम अधिकारी, भान्ज भान्जीहरू सरिता राणा, चन्द्रा राणा, लक्ष्मण राणा, प्यारा भाइहरू दक्षिण कोरियामा रहने भाइ खगेन्द्र ओली, नेपाल प्रहरीमा कार्यरत भाइ दिपेन्द्र ओली, मलेसियामा रहने हिमाल ओली, विनोद ओली, खगेन्द्र ओली, बुहारी सिर्जना ओली, भतिजी अन एन्जल ओली, बहिनीहरू पवित्रा घरती, खिरमा बोहरा, पबिना राणा, रत्ना राणा, विमला डाँगी, दीपा डाँगी, धनमाया ओली, अनिता ओली, जवाईहरू विकास घरती, विवेक बोहरा, ओम प्रकाश राणा, महेन्द्र राणा, पुरन डाँगी, ललित डाँगी, प्यारा भान्ज भान्जीहरू चन्द्रप्रकाश घरती, प्रशान्त घरती, विशाल बोहरा, आरोसी बोहरा, विशाल राणा, ग्रीष्मेन राणा, प्रियङ्का राणा, दीप्सिका डाँगी, समीक्षा डाँगी, गङ्गादेव साथ दुनेलामा रहने ठुली आमा बसन्ती ओली, ठुलो बुबा गणेश ओली एवं सम्पूर्ण घर परिवार परिवर्तन गाउँपालिका तीन इरिबाङमा रहने फुपू सर्कनी बुढाथोकी, फुबाजु बिरसिंह बुढाथोकी, बल्ले चौरेलीमा रहने फुपू कवली राणा, माउली तर्फ बजै धनमाली राणा, अन्टी खिरमा राणा, बाजे बजै मामा माइजू लगायत सम्पूर्ण माउली परिवार, मेरो ससुराली परिवार बल्ले बलरेमा रहने सासु ससुरा, दिदी सासु, साधु दाई, जेठान जेठानी दिदी, साला बहिनीहरू, सालीहरू, साधु भाइहरू, भदै भदैनी, भतिजा भतिजीहरू एवं सम्पूर्ण माइती परिवार, साथै सामाजिक सञ्जाल फेसबुकमा विजय कुमार ओली नामसँग परिचित सम्पूर्ण आफन्तजन, इष्ट मित्र, दाजुभाइ, दिदी बहिनी, प्रविधिले साँघुरिएको विशाल दुनिया भर छरिएर रहनुभएका समस्त नेपाली आमा बुबा दाजुभाइ दिदी बहिनीहरूमा सुख सुस्वास्थ्य एवं दीर्घायुको कामना सहित शुभकामना व्यक्त गर्दछु। विजय कुमार ओली गङ्गादेव गाउँपालिका छ बल्ले डिम्बुर गैरा राक रोल्पा हाल बिरानो देश मलेसियाबाट।

0: अध्यारोमा ज्योति छर्ने जुन बनोस नयाँ वर्ष सबै सामु नबिर्सने गुण बनोस नयाँ वर्ष सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो ऊन बनोस नयाँ वर्ष सबै सामु नबिर्सने गुण बनोस नयाँ वर्ष अध्यारोमा ज्योति छर्ने जुन बनोस नयाँ वर्ष
1: बसन्त ऋतुको हरियाली बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा मेरो घरमा रहनुहुने सम्पूर्ण घर परिवार गाउँघरका आफन्तजन इष्टमित्र दाजुभाइ दिदीबहिनीहरू सामाजिक सञ्जाल फेसबुकमा बिन मगर लभसँग जोडिएर स्वदेश तथा विदेशमा छरिनुभएका समस्त नेपाली आमा बुबा दाजुभाइ दिदीबहिनीहरूमा सुख सुस्वास्थ्य एवं दीर्घायुको कामना सहित शुभकामना व्यक्त गर्दछौ।
2: तिमीलाई नयाँ वर्षको धेरै धेरै शुभकामना।
1: बिन बहादुर घरती मगर लुङ्री गाउँपालिका साथ भैसा छोपे रोल्पा हाल बिरानो देश मलेसियाबाट।
0: नयाँ उमङ्ग नयाँ उत्साह अनि लिएर हर्ष फेरि आयो नव वर्ष। विकासलाई गति मिलोस्, किसानलाई मल, युवालाई रोजगार मिलोस्, माटोलाई जल।
1: बसन्त ऋतुको हरियाली बहारसँगै भित्रिएको नेपाली नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा रगतले गाँसिएका, मायाले जोडिएका मेरा गाउँघरका दाजुभाइ दिदीबहिनी आत्मीय आफन्तजन इष्टमित्र साथै फेसबुकमा मलाई विशाल कान्छा भनेर चिन्नुहुने सम्पूर्ण मेरा फेसबुकका साथीहरू, प्रविधिले संसारका टाढा टाढा कुनामा बसिरहे पनि हृदयमा नजिक रहेका सम्पूर्ण नेपाली आत्माहरूलाई आशाको दियो जलेर हृदय उज्यालो होस्, विश्वासको टीका लागेर जीवन सबल होस्, सम्बन्ध र संस्कृतिले झन बलियो बनोस् र आगामी दिनहरूले सुख समृद्धि र प्रगतिका ढोकाहरू खोलुन् भन्ने हृदय स्पर्शी शुभकामना अर्पण गर्दछु।

0: किएका तिम्रा पाइलाहरू अगाडि सरोस्, सोचेका रोजेका इच्छाहरू पूरा हुँदै जाउन्, पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस्, दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस्, क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस्, दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्।
1: बसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्र सेवक कर्मचारी, शिक्षक विद्यार्थी, किसान मजदुर, पत्रकार कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।
2: बीएमसी सप्लायर्स, सुनिल स्मृति, गाउँपालिका 3, रुनीबाङ, रोल्पा।
3: हाम्रा सेवाहरू, हामी कहाँ भाडा बर्तन सम्बन्धी सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै हार्डवेयर सम्बन्धी सम्पूर्ण सामग्रीहरू विशेष छुट सहित बिक्री भइरहेको सम्पूर्ण ग्राहक महानुभावहरूमा जानकारी गराउँदछौ। सञ्चालक इन्द्रबहादुर महरा, सम्पर्क फोन नम्बर 086-594-374 र मोबाइल 98-578-22-374।
4: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
5: हजुर, रोल्पा तथा प्युठान क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूका लागि सिपमूलक तालिमको सुनौलो अवसर आएको छ। वैशाख 16 गतेदेखि रोल्पाको लिबाङमा तथा जेठ महिनामा सुलिचौर र प्युठानको बिजुवारमा हातैले बनाइने चप्पल तथा जुत्ता ह्यान्डमेड बनाउने 10 दिने तालिम सञ्चालन हुँदैछ। तालिमका विशेषताहरू, तालिममा सहभागी भई तपाईँले आफ्नै हातले चप्पल जुत्ता बनाउन सिक्न सक्नुहुनेछ। सिप सिकेर आफ्नै व्यवसाय सुरु गर्न सक्नुहुनेछ, स्वरोजगार बन्ने उत्कृष्ट अवसर प्राप्त गर्नुहुनेछ। साथै प्युठानको भिमरी स्थित प्राची चप्पल पसलमा हातैले बनाइएका चप्पल जुत्ता तथा आवश्यक सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध रहेको जानकारी गराइन्छ। तालिममा सहभागी हुन इच्छुक महानुभावले आजै सम्पर्क गर्नुहोस्। थप जानकारीका लागि सम्पर्क व्यक्ति चित्रा घरती मगर, सम्पर्क मोबाइल 97625-28-990।
6: खुसीले छायो, हर्षले छायो, मङ्गले पनि छायो।
0: रोकिएका तिम्रा पाइलाहरू अगाडि सरोस्, सोचेका रोजेका इच्छाहरू पूरा हुँदै जाउन्, पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस्, दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस्, क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस्, दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्।
1: बसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्र सेवक कर्मचारी, शिक्षक विद्यार्थी, किसान मजदुर, पत्रकार कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।
2: चेलीबेटी कस्मेटिक पसल, सुनिल स्मृति, गाउँपालिका 3, रुनीबाङ, रोल्पा।
3: हामी कहाँ श्रृङ्गार सम्बन्धी सामानहरू होलसेल तथा फुटकरमा बिक्री गरिन्छ।
2: प्रोप्राइटर मेघबहादुर बुढाथोकी,
3: सम्पर्क मोबाइल 98-578-35-401 र 98-684-16-437।
7: नयाँ उमङ्ग, नयाँ उत्साह अनि लिएर हर्ष, फेरि आयो नयाँ वर्ष। विकासलाई गति मिलोस्, किसानलाई मल, युवालाई रोजगार मिलोस्, माटोलाई जल। सुख
8: बसन्तको बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा सम्पूर्ण हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनीतिक दल, राष्ट्र सेवक, कर्मचारी, शिक्षक, विद्यार्थी, किसान, मजदुर, पत्रकार, कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत समस्त नेपालीहरूमा सुख, सुस्वास्थ्य तथा उत्तर उत्तर प्रगतिको कामना सहित शुभकामना व्यक्त गर्दछौ।
9: दर्शन होटल एन्ड लज सुनिल स्मृति गाउँपालिका 3 रुइनीबाङ सुलिचोर जाने ओरालो बाटो रोल्पा।
10: हाम्रा सेवाहरू हामी कहाँ शान्त तथा सुन्दर वातावरणमा खाना र नास्ताको उचित व्यवस्था हुनुका साथै आरामदायी बासको समेत व्यवस्था रहेको छ।
9: दर्शन होटल एन्ड लज सुनिल स्मृति गाउँपालिका 3 रुइनीबाङ सुलिचोर जाने ओरालो बाटो रोल्पा।
10: हाम्रा सेवाहरू हामी कहाँ शान्त तथा सुन्दर वातावरणमा खाना र नास्ताको उचित व्यवस्था हुनुका साथै आरामदायी बासको समेत व्यवस्था रहेको छ।
11: शुभ कामना तिमीलाई नयाँ वर्षको।
12: अध्ययारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष, सबैतिर नबिर्सने गुण बनोस् नयाँ वर्ष, सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो उन बनोस् नयाँ वर्ष।
8: बसन्त ऋतुको आगमन सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा सम्पूर्ण मेरा घर परिवार, गाउँघर, सहर बजार, देश विदेशमा छरिएर बस्नुभएका सम्पूर्ण मेरा आफन्तजन, इष्टमित्र, दाजुभाइ, दिदीबहिनी, फेसबुक, टिकटक जस्ता सामाजिक सञ्जालमा जोडिनु भएका आफन्तहरू लगायत प्रविधिले साँगुरिएको दुनियाँभर छरिएर रहेका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूमा शुभकामना व्यक्त गर्दछु।

0: देवबहादुर फुनमा गरलुङ्ग्री गाउँपालिका साथ हारजङ छहरेखुङ रोल्पा हाल बिरानो देश युरोपबाट
1: शुभ कामना तिमीलाई नयाँ वर्षको
2: अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष सबैतिर नबिर्सने गुण बनोस् नयाँ वर्ष सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो उन बनोस् नयाँ वर्ष
3: वसन्त ऋतुको बहारसँगै भित्रिएको नेपाली नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा म मेरो घर परिवारमा रहनुहुने पूजनीय बुबा साङ्ले पुन मगर, पूजनीय आमा जसो पुन मगर, ठुलो बुबा ठुली आमा, भाइ बहिनीहरू खगी पुन, पुस्तमा पुन, दुजमला पुन, माघी पुन, टेकमला पुन, ननसरी पुन, दिदी घमी गुरुङ, भाइहरू बिन्दास कान्छा, यामराज पुन, खगेन्द्र पुन, मेरी जीवन सङ्गिनी श्वेता पुन, मेरी प्यारी छोरी यामी पुन, मेरो साथमा रहनुहुने अङ्कल जोगबहादुर पुन, पुसै जीवन घरती पेरे घरती, दाईहरू मानसिंह पुन, रोहित पुन, माउलो परिवार जयमा कसलामा रहनुहुने मामा माइजू साला साली जेठान दिदीहरू, इन्डियामा रहने प्यारो साला महेश थापा, इन्डियामै रहने मासी मासर मामा, पोबाङ थनबाङमा रहनुहुने प्यारी बहिनी नबिना छेत्री, मलाई फेसबुकमा धनसिंह पुन भनेर चिन्ने नचिन्ने सम्पूर्ण मेरा आफन्त जनहरू इष्ट मित्र लगायत सम्पूर्ण नेपाली सुख शान्ति एवं उत्तर उत्तर प्रगतिको कामना सहित विजया दशमी तथा शुभ दीपावलीको शुभकामना व्यक्त गर्दछु।

धनसिंह पुनमगर सुनसहरी गाउँपालिका चार नौमुले टोल साङ्किना सिउरी रोल्पा हाल बिरान मुलुकको भारतको जम्मू काश्मीर लेह लद्दाखबाट

0: रोकिएका तिम्रा पाइलाहरू अगाडि सरोस्, सोचेका रोजेका इच्छाहरू पूरा हुँदै जाउन्, पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस्, दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस्, क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस्, दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्।
1: वसन्त ऋतुको बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्रसेवक कर्मचारी, शिक्षक विद्यार्थी, किसान मजदुर, पत्रकार कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ।
2: दिनेश किराना तथा खाद्यान्न पसल सुनिल स्मृति गाउँपालिका 8 आरएस फुलधारा रोल्पा।
3: हाम्रा सेवाहरू हामी कहाँ किराना खाद्यान्न तथा दैनिक उपभोग्य सामानहरू सुपथ मूल्यमा पाइन्छ। नोट, हामी कहाँ सहज यात्राका लागि आरामदायी गाडीको समेत सुविधा रहेको छ। सञ्चालक जित बहादुर फुन मगर, सम्पर्क मोबाइल 98449038160।
4: नयाँ उमङ्ग, नयाँ उत्साह अनि लिएर हर्ष, फेरि आयो नयाँ वर्ष। विकासलाई गति मिलोस्, किसानलाई मल, युवालाई रोजगार मिलोस्, माटोलाई जल।
5: नयाँ वर्षको शुभकामना।
1: वसन्त ऋतुको बहारसँगै भित्रिएको नेपाली नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा
0: म र मेरो सम्पूर्ण घर परिवारको तर्फबाट गाउँघर, सहर बजार, देश विदेशका कुना काप्चामा छरिएर बस्नुभएका सम्पूर्ण आफन्तजन, इष्टमित्र, दाजुभाइ, दिदी बहिनी तथा सामाजिक सञ्जाल फेसबुकमा दुर्गा रोल्पालीसँग जोडिनु भएका प्रिय साथीहरू एवं सम्पूर्ण मनहरूमा यस महान पर्वले पारिवारिक माया, आत्मीयता र भाइचारा अझ गाढा बनाओस्, हृदयमा आशा, उमङ्ग र विश्वासको दियो प्रज्वलित गरिरहोस्, साथै जीवनका प्रत्येक पाइलामा सुख, समृद्धि र प्रगतिको उज्यालो छरियोस् भन्ने मङ्गलमय शुभकामना व्यक्त गर्दछु।

0: दुर्गा बहादुर बिक सुनिल स्मृति गाउँपालिका साथ तेबाङ रोल्पा हाल बिरानो देश दोहा कतारबाट।
1: अध्ययारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष, सबैतिर नबिर्सने गुण बनोस् नयाँ वर्ष, सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो उन बनोस् नयाँ वर्ष।
2: बसन्तको बहारसँगै भित्रिएको नेपाली नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा मेरो घरमा रहनुहुने सम्पूर्ण घर परिवार, गाउँघरका दाजुभाइ, आमा बुबा, दिदी बहिनी एवं सामाजिक सञ्जाल फेसबुकमा मलाई गगन सिंह टुमाटा भनेर चिन्नुहुने सम्पूर्ण फेसबुकका साथीहरू, साथै प्रविधिले साँघुरिएको विशाल दुनियाँभर छरिएर बस्नुभएका समस्त नेपाली आमा बुबा, दाजुभाइ, दिदी बहिनीहरूमा यो वर्ष समृद्धिको वर्ष बनोस्, उपलब्धि को वर्ष बनोस् भन्ने हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।

0: गगन सिंह थुमटा सुनसहरी गाउँपालिका 4 सिउरी रोल्पा हाल बिरानो देश जापानबाट
1: अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष सबैतिर नबिर्सने गुण बनोस् नयाँ वर्ष सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो उन बनोस् नयाँ वर्ष
2: बसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहक वर्ग उद्योगी व्यापारी बुद्धिजीवी जनताबाट निर्वाचित जनप्रतिनिधि राजनैतिक दल राष्ट्र सेवक कर्मचारी शिक्षक विद्यार्थी किसान मजदुर पत्रकार कलाकार साहित्यकार युवा क्लब बाल क्लब आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।
3: गमाल सप्लायर्स सुनिल स्मृति गाउँपालिका 4 सुलिचौर रोल्पा।
1: हामी कहाँ सम्पूर्ण किराना तथा गल्ला सामानहरू सुपथ मूल्यमा थोक तथा फुटकर बिक्री गरिन्छ। साथै मदिराको थोक तथा फुटकर विक्रेता
3: प्रोप्राइटर दिपेन्द्र बुढा मगर। सम्पर्क फोन नम्बर 086-4010-89, मोबाइल 98479-39390 र 98479-39193।
4: नयाँ वर्षको शुभकामना
0: अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष सबै सामु नबिर्सने गुण बनोस् नयाँ वर्ष सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो उन बनोस् नयाँ वर्ष सबै सामु नबिर्सने गुण बनोस् नयाँ वर्ष अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष
2: बसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको पावन अवसरमा यस पालिकावासी सम्पूर्ण आमा बुवा दाजुभाइ दिदीबहिनी जनप्रतिनिधिहरू राजनीतिक दल सरकारी तथा गैर सरकारी संस्थामा कार्यरत कर्मचारी विभिन्न पेसाकर्मी शिक्षक विद्यार्थी किसान मजदुर कलाकार पत्रकार साहित्यकार उद्यमी व्यापारी युवा क्लब आमा समूह लगायत सम्पूर्ण पालिकावासीमा सुख सुस्वास्थ्य एवं उत्तर प्रगतिको कामना सहित शुभकामना व्यक्त गर्दछौ।
5: हरिबहादुर पुन अध्यक्ष, अमृता ओली केसी उपाध्यक्ष, शालिकराम बस्नेत प्रमुख प्रशासकीय अधिकृत एवं गंगादेव गाउँपालिकाको कार्यालय सन्डाडा रोल्पा।
1: अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष सबैतिर नबिर्सने गुण बनोस् नयाँ वर्ष सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो उन बनोस् नयाँ वर्ष।

र भाइचारा अझ गाढा बनाओस्, हृदयमा आशा उमङ्ग र विश्वासको दियो प्रज्वलित गरिरहोस्, साथै जीवनका प्रत्येक पाइलामा सुख समृद्धि र प्रगतिको उज्यालो छरियोस् भन्ने मङ्गलमय शुभकामना व्यक्त गर्दछु।

0: धनसिंह पुनमगर लुंगरी गाउँपालिका एक खद्दर रोल्पा हाल बिरानो देश पूर्वी साउथ अफ्रिकाबाट
1: शुभ कामना तिमीलाई नयाँ वर्षको
2: रोकिएका तिम्रा पाइलाहरू अगाडि सरोस् सोचेका रोजेका इच्छाहरू पुरा हुँदै जाउन् पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस् दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस् क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस् दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्
3: बसन्त ऋतुको बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग उद्योगी व्यापारी बुद्धिजीवी जनताबाट निर्वाचित जनप्रतिनिधि राजनैतिक दल राष्ट्र सेवक कर्मचारी शिक्षक विद्यार्थी किसान मजदुर पत्रकार कलाकार साहित्यकार युवा क्लब बाल क्लब आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ।
4: केबीएन रेस्टुरेन्ट हार्डवेयर तथा सप्लायर्स सुनिल स्मृति गाउँपालिका 4 सुलिचौर रोल्पा।
5: हामी कहाँ छट सिमेन्ट जस्ता पाता प्लाइवुड सिसा पाइप फिटिङ पेन्टर डोर फिटिङ लगायत सम्पूर्ण घर निर्माण सम्बन्धी सामग्रीहरू सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ।
4: प्रोप्राइटर मिलन रोका मगर र तिलक रोका मगर। सम्पर्क फोन नम्बर 086 40 10 15 र मोबाइल नम्बर 98 4 18 32 410 र 98 5 78 22 40 40।
6: नयाँ उमङ्ग नयाँ उत्साह अनि लिएर हर्ष फेरि आयो नयाँ वर्ष। विकासलाई गति मिलोस् किसानलाई मल युवालाई रोजगार मिलोस् माटोलाई जल।
0: बसन्त ऋतुको बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा म र मेरो सम्पूर्ण घर परिवारको तर्फबाट गाउँघर सहर बजार देश विदेशका कुना काप्चामा छरिएर बस्नुभएका सम्पूर्ण आफन्तजन इष्टमित्र दाजुभाइ दिदीबहिनी तथा सामाजिक सञ्जाल फेसबुकमा केबी मगरसँग जोडिनुभएका प्रिय साथीहरू एवं सम्पूर्ण मनहरूमा पारिवारिक माया आत्मीयता र भाइचारा अझ गाढा बनाओस्। हृदयमा आशा उमङ्ग र विश्वासको दियो प्रज्वलित गरिरहोस्। साथै जीवनका प्रत्येक पाइलामा सुख समृद्धि र प्रगतिको उज्यालो छरियोस् भन्ने मङ्गलमय शुभकामना व्यक्त गर्दछु।
4: केबी मगर सुनसहरी गाउँपालिका 1 सेरम रोल्पा हाल बिरानो देश युएईबाट।
6: नयाँ उमङ्ग नयाँ उत्साह अनि लिएर हर्ष फेरि आयो नयाँ वर्ष। विकासलाई गति मिलोस् किसानलाई मल युवालाई रोजगार मिलोस् माटोलाई जल।
7: बसन्तको बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा सम्पूर्ण हाम्रा ग्राहकवर्ग उद्योगी व्यापारी बुद्धिजीवी जनताबाट निर्वाचित जनप्रतिनिधि राजनीतिक दल राष्ट्र सेवक कर्मचारी शिक्षक विद्यार्थी किसान मजदुर पत्रकार कलाकार साहित्यकार युवा क्लब बाल क्लब आमा समूह लगायत समस्त नेपालीहरूमा सुख सुस्वास्थ्य तथा उत्तर उत्तर प्रगतिको कामना सहित शुभकामना व्यक्त गर्दछौं।
4: खड्का वर्कसप सुनिल स्मृति गाउँपालिका 3 सुलिचौर जाने बाटो फगाम खोला रुइनीबाङ रोल्पा।
8: हामी कहाँ सबै कम्पनीका मोटरसाइकलहरू मर्मत गरिनुको साथै सबै प्रकारका पार्टपुर्जाहरू पनि पाइन्छ।
4: नोट कहीँ कतै बाटोमा मोटरसाइकल बिग्रिएमा पनि हामीलाई सम्झनु होला।

0: अध्यारोमा ज्योति छर्ने जुन बनोस नयाँ वर्ष, सबै सामु नबिर्सने गुण बनोस नयाँ वर्ष। सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो ऊन बनोस नयाँ वर्ष। सबै सामु नबिर्सने गुण बनोस नयाँ वर्ष। अध्यारोमा ज्योति छर्ने जुन बनोस नयाँ वर्ष।
1: वसन्त ऋतुको बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्र सेवक कर्मचारी, शिक्षक विद्यार्थी, किसान मजदुर, पत्रकार कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ।
2: नमजाली खड्का एक्रोभेट सेन्टर, सुनिल स्मृति गाउँपालिका 3, रुइनीबाङ रोल्पा।
3: हाम्रा सेवाहरू,
4: हामी कहाँ हाइब्रिड एवं उन्नत जातका बिउ बिजनहरू, रासायनिक मल, पशु पक्षीका औषधि विषादि, कृषि यन्त्र उपकरण, पशु पक्षीका दानाहरू र ग्रीन हाउस का सामानहरू सुपथ मूल्यमा बिक्री गरिन्छ।
3: प्रोप्राइटर याम बहादुर खड्का, सम्पर्क मोबाइल नम्बर 98578434।
4: नमजाली खड्का एक्रोभेट सेन्टर, सुनिल स्मृति गाउँपालिका 3, रुइनीबाङ, आइएमई बैंकको नजिकै चुलीचोर जाने ओरालो बाटो रोल्पा।
5: अध्यारोमा ज्योति छर्ने जुन बनोस नयाँ वर्ष, सबैतिर नबिर्सने गुण बनोस नयाँ वर्ष। सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो उन बनोस नयाँ वर्ष।
0: वसन्तको बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा म र मेरो सम्पूर्ण घर परिवारको तर्फबाट गाउँघर, सहर बजार, देश विदेशका कुना काप्चामा छरिएर बस्नुभएका सम्पूर्ण आफन्तजन, इष्टमित्र, दाजुभाइ, दिदी बहिनी तथा सामाजिक सञ्जाल फेसबुकमा मसँग खिम सेन्चुरी नामबाट परिचित प्रिय साथीहरू एवं सम्पूर्ण मनहरूमा पारिवारिक माया, आत्मीयता र भाइचारा अझ गाढा बनाओस्। हृदयमा आशा, उमङ्ग र विश्वासको दियो प्रज्वलित गरिरहोस्। साथै जीवनका प्रत्येक पाइलामा सुख, समृद्धि र प्रगतिको उज्यालो छरियोस् भन्ने मङ्गलमय शुभकामना व्यक्त गर्दछु।

0: रोकिएका तिम्रा पाइलाहरू अगाडि सरोस्, सोचेका रोजेका इच्छाहरू पूरा हुँदै जाउन्, पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस्, दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस्, क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस्, दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्।
1: बसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्रसेवक, कर्मचारी, शिक्षक, विद्यार्थी, किसान, मजदुर, पत्रकार, कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ।
2: क्वालिटी मोमो एन्ड चाउमिन सेन्टर सुनिल स्मृति गाउँपालिका 4 लाम्पा खोला रोल्पा।
3: हामी कहाँ सुन्दर तथा शान्त वातावरणमा मोमो, चाउमिन लगायत नास्ताका सम्पूर्ण परिकारहरू सुपथ मूल्यमा पाइन्छ। सञ्चालक छवि थापा, सम्पर्क मोबाइल 98449000870।
4: अध्ययारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष, सबैतिर नबिर्सने गुण बनोस् नयाँ वर्ष, सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो उन बनोस् नयाँ वर्ष।
5: बसन्त ऋतुको हरियाली बहारसँगै भित्रिएको नेपाली नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा म र मेरो सम्पूर्ण घर परिवारको तर्फबाट गाउँघर, सहर बजार, देश विदेशका कुना काप्चामा छरिएर बस्नुभएका सम्पूर्ण आफन्तजन, इष्टमित्र, दाजुभाइ, दिदी बहिनी तथा प्रिय साथीहरू एवं सम्पूर्ण मनहरूमा पारिवारिक माया, आत्मीयता र भाइचारा अझ गाढा बनाओस्, हृदयमा आशा, उमङ्ग र विश्वासको दियो प्रज्वलित गरिरहोस्, साथै जीवनका प्रत्येक पाइलामा सुख, समृद्धि र प्रगतिको उज्यालो छरियोस् भन्ने मङ्गलमय शुभकामना व्यक्त गर्दछु।

बसन्त ऋतुको हरियाली बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा मेरो घरमा रहनुहुने सम्पूर्ण मेरा घर परिवार, गाउँघरका आफन्तजन, इष्टमित्र, दाजुभाइ, दिदीबहिनीहरू, सामाजिक सञ्जाल फेसबुकमा मलाई कुबेर मगर भनेर चिन्नुहुने स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली आमा बुबा, दाजुभाइ, दिदीबहिनीहरूमा सुख, शान्ति, सुस्वास्थ्य एवं दीर्घायुको कामना सहित शुभकामना व्यक्त गर्दछु।

0: रोकिएका तिम्रा पाइलाहरू अगाडि सरोस्, सोचेका रोजेका इच्छाहरू पूरा हुँदै जाउन्, पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस्, दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस्, क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस्, दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्।
1: वसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्रसेवक कर्मचारी, शिक्षक, विद्यार्थी, किसान, मजदुर, पत्रकार, कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ।
2: लक्ष्मी मोबाइल सर्भिस सेन्टर, सुनिल स्मृति, गाउँपालिका 3, रुइनीबाङ, रोल्पा।
3: हामी कहाँ विभिन्न किसिमका मोबाइल, टिभी, फ्रिज, वासिङ मेसिन पाउनुका साथै मर्मत पनि गरिन्छ, साथै मोबाइल एक्सचेन्ज पनि गरिन्छ।
2: प्रोप्राइटर विकास गुप्ता, सम्पर्क मोबाइल नम्बर 9847478153।

0: तिम्रा पाइलाहरू अगाडि सरोस्, सोचेका रोजेका इच्छाहरू पूरा हुँदै जाउन्, पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस्, दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस्, क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस्, दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्।
1: बसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहक वर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्र सेवक, कर्मचारी, शिक्षक, विद्यार्थी, किसान, मजदुर, पत्रकार, कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ।
2: लेकाली रेस्टुरेन्ट एन्ड बिरियानी कर्नर रोल्पा नगरपालिका 2 बीच बजार लिबाङ रोल्पा। हामी कहाँ बिरियानी, मोमो, सेकुवा, चाउमिन लगायत अर्डर अनुसारका सम्पूर्ण परिकारहरू बनाइनुका साथै होम डेलिभरीको समेत व्यवस्था रहेको छ। प्रोप्राइटर दीपक बिसी, सुली चौरका लागि सिर्जना होटेल, प्रोप्राइटर धनबहादुर मरण थानी, लिबाङको लागि सम्पर्क मोबाइल 97655373611 र सुली चौरको लागि 97671185।
3: शुभकामना मेरो तपाईलाई नयाँ वर्षको।
4: अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष, सबैतिर नबिर्सने गुण बनोस् नयाँ वर्ष, सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो उन बनोस् नयाँ वर्ष।
1: बसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहक वर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्र सेवक, कर्मचारी, शिक्षक, विद्यार्थी, किसान, मजदुर, पत्रकार, कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ।
2: न्यू लुम्बिनी भाडा तथा हार्डवेयर सुनिल स्मृति गाउँपालिका 3 रुइनीबाङ रोल्पा।
5: हाम्रा सेवाहरू,
2: हामी कहाँ छड, जस्ता पाता, सिमेन्ट, रङ रोगन, एचडीपीई पाइप, सीपीभीसी, पीभीसी पाइप, बाथ फिटिङ गरिनुका साथै निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ।
5: प्रोप्राइटर
2: मोहम्मद अली मिया, सम्पर्क मोबाइल नम्बर 9864151815 र 9618145525।
3: नयाँ वर्षको शुभकामना।
0: अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष, सबै सामु नबिर्सने गुण बनोस् नयाँ वर्ष, सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो उन बनोस् नयाँ वर्ष, सबै सामु नबिर्सने गुण बनोस् नयाँ वर्ष, अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष।
6: बसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको पावन अवसरमा यस पालिकावासी सम्पूर्ण आमा बुवा, दाजुभाइ, दिदी बहिनी, जनप्रतिनिधिहरू, राजनीतिक दल, सरकारी तथा गैर सरकारी संस्थामा कार्यरत कर्मचारी, विभिन्न पेसाकर्मी, शिक्षक, विद्यार्थी, किसान, मजदुर, कलाकार, पत्रकार, साहित्यकार, उद्यमी, व्यापारी, युवा क्लब, आमा समूह लगायत सम्पूर्ण पालिकावासीमा सुख, सुस्वास्थ्य एवं उत्तर उत्तर प्रगतिको कामना सहित शुभकामना व्यक्त गर्दछौ।
2: भरत कुमार थापा अध्यक्ष, दिलकुमारी गुरुङ उपाध्यक्ष, अनिल रिजाल प्रमुख प्रशासकीय अधिकृत एवं लुङ्री गाउँपालिकाको कार्यालय किला चौर रोल्पा।
3: नयाँ वर्षको शुभकामना।
2: अध्यारोमा ज्योति छर्ने जुन बनोस नयाँ वर्ष सबै सामु नबिर्सने गुण बनोस नयाँ वर्ष सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो ऊन बनोस नयाँ वर्ष सबै सामु नबिर्सने गुण बनोस नयाँ वर्ष अध्यारोमा ज्योति छर्ने जुन बनोस नयाँ वर्ष
6: वसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको पावन अवसरमा यस पालिकावासी सम्पूर्ण आमा बुवा दाजुभाइ दिदीबहिनी जनप्रतिनिधिहरू राजनीतिक दल सरकारी तथा गैर सरकारी संस्थामा कार्यरत कर्मचारी विभिन्न पेसाकर्मी शिक्षक विद्यार्थी किसान मजदुर कलाकार पत्रकार साहित्यकार उद्यमी व्यापारी युवा क्लब आमा समूह लगायत सम्पूर्ण पालिकावासीमा सुख सुस्वास्थ्य एवं उत्तर उत्तर प्रगतिको कामना सहित शुभकामना व्यक्त गर्दछौं।
7: अमरसिंह घरती मगर अध्यक्ष जयपुरी घरती मगर उपाध्यक्ष एवं माडी गाउँपालिकाको कार्यालय घरती गाउँ रोल्पा
4: नयाँ उमङ्ग नयाँ उत्साह अनि लिएर हर्ष फेरि आयो नयाँ वर्ष विकासलाई गति मिलोस् किसानलाई मल युवालाई रोजगार मिलोस् माटोलाई जल
2: वसन्त ऋतुको बहारसँगै भित्रिएको नेपाली नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा म र मेरो सम्पूर्ण घर परिवारको तर्फबाट गाउँघर सहर बजार देश विदेशका कुना काप्चामा छरिएर बस्नुभएका सम्पूर्ण आफन्तजन इष्टमित्र दाजुभाइ दिदीबहिनी तथा सामाजिक सञ्जाल फेसबुकमा मानव मगरसँग जोडिनुभएका प्रिय साथीहरू एवं सम्पूर्ण मनहरूमा पारिवारिक माया आत्मीयता र भाइचारा अझ गाढा बना हृदयमा आशा उमङ्ग र विश्वासको दियो प्रज्वलित गरिरहोस् साथै जीवनका प्रत्येक पाइलामा सुख समृद्धि र प्रगतिको उज्यालो छरियोस् भन्ने मङ्गलमय शुभकामना व्यक्त गर्दछु।

0: मानव रोका मगर लुंगरी गाउँपालिका साथ हारजङ रोल्पा हाल बिरानो देश साउदी अरबियाबाट
1: नया उमंग नया उत्साह अनि लिएर हर्ष फेरि आयो नया वर्ष विकासलाई गति मिलोस किसानलाई मल युवालाई रोजगार मिलोस माटोलाई जल
0: बसन्तको हरियाली बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा सम्बन्धको सुगन्धले गाँसिएका मेरा सम्पूर्ण घर परिवार गाउँघरका आफन्तजन इष्टमित्र दाजुभाइ दिदीबहिनी देश विदेशका चारैतिर छरिएर पनि दिलको डोरीले गाँसिएका सम्पूर्ण नेपालीहरू यी चाडपर्वहरूका रङ्गीन ज्योतिहरूले जीवनभरि आशा र विश्वासको उज्यालो फैलाइरहोस्। मुटुमा उमङ्ग मनमा शान्ति घर आँगनमा समृद्धि र सम्बन्धमा सद्भावको कुसुम फुलाइरहोस्। दियो झै नछेकिने प्रकाश फैलियोस्। अमर आशीर्वाद टिकिरहोस्। सधैँ शुद्धता र विश्वासले जीवनलाई आलोकित बनाइरहोस् भन्ने शुभेच्छा सहित शुभकामना व्यक्त गर्दछु। मणिकर्ण डाँगी माडी गाउँपालिका 5 भाबाङ रोल्पा हाल बिरानो देश जापानबाट
2: शुभकामना तिमीलाई नयाँ वर्षको
3: रोकिएका तिम्रा पाइलाहरू अगाडि सरोस्, सोचेका रोजेका इच्छाहरू पुरा हुँदै जाउन्, पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस्, दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस्, क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस्, दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्।
4: बसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहक वर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्र सेवक कर्मचारी, शिक्षक विद्यार्थी, किसान मजदुर, पत्रकार कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।
5: मृगनयनी होटल एन्ड लज सुनिल स्मृति गाउँपालिका 3 रोइनीबाङ रोल्पा।
6: हाम्रा सेवाहरू हामी कहाँ शान्त तथा सुन्दर वातावरणमा स्वादिष्ट खाना तथा आरामदायी बस्नको लागि बासको सुविधा रहेको छ।
5: नोट, हामी कहाँ नास्ताका सम्पूर्ण आइटमहरू सुपथ मूल्यमा पाइनुका साथै रिचार्ज कार्डहरू पनि पाइन्छ।
6: प्रोप्राइटर घलुराम पोखरेल।
5: सम्पर्क मोबाइल नम्बर 98479535666।

0: रोकिएका तिम्रा पाइलाहरू अगाडि सरोस्, सोचेका रोजेका इच्छाहरू पूरा हुँदै जाउन्, पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस्, दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस्, क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस्, दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्।
1: बसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्रसेवक कर्मचारी, शिक्षक विद्यार्थी, किसान मजदुर, पत्रकार कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ।
0: न्यू रोल्पा सुनचाँदी पसल रोल्पा नगरपालिका 4 लिबाङ बीच बजार रोल्पा।
2: हामी कहाँ शुद्ध सुनचाँदीबाट अर्डर अनुसार नयाँ तथा पुराना डिजाइनका गरगहना ग्यारेन्टीका साथ तयार गरिनुका साथै पुरानो सुनसँग नयाँ सुन साटफेर गरिन्छ।
0: प्रोप्राइटर हरि गौतम, सम्पर्क मोबाइल नम्बर 9869828883 र 9928026042।
2: सुनमा शुद्धता र विश्वासको अटुट सम्बन्ध। न्यू रोल्पा सुनचाँदी पसल रोल्पा नगरपालिका 4 लिबाङ बीच बजार रोल्पा।
3: शुभकामना तिमीलाई नयाँ वर्षको।
0: रोकिएका तिम्रा पाइलाहरू अगाडि सरोस्, सोचेका रोजेका इच्छाहरू पूरा हुँदै जाउन्, पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस्, दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस्, क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस्, दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्।
1: बसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्रसेवक कर्मचारी, शिक्षक विद्यार्थी, किसान मजदुर, पत्रकार कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ।
4: पवित्र सुनचाँदी पसल सुनिल स्मृति गाउँपालिका 3 रुइनिबाङ रोल्पा।
0: हाम्रा विशेषताहरू, हामी कहाँ तिलरी, मारुली, छड्के तिलरी, बाला, कालो माला, औठी, सिग्री, चन्द्रमा, गाचो सुनमा पुरानो सुन साटफेर पनि गरिन्छ।
4: प्रोप्राइटर तिरबहादुर सुनार, सम्पर्क मोबाइल नम्बर 9810815650 र 9842417150।
5: अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष, सबैतिर नबिर्सने गुण बनोस् नयाँ वर्ष, सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो उन बनोस् नयाँ वर्ष।
0: बसन्त ऋतुको हरियाली बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा म र मेरो सम्पूर्ण घर परिवारको तर्फबाट गाउँघर, सहर बजार, देश विदेशका कुना काप्चामा छरिएर बस्नुभएका सम्पूर्ण आफन्तजन, इष्टमित्र, दाजुभाइ, दिदी बहिनी तथा सामाजिक सञ्जाल फेसबुकमा पल शिर्पाली नामसँग जोडिनु भएका प्रिय साथीहरू एवं सम्पूर्ण मनहरूमा पारिवारिक माया, आत्मीयता र भाइचारा अझ गाढा बनाओस्, हृदयमा आशा, उमङ्ग र विश्वासको दियो प्रज्वलित गरिरहोस्, साथै जीवनका प्रत्येक पाइलामा सुख, समृद्धि र प्रगतिको उज्यालो छरियोस् भन्ने मङ्गलमय शुभकामना व्यक्त गर्दछु।

0: पल सिर्पाइली लुङ्ग्री गाउँपालिका साथ सर्पाखा भैसा छोपे रोल्पा हाल बिरानो देश साउदी अरबियाबाट
1: नयाँ वर्षको शुभकामना
0: अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष सबै सामु नबिर्सने गुण बनोस् नयाँ वर्ष सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो ऊन बनोस् नयाँ वर्ष सबै सामु नबिर्सने गुण बनोस् नयाँ वर्ष अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष
2: वसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको पावन अवसरमा यस पालिकावासी सम्पूर्ण आमा बुवा दाजुभाइ दिदीबहिनी जनप्रतिनिधिहरू राजनीतिक दल सरकारी तथा गैर सरकारी संस्थामा कार्यरत कर्मचारी विभिन्न पेसाकर्मी शिक्षक विद्यार्थी किसान मजदुर कलाकार पत्रकार साहित्यकार उद्यमी व्यापारी युवा क्लब आमा समूह लगायत सम्पूर्ण पालिकावासीमा सुख सुस्वास्थ्य एवं उत्तर उत्तर प्रगतिको कामना सहित शुभकामना व्यक्त गर्दछौँ।
3: सुख बहादुर बुढामगर अध्यक्ष, कलादेवी खत्रेनी उपाध्यक्ष र निम बहादुर केसी प्रमुख प्रशासकीय अधिकृत एवं परिवर्तन गाउँपालिकाको कार्यालय पुतला चौर रोल्पा।

0: रोकिएका तिम्रा पाइलाहरू अगाडि सरोस्, सोचेका रोजेका इच्छाहरू पूरा हुँदै जाउन्, पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस्, दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस्, क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस्, दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्।
1: बसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्र सेवक कर्मचारी, शिक्षक विद्यार्थी, किसान मजदुर, पत्रकार कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।

0: परिचय गेस्ट हाउस तथा प्रिंट सेंटर रोल्पा नगरपालिका 4 शिवालय टोल लिबाङ रोल्पा।
1: हामी कहाँ सुन्दर तथा शान्त वातावरणमा खाना र बस्नको लागि सुविधा रहेको छ। साथै हामी कहाँ विभिन्न सरकारी कामकाजका लागि अनलाइन फारमहरू भरिनुका साथै फोटोकपी तथा प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू छिटो छरितो गरिन्छ।
0: सञ्चालक यादव गर्ती मगर।
1: सम्पर्क मोबाइल 9866 39591, फोन नम्बर 086 44 326।
2: शुभ कामना तिमीलाई नयाँ वर्षको।
3: रोकिएका तिम्रा पाइलाहरू अगाडि सरोस्, सोचेका रोजेका इच्छाहरू पुरा हुँदै जाउन्, पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस्, दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस्। क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस्, दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्।
4: वसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्र सेवक कर्मचारी, शिक्षक विद्यार्थी, किसान मजदुर, पत्रकार कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ।
5: फगामी मम तथा चाउमिन सेन्टर सुनिल स्मृति गाउँपालिका 3 रुइनीबाङ फगाम जाने बाटो उपल्लो गल्ली रोल्पा।
6: हामी कहाँ सुन्दर र मनोरम वातावरणमा ममका विभिन्न परिकारहरू जस्तै भेज मम, चाउमिन लगायत हरेक प्रकारका नास्ताका परिकारहरू सुपथ मूल्यमा पाइन्छ।
7: थप जानकारीका लागि मोबाइल नम्बर 98 669 59 262।

0: रोकिएका तिम्रा पाइलाहरू अगाडि सरोस्, सोचेका रोजेका इच्छाहरू पूरा हुँदै जाउन्, पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस्, दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस्, क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस्, दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्।
1: बसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्रसेवक कर्मचारी, शिक्षक, विद्यार्थी, किसान, मजदुर, पत्रकार, कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।

0: पृथ्वी टेलर्स एन्ड जुत्ता पसल सुनिल स्मृति गाउँपालिका 3 रुनिबाङ रोल्पा।
1: हामी कहाँ आधुनिक डिजिटल मिसिन द्वारा कोट पाइन्ट सर्ट दौरा सुरुवाल तयार पारिनुका साथै विभिन्न डिजाइनका जुत्ता चप्पलहरू सुपथ मूल्यमा पाइन्छ। नोट एक पटक सेवा गर्ने मौका दिनुहोस्, हामी हजुरहरूलाई निराश बनाउने छैनौ। प्रोप्राइटर पृथ्वी परियार, सम्पर्क मोबाइल 98697000945 र 98128188।
2: नयाँ वर्षको शुभकामना।
1: अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष, सबै सामु नबिर्सने गुण बनोस् नयाँ वर्ष। सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो ऊन बनोस् नयाँ वर्ष, सबै सामु नबिर्सने गुण बनोस् नयाँ वर्ष। अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष।
3: वसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा सम्पूर्ण नगरपालिकावासी, आमा बुवा, दाजुभाइ, दिदी बहिनी, जनप्रतिनिधि, राजनैतिक दल, शिक्षक, विद्यार्थी, किसान, मजदुर, सरकारी तथा गैर सरकारी संघ संस्थामा कार्यरत कर्मचारी एवं समस्त नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ।
4: सुरेन्द्र थापा घरती नगर प्रमुख, गीता आचार्य उप प्रमुख र रामप्रसाद शर्मा प्रमुख प्रशासकीय अधिकृत एवं रोल्पा नगरपालिकाको कार्यालय लिबाङ रोल्पा।

0: रोकिएका तिम्रा पाइलाहरू अगाडि सरोस्, सोचेका रोजेका इच्छाहरू पूरा हुँदै जाउन्, पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस्, दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस्, क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस्, दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्।
1: वसन्त ऋतुको बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्रसेवक कर्मचारी, शिक्षक विद्यार्थी, किसान मजदुर, पत्रकार कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।

0: न्यू रोलपाली मोबाइल एंड इलेक्ट्रोनिक्स सेंटर तथा रोलपाली सोलर एंड प्रिंट सेंटर सुनसहरी गांव पालिका तीन जरबांग बाहरी गाम रोल्पा।
1: हमारा सेवाहरू हामी कहाँ सबै कंपनी का सोलर सेट साउंड सिस्टम टीवी डिस होम वाईफाई बिक्री मरमत तथा प्रमाण पत्र सूचना टाइपिंग प्रिंटिंग गरिन्छ।
0: प्रोपराइटर खबर कुमार घरती मगर संपर्क मोबाइल नंबर 98449206664 र 98449773000।
2: नया वर्षको शुभकामना
3: अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष सबै सामु नबिर्सने गुण बनोस् नयाँ वर्ष सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो ऊन बनोस् नयाँ वर्ष सबै सामु नबिर्सने गुण बनोस् नयाँ वर्ष अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष
4: वसंत ऋतु को बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको पावन अवसरमा यस पालिकावासी सम्पूर्ण आमाबुवा दाजुभाइ दिदीबहिनी जनप्रतिनिधिहरू राजनीतिक दल सरकारी तथा गैर सरकारी संस्थामा कार्यरत कर्मचारी विभिन्न पेसाकर्मी शिक्षक विद्यार्थी किसान मजदूर कलाकार पत्रकार साहित्यकार उद्यमी व्यापारी युवा क्लब आमा समूह लगायत सम्पूर्ण पालिकावासीमा सुख सुस्वास्थ्य एवं उत्तर उत्तर प्रगतिको कामना सहित शुभकामना व्यक्त गर्दछौं।
0: जनक पुनमगर अध्यक्ष सरिता केसी उपाध्यक्ष र धनी प्रसाद खड्का प्रमुख प्रशासकीय अधिकृत एवं रुन्टीगढी गाउँपालिकाको कार्यालय होलेरी रोल्पा।
5: अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष सबैतिर नबिर्सने गुण बनोस् नयाँ वर्ष सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो उन बनोस् नयाँ वर्ष
6: वसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग उद्योगी व्यापारी बुद्धिजीवी जनताबाट निर्वाचित जनप्रतिनिधि राजनैतिक दल राष्ट्र सेवक कर्मचारी शिक्षक विद्यार्थी किसान मजदूर पत्रकार कलाकार साहित्यकार युवा क्लब बाल क्लब आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।
7: सौगात गहना पसल सुनिल स्मृति गाउँपालिका तीन रुइनीबाङ रोल्पा।
0: हाम्रा विशेषताहरू हामी कहाँ अर्डर अनुसारका गर गहनाहरू पाउनुका साथै अर्डर अनुसार बिना रसायनका गर गहनाहरू तयार गरिनुका साथै पुराना गहनाहरू पनि साटफेर गरिन्छ।
7: प्रोप्राइटर बिनाराम सुनार।
0: सम्पर्क मोबाइल नम्बर 98479035368 र 98062-13-786।
8: खुसी छायो हसली छायो मङ्गले पनि छायो
9: रोकिएका तिम्रा पाइलाहरू अगाडि सरोस् सोचेका रोजेका इच्छाहरू पुरा हुँदै जाउन् पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस् दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस् क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस् दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्
6: वसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग उद्योगी व्यापारी बुद्धिजीवी जनताबाट निर्वाचित जनप्रतिनिधि राजनैतिक दल राष्ट्र सेवक कर्मचारी शिक्षक विद्यार्थी किसान मजदूर पत्रकार कलाकार साहित्यकार युवा क्लब बाल क्लब आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।
10: हेभेन हेभन डेन्टल सुनिल स्मृति गाउँपालिका चार सुलिचोर रोल्पा।
9: हाम्रा विशेषताहरू भारतमा रहेको सबैभन्दा ठुलो डेन्टल हस्पिटल क्लब डेन्टलमा लामो समय कार्यरत रही अनुभव सङ्गालेका साथै आर्मी हस्पिटल काठमाडौँ र देशका विभिन्न डेन्टल हस्पिटलमा काम गरिसकेका दक्ष तथा अनुभवी चिकित्सकद्वारा नदुखाई दाँत सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। जस्तै नयाँ दाँत राख्ने, बाङ्गोटिङ्गो दाँत सिधा बनाउने, दाँत बाँध्ने, सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, फिक्स दाँत लगाउने, नदुखाई दाँत राख्ने, किराले खाएको दाँत भरिनुका साथै दाँत नभएको ठाउँमा नयाँ दाँत रोपिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल 9876467467 र 9703998409।
5: नयाँ उमङ्ग, नयाँ उत्साह अनि लिएर हर्ष, फेरि आयो नयाँ वर्ष। विकासलाई गति मिलोस्, किसानलाई मल, युवालाई रोजगार मिलोस्, माटोलाई जल।
3: बसन्तको बहारसँगै भित्रिएको नेपाली नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा रगत अनि पसिनाले गाँसिएका मेरा घर परिवार, गाउँघरका दाजुभाइ दिदीबहिनी, मायाले जोडिएका आफन्तजन, आत्मीयताले गाँसिएका इष्टमित्र, साथै फेसबुकमा मलाई श्यामलाल चुनारा भनेर चिन्नुहुने सम्पूर्ण फेसबुकका साथीहरू, प्रविधिले संसारका टाढा टाढा कुना काप्चाबाट पनि हृदयमा नजिक बनाएका, देश विदेशमा छरिएर रहनु भएका समस्त नेपाली आमा बुबा दाजुभाइ दिदी बहिनीहरूमा सम्बन्धको टिका जस्तै आत्मीयता अझ गाढा होस्, आशाको दियो जस्तै जीवन सधैँ उज्यालो होस्, संस्कार र संस्कृतिको सुवास जस्तै मन सदैव पवित्र बनोस् र आगामी दिनहरूमा सुख शान्ति सुस्वास्थ्य समृद्धि र प्रगतिका ढोकाहरू खुल्ला रहन् भन्ने शुभेच्छा सहित शुभकामना व्यक्त गर्दछु।

0: श्यामलाल सुनरा सुनचहरी गाउँपालिका 4 झिन्जा रोल्पा हाल बिरानो देश दुबईबाट।
1: अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष, सबैतिर नबिर्सने गुण बनोस् नयाँ वर्ष, सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो उन बनोस् नयाँ वर्ष।
0: वसन्त ऋतुको हरियाली बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा म र मेरो सम्पूर्ण घर परिवारको तर्फबाट गाउँघर सहर बजार देश विदेशका कुना काप्चामा छरिएर बस्नुभएका सम्पूर्ण आफन्तजन इष्टमित्र दाजुभाइ दिदी बहिनी तथा सामाजिक सञ्जाल फेसबुकमा सीताराम रोकाएसँग जोडिनु भएका प्रिय साथीहरू एवं सम्पूर्ण मनहरूमा पारिवारिक माया आत्मीयता र भाइचारा अझ गाढा बनाओस्, हृदयमा आशा उमङ्ग र विश्वासको दियो प्रज्वलित गरिरहोस्, साथै जीवनका प्रत्येक पाइलामा सुख समृद्धि र प्रगतिको उज्यालो छरियोस् भन्ने मङ्गलमय शुभकामना व्यक्त गर्दछु। सीताराम रोका छेत्री लुङ्री गाउँपालिका 4 ठुलो नम्जा रोल्पा हाल बिरानो देश मौरिसेसबाट।

0: रोकिएका तिम्रा पाइलाहरू अगाडि सरोस्, सोचेका रोजेका इच्छाहरू पूरा हुँदै जाउन्, पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस्, दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस्, क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस्, दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्।
1: बसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्र सेवक कर्मचारी, शिक्षक विद्यार्थी, किसान मजदुर, पत्रकार कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।

0: शुभेच्छा सुनचा दीपसल सुनील स्मृति गांव पालिका तीनी रुईनी बांग रुल्पा
1: हमरा सेवाहरू हामी कहा आधुनिक डिजाइन का गरगहना पाउनु का साथै पुराना गरगहना साटफेर पनि गरिन्छ नोट ज्यालामा छुटको समेत व्यवस्था गरिएको छ
0: प्रोप्राइटर शीतल सुनार सम्पर्क मोबाइल नम्बर 9965416159 9849368 99091978।

0: वर्ष 2083 सालको हर्षोल्लासमा यो पावन घडीमा सम्पूर्ण पालिकावासी आमा बुवा दाजुभाइ दिदी बहिनी जनप्रतिनिधि राजनीतिक दल शिक्षक विद्यार्थी किसान मजदुर सरकारी तथा गैर सरकारी संघ संस्थामा कार्यरत कर्मचारी एवं समस्त नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।
1: धनबहादुर फुन्मगर अध्यक्ष, ननकोला घरती उपाध्यक्ष र प्रेमबहादुर घरती प्रमुख प्रशासकीय अधिकृत एवं सुनसहरी गाउँपालिकाको कार्यालय पुबाङ रोल्पा।
2: नयाँ वर्षको शुभकामना।
3: अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष, सबै सामु नबिर्सने गुण बनोस् नयाँ वर्ष। सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो ऊन बनोस् नयाँ वर्ष, सबै सामु नबिर्सने गुण बनोस् नयाँ वर्ष। अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष।
0: वसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमा यो पावन घडीमा यस ओडावासी आमा बुवा दाजुभाइ दिदी बहिनी जनप्रतिनिधि राजनीतिक दल शिक्षक विद्यार्थी किसान मजदुर सरकारी तथा गैर सरकारी संघ संस्थामा कार्यरत कर्मचारी एवं समस्त नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ।
1: हर्कराम बुढा मगर अध्यक्ष, खड्क बहादुर गाह मगर सचिव एवं सुनसहरी गाउँपालिका वडा नम्बर 4 को कार्यालय सिउरी रोल्पा।
2: नयाँ वर्षको शुभकामना।
3: अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष, सबै सामु नबिर्सने गुण बनोस् नयाँ वर्ष। सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो ऊन बनोस् नयाँ वर्ष, सबै सामु नबिर्सने गुण बनोस् नयाँ वर्ष। अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष।
0: वसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमा यो पावन घडीमा सम्पूर्ण पालिकावासी आमा बुवा दाजुभाइ दिदी बहिनी जनप्रतिनिधि राजनीतिक दल शिक्षक विद्यार्थी किसान मजदुर सरकारी तथा गैर सरकारी संघ संस्थामा कार्यरत कर्मचारी एवं समस्त नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ।
1: अध्यक्ष मणिराम बुढाथोकी, उपाध्यक्ष मीना थापा र नगेन्द्र प्रसाद रिजाल प्रमुख प्रशासकीय अधिकृत एवं सुनिल स्मृति गाउँपालिकाको कार्यालय सुलिचौर रोल्पा।
4: नयाँ उमङ्ग नयाँ उत्साह अनि लिएर हर्ष, फेरि आयो नयाँ वर्ष। विकासलाई गति मिलोस्, किसानलाई मल, युवालाई रोजगार मिलोस्, माटोलाई जल।
3: वसन्तको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा म र मेरो सम्पूर्ण घर परिवारको तर्फबाट गाउँघर सहर बजार देश विदेशका कुना काप्चामा छरिएर बस्नुभएका सम्पूर्ण आफन्तजन इष्टमित्र दाजुभाइ दिदी बहिनी तथा सामाजिक सञ्जाल फेसबुकमा सुरेन्द्र घरती मगर नामसँग परिचित प्रिय साथीहरू एवं सम्पूर्ण मनहरूमा पारिवारिक माया आत्मीयता र भाइचारा अझ गाढा बनाओस्, हृदयमा आशा उमङ्ग र विश्वासको दियो प्रज्वलित गरिरहोस्, साथै जीवनका प्रत्येक पाइलामा सुख समृद्धि र प्रगतिको उज्यालो छरियोस् भन्ने मङ्गलमय शुभकामना व्यक्त गर्दछु।

0: रोकिएका तिम्रा पाइलाहरू अगाडि सरोस्, सोचेका रोजेका इच्छाहरू पूरा हुँदै जाउन्, पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस्, दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस्, क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस्, दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्।
1: बसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्र सेवक कर्मचारी, शिक्षक विद्यार्थी, किसान मजदुर, पत्रकार कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ।
2: न्यू सुर्खेत एन्जोय सुरबाङ होटल सुनिल स्मृति गाउँपालिका 3 जी पार्क रुइनीबाङ रोल्पा।
3: हामी कहाँ सबै किसिमका खाजा नास्ताका परिकारहरू पाइनुका साथै गुणस्तरीय खाना तथा बस्नको लागि आरामदायी कोठाको समेत व्यवस्था रहेको छ।
2: प्रोप्राइटर शिर कुमार रोका मगर, सम्पर्क मोबाइल नम्बर 97 669 59 र 98 276 84 980।
4: नयाँ उमङ्ग, नयाँ उत्साह अनि लिएर हर्ष, फेरि आयो नयाँ वर्ष। विकासलाई गति मिलोस्, किसानलाई मल, युवालाई रोजगार मिलोस्, माटोलाई जल।
0: बसन्त ऋतुको हरियाली बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा मेरो घरमा रहनुहुने सम्पूर्ण घर परिवार, गाउँघरका आफन्तजन, इष्टमित्र, दाजुभाइ, दिदीबहिनीहरू, सामाजिक सञ्जाल फेसबुकमा मलाई टेकेन्द्र गिरी भनेर चिन्नुहुने सम्पूर्ण मेरा फेसबुक, टिकटक तथा युट्युबमा जोडिनुभएका सम्पूर्ण साथीहरू एवं प्रविधिले साँघुरिएको विशाल दुनियाँभर छरिएर बस्नुभएका सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनी, आमा युवाहरूमा यो वर्ष समृद्धिको वर्ष बनोस्, सुख र शान्ति एवं उन्नतिको वर्ष बनोस् भन्ने हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु। टेकेन्द्र गिरी, रोल्पा नगरपालिका 5, कोछाप रोल्पा, हाल बिरानो देश मलेसियाबाट।
4: नयाँ उमङ्ग, नयाँ उत्साह अनि लिएर हर्ष, फेरि आयो नयाँ वर्ष। विकासलाई गति मिलोस्, किसानलाई मल, युवालाई रोजगार मिलोस्, माटोलाई जल।
0: बसन्त ऋतुको हरियाली बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा सम्पूर्ण घर परिवार प्रविधिको माध्यम हुँदै संसारका कुना कुनामा व्यस्त जीवन बिताइरहनुभएका सम्पूर्ण साथी सङ्गी, इष्टमित्र, दाजुभाइ, दिदीबहिनीहरूमा सुख शान्ति, सुस्वास्थ्य एवं दीर्घायुको कामना सहित शुभकामना व्यक्त गर्दछु। टेनिस पहरे फुन मगर, लुङ्री गाउँपालिका 7, हारजङ रोल्पा, हाल बिरानो देश जापानबाट।
5: नयाँ वर्षको शुभकामना।
0: अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष, सबै सामु नबिर्सने गुण बनोस् नयाँ वर्ष, सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो ऊन बनोस् नयाँ वर्ष, सबै सामु नबिर्सने गुण बनोस् नयाँ वर्ष, अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष।
1: बसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा सम्पूर्ण पालिकावासी आमा बुवा दाजुभाइ दिदी बहिनी जनप्रतिनिधि राजनैतिक दल शिक्षक विद्यार्थी किसान मजदुर सरकारी तथा गैर सरकारी संघ संस्थामा कार्यरत कर्मचारी एवं समस्त नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ।
6: ऋषिकेशव बुढा मगर अध्यक्ष, शर्मिला बुढा मगर उपाध्यक्ष र गणेश बिक प्रमुख प्रशासकीय अधिकृत एवं थबाङ गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय थबाङ रोल्पा।
4: नयाँ उमङ्ग नयाँ उत्साह अनि लिएर हर्ष फेरि आयो नयाँ वर्ष। विकासलाई गति मिलोस्, किसानलाई मल, युवालाई रोजगार मिलोस्, माटोलाई जल।
0: वसन्त ऋतुको हरियाली बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा
7: मेरो घरमा रहनुहुने पूजनीय आमा उमा ओली, मेरी प्यारी जीवन सङ्गिनी कमला ओली, प्यारो छोरा करण ओली, मलेसियामा रहने माहिलो भाइ रामबहादुर ओली, कान्छो भाइ बलबहादुर ओली, फुपू भदौरी थापा, फुवाजु बिरबल थापा, पोबाङ खोलामा रहनुहुने माउली बजै कला महरा, मामाहरू टेकबहादुर महरा, परशुराम महरा, रमन बहादुर महरा, सुनिल स्मृति गाउँपालिका गजुलको काभ्रामा रहनुहुने सासु आमा बागमती घरती, ससुरा बुबा बिर्ख बहादुर घरती, जेठान दिपेश घरती, जेठानी दिदी ज्ञानु घरती, साथै सामाजिक सञ्जाल फेसबुकमा मलाई तिलक एमजी ओली सुब्बा भनेर चिन्नुहुने सम्पूर्ण मेरा फेसबुकका साथीहरू, गाउँघरका दाजुभाइ दिदी बहिनी, आफन्तजन इष्टमित्र एवं स्वदेश तथा विदेशमा छरिएर बस्नुभएका समस्त नेपाली आमा बुबा दाजुभाइ दिदी बहिनीहरूमा सुख शान्ति सुस्वास्थ्य एवं प्रगतिको कामना सहित शुभकामना व्यक्त गर्दछु।
5: शुभकामना तिमीलाई नयाँ वर्षको।
7: तिलक एमजी ओली सुब्बा, रोल्पा नगरपालिका 10, धबाङ घरमपुर रोल्पा, हाल बिरानो देश दोहा कतारबाट।
5: नयाँ वर्षको शुभकामना।
0: अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष, सबै सामु नबिर्सने गुण बनोस् नयाँ वर्ष। सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो ऊन बनोस् नयाँ वर्ष। सबै सामु नबिर्सने गुण बनोस् नयाँ वर्ष। अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष।
1: वसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा सम्पूर्ण पालिकावासी आमा बुवा दाजुभाइ दिदी बहिनी जनप्रतिनिधि राजनैतिक दल शिक्षक विद्यार्थी किसान मजदुर सरकारी तथा गैर सरकारी संघ संस्थामा कार्यरत कर्मचारी एवं समस्त नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ।
6: कर्णबहादुर बाठा मगर अध्यक्ष, लेखमणी डागी उपाध्यक्ष र चेत नारायण कडेल प्रमुख प्रशासकीय अधिकृत एवं त्रिवेणी गाउँपालिकाको कार्यालय जुगार रोल्पा।

0: का तिम्रा पाइलाहरू अगाडि सरोस, सोचेका रोजेका इच्छाहरू पूरा हुँदै जाउन्, पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस्, दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस्, क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस्, दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्।
1: बसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहक वर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्र सेवक, कर्मचारी, शिक्षक, विद्यार्थी, किसान, मजदुर, पत्रकार, कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।

0: त्रिवेणी आर्ट्स एन्ड फ्लेक्स प्रिन्ट, सुनिल स्मृति गाउँपालिका 4 सुलीचौर र सुनिल स्मृति गाउँपालिका 3 रुइनीबाङ रोल्पा।
1: हाम्रा सेवाहरू प्रमाण पत्र, भिजुरिङ कार्ड, ब्याज कार्ड, मेडल ट्रफी, मायाको चिनो, आईडी कार्ड, बिल, भ्याट बिल तथा रसिद छपाई, टी शर्ट, गिलास, टोपी र प्लेटमा छपाई,
0: विवाह कार्ड, नाइलन तथा अटो छाप, होर्डिङ बोर्ड, साइन बोर्ड, वाल पेन्ट, सूचना पाटी, नेम प्लेट, डोर नेम प्लेट, शिलालेख र ताम्रा पत्र। जीमेल त्रिवेणी आर्ट्स @gmail.com। अफिसियल फेसबुक पेज त्रिवेणी आर्ट्स एन्ड फ्लेक्स प्रिन्ट।
1: प्रोप्राइटर गंज बहादुर पुन अमर। सम्पर्क मोबाइल नम्बर 98578223110 र 98645076555।
2: नया उमंग, नया उत्साह अनि लिएर हर्ष फेरि आयो नया वर्ष। विकासलाई गति मिलोस्, किसानलाई मल, युवालाई रोजगार मिलोस्, माटोलाई जल।
3: वसन्त ऋतुको हरियाली बहारसँगै भित्रिएको नेपाली नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा सम्बन्धको सुगन्धले गाँसिएका मेरा सम्पूर्ण घर परिवार, गाउँघरका आफन्तजन, इष्टमित्र, दाजुभाइ, दिदीबहिनी, देश विदेशका चारैतिर छरिएर पनि दिलको डोरीले गाँसिएका सम्पूर्ण नेपालीहरू, रङ्गीन ज्योतिहरूले जीवनभरि आशा र विश्वासको उज्यालो फैलाइरहोस्। मुटुमा उमङ्ग, मनमा शान्ति, घर आँगनमा समृद्धि र सम्बन्धमा सद्भावको कुसुम फुलाइरहोस्। नछेकिने प्रकाश फैलियोस्, अमर आशीर्वाद टिकिरहोस् र सधैँ शुद्धता र विश्वासले जीवनलाई आलोकित बनाइरहोस् भन्ने शुभेच्छा सहित शुभकामना व्यक्त गर्दछु। उभिराज गुरुङ, सुनचहरी गाउँपालिका 4 सिउरी रोल्पा, हाल बिरानो देश मलेसियाबाट। नयाँ उमङ्ग, नयाँ उत्साह अनि लिएर हर्ष फेरि आयो नव वर्ष। विकासलाई गति मिलोस्, किसानलाई मल, युवालाई रोजगार मिलोस्, माटोलाई जल। वसन्त ऋतुको हरियाली बहारसँगै भित्रिएको नेपाली नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा मेरो घर परिवारमा रहनुहुने सम्पूर्ण घर परिवार, आफन्तजन, इष्टमित्र, दाजुभाइ, दिदीबहिनी, स्वदेश तथा विदेशमा छरिएर बस्नुभएका समस्त नेपाली दाजुभाइ दिदीबहिनीहरू, सामाजिक सञ्जाल फेसबुकमा मलाई उमेश पुन मगर भनेर चिन्नुहुने सम्पूर्ण मेरा फेसबुकका साथीहरू लगायत प्रविधिले साँघुरिएको विशाल दुनियाँभर छरिएर बस्नु भएका समस्त नेपाली आमा बुबा, दाजुभाइ, दिदी बहिनीहरूको उत्तर उत्तर प्रगतिको कामना व्यक्त गर्दै शुभकामना व्यक्त गर्दछु। उमेश पुन मगर, लुङ्री गाउँपालिका 7 उडिनढुङ्गा रोल्पा, हाल बिरानो देश कुबेतबाट।

0: तोकिएका तिम्रा पाइलाहरू अगाडि सरोस्, सोचेका रोजेका इच्छाहरू पूरा हुँदै जाउन्, पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस्, दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस्, क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस्, दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्।
1: बसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्र सेवक कर्मचारी, शिक्षक विद्यार्थी, किसान मजदुर, पत्रकार कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।

0: वेलकम वर्कशॉप रोल्पा नगरपालिक चार लिबांग खाद्य टोल रोल्पा
1: हमरा सेवाहरू
0: हामी कहाँ सबै ब्रान्डका मोटरसाइकलहरू रिपेयरिङ गरिनुका साथै मोटरसाइकलमा लाग्ने कुनै पनि पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ र विवाह व्रतबन्ध बर्थडे पार्टी लगायत विभिन्न परियोजनामा घुमफिरका लागि गाडी रिजर्भको सुविधा रहेको छ। नोट बाटैमा बाइक बिक्रे पनि हामीलाई सम्झनु होला। हामी सम्बन्धित ठाउँमा पुगेर तपाईँको समस्याको समाधान गर्नेछौ। प्रोप्राइटर रामु शाह, सम्पर्क मोबाइल 9849477159।
2: अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष, सबैतिर नबिर्सने गुण बनोस् नयाँ वर्ष, सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो उन बनोस् नयाँ वर्ष।
3: वसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्र सेवक, कर्मचारी, शिक्षक, विद्यार्थी, किसान, मजदुर, पत्रकार, कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ।
4: युनिसा सुनसादी पसल सुनिली स्मृति गाउँपालिका चार सुली चौर रोल्पा।
5: हजुर, हामी कहाँ आधुनिक डिजाइनमा सुनसादीका गरगहना रेडिमेड एवं अर्डर बमोजिम तयार गरिनुका साथै पुराना गहना सँग नयाँ गहना साटफेर गरिन्छ र सुनसादी खरिद बिक्री गरिन्छ।
4: ग्राहकको सन्तुष्टि नै हाम्रो चाहना हो।
5: प्रोप्राइटर महेन्द्र सुनार 9863808815 र निर्मला सुनार सम्पर्क मोबाइल नम्बर 9810886495।
6: तपाईँ यति बेला सामुदायिक रेडियो रोल्पा सुन्दै हुनुहुन्छ।
7: नयाँ उमङ्ग, नयाँ उत्साह अनि लिएर हर्ष, फेरि आयो नयाँ वर्ष। विकासलाई गति मिलोस्, किसानलाई मल, युवालाई रोजगार मिलोस्, माटोलाई जल।
8: वसन्तको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा सम्पूर्ण हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनीतिक दल, राष्ट्र सेवक, कर्मचारी, शिक्षक, विद्यार्थी, किसान, मजदुर, पत्रकार, कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत समस्त नेपालीहरूमा सुख, सुस्वास्थ्य तथा उत्तर उत्तर प्रगतिको कामना सहित शुभकामना व्यक्त गर्दछौ।
4: ए टु जेड मोबाइल सर्भिसिङ सेन्टर रोल्पा नगरपालिका चार मेन बजार रोल्पा।
5: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका मोबाइल सेटहरू वारेन्टी ग्यारेन्टीका साथै बिक्री वितरण गर्नुका साथ मोबाइल सेटहरू मर्मत तथा एसेसरीज होलसेल पनि गरिन्छ र सोलरका सम्पूर्ण सामान बिक्री गरिनुका साथै मर्मत सम्भार पनि गरिन्छ। प्रोप्राइटर बालाराम बस्नेत, सम्पर्क मोबाइल नम्बर 9863150555
4: र 9810376444।
9: शुभकामना तिमीलाई नयाँ वर्षको।
0: अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष, सबै सामु नबिर्सने गुण बनोस् नयाँ वर्ष, सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो उन बनोस् नयाँ वर्ष, सबै सामु नबिर्सने गुण बनोस् नयाँ वर्ष, अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष।
3: वसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्र सेवक कर्मचारी, शिक्षक विद्यार्थी, किसान मजदुर, पत्रकार कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।
10: आशिष बार्बर सेन्टर रोल्पा नगरपालिका 2 लिबाङ रोल्पा। हामी कहाँ ग्राहकको रोजाई अनुसार सम्पूर्ण डिजाइनमा हेयर कटिङ गरिन्छ। सञ्चालक आशिष फुन मगर। थप जानकारीका लागि सम्पर्क मोबाइल 98478952887।
7: नयाँ उमङ्ग, नयाँ उत्साह अनि लिएर हर्ष, फेरि आयो नयाँ वर्ष। विकासलाई गति मिलोस्, किसानलाई मल, युवालाई रोजगार मिलोस्, माटोलाई जल।

बसन्त ऋतुको हरियाली बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा मेरो घरमा रहनुहुने सम्पूर्ण मेरा घर परिवार, गाउँघरका आफन्तजन, इष्टमित्र, दाजुभाइ, दिदीबहिनीहरू, सामाजिक सञ्जाल फेसबुकमा मलाई आइतुराम फुन मगर भनेर चिन्नुहुने स्वदेश तथा विदेशमा छरिएर रहनुभएका समस्त नेपाली दाजुभाइ दिदीबहिनीहरूमा सुख सुस्वास्थ्य एवं दीर्घायुको कामना सहित शुभकामना व्यक्त गर्दछु।

0: आइतराम पुन मगर सुनसहरी गाउँपालिका छ फगाम भलबाङ रोल्पा हाल बिरानो देश साउदी अरबियाबाट
1: शुभ कामना तिमीलाई नयाँ वर्षको
0: अन्ध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष सबै सामु नबिर्सने गुण बनोस् नयाँ वर्ष सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो थियो उन बनोस् नयाँ वर्ष।

0: वसन्त ऋतुको हरियाली बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा घरमा रहने मेरी प्यारी जीवन संगिनी निशाना सिर्पाइली, ठुली छोरी तिर्सना सिर्पाइली, माहिली छोरी अस्मिता सिर्पाइली, कान्छी छोरी छाया सिर्पाइली, ससुरालीमा रहनुहुने मामा माइजू, ठुलो साला रमेश बेसी, बहिनी भदै विमल बेसी, माहिला साला मनोज बेसी, बहिनी साहिला साला मिलन बेसी, बहिनी कान्छा साला आशिष बेसी, कसलामा रहनुहुने आदरणीय फुबु दिदी भान्जी मनिषा बेसी, हाम्जा बामरीमा रहनुहुने ठुलो बुबा ठुली मम्मी दाना दिदी भिनाजु भान्जा नरेश बेसी, मलाई मलेसियासम्म लिनुहुने आदरणीय भिनाजु नान बहादुर बेसी, कान्छा जुवाई कमल बेसी, भान्जा धन बहादुर बेसी, भाइ कमल बेसी, हर बखत सँगै बसेर सहयात्रा गर्नुहुने मिल्ने साथी लाल बहादुर पुन, गाउँघर छरछिमेकका सम्पूर्ण आफन्तजन इष्टमित्र दाजुभाइ दिदी बहिनीहरू एवं समस्त नेपाली आमा बुबा दाजुभाइ दिदी बहिनीहरूमा सुख सुस्वास्थ्य एवं दीर्घायुको कामना सहित शुभकामना व्यक्त गर्दछु। आइतराम सिर्पाइली रोल्पा नगरपालिका एक पुराना गाउँ रोल्पा हाल बिरानो देश मलेसियाबाट।
1: नयाँ उमङ्ग नयाँ उत्साह अनि लिएर हर्ष फेरि आयो नयाँ वर्ष। विकासलाई गति मिलोस्, किसानलाई मल, युवालाई रोजगार मिलोस्, माटोलाई जल।
2: वसन्तको बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा सम्पूर्ण हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनीतिक दल, राष्ट्र सेवक, कर्मचारी, शिक्षक, विद्यार्थी, किसान, मजदुर, पत्रकार, कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत समस्त नेपालीहरूमा सुख सुस्वास्थ्य तथा उत्तर उत्तर प्रगतिको कामना सहित शुभकामना व्यक्त गर्दछौं।
3: न्यू बागमाली होटल एन्ड लज सुनिल स्मृति गाउँपालिका 4 सुलिचोर रोल्पा।
0: हामी कहाँ स्वच्छ वातावरणमा खाना बस्नको राम्रो व्यवस्था हुनुको साथै नास्ताका सम्पूर्ण परिकारहरू पाइन्छ।
3: पुनश फोनबाट पनि अर्डर लिन सकिनेछ।
0: प्रोप्राइटर नाम बहादुर पुन मगर, सम्पर्क मोबाइल नम्बर 9813056141 र 9810820415।
4: नयाँ उमङ्ग नयाँ उत्साह अनि लिएर हर्ष फेरि आयो नव वर्ष। विकासलाई गति मिलोस्, किसानलाई मल, युवालाई रोजगार मिलोस्, माटोलाई जल।
0: वसन्त ऋतुको बहारसँगै भित्रिएको नेपाली नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा म र मेरो सम्पूर्ण घर परिवारको तर्फबाट गाउँघर सहर बजार देश विदेशका कुना काप्चामा छरिएर बस्नुभएका सम्पूर्ण आफन्तजन इष्टमित्र दाजुभाइ दिदी बहिनी तथा सामाजिक सञ्जाल फेसबुकमा वरुण बस्नेत वरुण भनेर चिन्नुहुने प्रिय साथीहरू एवं सम्पूर्ण मनहरूमा मङ्गलमय शुभकामना व्यक्त गर्दछु।

0: विकास सुनार सुनसहरी गाउँपालिका चार सिउरी चैत्य थान टोल रोल्पा हाल बिरानो देश साउदी अरबियाबाट
1: ओहो अर्जुन के हो किन तनावमा छस् आजकल फोन पनि उठाउँदैनस् गर्दा कहाँ छ तेरो ध्यान आजकल भन् त
2: यो माया भन्ने चिजबाट सन्यास लिउँ कि जस्तो लाग्छ
1: किन हो सन्यास लिने बरु जाउन हिँड फकाउन जाउन हिँड आज
2: आफैले लागेको माया त तरक तरक छ
1: किन तनाव लिइरहेछ हिँड्न फकाउन जाउन हिँड

नयाँ उमङ्ग, नयाँ उत्साह अनि लिएर हर्ष फेरि आयो नव वर्ष। विकासलाई गति मिलोस्, किसानलाई मल, युवालाई रोजगार मिलोस्, माटोलाई जल। वसन्त ऋतुको बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा घरमा रहनुहुने सम्पूर्ण मेरा घर परिवार, प्रविधिले साँगुरिएको विशाल दुनियाँभर छरिएर रहनुभएका सम्पूर्ण नेपाली आमा बुबा दाजुभाइ दिदी बहिनीहरू, साथै मलाई सामाजिक सञ्जाल फेसबुकमा भीमबहादुर रोका मगर भनेर चिन्नुहुने सम्पूर्ण नेपाली आमा बुबा दाजुभाइ दिदी बहिनीहरूमा माया, स्नेह, समर्पण एवं सुख शान्ति समृद्धिको कामना सहित शुभकामना व्यक्त गर्दछु।

0: खबाङ गाउँपालिका तीन मिरुल रोल्पा हाल बिरानो देश मलेसियाबाट
1: अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष सबैतिर नबिर्सने गुण बनोस् नयाँ वर्ष सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो उन बनोस् नयाँ वर्ष
2: बसन्त ऋतुको हरियाली बहारसँगै भित्रिएको नेपाली नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा घरमा रहनुहुने पूजनीय बुबा दिमलाल ओली, पूजनीय आमा कवली ओली, ठुली आमा झुप्री ओली, माहिलो बुबा हरिभान ओली, माहिली आमा दुर्गा ओली, मेरी प्राण प्यारी जीवन सङ्गिनी अनिता ओली, मेरा मुटुका टुक्रा छोरीहरू भावना ओली, सोनिया ओली, प्यारो छोरा प्रशान्त ओली, दिदी भिनाजुहरू ज्ञानसरा राणा, देवीलाल राणा, दीपा अधिकारी, पदम अधिकारी, भान्ज भान्जीहरू सरिता राणा, चन्द्रा राणा, लक्ष्मण राणा, प्यारा भाइहरू दक्षिण कोरियामा रहने भाइ खगेन्द्र ओली, नेपाल प्रहरीमा कार्यरत भाइ दिपेन्द्र ओली, मलेसियामा रहने हिमाल ओली, विनोद ओली, खगेन्द्र ओली, बुहारी सिर्जना ओली, भतिजी अनएन्जल ओली, बहिनीहरू पवित्रा घरती, खिर्मा बोहरा, पबिना राणा, रत्ना राणा, विमला डाँगी, दीपा डाँगी, धनमाया ओली, अनिता ओली, जवाईहरू विकास घरती, विवेक बोहरा, ओम प्रकाश राणा, महेन्द्र राणा, पुरन डाँगी, ललित डाँगी, प्यारा भान्ज भान्जीहरू चन्द्र प्रकाश घरती, प्रशान्त घरती, विशाल बोहरा, आरोसी बोहरा, विशाल राणा, ग्रीष्मेन राणा, प्रियङ्का राणा, दिप्सिका डाँगी, समीक्षा डाँगी, गङ्गादेव साथ दुनेलामा रहने ठुली आमा बसन्ती ओली, ठुलो बुबा गणेश ओली एवं सम्पूर्ण घर परिवार, परिवर्तन गाउँपालिका तीन इरिबाङमा रहने फुपू सर्कनी बुढाथोकी, फुबाजु बिरसिंह बुढाथोकी, बल्ले चौरेलीमा रहने फुपू कवली राणा, माउली तर्फ बजै धनमाली राणा, अन्टी खिरमा राणा, बाजे बजै मामा माइजू लगायत सम्पूर्ण माउली परिवार, मेरो ससुराली परिवार बल्ले बलरेमा रहने सासु ससुरा, दिदी सासु, साधु दाई, जेठान जेठानी दिदी, साला बहिनीहरू, सालीहरू, साधु भाइहरू, भदै भदैनी, भतिजा भतिजीहरू।

0: राग रोल्पा हाल बिरानो देश मलेसियाबाट अध्यारोमा ज्योति छर्ने जुन बनोस नयाँ वर्ष सबै सामु नबिर्सने गुण बनोस नयाँ वर्ष सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो ऊन बनोस नयाँ वर्ष सबै सामु नबिर्सने गुण बनोस नयाँ वर्ष अध्यारोमा ज्योति छर्ने जुन बनोस नयाँ वर्ष बसन्त ऋतुको हरियाली बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा मेरो घरमा रहनुहुने सम्पूर्ण घर परिवार गाउँघरका आफन्तजन इष्टमित्र दाजुभाइ दिदीबहिनीहरू सामाजिक सञ्जाल फेसबुकमा बिन मगर लभसँग जोडिएर स्वदेश तथा विदेशमा छरिनुभएका समस्त नेपाली आमा बुबा दाजुभाइ दिदीबहिनीहरूमा सुख सुस्वास्थ्य एवं दीर्घायुको कामना सहित शुभकामना व्यक्त गर्दछौ।
1: तिमलाई नयाँ वर्षको धेरै धेरै शुभकामना।
0: बिन बहादुर घरती मगर लुङ्री गाउँपालिका साथ भैसा छोपे रोल्पा हाल बिरानो देश मलेसियाबाट नयाँ उमङ्ग नयाँ उत्साह अनि लिएर हर्ष फेरि आयो नव वर्ष। विकासलाई गति मिलोस्, किसानलाई मल, युवालाई रोजगार मिलोस्, माटोलाई जल। बसन्त ऋतुको हरियाली बहारसँगै भित्रिएको नेपाली नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा रगतले गाँसिएका मायाले जोडिएका मेरा गाउँघरका दाजुभाइ दिदीबहिनी आत्मीय आफन्तजन इष्टमित्र साथै फेसबुकमा मलाई विशाल कान्छा भनेर चिन्नुहुने सम्पूर्ण मेरा फेसबुकका साथीहरू प्रविधिले संसारका टाढा टाढा कुनामा बसिरहे पनि हृदयमा नजिक रहेका सम्पूर्ण नेपाली आत्माहरूलाई आशाको दियो जलेर हृदय उज्यालो होस्, विश्वासको टीका लागेर जीवन सबल होस्, सम्बन्ध र संस्कृतिले झन बलियो बनोस् र आगामी दिनहरूले सुख समृद्धि र प्रगतिका ढोकाहरू खोलुन् भन्ने हृदय स्पर्शी शुभकामना अर्पण गर्दछु।

0: रोकिएका तिम्रा पाइलाहरू अगाडि सरोस्, सोचेका रोजेका इच्छाहरू पूरा हुँदै जाउन्, पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस्, दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस्, क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस्, दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्।
1: बसन्त ऋतुको बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्र सेवक कर्मचारी, शिक्षक विद्यार्थी, किसान मजदुर, पत्रकार कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।
2: बीएमसी सप्लायर्स, सुनिल स्मृति गाउँपालिका 3, रुनीबाङ, रोल्पा।
3: हाम्रा सेवाहरू, हामी कहाँ भाडा बर्तन सम्बन्धी सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै हार्डवेयर सम्बन्धी सम्पूर्ण सामग्रीहरू विशेष छुट सहित बिक्री भइरहेको सम्पूर्ण ग्राहक महानुभावहरूमा जानकारी गराउँदछौ। सञ्चालक इन्द्र बहादुर महरा, सम्पर्क फोन नम्बर 086-594-374 र मोबाइल 98-578-22-374।
4: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण

0: हजुर, रोल्पा तथा प्युठान क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूका लागि सिपमूलक तालिमको सुनौलो अवसर आएको छ। वैशाख 16 गतेदेखि रोल्पाको लिबाङमा तथा जेठ महिनामा सुलीचौर र प्युठानको बिजुवारमा हातैले बनाइने चप्पल तथा जुत्ता ह्यान्डमेड बनाउने 10 दिने तालिम सञ्चालन हुँदैछ। तालिमका विशेषताहरू: तालिममा सहभागी भई तपाईँले आफ्नै हातले चप्पल जुत्ता बनाउन सिक्न सक्नुहुनेछ। सिप सिकेर आफ्नै व्यवसाय सुरु गर्न सक्नुहुनेछ। स्वरोजगार बन्ने उत्कृष्ट अवसर प्राप्त गर्नुहुनेछ। साथै प्युठानको भिमरी स्थित प्राची चप्पल पसलमा हातैले बनाइएका चप्पल जुत्ता तथा आवश्यक सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध रहेको जानकारी गराइन्छ। तालिममा सहभागी हुन इच्छुक महानुभावले आजै सम्पर्क गर्नुहोस्। थप जानकारीका लागि सम्पर्क व्यक्ति: चित्रा घरती मगर, सम्पर्क मोबाइल 97625 28 990।
1: खुसीले छायो, हर्षले छायो, उमङ्गले पनि छायो।
2: रोकिएका तिम्रा पाइलाहरू अगाडि सरोस्, सोचेका रोजेका इच्छाहरू पूरा हुँदै जाउन्, पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस्। दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस्। क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस्। दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्।
3: बसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहक वर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्र सेवक कर्मचारी, शिक्षक विद्यार्थी, किसान मजदुर, पत्रकार कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।
4: चेलीबेटी कस्मेटिक पसल सुनिल स्मृति गाउँपालिका 3 रुनीबाङ रोल्पा।
0: हामी कहाँ श्रृंगार सम्बन्धी सामानहरू होलसेल तथा फुटकरमा बिक्री गरिन्छ।
4: प्रोप्राइटर मेघबहादुर बुढा थुकी।
0: सम्पर्क मोबाइल 98578 35401 र 98684 16 437।
5: नयाँ उमङ्ग, नयाँ उत्साह अनि लिएर हर्ष फेरि आयो नयाँ वर्ष। विकासलाई गति मिलोस्, किसानलाई मल, युवालाई रोजगार मिलोस्, माटोलाई जल।
6: बसन्तको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा सम्पूर्ण हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनीतिक दल, राष्ट्र सेवक कर्मचारी, शिक्षक विद्यार्थी, किसान मजदुर, पत्रकार कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत समस्त नेपालीहरूमा सुख सुस्वास्थ्य तथा उत्तर उत्तर प्रगतिको कामना सहित शुभकामना व्यक्त गर्दछौँ।
0: दर्शन होटल एन्ड लज सुनिल स्मृति गाउँपालिका 3 रुइनीबाङ सुलीचौर जाने ओह्रालो बाटो रोल्पा।
7: हाम्रा सेवाहरू: हामी कहाँ शान्त तथा सुन्दर वातावरणमा खाना र नास्ताको उचित व्यवस्था हुनुका साथै आरामदायी बासको समेत व्यवस्था रहेको छ।
0: दर्शन होटल एन्ड लज सुनिल स्मृति गाउँपालिका 3 रुइनीबाङ सुलीचौर जाने ओह्रालो बाटो रोल्पा।
7: हाम्रा सेवाहरू: हामी कहाँ शान्त तथा सुन्दर वातावरणमा खाना र नास्ताको उचित व्यवस्था हुनुका साथै आरामदायी बासको समेत व्यवस्था रहेको छ।
8: शुभ कामना तिमीलाई नयाँ वर्षको।
9: अध्ययारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष, सबैतिर नबिर्सने गुण बनोस् नयाँ वर्ष, सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो उन बनोस् नयाँ वर्ष।
1: खुसीले छायो, हर्षले छायो, उमङ्गले पनि छायो।
6: वसन्त ऋतुको आगमन सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा सम्पूर्ण मेरा घर परिवार गाउँघर सहर बजार देश विदेशमा छरिएर बस्नुभएका सम्पूर्ण मेरा आफन्तजन इष्टमित्र दाजुभाइ दिदीबहिनी फेसबुक टिकटक जस्ता सामाजिक सञ्जालमा जोडिनु भएका आफन्तहरू लगायत प्रविधिले सागुरिएको दुनियाँभर छरिएर रहेका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूमा शुभकामना व्यक्त गर्दछु।

0: देवबहादुर फुनमगर लुङ्री गाउँपालिका साथ हारजङ छरेखुङ रोल्पा हाल बिरानो देश युरोपबाट
1: शुभ कामना तिमीलाई नयाँ वर्षको
2: अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष सबैतिर नबिर्सने गुण बनोस् नयाँ वर्ष सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो उन बनोस् नयाँ वर्ष
3: वसन्त ऋतुको बहारसँगै भित्रिएको नेपाली नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा म मेरो घर परिवारमा रहनुहुने पूजनीय बुबा साङ्ले पुन मगर, पूजनीय आमा जसो पुन मगर, ठुलो बुबा ठुली आमा, भाइ बहिनीहरू खगी पुन, पुस्तमा पुन, दुजमला पुन, माघी पुन, टेकमला पुन, नन्सरी पुन, दिदी घमी गुरुङ, भाइहरू बिन्दास कान्छा, यामराज पुन, खगेन्द्र पुन, मेरी जीवन सङ्गिनी श्वेता पुन, मेरी प्यारी छोरी यामी पुन, मेरो साथमा रहनुहुने अङ्कल जोगबहादुर पुन, पुसै जीवन घरती पेरे घरती, दाईहरू मानसिंह पुन, रोहित पुन, माउलो परिवार जयमा कसलामा रहनुहुने मामा माइजू साला साली जेठान दिदीहरू, इन्डियामा रहने प्यारो साला महेश थापा, इन्डियामै रहने मासी मासर मामा, पोबाङ थनबाङमा रहनुहुने प्यारी बहिनी नबिना छेत्री, मलाई फेसबुकमा धनसिंह पुन भनेर चिन्ने नचिन्ने सम्पूर्ण मेरा आफन्तजनहरू इष्ट मित्र लगायत सम्पूर्ण नेपालीहरू सुख शान्ति एवं उत्तर उत्तर प्रगतिको कामना सहित विजया दशमी तथा शुभ दीपावलीको शुभकामना व्यक्त गर्दछु।

धनसिंह पुनमगर सुनसहरी गाउँपालिका 4 नौमुले टोल साङ्किना सिउरी रोल्पा हाल बिरान मुलुकको भारतको जम्मू काश्मीर लेह लद्दाखबाट।

0: तिएका तिम्रा पाइलाहरू अगाडि सरोस्, सोचेका रोजेका इच्छाहरू पूरा हुँदै जाउन्, पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस्, दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस्, क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस्, दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्।
1: वसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमा यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्रसेवक कर्मचारी, शिक्षक, विद्यार्थी, किसान, मजदुर, पत्रकार, कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ।
2: दिनेश किराना तथा खाद्यान्न पसल सुनिल स्मृति गाउँपालिका 8 आरएस फुलधारा रोल्पा।
3: हाम्रा सेवाहरू हामी कहाँ किराना खाद्यान्न तथा दैनिक उपभोग्य सामानहरू सुपथ मूल्यमा पाइन्छ। नोट, हामी कहाँ सहज यात्राका लागि आरामदायी गाडीको समेत सुविधा रहेको छ। सञ्चालक जित बहादुर फुनमगर, सम्पर्क मोबाइल 98449038160।
4: नयाँ उमङ्ग, नयाँ उत्साह अनि लिएर हर्ष, फेरि आयो नयाँ वर्ष। विकासलाई गति मिलोस्, किसानलाई मल, युवालाई रोजगार मिलोस्, माटोलाई जल।
5: नयाँ वर्षको शुभकामना।
1: वसन्त ऋतुको बहारसँगै भित्रिएको नेपाली नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा म र मेरो सम्पूर्ण घर परिवारको तर्फबाट गाउँघर, सहर बजार, देश विदेशका कुना काप्चामा छरिएर बस्नुभएका सम्पूर्ण आफन्तजन, इष्टमित्र, दाजुभाइ, दिदी बहिनी तथा सामाजिक सञ्जाल फेसबुकमा दुर्गा रोलपालीसँग जोडिनु भएका प्रिय साथीहरू एवं सम्पूर्ण मनहरूमा यस महान पर्वले पारिवारिक माया, आत्मीयता र भाइचारा अझ गाढा बनाओस्, हृदयमा आशा, उमङ्ग र विश्वासको दियो प्रज्वलित गरिरहोस्, साथै जीवनका प्रत्येक पाइलामा सुख, समृद्धि र प्रगतिको उज्यालो छरियोस् भन्ने मङ्गलमय शुभकामना व्यक्त गर्दछु।

0: दुर्गा बहादुर विक सुनिल स्मृति गाउँपालिका साथ तेबाङ रोल्पा हाल बिरानो देश दोहा कतारबाट
1: अध्ययारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष सबैतिर नबिर्सने गुण बनोस् नयाँ वर्ष सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो उन बनोस् नयाँ वर्ष
2: बसन्तको बहारसँगै भित्रिएको नेपाली नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा मेरो घरमा रहनुहुने सम्पूर्ण घर परिवार गाउँघरका दाजुभाइ आमा बुबा दिदी बहिनी एवं सामाजिक सञ्जाल फेसबुकमा मलाई गगन सिंह टुमाटा भनेर चिन्नुहुने सम्पूर्ण फेसबुकका साथीहरू साथै प्रविधिले साँघुरिएको विशाल दुनियाँभर छरिएर बस्नुभएका समस्त नेपाली आमा बुबा दाजुभाइ दिदी बहिनीहरूमा यो वर्ष समृद्धिको वर्ष बनोस् उपलब्ध को वर्ष बनोस् भन्ने हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। गगन सिंह ठुमट्टा सुनसहरी गाउँपालिका 4 सिउरी रोल्पा हाल बिरानो देश जापानबाट
1: अध्ययारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष सबैतिर नबिर्सने गुण बनोस् नयाँ वर्ष सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो उन बनोस् नयाँ वर्ष
3: बसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग उद्योगी व्यापारी बुद्धिजीवी जनताबाट निर्वाचित जनप्रतिनिधि राजनैतिक दल राष्ट्र सेवक कर्मचारी शिक्षक विद्यार्थी किसान मजदुर पत्रकार कलाकार साहित्यकार युवा क्लब बाल क्लब आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: गमाल सप्लायर्स सुनिल स्मृति गाउँपालिका 4 सुलिचौरो रोल्पा
4: हामी कहाँ सम्पूर्ण किराना तथा गल्ला सामानहरू सुपथ मूल्यमा थोक तथा फुटकर बिक्री गरिन्छ साथै मदिराको थोक तथा फुटकर विक्रेता
0: प्रोप्राइटर दिपेन्द्र बुढा मगर सम्पर्क फोन नम्बर 086-4010-89 मोबाइल 98479-39390 र 98479-39193
5: नयाँ वर्षको शुभकामना
2: अध्ययारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष सबै सामु नबिर्सने गुण बनोस् नयाँ वर्ष सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो उन बनोस् नयाँ वर्ष सबै सामु नबिर्सने गुण बनोस् नयाँ वर्ष अध्ययारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष
6: वसन्त ऋतुको बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको पावन अवसरमा यस पालिकावासी सम्पूर्ण आमा बुवा दाजुभाइ दिदीबहिनी जनप्रतिनिधिहरू राजनीतिक दल सरकारी तथा गैर सरकारी संस्थामा कार्यरत कर्मचारी विभिन्न पेसाकर्मी शिक्षक विद्यार्थी किसान मजदुर कलाकार पत्रकार साहित्यकार उद्यमी व्यापारी युवा क्लब आमा समूह लगायत सम्पूर्ण पालिकावासीमा सुख सुस्वास्थ्य एवं उत्तर उत्तर प्रगतिको कामना सहित शुभकामना व्यक्त गर्दछौं।
7: हरिबहादुर पुन अध्यक्ष अमृता ओली केसी उपाध्यक्ष शालिकराम बस्नेत प्रमुख प्रशासकीय अधिकृत एवं गंगादेव गाउँपालिकाको कार्यालय सन्डाडा रोल्पा
1: अध्ययारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष सबैतिर नबिर्सने गुण बनोस् नयाँ वर्ष सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो उन बनोस् नयाँ वर्ष
8: प्रत्येक
2: बसन्त ऋतुको हरियाली बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा घरमा रहने मेरी प्राण प्यारी जीवन सङ्गिनी, ठुलो छोरा जीवन, छोरी जेसिका, कान्छो छोरा आशिष लगायत गाउँघर, सहर बजार, देश विदेशका कुना काप्चामा छरिएर बस्नुभएका सम्पूर्ण आफन्तजन, इष्ट मित्र, दाजुभाइ, दिदी बहिनी तथा सामाजिक सञ्जाल फेसबुकमा जेसिका पुन मगरसँग परिचित प्रिय साथीहरू एवं सम्पूर्ण मनहरूमा पारिवारिक माया, आत्मीयता र भाइचारा अझ गाढा बनाओस्, हृदयमा आशा, उमङ्ग र विश्वासको दियो प्रज्वलित गरिरहोस्, साथै जीवनका प्रत्येक पाइलामा सुख, समृद्धि र प्रगतिको उज्यालो छरियोस् भन्ने मङ्गलमय शुभकामना व्यक्त गर्दछु। धनसिंह पुनमगर लुंगरी गाउँपालिका एक खद्दर रोल्पा हाल बिरानो देश पूर्वी साउथ अफ्रिकाबाट
5: शुभ कामना नयाँ वर्षको
0: रोकिएका तिम्रा पाइलाहरू अगाडि सरोस्, सोचेका रोजेका इच्छाहरू पुरा हुँदै जाउन्, पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस्, दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस्, क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस्, दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्।
3: बसन्त ऋतुको बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्र सेवक कर्मचारी, शिक्षक विद्यार्थी, किसान मजदुर, पत्रकार कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।
0: केबीएन सन्स हार्डवेयर तथा सप्लायर्स सुनिल स्मृति गाउँपालिका चार सुलिचौर रोल्पा।
8: हामी कहाँ छट, सिमेन्ट, जस्ता पाता, प्लाइवुड, सिसा पाइप फिटिङ, पेन्टर, डोर फिटिङ लगायत सम्पूर्ण घर निर्माण सम्बन्धी सामग्रीहरू सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ।
0: प्रोप्राइटर मिलन रोका मगर र तिलक रोका मगर, सम्पर्क फोन नम्बर 086 40 10 15 र मोबाइल नम्बर 9848 32 410 र 9558 42 40 40।
1: नयाँ उमङ्ग, नयाँ उत्साह अनि लिएर हर्ष, फेरि आयो नयाँ वर्ष। विकासलाई गति मिलोस्, किसानलाई मल, युवालाई रोजगार मिलोस्, माटोलाई जल।
2: बसन्त ऋतुको बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा म र मेरो सम्पूर्ण घर परिवारको तर्फबाट गाउँघर, सहर बजार, देश विदेशका कुना काप्चामा छरिएर बस्नुभएका सम्पूर्ण आफन्तजन, इष्ट मित्र, दाजुभाइ, दिदी बहिनी तथा सामाजिक सञ्जाल फेसबुकमा केबी मगरसँग जोडिनुभएका प्रिय साथीहरू एवं सम्पूर्ण मनहरूमा पारिवारिक माया, आत्मीयता र भाइचारा अझ गाढा बनाओस्, हृदयमा आशा, उमङ्ग र विश्वासको दियो प्रज्वलित गरिरहोस्, साथै जीवनका प्रत्येक पाइलामा सुख, समृद्धि र प्रगतिको उज्यालो छरियोस् भन्ने मङ्गलमय शुभकामना व्यक्त गर्दछु। केबी मगर सुनसहरी गाउँपालिका एक सेरम रोल्पा हाल बिरानो देश युएईबाट।

0: नया उमंग नया उत्साह अनि लिएर हर्ष फेरी आयो नया वर्ष विकासलाई गति मिलोस किसानलाई मल युवालाई रोजगार मिलोस माटोलाई जल
1: वसन्तको बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा सम्पूर्ण हाम्रा ग्राहकवर्ग उद्योगी व्यापारी बुद्धिजीवी जनताबाट निर्वाचित जनप्रतिनिधि राजनीतिक दल राष्ट्र सेवक कर्मचारी शिक्षक विद्यार्थी किसान मजदुर पत्रकार कलाकार साहित्यकार युवा क्लब बाल क्लब आमा समूह लगायत समस्त नेपालीहरूमा सुख सुस्वास्थ्य तथा उत्तर उत्तर प्रगतिको कामना सहित शुभकामना व्यक्त गर्दछौं।
2: खड्का वर्कशप सुनिल स्मृति गाउँपालिका 3 सुलीचोर जाने बाटो फगाम खोला रुइनीबाङ रोल्पा।
3: हामी कहाँ सबै कम्पनीका मोटरसाइकलहरू मर्मत गरिनुको साथै सबै प्रकारका पाकपुर्जाहरू पनि पाइन्छ।
2: नोट कहीँ कतै बाटोमा मोटरसाइकल बिग्रिएमा पनि हामीलाई सम्झनु होला।
3: सम्पर्क मोबाइल नम्बर 9896975520।
4: शुभ कामना तिमीलाई नयाँ वर्षको
5: अध्यारोमा ज्योति छर्ने जुन बनोस नयाँ वर्ष सबै सामु नबिर्सने गुण बनोस नयाँ वर्ष सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो ऊन बनोस नयाँ वर्ष सबै सामु नबिर्सने गुण बनोस नयाँ वर्ष अध्यारोमा ज्योति छर्ने जुन बनोस नयाँ वर्ष
1: वसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग उद्योगी व्यापारी बुद्धिजीवी जनताबाट निर्वाचित जनप्रतिनिधि राजनैतिक दल राष्ट्र सेवक कर्मचारी शिक्षक विद्यार्थी किसान मजदुर पत्रकार कलाकार साहित्यकार युवा क्लब बाल क्लब आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ।
2: नमजाली खड्का एक्रोभेट सेन्टर सुनिल स्मृति गाउँपालिका 3 रुइनीबाङ रोल्पा।
6: हाम्रा सेवाहरू
7: हामी कहाँ हाइब्रिड एवं उन्नत जातका बिउ बिजनहरू रासायनिक मल पशुपक्षीका औषधि विषादि कृषि यन्त्र उपकरण पशुपक्षीका दानाहरू र ग्रीन हाउसका सामानहरू सुपथ मूल्यमा बिक्री गरिन्छ।
6: प्रोप्राइटर याम बहादुर खड्का सम्पर्क मोबाइल नम्बर 9858734194।
7: नमजाली खड्का एक्रोभेट सेन्टर सुनिल स्मृति गाउँपालिका 3 रुइनीबाङ आइएमई बैंकको नजिकै सुलीचोर जाने ओरालो बाटो रोल्पा।
0: अध्यारोमा ज्योति छर्ने जुन बनोस नयाँ वर्ष सबैतिर नबिर्सने गुण बनोस नयाँ वर्ष सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो उन बनोस नयाँ वर्ष
5: वसन्तको बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा म र मेरो सम्पूर्ण घर परिवारको तर्फबाट गाउँघर सहर बजार देश विदेशका कुना काप्चामा छरिएर बस्नुभएका सम्पूर्ण आफन्तजन इष्टमित्र दाजुभाइ दिदी बहिनी तथा सामाजिक सञ्जाल फेसबुकमा मसँग खिम सेन्चुरी नामबाट परिचित प्रिय साथीहरू एवं सम्पूर्ण मनहरूमा पारिवारिक माया आत्मीयता र भाइचारा अझ गाढा बनाओस् हृदयमा आशा उमङ्ग र विश्वासको दियो प्रज्वलित गरिरहोस् साथै जीवनका प्रत्येक पाइलामा सुख समृद्धि र प्रगतिको उज्यालो छरियोस् भन्ने मङ्गलमय शुभकामना व्यक्त गर्दछु।
2: खिमराज प्रोतेल सागर ब्रो सुनसहरी गाउँपालिका 4 सिउरी रोल्पा हाल बिरानो देश साउदी अरबियाबाट।

0: तिम्रा पाइलाहरू अगाडि सरोस्, सोचेका रोजेका इच्छाहरू पूरा हुँदै जाउन्, पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस्, दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस्, क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस्, दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्।
1: बसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्रसेवक कर्मचारी, शिक्षक, विद्यार्थी, किसान, मजदुर, पत्रकार, कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ।
2: क्वालिटी मोमो एन्ड चाउमिन सेन्टर सुनिल स्मृति गाउँपालिका 4 लाम्पा खोला रोल्पा।
3: हामी कहाँ सुन्दर तथा शान्त वातावरणमा मोमो, चाउमिन लगायत नास्ताका सम्पूर्ण परिकारहरू सुपथ मूल्यमा पाइन्छ। सञ्चालक छवि थापा, सम्पर्क मोबाइल 98449000827।
4: अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष, सबैतिर नबिर्सने गुण बनोस् नयाँ वर्ष, सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो उन बनोस् नयाँ वर्ष।
5: बसन्त ऋतुको हरियाली बहारसँगै भित्रिएको नेपाली नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा म र मेरो सम्पूर्ण घर परिवारको तर्फबाट गाउँघर, सहर बजार, देश विदेशका कुना काप्चामा छरिएर बस्नुभएका सम्पूर्ण आफन्तजन, इष्टमित्र, दाजुभाइ, दिदी बहिनी तथा प्रिय साथीहरू एवं सम्पूर्ण मनहरूमा पारिवारिक माया, आत्मीयता र भाइचारा अझ गाढा बनाओस्, हृदयमा आशा, उमङ्ग र विश्वासको दियो प्रज्वलित गरिरहोस्, साथै जीवनका प्रत्येक पाइलामा सुख, समृद्धि र प्रगतिको उज्यालो छरियोस् भन्ने मङ्गलमय शुभकामना व्यक्त गर्दछु।

बसन्त ऋतुको हरियाली बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा मेरो घरमा रहनुहुने सम्पूर्ण मेरा घर परिवार, गाउँघरका आफन्तजन, इष्टमित्र, दाजुभाइ, दिदीबहिनीहरू, सामाजिक सञ्जाल फेसबुकमा मलाई कुबेर मगर भनेर चिन्नुहुने स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली आमा बुबा, दाजुभाइ, दिदीबहिनीहरूमा सुख, शान्ति, सुस्वास्थ्य एवं दीर्घायुको कामना सहित शुभकामना व्यक्त गर्दछु।

0: तोकिएका तिम्रा पाइलाहरू अगाडि सरोस्, सोचेका रोजेका इच्छाहरू पूरा हुँदै जाउन्, पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस्, दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस्, क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस्, दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्।
1: बसन्त ऋतुको बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्रसेवक कर्मचारी, शिक्षक विद्यार्थी, किसान मजदुर, पत्रकार कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ।
2: लक्ष्मी मोबाइल सर्भिस सेन्टर, सुनिल स्मृति, गाउँपालिका 3 रुइनीबाङ, रोल्पा।
3: हामी कहाँ विभिन्न किसिमका मोबाइल, टिभी, फ्रिज, वासिङ मेसिन पाउनुका साथै मर्मत पनि गरिन्छ, साथै मोबाइल एक्सचेन्ज पनि गरिन्छ।
2: प्रोप्राइटर विकास गुप्ता, सम्पर्क मोबाइल नम्बर 9847478153।

0: तिम्रा पाइलाहरू अगाडि सरोस्, सोचेका रोजेका इच्छाहरू पूरा हुँदै जाउन्, पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस्, दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस्, क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस्, दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्।
1: बसन्त ऋतुको बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्रसेवक कर्मचारी, शिक्षक विद्यार्थी, किसान मजदुर, पत्रकार कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ।
2: लेकाली रेस्टुरेन्ट एन्ड बिरियानी कर्नर रोल्पा नगरपालिका 2 बीच बजार लिबाङ रोल्पा। हामी कहाँ बिरियानी, मोमो, सेकुवा, चाउमिन लगायत अर्डर अनुसारका सम्पूर्ण परिकारहरू बनाइनुका साथै होम डेलिभरीको समेत व्यवस्था रहेको छ। प्रोप्राइटर दीपक बिसी, सुली चौरका लागि सिर्जना होटेल, प्रोप्राइटर धनबहादुर मरन थानी, लिबाङको लागि सम्पर्क मोबाइल 97655373611 र सुली चौरको लागि 97671198995।
3: शुभकामना मेरो तपाईलाई नयाँ वर्षको।
4: अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष, सबैतिर नबिर्सने गुण बनोस् नयाँ वर्ष, सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो उन बनोस् नयाँ वर्ष।
1: बसन्त ऋतुको बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्रसेवक कर्मचारी, शिक्षक विद्यार्थी, किसान मजदुर, पत्रकार कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।
2: न्यू लुम्बिनी भाडा तथा हार्डवेयर सुनिल स्मृति गाउँपालिका 3 रुइनीबाङ रोल्पा।
5: हाम्रा सेवाहरू,
2: हामी कहाँ छड, जस्ता पाता, सिमेन्ट, रङ रोगन, एचडीपीई पाइप, सीपीभीसी, पीभीसी पाइप, बाथ फिटिङ गरिनुका साथै निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ।
5: प्रोप्राइटर
2: मोहम्मद अली मिया, सम्पर्क मोबाइल नम्बर 9864151815 र 9918145525।
3: नयाँ वर्षको शुभकामना।
0: अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष, सबै सामु नबिर्सने गुण बनोस् नयाँ वर्ष, सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो उन बनोस् नयाँ वर्ष, सबै सामु नबिर्सने गुण बनोस् नयाँ वर्ष, अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष।
6: बसन्त ऋतुको बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको पावन अवसरमा यस पालिकावासी सम्पूर्ण आमा बुवा, दाजुभाइ, दिदीबहिनी, जनप्रतिनिधिहरू, राजनीतिक दल, सरकारी तथा गैर सरकारी संस्थामा कार्यरत कर्मचारी, विभिन्न पेसाकर्मी, शिक्षक, विद्यार्थी, किसान, मजदुर, कलाकार, पत्रकार, साहित्यकार, उद्यमी, व्यापारी, युवा क्लब, आमा समूह लगायत सम्पूर्ण पालिकावासीमा सुख, सुस्वास्थ्य एवं उत्तर उत्तर प्रगतिको कामना सहित शुभकामना व्यक्त गर्दछौ।
2: भरत कुमार थापा अध्यक्ष, दिलकुमारी गुरुङ उपाध्यक्ष, अनिल रिजाल प्रमुख प्रशासकीय अधिकृत एवं लुङ्री गाउँपालिकाको कार्यालय किला चौर रोल्पा।
3: नयाँ वर्षको शुभकामना।
2: अध्यारोमा ज्योति छर्ने जुन बनोस नयाँ वर्ष सबै सामु नबिर्सने गुण बनोस नयाँ वर्ष सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो ऊन बनोस नयाँ वर्ष सबै सामु नबिर्सने गुण बनोस नयाँ वर्ष अध्यारोमा ज्योति छर्ने जुन बनोस नयाँ वर्ष
6: वसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको पावन अवसरमा यस पालिकावासी सम्पूर्ण आमा बुवा दाजुभाइ दिदीबहिनी जनप्रतिनिधिहरू राजनीतिक दल सरकारी तथा गैर सरकारी संस्थामा कार्यरत कर्मचारी विभिन्न पेसाकर्मी शिक्षक विद्यार्थी किसान मजदुर कलाकार पत्रकार साहित्यकार उद्यमी व्यापारी युवा क्लब आमा समूह लगायत सम्पूर्ण पालिकावासीमा सुख सुस्वास्थ्य एवं उत्तर उत्तर प्रगतिको कामना सहित शुभकामना व्यक्त गर्दछौं।
7: अमर सिंह घरती मगर अध्यक्ष जयपुरी घरती मगर उपाध्यक्ष एवं माडी गाउँपालिकाको कार्यालय घरती गाउँ रोल्पा
4: नयाँ उमङ्ग नयाँ उत्साह अनि लिएर हर्ष फेरि आयो नयाँ वर्ष विकासलाई गति मिलोस् किसानलाई मल युवालाई रोजगार मिलोस् माटोलाई जल
2: वसन्त ऋतुको बहार सँगै भित्रिएको नेपाली नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा म र मेरो सम्पूर्ण घर परिवारको तर्फबाट गाउँघर सहर बजार देश विदेशका कुना काप्चामा छरिएर बस्नुभएका सम्पूर्ण आफन्तजन इष्टमित्र दाजुभाइ दिदीबहिनी तथा सामाजिक सञ्जाल फेसबुकमा मानव मगरसँग जोडिनु भएका प्रिय साथीहरू एवं सम्पूर्ण मनहरूमा पारिवारिक माया आत्मीयता र भाइचारा अझ गाढा बना हृदयमा आशा उमङ्ग र विश्वासको दियो प्रज्वलित गरिरहोस् साथै जीवनका प्रत्येक पाइलामा सुख समृद्धि र प्रगतिको उज्यालो छरियोस् भन्ने मङ्गलमय शुभकामना व्यक्त गर्दछु।

0: मानव रोका मगर लुङ्री गाउँपालिका साथ हारजङ रोल्पा हाल बिरानो देश साउदी अरबियाबाट
1: नयाँ उमङ्ग नयाँ उत्साह अनि लिएर हर्ष फेरि आयो नयाँ वर्ष विकासलाई गति मिलोस् किसानलाई मल युवालाई रोजगार मिलोस् माटोलाई जल
0: बसन्तको हरियाली बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा सम्बन्धको सुगन्धले गाँसिएका मेरा सम्पूर्ण घर परिवार गाउँघरका आफन्तजन इष्टमित्र दाजुभाइ दिदीबहिनी देश विदेशका चारैतिर छरिएर पनि दिलको डोरीले गाँसिएका सम्पूर्ण नेपालीहरू यी चाडपर्वहरूका रङ्गीन ज्योतिहरूले जीवनभरि आशा र विश्वासको उज्यालो फैलाइरहोस् मुटुमा उमङ्ग मनमा शान्ति आँगनमा समृद्धि र सम्बन्धमा सद्भावको कुसुम फुलाइरहोस् दियो झै नछेकिने प्रकाश फैलियोस् अमर आशीर्वाद टिकिरहोस् सधैँ शुद्धता र विश्वासले जीवनलाई आलोकित बनाइरहोस् भन्ने शुभेच्छा सहित शुभकामना व्यक्त गर्दछु मणिकर्ण डाँगी माडी गाउँपालिका 5 भाबाङ रोल्पा हाल बिरानो देश जापानबाट
2: शुभ कामना तिमीलाई नयाँ वर्षको
3: रोकिएका तिम्रा पाइलाहरू अगाडि सरोस् सोचेका रोजेका इच्छाहरू पुरा हुँदै जाउन् पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस् दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस् क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस् दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्
4: बसन्त ऋतुको बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग उद्योगी व्यापारी बुद्धिजीवी जनताबाट निर्वाचित जनप्रतिनिधि राजनैतिक दल राष्ट्र सेवक कर्मचारी शिक्षक विद्यार्थी किसान मजदुर पत्रकार कलाकार साहित्यकार युवा क्लब बाल क्लब आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ
5: मृगनयनी होटल एन्ड लज सुनिल स्मृति गाउँपालिका 3 रोइनीबाङ रोल्पा
6: हाम्रा सेवाहरू हामी कहाँ शान्त तथा सुन्दर वातावरणमा स्वादिष्ट खाना तथा आरामदायी बस्नको लागि बासको सुविधा रहेको छ
5: नोट हामी कहाँ नास्ताका सम्पूर्ण आइटमहरू सुपथ मूल्यमा पाइनुका साथै रिचार्ज कार्डहरू पनि पाइन्छ
6: प्रोप्राइटर घलुराम पोखरेल
5: सम्पर्क मोबाइल नम्बर 9849735666

0: तोकिएका तिम्रा पाइलाहरू अगाडि सरोस्, सोचेका रोजेका इच्छाहरू पूरा हुँदै जाउन्, पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस्, दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस्, क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस्, दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्।
1: बसन्त ऋतुको बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्र सेवक कर्मचारी, शिक्षक विद्यार्थी, किसान मजदुर, पत्रकार कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ।
0: न्यु रोल्पा सुनचाँदी पसल रोल्पा नगरपालिका 4 लिबाङ बीच बजार रोल्पा।
2: हामी कहाँ शुद्ध सुनचाँदीबाट अर्डर अनुसार नयाँ तथा पुराना डिजाइनका गरगहना ग्यारेन्टीका साथ तयार गरिनुका साथै पुरानो सुनसँग नयाँ सुन साटफेर गरिन्छ।
0: प्रोप्राइटर हरि गौतम, सम्पर्क मोबाइल नम्बर 9869828883 र 9928026642।
2: सुनमा शुद्धता र विश्वासको अटुट सम्बन्ध। न्यू रोल्पा सुनचाँदी पसल रोल्पा नगरपालिका 4 लिबाङ बीच बजार रोल्पा।
3: शुभ कामना तिमीलाई नयाँ वर्षको।
0: रोकिएका तिम्रा पाइलाहरू अगाडि सरोस्, सोचेका रोजेका इच्छाहरू पूरा हुँदै जाउन्, पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस्, दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस्, क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस्, दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्।
1: बसन्त ऋतुको बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्र सेवक कर्मचारी, शिक्षक विद्यार्थी, किसान मजदुर, पत्रकार कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ।
4: पवित्र सुनचाँदी।

0: चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो उन बनोस् नयाँ वर्ष
1: बसन्त ऋतुको हरियाली बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा म र मेरो सम्पूर्ण घर परिवारको तर्फबाट गाउँघर सहर बजार देश विदेशका कुना काप्चामा छरिएर बस्नुभएका सम्पूर्ण आफन्तजन इष्टमित्र दाजुभाइ दिदीबहिनी तथा सामाजिक सञ्जाल फेसबुकमा पल सिर्पाली नामसँग जोडिनुभएका प्रिय साथीहरू एवं सम्पूर्ण मनहरूमा पारिवारिक माया आत्मीयता र भाइचारा अझ गाढा बनाओस् हृदयमा आशा उमङ्ग र विश्वासको दियो प्रज्वलित गरिरहोस् साथै जीवनका प्रत्येक पाइलामा सुख समृद्धि र प्रगतिको उज्यालो छरियोस् भन्ने मङ्गलमय शुभकामना व्यक्त गर्दछु।

0: अध्यारोमा ज्योति छर्ने जुन बनोस नयाँ वर्ष सबै सामु नबिर्सने गुण बनोस नयाँ वर्ष सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो ऊन बनोस नयाँ वर्ष सबै सामु नबिर्सने गुण बनोस नयाँ वर्ष अध्यारोमा ज्योति छर्ने जुन बनोस नयाँ वर्ष
1: बसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको पावन अवसरमा यस पालिकावासी सम्पूर्ण आमा बुवा दाजुभाइ दिदीबहिनी जनप्रतिनिधिहरू राजनीतिक दल सरकारी तथा गैर सरकारी संस्थामा कार्यरत कर्मचारी विभिन्न पेसाकर्मी शिक्षक विद्यार्थी किसान मजदुर कलाकार पत्रकार साहित्यकार उद्यमी व्यापारी युवा क्लब आमा समूह लगायत सम्पूर्ण पालिकावासीमा सुख सुस्वास्थ्य एवं उत्तर उत्तर प्रगतिको कामना सहित शुभकामना व्यक्त गर्दछौ।
2: सुख बहादुर बुढामगर अध्यक्ष, कलादेवी खत्रेनी उपाध्यक्ष र निमबहादुर केसी प्रमुख प्रशासकीय अधिकृत एवं परिवर्तन गाउँपालिकाको कार्यालय पुतला चौर रोल्पा।

0: रोकिएका तिम्रा पाइलाहरू अगाडि सरोस्, सोचेका रोजेका इच्छाहरू पूरा हुँदै जाउन्, पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस्, दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस्, क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस्, दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्।
1: बसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्रसेवक कर्मचारी, शिक्षक विद्यार्थी, किसान मजदुर, पत्रकार कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।

0: परिचय गेस्ट हाउस तथा प्रिंट सेंटर रोल्पा नगरपालिका 4 शिवालय टोल लिबाङ रोल्पा।
1: हामी कहाँ सुन्दर तथा शान्त वातावरणमा खाना र बस्नको लागि सुविधा रहेको छ। साथै हामी कहाँ विभिन्न सरकारी कामकाजका लागि अनलाइन फारमहरू भरिनुका साथै फोटोकपी तथा प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू छिटो छरितो गरिन्छ।
0: सञ्चालक यादव गर्ती मगर।
1: सम्पर्क मोबाइल 9886 39 591, फोन नम्बर 086 44 326।
2: शुभ कामना नयाँ वर्षको,
3: रोकिएका तिम्रा पाइलाहरू अगाडि सरोस्, सोचेका रोजेका इच्छाहरू पुरा हुँदै जाउन्, पालुवाहरू पलाए जस्तै तिम्रा जीवन

0: उत्साहले भरियोस्, दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस्। क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस्। दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्।
1: बसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्र सेवक, कर्मचारी, शिक्षक, विद्यार्थी, किसान, मजदुर, पत्रकार, कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: फगामी मम तथा चाउमिन सेन्टर सुनिल स्मृति गाउँपालिका 3 रुइनीबाङ फगाम जाने बाटो उपल्लो गल्ली रोल्पा।
3: हामी कहाँ सुन्दर र मनोरम वातावरणमा ममका विभिन्न परिकारहरू जस्तै भेज मम, चाउमिन लगायत हरेक प्रकारका नास्ताका परिकारहरू सुपथ मूल्यमा पाइन्छ।
4: थप जानकारीका लागि मोबाइल नम्बर 98 669 2062।

0: तिम्रा पाइलाहरू अगाडि सरोस्, सोचेका रोजेका इच्छाहरू पूरा हुँदै जाउन्, पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस्, दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस्, क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस्, दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्।
1: बसन्त ऋतुको बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्र सेवक कर्मचारी, शिक्षक विद्यार्थी, किसान मजदुर, पत्रकार कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।

0: पृथ्वी टेलर्स एन्ड जुत्ता पसल सुनिल स्मृति गाउँपालिका 3 रुनिबाङ रोल्पा।
1: हामी कहाँ आधुनिक डिजिटल मिसिन द्वारा कोट पाइन्ट सर्ट दौरा सुरुवाल तयार पारिनुका साथै विभिन्न डिजाइनका जुत्ता चप्पलहरू सुपथ मूल्यमा पाइन्छ। नोट, एक पटक सेवा गर्ने मौका दिनुहोस्, हामी हजुरहरूलाई निराश बनाउने छैनौँ। प्रोप्राइटर पृथ्वी परियार, सम्पर्क मोबाइल 9897009045 र 9818188188।
2: नयाँ वर्षको शुभकामना,
1: अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष, सबै सामु नबिर्सने गुण बनोस् नयाँ वर्ष, सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो ऊन बनोस् नयाँ वर्ष, सबै सामु नबिर्सने गुण बनोस् नयाँ वर्ष, अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष।
3: वसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा सम्पूर्ण नगरपालिका वासी, आमा बुवा, दाजुभाइ, दिदी बहिनी, जनप्रतिनिधि, राजनैतिक दल, शिक्षक, विद्यार्थी, किसान, मजदुर, सरकारी तथा गैर सरकारी संघ संस्थामा कार्यरत कर्मचारी एवं समस्त नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ।
4: सुरेन्द्र थापा घरती नगर प्रमुख, गीता आचार्य उप प्रमुख र रामप्रसाद शर्मा प्रमुख प्रशासकीय अधिकृत एवं रोल्पा नगरपालिकाको कार्यालय लिबाङ रोल्पा।

0: तिम्रा पाइलाहरू अगाडि सरोस्, सोचेका रोजेका इच्छाहरू पूरा हुँदै जाउन्, पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस्, दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस्, क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस्, दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्।
1: बसन्त ऋतुको बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्र सेवक कर्मचारी, शिक्षक विद्यार्थी, किसान मजदुर, पत्रकार कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।

0: तपाईँ मेरो साथीको गर्लफ्रेन्ड होइन?
1: चिन्नुहुन्छ मलाई?
0: चिन्छु नि, किन नचिन्नु।
1: सुन्नुहोस् त,
0: हजुर,
1: म यो गाउँमा छु भनेर उसलाई नभन्नु होला है।
0: ल ल ल, म भन्छु।
1: हस्, नमस्कार।

0: अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष, सबैतिर नबिर्सने गुण बनोस् नयाँ वर्ष, सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो उन बनोस् नयाँ वर्ष।
1: बसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहक वर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्र सेवक कर्मचारी, शिक्षक विद्यार्थी, किसान मजदुर, पत्रकार कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।
2: सौगात गहना पसल सुनिल स्मृति गाउँपालिका 3 रुइनीबाङ रोल्पा।
3: हाम्रा विशेषताहरू, हामी कहाँ अर्डर अनुसारका गर गहनाहरू पाउनुका साथै अर्डर अनुसार बिना रसायनका गर गहनाहरू तयार गरिनुका साथै पुराना गहनाहरू पनि साटफेर गरिन्छ।
2: प्रोप्राइटर बिनाराम सुनार।
3: सम्पर्क मोबाइल नम्बर 9849835368 र 9862613786।
4: खुसीले छायो, हर्षले छायो, उमङ्गले पनि छायो।
5: रोकिएका तिम्रा पाइलाहरू अगाडि सरोस्, सोचेका रोजेका इच्छाहरू पुरा हुँदै जाउन्, पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस्, दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस्, क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस्, दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्।
1: बसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहक वर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्र सेवक कर्मचारी, शिक्षक विद्यार्थी, किसान मजदुर, पत्रकार कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।
6: सेभेन हेभन डेन्टल सुनिल स्मृति गाउँपालिका 4 सुलिचोर रोल्पा।
3: हाम्रा विशेषताहरू, भारतमा रहेको सबैभन्दा ठुलो डेन्टल हस्पिटल क्लब डेन्टलमा लामो समय कार्यरत रही अनुभव सङ्गालेका साथै आर्मी हस्पिटल काठमाडौँ र देशका विभिन्न डेन्टल हस्पिटलमा काम गरिसकेका दक्ष तथा अनुभवी चिकित्सकद्वारा नदुखाई दाँत सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। जस्तै नयाँ दाँत राख्ने, बाङ्गोटिङ्गो दाँत सिधा बनाउने, दाँत बाँध्ने, सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, फिक्स दाँत लगाउने, नदुखाई दाँत राख्ने, किराले खाएको दाँत भरिनुका साथै दाँत नभएको ठाउँमा नयाँ दाँत रोपिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल 9867674667 र 9793989409।
7: नयाँ उमङ्ग, नयाँ उत्साह अनि लिएर हर्ष, फेरि आयो नयाँ वर्ष। विकासलाई गति मिलोस्, किसानलाई मल, युवालाई रोजगार मिलोस्, माटोलाई जल।
1: बसन्तको बहार सँगै भित्रिएको नेपाली नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा रगत अनि पसिनाले गाँसिएका मेरा घर परिवार, गाउँघरका दाजुभाइ दिदी बहिनी, मायाले जोडिएका आफन्तजन, आत्मीयताले गाँसिएका इष्टमित्र, साथै फेसबुकमा मलाई श्यामलाल चुनारा भनेर चिन्नुहुने सम्पूर्ण फेसबुकका साथीहरू, प्रविधिले संसारका टाढा टाढा कुना काप्चाबाट पनि हृदयमा नजिक बनाएका, देश विदेशमा छरिएर रहनु भएका समस्त नेपाली आमा बुबा दाजुभाइ दिदी बहिनीहरूमा सम्बन्धको टिका जस्तै आत्मीयता अझ गाढा होस्, आशाको दियो जस्तै जीवन सधैँ उज्यालो होस्, संस्कार र संस्कृतिको सुवास जस्तै मन सदैव पवित्र बनोस् र आगामी दिनहरूमा सुख शान्ति, सुस्वास्थ्य, समृद्धि र प्रगतिका ढोकाहरू खुल्ला रहन् भन्ने शुभेच्छा सहित शुभकामना व्यक्त गर्दछु।

0: श्यामलाल सुनरा सुनचहरी गाउँपालिका 4 झिन्जा रोल्पा हाल बिरानो देश दुबईबाट।
1: अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष, सबैतिर नबिर्सने गुण बनोस् नयाँ वर्ष, सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो उन बनोस् नयाँ वर्ष।
0: बसन्त ऋतुको हरियाली बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा म र मेरो सम्पूर्ण घर परिवारको तर्फबाट गाउँघर सहर बजार देश विदेशका कुना काप्चामा छरिएर बस्नुभएका सम्पूर्ण आफन्तजन इष्टमित्र दाजुभाइ दिदी बहिनी तथा सामाजिक सञ्जाल फेसबुकमा सीताराम रोकाएसँग जोडिनुभएका प्रिय साथीहरू एवं सम्पूर्ण मनहरूमा पारिवारिक माया आत्मीयता र भाइचारा अझ गाढा बनाओस्, हृदयमा आशा उमङ्ग र विश्वासको दियो प्रज्वलित गरिरहोस्, साथै जीवनका प्रत्येक पाइलामा सुख समृद्धि र प्रगतिको उज्यालो छरियोस् भन्ने मङ्गलमय शुभकामना व्यक्त गर्दछु। सीताराम रोका छेत्री लुङ्री गाउँपालिका 4 ठुलो नम्जा रोल्पा हाल बिरानो देश मौरिसेसबाट।

0: तोकिएका तिम्रा पाइलाहरू अगाडि सरोस्, सोचेका रोजेका इच्छाहरू पूरा हुँदै जाउन्, पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस्, दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस्, क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस्, दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्।
1: बसन्त ऋतुको बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्र सेवक कर्मचारी, शिक्षक विद्यार्थी, किसान मजदुर, पत्रकार कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।

0: शुभेच्छा सुनचाँदी पसल सुनिल स्मृति गाउँपालिका तिनी रुइनीबाङ रुल्पा।
1: हाम्रा सेवाहरू हामी कहाँ आधुनिक डिजाइन का गरगहना पाउनुका साथै पुराना गरगहना साटफेर पनि गरिन्छ। नोट ज्यालामा छुटको समेत व्यवस्था गरिएको छ।
0: प्रोप्राइटर शीतल सुनार, सम्पर्क मोबाइल नम्बर 98 95 46 198 98 4 96 98 98 7 98 7 78।
2: नया वर्ष को शुभ कामना,
1: अध्यारोमा ज्योति छर्ने जुन बनोस नयाँ वर्ष, सबै सामु नबिर्सने गुण बनोस नयाँ वर्ष, सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो ऊन बनोस नयाँ वर्ष, सबै सामु नबिर्सने गुण बनोस नयाँ वर्ष, अध्यारोमा ज्योति छर्ने जुन बनोस नयाँ वर्ष।
3: वसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा सम्पूर्ण पालिकावासी, आमा बुवा, दाजुभाइ, दिदी बहिनी, जनप्रतिनिधि, राजनैतिक दल, शिक्षक, विद्यार्थी, किसान, मजदुर, सरकारी तथा गैर सरकारी संघ संस्थामा कार्यरत कर्मचारी एवं समस्त नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ।
4: धनबहादुर फुन्मगर अध्यक्ष, ननकला घरती उपाध्यक्ष र प्रेमबहादुर घरती प्रमुख प्रशासकीय अधिकृत एवं सुनचहरी गाउँपालिकाको कार्यालय पुबाङ रोल्पा।
2: नयाँ वर्षको शुभ कामना,
1: अध्यारोमा ज्योति छर्ने जुन बनोस नयाँ वर्ष, सबै सामु नबिर्सने गुण बनोस नयाँ वर्ष, सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो ऊन बनोस नयाँ वर्ष, सबै सामु नबिर्सने गुण बनोस नयाँ वर्ष, अध्यारोमा ज्योति छर्ने जुन बनोस नयाँ वर्ष।
3: वसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा यस ओडावासी, आमा बुवा, दाजुभाइ, दिदी बहिनी, जनप्रतिनिधि, राजनैतिक दल, शिक्षक, विद्यार्थी, किसान, मजदुर, सरकारी तथा गैर सरकारी संघ संस्थामा कार्यरत कर्मचारी एवं समस्त नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ।
4: हर्कराम बुढा मगर अध्यक्ष, खड्क बहादुर गाहा मगर सचिव एवं सुनचहरी गाउँपालिका वडा नम्बर 4 को कार्यालय सिउरी रोल्पा।
2: नयाँ वर्षको शुभ कामना,
1: अध्यारोमा ज्योति छर्ने जुन बनोस नयाँ वर्ष, सबै सामु नबिर्सने गुण बनोस नयाँ वर्ष, सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो ऊन बनोस नयाँ वर्ष, सबै सामु नबिर्सने गुण बनोस नयाँ वर्ष, अध्यारोमा ज्योति छर्ने जुन बनोस नयाँ वर्ष।
3: वसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा सम्पूर्ण पालिकावासी, आमा बुवा, दाजुभाइ, दिदी बहिनी, जनप्रतिनिधि, राजनैतिक दल, शिक्षक, विद्यार्थी, किसान, मजदुर, सरकारी तथा गैर सरकारी संघ संस्थामा कार्यरत कर्मचारी एवं समस्त नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ।
4: अध्यक्ष मणिराम बुढाथोकी, उपाध्यक्ष मीना थापा र नगेन्द्र प्रसाद रिजाल प्रमुख प्रशासकीय अधिकृत एवं सुनिल स्मृति गाउँपालिकाको कार्यालय सुलिचौर रोल्पा।
0: नयाँ उमङ्ग, नयाँ उत्साह अनि लिएर हर्ष, फेरि आयो नयाँ वर्ष, विकासलाई गति मिलोस्, किसानलाई मल, युवालाई रोजगार मिलोस्, माटोलाई जल।
4: शुभकामना, शुभकामना।
1: बसन्तको बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा म र मेरो सम्पूर्ण घर परिवारको तर्फबाट गाउँघर सहर बजार देश विदेशका कुना काप्चामा छरिएर बस्नुभएका सम्पूर्ण आफन्तजन इष्टमित्र दाजुभाइ दिदी बहिनी तथा सामाजिक सञ्जाल फेसबुकमा सुरेन्द्र घरती मगर नामसँग परिचित प्रिय साथीहरू एवं सम्पूर्ण मनहरूमा पारिवारिक माया आत्मीयता र भाइचारा अझ गाढा बनाओस् हृदयमा आशा उमङ्ग र विश्वासको दियो प्रज्वलित गरिरहोस् साथै जीवनका प्रत्येक पाइलामा सुख समृद्धि र प्रगतिको उज्यालो छरियोस् भन्ने मङ्गलमय शुभकामना व्यक्त गर्दछु।

0: का तिम्रा पाइलाहरू अगाडि सरोस्, सोचेका रोजेका इच्छाहरू पूरा हुँदै जाउन्, पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस्, दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस्, क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस्, दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्।
1: बसन्त ऋतुको बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्रसेवक कर्मचारी, शिक्षक विद्यार्थी, किसान मजदुर, पत्रकार कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ।
2: न्यू सुर्खेत एन्ड्रिया सुरुबाङ होटल सुनिल स्मृति गाउँपालिका 3 जी पार्क रुइनीबाङ रोल्पा।
3: हामी कहाँ सबै किसिमका खाजा नास्ताका परिकारहरू पाइनुका साथै गुणस्तरीय खाना तथा बस्नको लागि आरामदायी कोठाको समेत व्यवस्था रहेको छ।
2: प्रोप्राइटर शिर कुमार रोका मगर, सम्पर्क मोबाइल नम्बर 97 616 59 159 र 98 276 84 980।
4: नया उमंग नया उत्साह अनि लिएर हर्ष फेरि आयो नया वर्ष, विकासलाई गति मिलोस्, किसानलाई मल, युवालाई रोजगार मिलोस्, माटोलाई जल।
5: बसन्त ऋतुको हरियाली बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा मेरो घरमा रहनुहुने सम्पूर्ण घर परिवार, गाउँघरका आफन्तजन, इष्टमित्र, दाजुभाइ, दिदीबहिनीहरू, सामाजिक सञ्जाल फेसबुकमा मलाई टेकेन्द्र गिरी भनेर चिन्नुहुने सम्पूर्ण मेरा फेसबुक, टिकटक तथा युट्युबमा जोडिनु भएका सम्पूर्ण साथीहरू एवं प्रविधिले साँघुरिएको विशाल दुनियाँभर छरिएर बस्नुभएका सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनी, आमा युवाहरूमा यो वर्ष समृद्धिको वर्ष बनोस्, सुख र शान्ति एवं उन्नतिको वर्ष बनोस् भन्ने हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु।
6: शुभकामना तिमीलाई नयाँ वर्षको।
5: टेकेन्द्र गिरी, रोल्पा नगरपालिका 5, कोछाप रोल्पा, हाल बिरानो देश मलेसियाबाट।
4: नया उमंग नया उत्साह अनि लिएर हर्ष फेरि आयो नया वर्ष, विकासलाई गति मिलोस्, किसानलाई मल, युवालाई रोजगार मिलोस्, माटोलाई जल।
5: बसन्त ऋतुको हरियाली बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा सम्पूर्ण घर परिवार प्रविधिको माध्यम हुँदै संसारका कुना कुनामा व्यस्त जीवन बिताइरहनुभएका सम्पूर्ण साथी सङ्गी, इष्टमित्र, दाजुभाइ, दिदीबहिनीहरूमा सुख शान्ति, सुस्वास्थ्य एवं दीर्घायुको कामना सहित शुभकामना व्यक्त गर्दछु। टेनिस पहरे फुन मगर, लुङ्री गाउँपालिका 7, हारजङ रोल्पा, हाल बिरानो देश जापानबाट।
6: नयाँ वर्षको शुभकामना।
5: अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष, सबै सामु नबिर्सने गुण बनोस् नयाँ वर्ष, सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो ऊन बनोस् नयाँ वर्ष, सबै सामु नबिर्सने गुण बनोस् नयाँ वर्ष, अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष।
1: बसन्त ऋतुको बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा सम्पूर्ण पालिकावासी, आमा बुवा, दाजुभाइ, दिदी बहिनी, जनप्रतिनिधि, राजनैतिक दल, शिक्षक, विद्यार्थी, किसान, मजदुर, सरकारी तथा गैर सरकारी संघ संस्थामा कार्यरत कर्मचारी एवं समस्त नेपालीहरूमा सुख, शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ।
7: ऋषिकेश बुढा मगर अध्यक्ष, शर्मिला बुढा मगर उपाध्यक्ष र गणेश बिक प्रमुख प्रशासकीय अधिकृत एवं थबाङ गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय थबाङ रोल्पा।
4: नयाँ उमङ्ग, नयाँ उत्साह अनि लिएर हर्ष फेरि आयो नयाँ वर्ष। विकासलाई गति मिलोस्, किसानलाई मल, युवालाई रोजगार मिलोस्, माटोलाई जल।
5: वसन्त ऋतुको हरियाली बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा
8: मेरो घरमा रहनुहुने पूजनीय आमा उमा ओली, मेरी प्यारी जीवन सङ्गिनी कमला ओली, प्यारो छोरा करण ओली, मलेसियामा रहने माहिलो भाइ रामबहादुर ओली, कान्छो भाइ बलबहादुर ओली, फुपू भदौरी थापा, फुवाजु बिरबल थापा, पोबाङ खोलामा रहनुहुने माउली बजै कला महरा, मामाहरू टेकबहादुर महरा, परशुराम महरा, रमन बहादुर महरा, सुनिल स्मृति गाउँपालिका गजुलको काभ्रामा रहनुहुने सासु आमा बागमती घरती, ससुरा बुबा बिर्खबहादुर घरती, जेठान दिपेश घरती, जेठानी दिदी ज्ञानु घरती, साथै सामाजिक सञ्जाल फेसबुकमा मलाई तिलक एमजी ओली सुब्बा भनेर चिन्नुहुने सम्पूर्ण मेरा फेसबुकका साथीहरू, गाउँघरका दाजुभाइ, दिदी बहिनी, आफन्तजन, इष्टमित्र एवं स्वदेश तथा विदेशमा छरिएर बस्नुभएका समस्त नेपाली आमा बुबा, दाजुभाइ, दिदी बहिनीहरूमा सुख, शान्ति, सुस्वास्थ्य एवं प्रगतिको कामना सहित शुभकामना व्यक्त गर्दछु।
6: शुभकामना तिमीलाई नयाँ वर्षको।
8: तिलक एमजी ओली सुब्बा, रोल्पा नगरपालिका 10, धबाङ घरमपुर रोल्पा, हाल बिरानो देश दोहा कतारबाट।
6: नयाँ वर्षको शुभकामना।
5: अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष, सबै सामु नबिर्सने गुण बनोस् नयाँ वर्ष। सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो ऊन बनोस् नयाँ वर्ष, सबै सामु नबिर्सने गुण बनोस् नयाँ वर्ष। अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष।
1: वसन्त ऋतुको बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा सम्पूर्ण पालिकावासी, आमा बुवा, दाजुभाइ, दिदी बहिनी, जनप्रतिनिधि, राजनैतिक दल, शिक्षक, विद्यार्थी, किसान, मजदुर, सरकारी तथा गैर सरकारी संघ संस्थामा कार्यरत कर्मचारी एवं समस्त नेपालीहरूमा सुख, शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ।
7: कर्णबहादुर बाठा मगर अध्यक्ष, लेखमणी डागी उपाध्यक्ष र चेत नारायण कण्डेल प्रमुख प्रशासकीय अधिकृत एवं त्रिवेणी गाउँपालिकाको कार्यालय जुगार रोल्पा।

0: कि एका तिम्रा पाइलाहरू अगाडि सरोस, सोचेका रोजेका इच्छाहरू पूरा हुँदै जाउन्, पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस्, दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस्, क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस्, दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्।
1: बसन्त ऋतुको बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्र सेवक कर्मचारी, शिक्षक विद्यार्थी, किसान मजदुर, पत्रकार कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।

0: त्रिवेणी आर्ट्स एन्ड फ्लेक्स प्रिन्ट, सुनिल स्मृति गाउँपालिका 4 सुलीचौर र सुनिल स्मृति गाउँपालिका 3 रुइनीबाङ रोल्पा।
1: हाम्रा सेवाहरू प्रमाण पत्र, भिजिटिङ कार्ड, ब्याज कार्ड, मेडल ट्रफी, मायाको चिनो, आईडी कार्ड, बिल, भ्याट बिल तथा रसिद छपाई, टी शर्ट, गिलास, टोपी र प्लेटमा छपाई,
0: विवाह कार्ड, नाइलन तथा अटो छाप, होर्डिङ बोर्ड, साइन बोर्ड, वाल पेन्ट, सूचना पाटी, नेम प्लेट, डोर नेम प्लेट, शिलालेख र ताम्रा पत्र। जीमेल त्रिवेणी आर्ट्स @gmail.com। अफिसियल फेसबुक पेज त्रिवेणी आर्ट्स एन्ड फ्लेक्स प्रिन्ट।
1: प्रोप्राइटर गञ्जबहादुर पुन अमर। सम्पर्क मोबाइल नम्बर 98578 22310 र 98645 76555।
2: नयाँ उमङ्ग, नयाँ उत्साह अनि लिएर हर्ष, फेरि आयो नयाँ वर्ष। विकासलाई गति मिलोस्, किसानलाई मल, युवालाई रोजगार मिलोस्, माटोलाई जल।
3: वसन्त ऋतुको हरियाली बहारसँगै भित्रिएको नेपाली नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा सम्बन्धको सुगन्धले गाँसिएका मेरा सम्पूर्ण घर परिवार, गाउँघरका आफन्तजन, इष्टमित्र, दाजुभाइ, दिदीबहिनी, देश विदेशका चारैतिर छरिएर पनि दिलको डोरीले गाँसिएका सम्पूर्ण नेपालीहरू, रङ्गीन ज्योतिहरूले जीवनभरि आशा र विश्वासको उज्यालो फैलाइरहोस्। मुटुमा उमङ्ग, मनमा शान्ति, घर आँगनमा समृद्धि र सम्बन्धमा सद्भावको कुसुम फुलाइरहोस्। नछेकिने प्रकाश फैलियोस्, अमर आशीर्वाद टिकिरहोस् र सधैँ शुद्धता र विश्वासले जीवनलाई आलोकित बनाइरहोस् भन्ने शुभेच्छा सहित शुभकामना व्यक्त गर्दछु। उभिराज गुरुङ, सुनचहरी गाउँपालिका 4 सिउरी रोल्पा, हाल बिरानो देश मलेसियाबाट। नयाँ उमङ्ग, नयाँ उत्साह अनि लिएर हर्ष, फेरि आयो नव वर्ष। विकासलाई गति मिलोस्, किसानलाई मल, युवालाई रोजगार मिलोस्, माटोलाई जल। वसन्त ऋतुको हरियाली बहारसँगै भित्रिएको नेपाली नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा मेरो घर परिवारमा रहनुहुने सम्पूर्ण घर परिवार, आफन्तजन, इष्टमित्र, दाजुभाइ, दिदीबहिनी, स्वदेश तथा विदेशमा छरिएर बस्नुभएका समस्त नेपाली दाजुभाइ दिदीबहिनीहरू, सामाजिक सञ्जाल फेसबुकमा मलाई उमेश पुन मगर भनेर चिन्नुहुने सम्पूर्ण मेरा फेसबुकका साथीहरू लगायत प्रविधिले साँघुरिएको विशाल दुनियाँभर छरिएर बस्नु भएका समस्त नेपाली आमा बुबा, दाजुभाइ, दिदी बहिनीहरूको उत्तर उत्तर प्रगतिको कामना व्यक्त गर्दै शुभकामना व्यक्त गर्दछु। उमेश पुर्मगर, लुङ्री गाउँपालिका 7 उडिनढुङ्गा रोल्पा, हाल बिरानो देश कुबेतबाट।

0: रोकिएका तिम्रा पाइलाहरू अगाडि सरोस्, सोचेका रोजेका इच्छाहरू पूरा हुँदै जाउन्, पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस्, दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस्, क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस्, दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्।
1: बसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्रसेवक, कर्मचारी, शिक्षक, विद्यार्थी, किसान, मजदुर, पत्रकार, कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।

0: वेलकम वर्कशॉप रोल्पा नगरपालिका चार लिबाङ खाद्य टोल रोल्पा
1: हाम्रा सेवाहरू
0: हामी कहाँ सबै ब्रान्डका मोटरसाइकलहरू रिपेयरिङ गरिनुका साथै मोटरसाइकलमा लाग्ने कुनै पनि पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ र विवाह व्रतबन्ध बर्थडे पार्टी लगायत विभिन्न परियोजनामा घुमफिरका लागि गाडी रिजर्भको सुविधा रहेको छ। नोट बाटैमा बाइक बिक्रे पनि हामीलाई सम्झनुहोला, हामी सम्बन्धित ठाउँमा पुगेर तपाईँको समस्याको समाधान गर्नेछौ। प्रोप्राइटर रामु शाह, सम्पर्क मोबाइल 98449771950।
2: अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष, सबैतिर नबिर्सने गुण बनोस् नयाँ वर्ष, सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो उन बनोस् नयाँ वर्ष।
3: वसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्र सेवक कर्मचारी, शिक्षक विद्यार्थी, किसान मजदुर, पत्रकार कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।
4: युनिसा सुनसादी पसल सुनिली स्मृति गाउँपालिका चार सुली चौर रोल्पा।
5: हजुर, हामी कहाँ आधुनिक डिजाइनमा सुनसादीका गर गहना रेडिमेड एवं अर्डर बमोजिम तयार गरिनुका साथै पुराना गहना सँग नयाँ गहना साटफेर गरिन्छ र सुनसादी खरिद बिक्री गरिन्छ।
4: ग्राहकको सन्तुष्टि नै हाम्रो चाहना हो।
5: प्रोप्राइटर महेन्द्र सुनार 98638815 र निर्मला सुनार, सम्पर्क मोबाइल नम्बर 98108846995।

0: नया उमंग नया उत्साह अनि लिएर हर्ष फेरी आयो नया वर्ष विकासलाई गति मिलोस किसानलाई मल युवालाई रोजगार मिलोस माटोलाई जल
1: वसन्तको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा सम्पूर्ण हाम्रा ग्राहक वर्ग उद्योगी व्यापारी बुद्धिजीवी जनताबाट निर्वाचित जनप्रतिनिधि राजनीतिक दल राष्ट्र सेवक कर्मचारी शिक्षक विद्यार्थी किसान मजदुर पत्रकार कलाकार साहित्यकार युवा क्लब बाल क्लब आमा समूह लगायत समस्त नेपालीहरूमा सुख सुस्वास्थ्य तथा उत्तर उत्तर प्रगतिको कामना सहित शुभकामना व्यक्त गर्दछौं।
2: ए टु जेड मोबाइल सर्भिसिङ सेन्टर रोल्पा नगरपालिका 4 मेन बजार रोल्पा।
0: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका मोबाइल सेटहरू वारेन्टी ग्यारेन्टीका साथै बिक्री वितरण गर्नुका साथ मोबाइल सेटहरू मर्मत तथा एसेसरीज होलसेल पनि गरिन्छ र सोलरका सम्पूर्ण सामान बिक्री गरिनुका साथै मर्मत सम्भार पनि गरिन्छ। प्रोप्राइटर बालाराम बस्नेत, सम्पर्क मोबाइल नम्बर 98 63 13 50 55
2: र 98 10 30 76 44।
3: शुभ कामना तिमीलाई नयाँ वर्षको
4: अध्यारोमा ज्योति छर्ने जुन बनोस नयाँ वर्ष सबै सामु नबिर्सने गुण बनोस नयाँ वर्ष सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो ऊन बनोस नयाँ वर्ष सबै सामु नबिर्सने गुण बनोस नयाँ वर्ष अध्यारोमा ज्योति छर्ने जुन बनोस नयाँ वर्ष
1: वसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहक वर्ग उद्योगी व्यापारी बुद्धिजीवी जनताबाट निर्वाचित जनप्रतिनिधि राजनैतिक दल राष्ट्र सेवक कर्मचारी शिक्षक विद्यार्थी किसान मजदुर पत्रकार कलाकार साहित्यकार युवा क्लब बाल क्लब आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।
4: आशिष बार्बर सेन्टर रोल्पा नगरपालिका 2 लिबाङ रोल्पा। हामी कहाँ ग्राहकको रोजाई अनुसार सम्पूर्ण डिजाइनमा हेयर कटिङ गरिन्छ। सञ्चालक आशिष फुन मगर। थप जानकारीका लागि सम्पर्क मोबाइल 98 4 78 95 287।
0: नया उमंग नया उत्साह अनि लिएर हर्ष फेरी आयो नया वर्ष विकासलाई गति मिलोस किसानलाई मल युवालाई रोजगार मिलोस माटोलाई जल।

वसन्त ऋतुको हरियाली बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा मेरो घरमा रहनुहुने सम्पूर्ण मेरा घर परिवार, गाउँघरका आफन्तजन, इष्टमित्र, दाजुभाइ, दिदीबहिनीहरू, सामाजिक सञ्जाल फेसबुकमा मलाई आइतुराम फुन मगर भनेर चिन्नुहुने स्वदेश तथा विदेशमा छरिएर रहनुभएका समस्त नेपाली दाजुभाइ दिदीबहिनीहरूमा सुख सुस्वास्थ्य एवं दीर्घायुको कामना सहित शुभकामना व्यक्त गर्दछु।

0: आइतराम पुन मगर सुनसहरी गाउँपालिका छ फगाम भलबाङ रोल्पा हाल बिरानो देश साउदी अरबियाबाट
1: शुभ कामना तिमीलाई नयाँ वर्षको
0: अन्ध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष सबै सामु नबिर्सने गुण बनोस् नयाँ वर्ष सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो थियो उन बनोस् नयाँ वर्ष।

0: वसन्त ऋतुको हरियाली बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा घरमा रहने मेरी प्यारी जीवन सङ्गिनी निशाना सिर्पाइली, ठुली छोरी तिर्सना सिर्पाइली, माहिली छोरी अस्मिता सिर्पाइली, कान्छी छोरी छाया सिर्पाइली, ससुरालीमा रहनुहुने मामा माइजू, ठुलो साला रमेश बेसी, बहिनी भदै विमल बेसी, माहिला साला मनोज बेसी, बहिनी साहिला साला मिलन बेसी, बहिनी कान्छा साला आशिष बेसी, कसलामा रहनुहुने आदरणीय फुबु दिदी भान्जी मनिषा बेसी, हाम्जा बामरीमा रहनुहुने ठुलो बुबा ठुली मम्मी दाना दिदी भिनाजु भान्जा नरेश बेसी, मलाई मलेसियासम्म लिनुहुने आदरणीय भिनाजु नान बहादुर बेसी, कान्छा जुवाई कमल बेसी, भान्जा धन बहादुर बेसी, भाइ कमल बेसी, हर बखत सँगै बसेर सहयात्रा गर्नुहुने मिल्ने साथी लाल बहादुर पुन, गाउँघर छर छिमेकका सम्पूर्ण आफन्तजन इष्टमित्र दाजुभाइ दिदी बहिनी एवं समस्त नेपाली आमा बुबा दाजुभाइ दिदी बहिनीहरूमा सुख सुस्वास्थ्य एवं दीर्घायुको कामना सहित शुभकामना व्यक्त गर्दछु। आइतराम सिर्पाइली रोल्पा नगरपालिका एक पुराना गाउँ रोल्पा हाल बिरानो देश मलेसियाबाट।
1: नयाँ उमङ्ग नयाँ उत्साह अनि लिएर हर्ष फेरि आयो नयाँ वर्ष। विकासलाई गति मिलोस्, किसानलाई मल, युवालाई रोजगार मिलोस्, माटोलाई जल।
2: वसन्तको बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा सम्पूर्ण हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनीतिक दल, राष्ट्र सेवक, कर्मचारी, शिक्षक, विद्यार्थी, किसान, मजदुर, पत्रकार, कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत समस्त नेपालीहरूमा सुख सुस्वास्थ्य तथा उत्तर उत्तर प्रगतिको कामना सहित शुभकामना व्यक्त गर्दछौ।
3: न्यू बागमाली होटल एन्ड लज सुनिल स्मृति गाउँपालिका 4 सुलिचोर रोल्पा।
4: हामी कहाँ स्वच्छ वातावरणमा खाना बस्नको राम्रो व्यवस्था हुनुको साथै नास्ताका सम्पूर्ण परिकारहरू पाइन्छ।
3: पुनश फोनबाट पनि अर्डर लिन सकिनेछ।
4: प्रोप्राइटर नाम बहादुर पुन मगर, सम्पर्क मोबाइल नम्बर 9813056141 र 9810820415।
0: नयाँ उमङ्ग नयाँ उत्साह अनि लिएर हर्ष फेरि आयो नव वर्ष। विकासलाई गति मिलोस्, किसानलाई मल, युवालाई रोजगार मिलोस्, माटोलाई जल। वसन्त ऋतुको बहारसँगै भित्रिएको नेपाली नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा म र मेरो सम्पूर्ण घर परिवारको तर्फबाट गाउँघर सहर बजार देश विदेशका कुना काप्चामा छरिएर बस्नुभएका सम्पूर्ण आफन्तजन इष्टमित्र दाजुभाइ दिदी बहिनी तथा सामाजिक सञ्जाल फेसबुकमा वरुण बस्नेत वरुण भनेर चिन्नुहुने प्रिय साथीहरू एवं सम्पूर्ण मनहरूमा मङ्गलमय शुभकामना व्यक्त गर्दछु।

नया उमंग नया उत्साह अनि लिएर हर्ष फेरी आयो नव वर्ष विकासलाई गति मिलोस् किसानलाई मल युवालाई रोजगार मिलोस् माटोलाई जल वसन्त ऋतुको बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा घरमा रहनुहुने सम्पूर्ण मेरा घर परिवार प्रविधिले साँगुरिएको विशाल दुनियाँभर छरिएर रहनुभएका सम्पूर्ण नेपाली आमा बुबा दाजुभाइ दिदी बहिनीहरू साथै मलाई सामाजिक सञ्जाल फेसबुकमा भीमबहादुर रोकामगर भनेर चिन्नुहुने सम्पूर्ण नेपाली आमा बुबा दाजुभाइ दिदी बहिनीहरूमा माया स्नेह समर्पण एवं सुख शान्ति समृद्धिको कामना सहित शुभकामना व्यक्त गर्दछु।

0: गाउँपालिका 3 मिरुल रोल्पा हाल बिरानो देश मलेसियाबाट
1: अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष सबैतिर नबिर्सने गुण बनोस् नयाँ वर्ष सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो उन बनोस् नयाँ वर्ष
0: बसन्त ऋतुको हरियाली बहारसँगै भित्रिएको नेपाली नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा घरमा रहनुहुने पूजनीय बुबा दिमलाल ओली, पूजनीय आमा कवली ओली, ठुली आमा झुप्री ओली, माहिलो बुबा हरिभान ओली, माहिली आमा दुर्गा ओली, मेरी प्राण प्यारी जीवन सङ्गिनी अनिता ओली, मेरा मुटुका टुक्रा छोरीहरू भावना ओली, सोनिया ओली, प्यारो छोरा प्रशान्त ओली, दिदी भिनाजुहरू ज्ञानसरा राणा, देवीलाल राणा, दीपा अधिकारी, पदम अधिकारी, भान्जा भान्जीहरू सरिता राणा, चन्द्रा राणा, लक्ष्मण राणा, प्यारा भाइहरू दक्षिण कोरियामा रहने भाइ खगेन्द्र ओली, नेपाल प्रहरीमा कार्यरत भाइ दिपेन्द्र ओली, मलेसियामा रहने हिमाल ओली, विनोद ओली, खगेन्द्र ओली, बुहारी सिर्जना ओली, भतिजी अन एन्जल ओली, बहिनीहरू पवित्रा घरती, खिरमा बोहरा, पबिना राणा, रत्ना राणा, विमला डाँगी, दीपा डाँगी, धनमाया ओली, अनिता ओली, जवाईहरू विकास घरती, विवेक बोहरा, ओम प्रकाश राणा, महेन्द्र राणा, पुरन डाँगी, ललित डाँगी, प्यारा भान्जा भान्जीहरू चन्द्र प्रकाश घरती, प्रशान्त घरती, विशाल बोहरा, आरोसी बोहरा, विशाल राणा, ग्रीष्मेन राणा, प्रियङ्का राणा, दीप्सिका डाँगी, समीक्षा डाँगी, गङ्गादेव साथ दुनेलामा रहने ठुली आमा बसन्ती ओली, ठुलो बुबा गणेश ओली एवं सम्पूर्ण घर परिवार, परिवर्तन गाउँपालिका 3 इरिबाङमा रहने फुपू सर्कनी बुढाथोकी, फुबाजु बिरसिंह बुढाथोकी, बल्ले चौरेलीमा रहने फुपू कवली राणा, माउली तर्फ बजै धनमाली राणा, अन्टी खिरमा राणा, बाजे बजै मामा माइजू लगायत सम्पूर्ण माउली परिवार, मेरो ससुराली परिवार बल्ले बलरेमा रहने सासु ससुरा, दिदी सासु, साधु दाई, जेठान जेठानी दिदी, साला बहिनीहरू, सालीहरू, साधु भाइहरू, भदै भदैनी, भतिजा भतिजीहरू एवं सम्पूर्ण माइती परिवार, साथै सामाजिक सञ्जाल फेसबुकमा विजय कुमार ओली नामसँग परिचित सम्पूर्ण आफन्तजन, इष्ट मित्र, दाजुभाइ, दिदी बहिनी, प्रविधिले साँघुरिएको विशाल दुनिया भर छरिएर रहनुभएका समस्त नेपाली आमा बुबा दाजुभाइ दिदी बहिनीहरूमा सुख सुस्वास्थ्य एवं दीर्घायुको कामना सहित शुभकामना व्यक्त गर्दछु।

0: विजय कुमार ओली गंगादेव गाउँपालिका छ बल्ले डिम्बुर गैरा राक रोल्पा हाल बिरानो देश मलेसियाबाट अध्यारोमा ज्योति छर्ने जुन बनोस नयाँ वर्ष सबै सामु नबिर्सने गुण बनोस नयाँ वर्ष सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो ऊन बनोस नयाँ वर्ष सबै सामु नबिर्सने गुण बनोस नयाँ वर्ष अध्यारोमा ज्योति छर्ने जुन बनोस नयाँ वर्ष बसन्त ऋतुको हरियाली बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा मेरो घरमा रहनुहुने सम्पूर्ण घर परिवार गाउँघरका आफन्तजन इष्टमित्र दाजुभाइ दिदीबहिनीहरू सामाजिक सञ्जाल फेसबुकमा बिन मगर लभसँग जोडिएर स्वदेश तथा विदेशमा छरिनुभएका समस्त नेपाली आमा बुबा दाजुभाइ दिदीबहिनीहरूमा सुख सुस्वास्थ्य एवं दीर्घायुको कामना सहित शुभकामना व्यक्त गर्दछौ।
1: तिमीलाई नयाँ वर्षको धेरै धेरै शुभकामना।
0: बिन बहादुर घरती मगर लुङ्री गाउँपालिका साथ भैसा छोपे रोल्पा हाल बिरानो देश मलेसियाबाट नयाँ उमङ्ग नयाँ उत्साह अनि लिएर हर्ष फेरि आयो नव वर्ष विकासलाई गति मिलोस् किसानलाई मल युवालाई रोजगार मिलोस् माटोलाई जल बसन्त ऋतुको हरियाली बहारसँगै भित्रिएको नेपाली नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा रगतले गाँसिएका मायाले जोडिएका मेरा गाउँघरका दाजुभाइ दिदीबहिनी आत्मीय आफन्तजन इष्टमित्र साथै फेसबुकमा मलाई विशाल कान्छा भनेर चिन्नुहुने सम्पूर्ण मेरा फेसबुकका साथीहरू प्रविधिले संसारका टाढा टाढा कुनामा बसिरहे पनि हृदयमा नजिक रहेका सम्पूर्ण नेपाली आत्माहरूलाई आशाको दियो जलेर हृदय उज्यालो होस् विश्वासको टीका लागेर जीवन सबल होस् सम्बन्ध र संस्कृतिले झन बलियो बनोस् र आगामी दिनहरूले सुख समृद्धि र प्रगतिका ढोकाहरू खोलुन् भन्ने हृदय स्पर्शी शुभकामना अर्पण गर्दछु।

0: रोकिएका तिम्रा पाइलाहरू अगाडि सरोस्, सोचेका रोजेका इच्छाहरू पूरा हुँदै जाउन्, पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस्, दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस्, क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस्, दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्।
1: बसन्त ऋतुको बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्र सेवक कर्मचारी, शिक्षक विद्यार्थी, किसान मजदुर, पत्रकार कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।
2: बीएमसी सप्लायर्स, सुनिल स्मृति गाउँपालिका 3, रुनीबाङ, रोल्पा।
3: हाम्रा सेवाहरू, हामी कहाँ भाडा बर्तन सम्बन्धी सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै हार्डवेयर सम्बन्धी सम्पूर्ण सामग्रीहरू विशेष छुट सहित बिक्री भइरहेको सम्पूर्ण ग्राहक महानुभावहरूमा जानकारी गराउँदछौ। सञ्चालक इन्द्र बहादुर महरा, सम्पर्क फोन नम्बर 086-594-374 र मोबाइल 98-578-22-374।
4: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
5: हजुर, रोल्पा तथा प्युठान क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूका लागि सिपमूलक तालिमको सुनौलो अवसर आएको छ। वैशाख 16 गतेदेखि रोल्पाको लिबाङमा तथा जेठ महिनामा सुलिचौर र प्युठानको बिजुवारमा हातैले बनाइने चप्पल तथा जुत्ता ह्यान्डमेड बनाउने 10 दिने तालिम सञ्चालन हुँदैछ। तालिमका विशेषताहरू, तालिममा सहभागी भई तपाईँले आफ्नै हातले चप्पल जुत्ता बनाउन सिक्न सक्नुहुनेछ। सिप सिकेर आफ्नै व्यवसाय सुरु गर्न सक्नुहुनेछ, स्वरोजगार बन्ने उत्कृष्ट अवसर प्राप्त गर्नुहुनेछ। साथै प्युठानको भिङ्री स्थित प्राची चप्पल पसलमा हातैले बनाइएका चप्पल जुत्ता तथा आवश्यक सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध रहेको जानकारी गराइन्छ। तालिममा सहभागी हुन इच्छुक महानुभावले आजै सम्पर्क गर्नुहोस्। थप जानकारीका लागि सम्पर्क व्यक्ति चित्रा घरती मगर, सम्पर्क मोबाइल 97625 28990।

0: रोकिएका तिम्रा पाइलाहरू अगाडि सरोस्, सोचेका रोजेका इच्छाहरू पूरा हुँदै जाउन्, पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस्, दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस्, क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस्, दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्।
1: बसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहक वर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्र सेवक कर्मचारी, शिक्षक विद्यार्थी, किसान मजदुर, पत्रकार कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।
2: चेलीबेटी कस्मेटिक पसल सुनिल स्मृति गाउँपालिका 3 रुनीबाङ रोल्पा।
3: हामी कहाँ श्रृंगार सम्बन्धी सामानहरू होलसेल तथा फुटकरमा बिक्री गरिन्छ।
2: प्रोप्राइटर मेघबहादुर बुढा थुकी।
3: सम्पर्क मोबाइल 9858735401 र 9684416437।
4: नयाँ उमङ्ग, नयाँ उत्साह अनि लिएर हर्ष फेरि आयो नयाँ वर्ष। विकासलाई गति मिलोस्, किसानलाई मल, युवालाई रोजगार मिलोस्, माटोलाई जल।
5: बसन्तको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा सम्पूर्ण हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनीतिक दल, राष्ट्र सेवक कर्मचारी, शिक्षक विद्यार्थी, किसान मजदुर, पत्रकार कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत समस्त नेपालीहरूमा सुख सुस्वास्थ्य तथा उत्तर उत्तर प्रगतिको कामना सहित शुभकामना व्यक्त गर्दछौँ।
3: दर्शन होटल एन्ड लज सुनिल स्मृति गाउँपालिका 3 रुइनीबाङ सुलिचोर जाने ओरालो बाटो रोल्पा।
6: हाम्रा सेवाहरू हामी कहाँ शान्त तथा सुन्दर वातावरणमा खाना र नास्ताको उचित व्यवस्था हुनुका साथै आरामदायी बासको समेत व्यवस्था रहेको छ।
3: दर्शन होटल एन्ड लज सुनिल स्मृति गाउँपालिका 3 रुइनीबाङ सुलिचोर जाने ओरालो बाटो रोल्पा।
6: हाम्रा सेवाहरू हामी कहाँ शान्त तथा सुन्दर वातावरणमा खाना र नास्ताको उचित व्यवस्था हुनुका साथै आरामदायी बासको समेत व्यवस्था रहेको छ।
7: शुभ कामना तिमीलाई नयाँ वर्षको।
8: अध्ययारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष, सबैतिर नबिर्सने गुण बनोस् नयाँ वर्ष, सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो उन बनोस् नयाँ वर्ष।
5: बसन्त ऋतुको आगमन सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा सम्पूर्ण मेरा घर परिवार, गाउँघर, सहर बजार, देश विदेशमा छरिएर बस्नुभएका सम्पूर्ण मेरा आफन्तजन, इष्टमित्र, दाजुभाइ, दिदीबहिनी, फेसबुक, टिकटक जस्ता सामाजिक सञ्जालमा जोडिनुभएका आफन्तहरू लगायत प्रविधिले साँगुरिएको दुनियाँभर छरिएर रहेका सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनीहरूमा शुभकामना व्यक्त गर्दछु।

0: देवबहादुर फुन मगर लुम्री गाउँपालिका साथ हारजङ छहरेखुङ रोल्पा हाल बिरानो देश युरोपबाट
1: शुभ कामना तिमीलाई नयाँ वर्षको
2: अध्ययारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष सबैतिर नबिर्सने गुण बनोस् नयाँ वर्ष सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो उन बनोस् नयाँ वर्ष
3: वसन्त ऋतुको बहार सँगै भित्रिएको नेपाली नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा म मेरो घर परिवारमा रहनुहुने पूजनीय बुबा साङ्ले पुन मगर, पूजनीय आमा जसो पुन मगर, ठुलो बुबा ठुली आमा, भाइ बहिनीहरू खगी पुन, पुस्तमा पुन, दुजमला पुन, माघी पुन, टेकमला पुन, ननसरी पुन, दिदी घमी गुरुङ, भाइहरू बिन्दास कान्छा, यामराज पुन, खगेन्द्र पुन, मेरी जीवन सङ्गिनी श्वेता पुन, मेरी प्यारी छोरी यामी पुन, मेरो साथमा रहनुहुने अङ्कल जोगबहादुर पुन, पुसै जीवन घरती पेरे घरती, दाईहरू मानसिंह पुन, रोहित पुन, माउलो परिवार जयमा कसलामा रहनुहुने मामा माइजू साला साली जेठान दिदीहरू, इन्डियामा रहने प्यारो साला महेश थापा, इन्डियामै रहने मासी मासर मामा, पोबाङ थनबाङमा रहनुहुने प्यारी बहिनी नवीना छेत्री, मलाई फेसबुकमा धनसिंह पुन भनेर चिन्ने नचिन्ने सम्पूर्ण मेरा आफन्तजनहरू इष्ट मित्र लगायत सम्पूर्ण नेपालीहरू सुख शान्ति एवं उत्तर उत्तर प्रगतिको कामना सहित विजया दशमी तथा शुभ दीपावलीको शुभकामना व्यक्त गर्दछु।

धनसिंह पुनमगर सुनसहरी गाउँपालिका 4 नौमुले टोल साङ्किना सिउरी रोल्पा हाल बिरान मुलुकको भारतको जम्मू काश्मीर लेह लद्दाखबाट।

0: तिम्रा पाइलाहरू अगाडि सरोस्, सोचेका रोजेका इच्छाहरू पूरा हुँदै जाउन्, पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस्, दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस्, क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस्, दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्।
1: वसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमा यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्रसेवक कर्मचारी, शिक्षक, विद्यार्थी, किसान, मजदुर, पत्रकार, कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ।
2: दिनेश किराना तथा खाद्यान्न पसल सुनिल स्मृति गाउँपालिका 8 आरएस फुलधारा रोल्पा।
3: हाम्रा सेवाहरू हामी कहाँ किराना खाद्यान्न तथा दैनिक उपभोग्य सामानहरू सुपथ मूल्यमा पाइन्छ। नुवट हामी कहाँ सहज यात्राका लागि आरामदायी गाडीको समेत सुविधा रहेको छ। सञ्चालक जित बहादुर फुनमगर, सम्पर्क मोबाइल 98449038160।
4: नयाँ उमङ्ग, नयाँ उत्साह अनि लिएर हर्ष, फेरि आयो नयाँ वर्ष। विकासलाई गति मिलोस्, किसानलाई मल, युवालाई रोजगार मिलोस्, माटोलाई जल।
5: नयाँ वर्षको शुभकामना।
1: वसन्त ऋतुको बहार सँगै भित्रिएको नेपाली नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा म र मेरो सम्पूर्ण घर परिवारको तर्फबाट गाउँघर, सहर बजार, देश विदेशका कुना काप्चामा छरिएर बस्नुभएका सम्पूर्ण आफन्तजन, इष्ट मित्र, दाजुभाइ, दिदी बहिनी तथा सामाजिक सञ्जाल फेसबुकमा दुर्गा रोलपालीसँग जोडिनु भएका प्रिय साथीहरू एवं सम्पूर्ण मनहरूमा यस महान पर्वले पारिवारिक माया, आत्मीयता र भाइचारा अझ गाढा बनाओस्, हृदयमा आशा, उमङ्ग र विश्वासको दियो प्रज्वलित गरिरहोस्, साथै जीवनका प्रत्येक पाइलामा सुख, समृद्धि र प्रगतिको उज्यालो छरियोस् भन्ने मङ्गलमय शुभकामना व्यक्त गर्दछु।

0: दुर्गा बहादुर विक सुनिल स्मृति गाउँपालिका साथ तेबाङ रोल्पा हाल बिरानो देश दोहा कतारबाट
1: अध्ययारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष सबैतिर नबिर्सने गुण बनोस् नयाँ वर्ष सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो उन बनोस् नयाँ वर्ष
2: बसन्तको बहारसँगै भित्रिएको नेपाली नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा मेरो घरमा रहनुहुने सम्पूर्ण घर परिवार गाउँघरका दाजुभाइ आमा बुबा दिदी बहिनी एवं सामाजिक सञ्जाल फेसबुकमा मलाई गगन सिंह टुमाटा भनेर चिन्नुहुने सम्पूर्ण फेसबुकका साथीहरू साथै प्रविधिले साँघुरिएको विशाल दुनियाँभर छरिएर बस्नुभएका समस्त नेपाली आमा बुबा दाजुभाइ दिदी बहिनीहरूमा यो वर्ष समृद्धिको वर्ष बनोस् उपलब्ध को वर्ष बनोस् भन्ने हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। गगन सिंह टुमटा सुनसहरी गाउँपालिका 4 सिउरी रोल्पा हाल बिरानो देश जापानबाट।

0: अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष, सबैतिर नबिर्सने गुण बनोस् नयाँ वर्ष, सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो उन बनोस् नयाँ वर्ष।
1: बसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहक वर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्र सेवक कर्मचारी, शिक्षक विद्यार्थी, किसान मजदुर, पत्रकार कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।
2: गमाल सप्लायर्स सुनिल स्मृति गाउँपालिका 4 सुलिचौरो रोल्पा।
3: हामी कहाँ सम्पूर्ण किराना तथा गल्ला सामानहरू सुपथ मूल्यमा थोक तथा फुटकर बिक्री गरिन्छ, साथै मदिराको थोक तथा फुटकर विक्रेता।
2: प्रोप्राइटर दिपेन्द्र बुढा मगर, सम्पर्क फोन नम्बर 086-4010-89, मोबाइल 98479-39390 र 98479-39193।
4: नया वर्ष को शुभ कामना।
5: अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष, सबै सामु नबिर्सने गुण बनोस् नयाँ वर्ष, सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो उन बनोस् नयाँ वर्ष, सबै सामु नबिर्सने गुण बनोस् नयाँ वर्ष, अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष।
1: वसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको पावन अवसरमा यस पालिकावासी सम्पूर्ण आमा बुवा, दाजुभाइ, दिदी बहिनी, जनप्रतिनिधिहरू, राजनीतिक दल, सरकारी तथा गैर सरकारी संस्थामा कार्यरत कर्मचारी, विभिन्न पेसाकर्मी, शिक्षक, विद्यार्थी, किसान, मजदुर, कलाकार, पत्रकार, साहित्यकार, उद्यमी, व्यापारी, युवा क्लब, आमा समूह लगायत सम्पूर्ण पालिकावासीमा सुख, सुस्वास्थ्य एवं उत्तर उत्तर प्रगतिको कामना सहित शुभकामना व्यक्त गर्दछौँ।
6: हरिबहादुर पुन अध्यक्ष, अमृता ओली केसी उपाध्यक्ष, शालिकराम बस्नेत प्रमुख प्रशासकीय अधिकृत एवं गंगादेव गाउँपालिकाको कार्यालय सन्डाडा रोल्पा।

छोटो छोरा आशिष लगायत गाउँ घर सहर बजार देश विदेश का कुना काप्चामा छरिएर बस्नु भएका सम्पूर्ण आफन्तजन इष्ट मित्र दाजुभाइ दिदी बहिनी तथा सामाजिक सञ्जाल फेसबुकमा जेसिका पुन मगरसँग परिचित प्रिय साथीहरू एवं सम्पूर्ण मनहरूमा पारिवारिक माया आत्मीयता र भाइचारा अझ गाढा बनाओस्, हृदयमा आशा उमङ्ग र विश्वासको दियो प्रज्वलित गरिरहोस्, साथै जीवनका प्रत्येक पाइलामा सुख समृद्धि र प्रगतिको उज्यालो छरियोस् भन्ने मङ्गलमय शुभकामना व्यक्त गर्दछु।

0: छ।
1: धनसिंह पुनमगर लुंगरी गाउँपालिका एक खद्दर रोल्पा हाल बिरानो देश पूर्वी साउथ अफ्रिकाबाट।
0: शुभ कामना तिमीलाई नयाँ वर्षको।
2: रोकिएका तिम्रा पाइलाहरू अगाडि सरोस्, सोचेका रोजेका इच्छाहरू पुरा हुँदै जाउन्, पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस्, दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस्, क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस्, दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्।
3: बसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहक वर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्र सेवक कर्मचारी, शिक्षक विद्यार्थी, किसान मजदुर, पत्रकार कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।
4: केबीए नेसन्स हार्डवेयर तथा सप्लायर्स सुनिल स्मृति गाउँपालिका 4 सुलिचौर रोल्पा।
5: हामी कहाँ छट, सिमेन्ट, जस्ता पाता, प्लाइवुड, सिसा पाइप फिटिङ, पेन्टर, डोर फिटिङ लगायत सम्पूर्ण घर निर्माण सम्बन्धी सामग्रीहरू सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ।
4: प्रोप्राइटर मिलन रोका मगर र तिलक रोका मगर। सम्पर्क फोन नम्बर 086 40 10 15 र मोबाइल नम्बर 98 4 18 32 410 र 98 5 78 22 40।
6: नयाँ उमङ्ग, नयाँ उत्साह अनि लिएर हर्ष, फेरि आयो नयाँ वर्ष। विकासलाई गति मिलोस्, किसानलाई मल, युवालाई रोजगार मिलोस्, माटोलाई जल।
1: बसन्त ऋतुको बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा म र मेरो सम्पूर्ण घर परिवारको तर्फबाट गाउँघर, सहर बजार, देश विदेशका कुना काप्चामा छरिएर बस्नुभएका सम्पूर्ण आफन्तजन, इष्टमित्र, दाजुभाइ, दिदी बहिनी तथा सामाजिक सञ्जाल फेसबुकमा केबी मगरसँग जोडिनु भएका प्रिय साथीहरू एवं सम्पूर्ण मनहरूमा पारिवारिक माया, आत्मीयता र भाइचारा अझ गाढा बनाओस्, हृदयमा आशा, उमङ्ग र विश्वासको दियो प्रज्वलित गरिरहोस्, साथै जीवनका प्रत्येक पाइलामा सुख, समृद्धि र प्रगतिको उज्यालो छरियोस् भन्ने मङ्गलमय शुभकामना व्यक्त गर्दछु।
4: केबी मगर सुनसहरी गाउँपालिका 1 सेरम रोल्पा हाल बिरानो देश युएईबाट।
6: नयाँ उमङ्ग, नयाँ उत्साह अनि लिएर हर्ष, फेरि आयो नयाँ वर्ष। विकासलाई गति मिलोस्, किसानलाई मल, युवालाई रोजगार मिलोस्, माटोलाई जल।
3: बसन्तको बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा सम्पूर्ण हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनीतिक दल, राष्ट्र सेवक कर्मचारी, शिक्षक विद्यार्थी, किसान मजदुर, पत्रकार कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत समस्त नेपालीहरूमा सुख, सुस्वास्थ्य तथा उत्तर प्रगतिको कामना सहित शुभकामना व्यक्त गर्दछौँ।

0: खड्का वर्कशप सुनिल स्मृति गाउँपालिका तीन सुलीचौर जाने बाटो फगाम खोला रुइनीबाङ रोल्पा।
1: हामी कहाँ सबै कम्पनीका मोटरसाइकलहरू मर्मत गरिनुको साथै सबै प्रकारका पार्टपुर्जाहरू पनि पाइन्छ।
0: नोट कहीँ कतै बाटोमा मोटरसाइकल बिग्रिएमा पनि हामीलाई सम्झनु होला।
1: सम्पर्क मोबाइल नम्बर 98696557520।
2: हेलो छोरी।
3: हजुर बाबा।

0: स्टुडियो टाइम
1: अहिले बेलुकीको 6 बज्यो।
2: सीधा कुरा प्रश्न विचार
3: उज्यालो रेडियो नेटवर्क
4: अहिले बेलुकीको 6 बज्यो।
5: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
6: राष्ट्रको शान किसान।
5: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी विकास चापागाईसँगै हृदय रिमालको स्वागत छ। नेपाल दर्पण सुरु गरौँ मुख्य खबरका शीर्षकहरूबाट।
1: संसदमा नीति तथा कार्यक्रममाथिको छलफल सुरु, प्रधानमन्त्रीको व्यवहारप्रति काङ्ग्रेसको असन्तुष्टि, एमालेले सेनाको भूमिकामा प्रश्न उठायो।
0: सङ्गठित तस्करी र राजस्व चुहावट नियन्त्रणमा सरकार कठोर बन्ने, अर्थमन्त्री वाग्लेको भनाई, बजेट वितरण सन्तुलित बनाउन सांसदहरूको माग।
1: एसईईमा नन ग्रेडेड विद्यार्थीका लागि पूरक परीक्षा तयारी कक्षा सञ्चालन गर्ने शिक्षा मन्त्रालयको तयारी, दक्ष जनशक्ति र प्रविधिमा सुधार गर्न सके महिना दिनमै नतिजा निकाल्ने कामलाई निरन्तरता दिन सक्ने।
2: टेक्नोलोजीलाई चाहिँ अलिकति प्रभावकारी चाहिँ बनाउने, हामी कहाँ चाहिँ त्यही किसिमको टेक्नोलोजीहरू, त्यही किसिमको चाहिँ दक्ष जनशक्तिहरू बनायो भने सम्भव हुन्छ, यसलाई निरन्तरता दिँदा चाहिँ उपयुक्त हुन्छ।
0: तालिबान र पाकिस्तानी सेनाबीचको द्वन्द्वका कारण 3 महिनामा 372 अफगानी नागरिकको ज्यान गयो। सन् 2021 तालिबान सत्तामा फर्किएपछि दुई देशबीच सीमापार झडप बढ्यो।
1: र लिग दुई क्रिकेटमा स्कटल्यान्डसँगको खेलमा नेपाल पराजित।

0: फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेजरको बानी लागिसकेको छ। बेजर अप्लायन्सेस, बेजरको बानी लाग्छ।
1: विषादीको सुरक्षित प्रयोग सम्बन्धमा कृषक व्यवसायीहरूलाई जरुरी सूचना।
2: जीवनाशक विषादी विष हो, औषधि होइन। यसर्थ जीवनाशक विषादीको सुरक्षित प्रयोगका लागि सबै सचेत बनौ। जीवनाशक विषादीको प्रयोगकर्ताले सूचक पत्र तथा पर्चामा लेखिएको विवरणको अध्ययन गरी सिफारिस गरिएको बालीमा सिफारिस मात्रामा सुरक्षित तवरले प्रयोग गरौँ। विषादी प्रयोगपछि पर्खनु पर्ने अवधिको पालना गरौँ।
1: अत्यधिक विषादीको अवशेष राखी उत्पादन तथा बिक्री गरेमा जीवनाशक विषादी व्यवस्थापन ऐन 2076 बमोजिम दण्ड सजाय हुने बेहोरा सबैमा सूचित गर्दछौ।
2: प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र।
3: नेपाल दर्पणमा अब खबरको सिलसिला। प्रतिनिधि सभामा आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल सुरु भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले हिजो संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा आजदेखि छलफल सुरु भएको हो। छलफलको सुरुमै प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले राष्ट्रपतिको सम्बोधनका क्रममा प्रधानमन्त्री बालेन्द्र शाह संसद बैठकबाट बाहिरिएको घटनाप्रति आपत्ति जनाएको छ। काङ्ग्रेस संसदीय दलका नेता भीष्मराज आङदाम्बेले राष्ट्रपतिको सम्बोधन चलिरहेको बेला प्रधानमन्त्री बैठक कक्षबाट बाहिरिनु अशोभनीय भन्दै प्रधानमन्त्रीको स्वास्थ्यमा समस्या आएको भएमा परीक्षण रिपोर्ट सार्वजनिक गर्नुपर्ने बताउनुभयो। उहाँले प्रधानमन्त्रीको अनुपस्थितिका कारण राज्य व्यवस्था तथा सुशासन समितिको बैठक समेत प्रभावित भएको बताउनु भएको छ। यस्तै नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा बादलले नेपाली सेनाको भूमिकालाई लिएर गम्भीर प्रश्न उठाउनुभयो। देश खरानी हुँदा र आफ्नै परमाधिपतिको मुख्यालयमा धावा बोल्दा नेपाली सेना राष्ट्रको प्रमुख रक्षक रहस्यमय ढङ्गबाट मुख दर्शक बनेको उहाँको भनाइ छ। सेनाबारे एमाले नेता बादलले गरेको यस्तो टिप्पणीको सदनमै आलोचना भएको छ। राष्ट्रसभाका सांसद मनिष खनाल र राप्रपाकी सांसद खुसबु ओलीले बादलको अभिव्यक्ति संसदीय रेकर्डबाट हटाउनुपर्ने माग गर्नुभएको छ। यस्तै बैठकमा नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्डले वर्तमान सरकारलाई लोकतान्त्रिक मूल्य, समावेशिता र नागरिकको अधिकारप्रति उत्तरदायी बन्न आग्रह गर्नुभएको छ। 2064 सालमा आफूहरूले धेरै सिट ल्याउँदा सम्हाल्न नसकेको उदाहरण दिँदै आफूहरूबाट सिकेर दुई तिहाईको बहुमतलाई अहंकारको माध्यम नभई जनविश्वासका रूपमा ग्रहण गर्न उहाँको सुझाव छ। बैठकमा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सांसदहरूको उपस्थिति र जिम्मेवारीमाथि प्रश्न उठाउनुभयो। उहाँले संसद बैठकका क्रममा धेरै कुर्सी खाली देखिएको भन्दै सांसदहरू आफ्नो मूल उत्तरदायित्वप्रति गम्भीर हुनुपर्ने बताउनु भएको छ। बैठकमा विपक्षी दलका सांसदले नीति तथा कार्यक्रमबाट निराशा बढाएको आरोप लगाएका छन् भने सत्तापक्षका सांसदहरूले आर्थिक सुधार, सुशासन, पूर्वाधार विकास, रोजगारी सृजना र सेवा प्रवाह सुधारतर्फ केन्द्रित दस्तावेजका रूपमा व्याख्या गरेका छन्। सरकारले कृषि आधुनिकीकरण, ऊर्जा विस्तार, डिजिटल सेवा, युवामुखी कार्यक्रम र पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेको दावी गरेको छ। यद्यपि प्रतिपक्षी दलहरूले नीति तथा कार्यक्रमलाई कार्यान्वयनभन्दा बढी घोषणामुखी दस्तावेज भएको आरोप लगाएका छन्।
1: यसैबीच प्रतिनिधि सभाको आजको बैठकको शून्य समयमा सांसदहरूले नागरिकको दैनिकीसँग प्रत्यक्ष जोडिएका समस्या समाधान गर्न सरकारको ध्यान आकर्षण गराएका छन्। उनीहरूले सडक, स्वास्थ्य, सुकुम्बासी, कृषि, पर्यटन, बाढी पहिरो, खेलकुद, विद्युत, सामाजिक न्याय तथा पूर्वाधार विकास लगायत विषयलाई प्राथमिकतामा राख्न आग्रह गरेका हुन्। सांसदहरूले जनताको अधिकार संरक्षण गर्नु सरकारको दायित्व भएको स्मरण गराउँदै स्थानीय समस्या समाधानका लागि तत्काल पहल गर्न माग गरेका छन्। ओखलढुङ्गामा प्रसारण लाइनबाट करन्ट लागेर घाइते भएकाले उपचार नपाएको विषय उठाउँदै सांसद विश्वराज पोखरेलले पीडितको उपचार र विद्युत लाइन सुरक्षित व्यवस्थापनको माग गर्नुभयो। चापागाउँ क्षेत्रको जीर्ण सडक तत्काल निर्माण गर्न सांसद बुद्ध रत्न महर्जनले आग्रह गर्नुभयो भने सांसद बुद्धिप्रसाद पन्तले वीरगञ्ज क्षेत्रको सडक मापदण्डमा देखिएको दोहोरो नीतिगत व्यवस्था हटाउन माग गर्नुभयो। अछाम जिल्ला अस्पताललाई 100 शैयाको बनाउन सांसद भरत बहादुर स्वरले माग गर्नुभयो। यसै गरी सांसदहरूले असिना पानीबाट प्रभावित कृषक किसानलाई क्षतिपूर्ति, कर्णालीमा विद्युत आपूर्ति विस्तार, निलगाईबाट हुने बाली क्षति नियन्त्रण, स्मार्ट सिटी निर्माणको काम तीव्र पार्न तथा सुकुम्बासी समस्या समाधानमा सरकार गम्भीर हुनुपर्नेमा जोड दिएका छन्।
3: गैरावासीय नेपाली सङ्घ एनआरएनएले सरकारले ल्याएको आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रमको स्वागत गरेको छ। आज एनआरएनएका प्रवक्ता सोमनाथ सापकोटाद्वारा जारी विज्ञप्तिमा नीति तथा कार्यक्रममा समेटिएका विषयको स्वागत गरिएको हो। राष्ट्रपति रामचन्द्र पौडेलले हिजो संघीय संसदका नेपालीका दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत नीति तथा कार्यक्रम गैर आवासीय नेपालीलाई उच्च प्राथमिकताका साथ समेटिनु अत्यन्त सकारात्मक कदम भएको विज्ञप्तिमा उल्लेख छ।
1: प्रतिनिधि सभाका सचिव हर्कराज राई पदमुक्त हुनुभएको छ। उहाँलाई सभामुख डोलप्रसाद अर्यालको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले पदमुक्त गर्नुभएको हो। पारिश्रमिक सेवाको शर्त र सुविधा सम्बन्धी ऐन 2075 दफा 6 खण्ड 9 बमोजिम उहाँलाई सचिव पदबाट हटाइएको राष्ट्रपति कार्यालयबाट निकालेको विज्ञप्तिमा उल्लेख छ।
3: अर्थमन्त्री स्वर्णिम वाग्लेले सीमा क्षेत्रका नागरिकलाई दैनिक उपभोग्य सामग्री खरिदमा सहजीकरण गर्ने तर संगठित तस्करी र राजस्व चुहावट नियन्त्रणमा सरकार कठोर रहने बताउनु भएको छ। प्रतिनिधि सभाको अर्थ समिति बैठकमा बोल्दै उहाँले 100 रुपियाँभन्दा धेरै मूल्यका वस्तुमा भन्सार लाग्ने व्यवस्था नयाँ नभएको बताउनुभयो। विगतमा यसको कार्यान्वयनमा कमजोरी र नियोजित लापरवाही भएको सङ्केत गर्दै उहाँले तराई मधेसका सीमावर्ती नागरिकको दैनिक जीवन सहज बनाउने नीति सरकारको प्राथमिकतामा रहेको बताउनुभयो। साबुन चिनी जस्ता अत्यावश्यक सामग्री किन्ने सर्वसाधारणप्रति सरकार उदार रहने भन्दै उहाँले संगठित अवैध तस्करी र राजस्व चुहावटमा भने निर्मम कारवाही गरिने चेतावनी दिनुभयो। राजस्व नियन्त्रणका लागि तिनै तहका संयन्त्र परिचालन गरिने र गृहमन्त्री तथा अर्थमन्त्रीको संयुक्त संयोजकत्वको उच्चस्तरीय राजस्व परिचालन समितिलाई सक्रिय बनाइने पनि उहाँले जानकारी गराउनुभयो। सीमा सुरक्षालाई प्रविधि मैत्री बनाउने योजना पनि सरकारले अघि सारेको छ। यसैबीच सांसदहरूले बजेट वितरण सन्तुलित र न्यायोचित बनाउन सरकारको ध्यान आकर्षण गराएका छन्। सांसद पुष्पराज कण्डेलले पहुँचका आधारमा बजेट वितरण हुने प्रवृत्ति अन्त्य गर्दै भौगोलिक र सामुदायिक सन्तुलन कायम गर्न आग्रह गर्नुभयो। यस्तै सांसद नरेन्द्र कुमार गेरुङले देशभरका निर्माण आयोजना ठप्प भएको उल्लेख गर्दै निर्माण सामग्रीको मूल्य वृद्धिबाट सृजित समस्या समाधान गर्न सरकारसँग माग गर्नुभयो।
1: राष्ट्रिय मानव अधिकार आयोगले मानव अधिकारको क्षेत्रमा सरकारले प्राथमिकता दिनुपर्ने विषयहरू सरकार समक्ष पेश गरेको छ। नेपालको संविधान, अन्य प्रचलित कानून र नेपालले अनुमोदन गरेका अन्तर्राष्ट्रिय सन्धि महासन्धिले सुनिश्चित गरेका मानव अधिकार सम्बन्धी दायित्व कार्यान्वयनमा वर्तमान सरकारले दिनुपर्ने प्राथमिकताका विषयहरू र त्यसका लागि गरिनुपर्ने कार्यहरू समेत उल्लेख गरी आयोगले सरकार समक्ष पेश गरेको आयोगका प्रवक्ता डाक्टर टीकाराम पोखरेलले जानकारी दिनुभयो। आयोगले यही वैशाख 25 पठाएको पत्रमा मौलिक हकको कार्यान्वयन, कानुनी सुधार, संक्रमणकालीन न्याय, मानवाधिकार सम्बन्धी राष्ट्रिय कार्ययोजना, विकास र मानवाधिकार सम्बन्धी अन्तर्राष्ट्रिय संयन्त्रबाट प्राप्त सुझाव र राष्ट्रिय मानवाधिकार आयोगको सुदृढीकरण गर्नुपर्ने विषय समावेश छ। पत्रमा चुनाव, मानवाधिकार एवं सार्वजनिक सेवा प्रवाह र मानवाधिकारका क्षेत्रमा गरिनुपर्ने समग्र कार्यका बारेमा विस्तृत रूपमा उल्लेख छ। आयोगले प्रेषित गरेका विषयलाई सरकारले प्राथमिकताका साथ कार्यान्वयन गर्ने अपेक्षा आयोगले गरेको छ।
3: निर्वाचन आयोगले राजनैतिक दलहरूसँग छलफल सुरु गरेको छ। निर्वाचन सम्बन्धी कानून संशोधन र एकीकरण गर्न बनेको विधेयकको मसौदामाथि आयोगले संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै राजनैतिक दलहरूसँग आज छलफल गरेको हो। 7 ऐनलाई एकीकृत गरी आयोगले 2080 असार 18 गते विधेयकको मसौदा सरकारलाई पठाएको थियो। यो विधेयक लामो समय गृह मन्त्रालयमा थन्किएको थियो तर संसद विघटनपछि गृहले फेरि आयोगमा नै फर्काएको थियो। आयोगले मसौदामा सुझाव दिन वैशाख 15 गते दलहरूलाई पत्रचार गरेको हो।
1: अर्घाखाँचीमा बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या 4 पुगेको छ। ज्यान गुमाउनेमा 3 महिला र 1 पुरुष रहेका जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ। सुपा देउराली मन्दिर दर्शनपछि फर्किँदै गरेका पर्वतका यात्रु चढेको बस पाँडेनी गाउँपालिका 8 दुर्गा फाँटमा रहेको कुँडेलेमा दुर्घटना भएको थियो। 30 चढेको बस सडकबाट झन्डै 100 मिटर तल खसेको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते 22 उद्धार गरी जिल्ला अस्पताल अर्घाखाँची तथा मिसन अस्पताल पाल्पा पठाएको प्रहरीले जनाएको छ।
3: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क। नेपाल दर्पणमा 1 महिनामै एसईई नतिजा सार्वजनिक भएको विषयबारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधासहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौँ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
5: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
6: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
5: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
7: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
2: फोन 0556-94-333-493-555।
3: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले संसदमा नीति तथा कार्यक्रममाथिको छलफल सुरु, प्रधानमन्त्रीको व्यवहारप्रति काङ्ग्रेसको असन्तुष्टि, सङ्गठित तस्करी र राजस्व चुहावट नियन्त्रणमा सरकार कठोर बन्ने अर्थमन्त्री वाग्लेको भनाई, राष्ट्रिय मानवाधिकार आयोगद्वारा सरकारलाई सुझाव पेश, निर्वाचन आयोगले दलहरूसँग छलफल सुरु गर्यो लगायतका खबर प्रस्तुत गर्यौं।
1: नेपाल दर्पणमा अब बाँकी प्रसंग। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले माध्यमिक शिक्षा परीक्षा एसईईमा नन ग्रेडेड विद्यार्थीका लागि पूरक परीक्षा तयारी कक्षा सञ्चालन गरिने बताउनु भएको छ। प्रतिनिधि सभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकमा मन्त्री पोखरेलले सरकारले 1 महिनाभित्र परीक्षाको नतिजा सार्वजनिक गर्ने सरकारको प्रतिबद्धता कार्यान्वयन भएको उल्लेख गर्दै अब परीक्षामा असफल हुने विद्यार्थीका लागि पूरक परीक्षा तयारी कक्षा सञ्चालन गरिने प्रतिबद्धता जनाउनु भएको हो। हिजो प्रकाशित नतिजा अनुसार 284,160 विद्यार्थी ग्रेडेड भई 65.98% विद्यार्थी सफल भएका छन्। 146,507 विद्यार्थी नन ग्रेडेड भएका छन्। नन ग्रेडेड भएका विद्यार्थीले ग्रेड वृद्धि अर्थात् मौका परीक्षाको लाभ लिनेछन्।
3: यसैबीच माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा 1 महिनाभित्र सार्वजनिक भएपछि सबै क्षेत्रबाट सकारात्मक टिप्पणी भइरहेका छन्। यसअघिका वर्षहरूमा नतिजा सार्वजनिक गर्न 2-3 महिना लाग्ने गर्थ्यो। राष्ट्रिय परीक्षा बोर्डको क्यालेन्डर अनुसार असार दोस्रो हप्ता नतिजा सार्वजनिक हुने गरेको थियो, तर यसपालि नयाँ सरकारले 1 महिनामै नतिजा सार्वजनिक गर्न भनेपछि त्यही अनुसार बोर्डले 2082 एसई नतिजा 1 महिनामै सार्वजनिक गरेको हो। यसपालि पहिलोपटक 1 महिनामै नतिजा सार्वजनिक गर्न कसरी सम्भव भयो भनेर साथी सम्झना महर्जनले राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक टुकराज अधिकारीलाई सोध्नु भएको छ।
8: परीक्षण प्रणालीलाई अलिकति फरक ढङ्गले गत विगतको भन्दा फरक ढङ्गले चाहिँ लग्यौँ यसपालि। परीक्षा केन्द्रलाई नै परीक्षण केन्द्र मानेर त्यही परीक्षा सम्पन्न भइसकेपछि त्यहीँका विशेष शिक्षकहरूबाट उत्तर पुस्तिका परीक्षण गराउने रणनीति लिएको थियो। त्यही अनुसार परीक्षा चल्दा चल्दै परीक्षा सकिएकै दिन सँगसँगै उत्तर पुस्तिकाहरू पनि परीक्षण गर्ने कार्य गरायौँ। हामीले परीक्षाकै अवधिभित्रै चाहिँ केन्द्रमा पठाउनको लागि हामीले जिल्लाहरूलाई अनुरोध गरेका थियौँ। त्यही अनुसार जिल्लाहरूले पठाउनु भयो। हामीले चाहिँ त्यो इन्ट्रीलाई पनि सँगसँगै लग्यौँ। परीक्षा सकिनसम्म इन्ट्री पनि चाहिँ सँगसँगै अगाडि बढाउने काम गऱ्यौँ। त्यो हामी साइड बाई साइड हरेक चाहिँ कामलाई प्यारलल्ली लग्यौँ। त्यो कारणले चाहिँ समय बचत हुन सक्यो। अब दोस्रो पाटो चाहिँ परीक्षणमा गत विगतमा जति जनशक्ति सहभागी हुनुहुन्थ्यो शिक्षक साथीहरू सीमित केन्द्र हुन्थ्यो। 50-52 परीक्षण केन्द्र हुन्थ्यो। त्यहाँ सीमित साथीहरू चाहिँ सहभागी हुनुहुन्थ्यो परीक्षणमा। लामो समय झन्डै 1 महिना परीक्षणमै जान्थ्यो। त्यो नभएर अहिले परीक्षा केन्द्रमा नै परीक्षण गराउँदाखेरि डे टु डे चाहिँ परीक्षण सम्पन्न भयो। बढीमा डेढ दिनमा चाहिँ हरेक दिनका परीक्षा भएका उत्तर पुस्तिकाहरू सम्पन्न भए। त्यो हिसाबले पनि धेरै जनशक्ति परीक्षणमा यो जुट्नु भयो। परीक्षण कार्यहरू पनि समयमा सम्पन्न हुन सक्यो। साइड बाई साइड उहाँहरूले चाहिँ पठाएका मार्कसिलिपहरू, यहाँ केन्द्रमा प्राप्त भएका मार्कसिलिपहरू हामी चाहिँ सँगसँगै इन्ट्री पनि काम यहाँ सुरु गऱ्यौँ। त्यसले गर्दा समय त्यसले चाहिँ घटाउन सहयोग पुर्यायो। अर्को चाहिँ केन्द्रमा हुने जुन इन्ट्री लगायतका चाहिँ नतिजा प्रकाशनको प्रोसिडियर हो, त्यसमा चाहिँ इन्ट्रीमा हामीले जनशक्तिलाई बढायौँ। गत विगतको भन्दा जति छन् जनशक्तिले गर्थ्यो त्योभन्दा चाहिँ डबल जस्तो गरेर हामी इन्ट्री गऱ्यौँ, त्यसलाई रुजु गर्ने काम गऱ्यौँ। र समयको हिसाबले पनि हाम्रा चाहिँ यहाँका टिमहरू, परीक्षा नियन्त्रण कार्यालयका टिमहरू बिहान 6:30 बजेदेखि बेलुका 6:30 बजेसम्म हरेक यो एक महिना पुरै कुनै पनि दिन चाहिँ बिदा नभनिकन यहाँ खटिनु भएको छ साथीहरू। त्यो हिसाबले त्यो प्रयत्नबाट मात्रै चाहिँ यो सफल भएको हो।
9: केही अप्ठ्याराहरू आए यो काम गर्नु?
8: नियमित सेड्युल भन्दा एक्स्ट्रा चाहिँ सबैको एफोर्ट चाहिँ लाग्यो। अब त व्यक्तिगत रूपमा व्यक्तिलाई चाहिँ कतिपय अप्ठ्याराहरू पऱ्यो होला, तर सिस्टमेटिक हिसाबले चाहिँ अहिले परीक्षण कार्यमा धेरै शिक्षक साथीहरू, नयाँ शिक्षक साथीहरू जोडिनु भयो जो गत विगतमा जोडिनु भएको थिएन। प्रयोग हुने फर्म फर्मेटहरू, सफ्टवेयर सिस्टमसँग चाहिँ म्याचिङ हुने फारमहरू चाहिँ त्यहाँ डेभलप गरिएका थिए। ती फारमहरूको प्रयोगको विषयमा सबै साथीहरू त्यति अभ्यस्त हुनु भएको थिएन। त्यो हिसाबले कहीँ कतै चाहिँ हामीलाई अब जसरी प्राप्त हुनुपर्ने थियो त्यो रूपमा चाहिँ प्राप्त नभएको अवस्था पनि कयौँ ठाउँबाट चाहिँ त्यस्ता मार्कसिलिपहरू प्राप्त भए।
9: खर्चको हिसाबले पनि बढ्यो कि?
8: खर्च त अब राज्यले दिएको केही छैन, अब हामीले चाहिँ मागेका पनि केही छैनौँ। यो बिहान चाहिँ एक्स्ट्रा समयमा खटिँदाखेरि बिहानै आएर काम चाहिँ गर्ने साथीहरूलाई भात खुवाउने खाने काम बाहेक अरू चाहिँ कुनै चाहिँ एक्स्ट्रा लगानी यसमा चाहिँ भएको छैन।
9: आगामी दिनमा अब यसरी नै काम गर्न सम्भव होला?
8: अब यसरी नै यति जनशक्ति राखेर यसरी सधैँभरि त यसरी चाहिँ चल्दैन। यो बिहान चाहिँ अब 12-13 घन्टा एउटा कर्मचारीलाई खटाएर चाहिँ खटिएर काम गरेर चाहिँ पार लाग्न सक्दैन। अब यसपालि अब राज्यले चाहिँ दिएको दायित्व पहिलोचोटि हो, प्रयास गरौँ भनेर यो टिमले चाहिँ गर्यो। सिस्टम डेभलप गर्यो भने र जनशक्ति अब यो व्यवस्थापन गर्ने टेक्नोलोजीलाई चाहिँ अलिकति प्रभावकारी चाहिँ बनाउने, हामी कहाँ चाहिँ त्यही किसिमको टेक्नोलोजीहरू, त्यही किसिमको चाहिँ दक्ष जनशक्तिहरू बनायो भने सम्भव हुन्छ। यसलाई निरन्तरता दिँदा चाहिँ उपयुक्त हुन्छ। जहाँ परीक्षण केन्द्र हो, कम्तीमा परीक्षण केन्द्र, हरेक परीक्षण केन्द्रबाट इन्ट्री गर्ने व्यवस्था नसके पनि जिल्ला जिल्लाबाट इन्ट्री गर्ने व्यवस्था गर्न सकियो, त्यो नेटवर्किङ गर्न सकियो भने यसलाई सहज रूपमा चाहिँ अगाडि लैजान सकिन्छ। जोड्नु चाहिँ प्रविधिसँगै जोड्नुपर्छ।
3: उहाँ हुनुहुन्थ्यो राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक टुकराज अधिकारी। नेपाल दर्पणमा खबरकै सिलसिला। अहिले बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा पानी परिरहेको छ। हिजोदेखि सक्रिय भएको प्रणालीले बितेको 24 घण्टामा सुदूरपश्चिम, कर्णाली र गण्डकीका उच्च पहाडी तथा हिमाली क्षेत्र बाहेक सबैजसो ठाउँमा पानी परेको छ। बितेको 24 घण्टामा सबैभन्दा धेरै पानी म्याग्दीको तातोपानीमा 104.2 मिलिमिटर परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आउँदो 3 दिनसम्म देशभर मौसम बदली र वर्षाको सम्भावना कायमै रहने महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। तराई मधेसका केही ठाउँमा पनि मेघगर्जन सहित वर्षा हुन सक्ने अनुमान छ। मौसमविदहरूका अनुसार प्री मनसुन थप सक्रिय बन्दै गएकाले दिउँसोपछि बदली हुने र चट्याङ हावाहुरी र छोटो समयको वर्षाको सम्भावना बढिरहन्छ।
1: सगरमाथामा यस वर्षको वसन्तकालीन सिजनको आरोहणका लागि बाटो बनाउने टोली शिखर नजिक पुगेको छ। दोस्रो शिविरभन्दा माथिको बाटो बनाउने टोलीको व्यवस्थापन गरिरहेको कम्पनी एक्सपिडिसन अपरेटर एसोसिएसन अफ नेपालका अनुसार डोरी टाङ्दै बाटो खुलाउन गएका अनुभवी आरोहीको टोली 7906 मिटरमा रहेको दक्षिण कोलमा पुगेर अहिले 8400 मिटरमा रहेको बालकनी खण्डतिर डोरी टाङ्ने गर्ने काम गरिरहेको छ। अहिले मौसम लगायत काम राम्रो भइरहेको छ। यदि मौसम प्रतिकूल वा अरू कुनै समस्या नआएमा भोलि बिहानसम्म डोरी टाङ्ने टोली सगरमाथाको शिखरमा पुग्ने कम्पनीले जनाएको छ। हरेक आरोहण सिजनमा सगरमाथामा डोरी टाङ्ने काम अत्यन्त महत्त्वपूर्ण मानिन्छ, जसले सयौँ आरोहीका लागि सुरक्षित मार्ग सुनिश्चित गर्ने गर्दछ। यसपालि सगरमाथा आरोहणका लागि अहिलेसम्मकै धेरै 492 जनाले अनुमति लिएका छन् भने सगरमाथाबाट मात्रै रोयल्टी बापत 1 अर्ब रुपियाँभन्दा बढी सङ्कलन भएको छ। सर्वोच्च शिखरको आरोहण हरेक वर्ष विश्वव्यापी चर्चाको विषय बन्ने गरेको छ।
3: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
10: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
11: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेसन, अपरेसन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बालबालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
12: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम, बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विषमको रमाइलो टिभीमा।
11: के तपाईँ ढाड, कम्मर, घुँडा, गर्दन दुख्ने समस्या, युरिक एसिड, बाथ रोग, नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीडित हुनुहुन्छ?
2: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्।
11: हाम्रा सेवाहरू
2: ओपिडी सेवा,
11: विशेषज्ञ ओपिडी सेवा,
2: निशुल्क औषधि वितरण,
11: सशुल्क फार्मेसी सेवा,
2: फिजियोथेरापी सेवा,
11: अकुपंचर सेवा,
2: योग परामर्श सेवा,
11: क्रियाकल्प सेवा,
2: पूर्वकर्म पञ्चकर्म सेवा,
11: छार सूत्र सेवा,
2: जलौका सेवा,
11: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू,
2: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म।
11: विस्तृत जानकारीका लागि
2: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, बागमती करिडोर, गैरी गाउँ, काठमाडौँ, फोन नम्बर 01-4110-6096, 98-514-24063।
3: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
1: अब बाँकी खबर। हिजो बढेको सेयर बजार आज घटेको छ। सेयर बजार परिसूचक नेप्से आज 39.44 अङ्कले घटेर 2744.40 बिन्दुमा झरेको छ। आज म्युचुअल फन्ड बाहेक सबै समूहको सूचक घटेकोमा फाइनेन्स, होटल तथा पर्यटन, जलविद्युत र व्यापार समूहको सूचक 2% भन्दा धेरैले ओह्रालो लागेको छ। आज 251 कम्पनीको सेयर घटेकोमा 13 बढेको छ। यस्तै 5 कम्पनीको सेयर भने घटबड भएको छैन। आज फर्स्ट माइक्रो फाइनेन्स लघुवित्तको सेयर झन्डै 12.5% घटेको छ। समग्रमा बजार घटेको दिन धौलागिरी लघुवित्तको सेयर 15% बढेको छ। आज नेप्से घटे पनि कारोबार रकम भने बढेको छ। हिजो 4.61 अर्ब कारोबार भएकोमा आज 338 कम्पनीका 1,06,00,000 किता सेयर 4.66 अर्ब रुपियाँमा किनबेच भएको छ।
3: नेपालभित्र नै रेमिट्यान्स अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ। नेपाल राष्ट्र बैङ्कका अनुसार चालु आर्थिक वर्ष 82-83 को 9 महिनामा 16.59 अर्ब रुपियाँ रेमिट्यान्स भित्रिएको छ। रेमिट्यान्स आप्रवाह 39.1% वृद्धि भएको हो। राष्ट्र बैङ्कले सार्वजनिक गरेको आर्थिक वर्ष 82-83 को 9 महिना अर्थात् गएको चैतसम्मको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार अघिल्लो वर्षको त्यही अवधिमा रेमिट्यान्स आप्रवाह 10.2% बढेको थियो।
1: नेपाल लियर्स कुखुरा पालक सङ्घले अण्डाको समर्थन मूल्य बढाएको छ। सङ्घको हिजो बसेको बैठकले अण्डा उत्पादक किसानको राय, परामर्श र सिफारिसका आधारमा आजदेखि लागू हुने गरी नयाँ मूल्य निर्धारण गरेको हो। नयाँ निर्णय अनुसार चितवनलाई आधार मानेर XL अण्डाको मूल्य प्रति क्रेट 500 रुपियाँ कायम गरिएको छ। यसअघि XL अण्डाको मूल्य 465 रुपियाँ थियो। त्यसै गरी ठुलो अण्डाको मूल्य प्रति क्रेट 485 रुपियाँ निर्धारण गरिएको छ। यसअघि यसको मूल्य 450 रुपियाँ रहेको थियो। मिडियम अण्डाको मूल्य 435 रुपियाँ कायम गरिएको सङ्घले जनाएको छ। यसअघि मिडियम अण्डा 400 रुपियाँमा कारोबार हुँदै आएको थियो। यस्तै सानो अण्डाको मूल्य प्रति पेटी 2500 रुपियाँ निर्धारण गरिएको छ। यसअघि सानो अण्डाको मूल्य 2300 रुपियाँ रहेको सङ्घका सचिव मदन पोखरेलले जानकारी दिनुभयो।
3: नेपाली सेनाले शङ्खुवासभाको भोटखोला गाउँपालिका चाप्ताङ होम्पाङ सडक निर्माण सम्पन्न गरेको छ। राष्ट्रिय गौरवको यो सडकले भारत, नेपाल र चीनलाई जोड्छ। भारतको जोगबनीबाट विराटनगर हुँदै केमाथाङका जोड्ने नेपालको सबैभन्दा छोटो त्रिदेशीय व्यापारिक मार्गको यो एक हिस्सा हो। राष्ट्रिय गौरवको आयोजना अन्तर्गत निर्माण भइरहेको यो कोशी राजमार्ग 390 किलोमिटर रहेको छ।
1: तनहुँको आबु खैरेनी गाउँपालिका 5 र चितवनको भरतपुर महानगरपालिका 29 जोड्ने घुमाउनेमा रहेको त्रिशुली नदीमाथिको मोटरवेल पुल निर्माणमा व्यापक ढिलासुस्ती भएपछि ठेक्का सम्झौता अन्त्य गरिएको छ। पोखरा नारायणगढ सडक अन्तर्गत बुद्धसिंह मार्गमा निर्माणाधीन पुलको काम 12 वर्षसम्म पनि पुरा नभएपछि सडक डिभिजन कार्य दमौलीले निर्माण कम्पनीसँगको सम्झौता रद्द गरेको हो।
3: चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन तथा तालिम केन्द्र खौर स्वर सौराहामा यस आर्थिक वर्षमा 4 छावा जन्मिएका छन्। गएको आर्थिक वर्षमा 2 छावा जन्मिएका थिए। थप एउटा हात्तीले यस वर्ष बच्चा जन्माउने अवस्थामा पुगेको छ। प्रजनन केन्द्रका प्रमुख मनपुरन चौधरीका अनुसार तमोर रिमझिम लोकतन्त्र र तीर्थमान कलीले यस वर्ष छावा जन्माएका हुन्। तीर्थमान कलीले पोथी र अरूले भाले छावा जन्माएका छन्। अहिले केन्द्रमा 9 माउ, 1 तालिमी बच्चा र 6 साना बच्चा रहेका छन्।
1: मानव सेवा आश्रमले सडक फेटीमा कसैले पनि कष्टकर जीवनयापन गर्न नपरोस् भनेर मेची महाकाली राष्ट्रिय उद्धार यात्रा 2083 सुरु गरेको छ। पूर्वी नाका झापाको काकर भिटा मेची पुलमा हिजो बेलुका दीप प्रज्वलन गरी सुरु भएको उद्धार यात्रा आउँदो जेठ 22 गतेसम्म देशव्यापी रूपमा सञ्चालन हुनेछ।
3: नेपाल दर्पणमा अब विदेशको खबर। सन् 2026 को पहिलो 3 महिनामा तालिबान सेना र पाकिस्तानी सेनाबीचको सीमापार द्वन्द्वका कारण कम्तीमा 372 अफगानी नागरिकको ज्यान गएको छ। दुई देश बीचको द्वन्द्वका कारण अन्य 397 घाइते भएका संयुक्त राष्ट्रसङ्घलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ। सन् 2021 तालिबान सत्तामा फर्किएपछि अफगानिस्तान र पाकिस्तान बीच सीमापार झडपहरू उल्लेखनीय रूपमा बढेका खबरमा उल्लेख छ। तालिबान सरकारले आतंककारीहरूलाई आश्रय दिइरहेको पाकिस्तानले आरोप लगाएको छ। यद्यपि यो आरोपको तालिबानले खण्डन गर्दै आएको छ। यसैबीच पाकिस्तानले यस वर्षको सुरुदेखि द्वन्द्वमा 130 पाकिस्तानी नागरिक र सुरक्षाकर्मी मारिएका बताएको छ। अफगानिस्तान र पाकिस्तान बीच लामो समयदेखि चलिरहेको सीमापार झडप गएको वर्षको अक्टोबरमा झनै चर्किएको थियो।
1: नेपाल दर्पणमा अब खेल खबर। आइसिसी क्रिकेट विश्वकप लिग 2 1-2 त्रिदेशीय श्रृङ्खलामा नेपाल स्कटल्यान्डसँग डिएलएस नियमका आधारमा 2 पराजित भएको छ। वर्षाका कारण प्रभावित भएको खेलमा नेपालले 39 ओभरमा 221 रनको लक्ष्य पाएको थियो। नेपालले निर्धारित ओभरमा 7 गुमाएर 218 रन मात्र बनाउन सक्यो। नेपालका गुलसन झाले नट आउट 61, दिपेन्द्र सिंह ऐरीले 55 रन बनाए। स्कटल्यान्डका विराट कोहलीले 3 लिए। यसअघि किर्तिपुरको त्रिवी क्रिकेट रङ्गशाला टस जितेर ब्याटिङ गरेको स्कटल्यान्डले 50 ओभरमा 8 गुमाएर 243 रन बनाएको थियो। स्कटल्यान्डका जर्ज मुन्सेलले 75 रन बनाए। नेपालका सन्दीप लामी छानेलले 4 तथा करण केसी र नन्दन यादवले 2-2 लिए। यो जितसँगै स्कटल्यान्डले 29 खेलमा 36 सहित तालिकाको दोस्रो स्थानमा छ। नेपाल 25 खेलमा 18 सहित 7 स्थानमा छ। आजदेखि सुरु भएको लिग 2 श्रृङ्खलामा नेपाल स्कटल्यान्ड अमेरिका सहभागी छन्। नेपालले दोस्रो खेलमा जेठ 2 अमेरिकासँग, तेस्रो खेलमा जेठ 4 फेरि स्कटल्यान्डसँग र चौथो खेलमा जेठ 8 अमेरिकासँग फेरि खेल्नेछ। यसअघि नेपालले घरेलु मैदानमै ओमान र संयुक्त अरब इमिरेट्स युएसँग लिग 2 श्रृङ्खला खेलेको थियो। यो श्रृङ्खलामा नेपालले 4 खेल जितेको थियो। यसबीचमा नेपालको ए टोलीले अमेरिका र स्कटल्यान्डसँग 2-2 अभ्यास खेल खेलेकोमा सबै जितेको थियो।
3: खेलकै अर्को प्रसङ्गमा इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा आज राति गुजरात टाइटन्स र सनराइजर्स हैदराबाद खेल्दैछन्। यो खेल अहमदाबादको नरेन्द्र मोदी रङ्गशालामा 7:45 सुरु हुनेछ। प्रतियोगितामा हैदराबाद अङ्कतालिकाको दोस्रो र गुजरात तेस्रो स्थानमा छ। दुवै टोलीले 11 खेलमा 7 जितसहित 14 जोडेका छन्। आइपिएलमा यी दुई टोली बीच अहिलेसम्म 6 भेट भएकामा गुजरात 5 र हैदराबाद 1 खेलमा विजयी भएको छ। खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
1: संसदमा नीति तथा कार्यक्रम माथिको छलफल सुरु। प्रधानमन्त्रीको व्यवहारप्रति काङ्ग्रेसको असन्तुष्टि। एमाले सेनाको भूमिकामा प्रश्न उठायो।
3: संगठित तस्करी र राजस्व चुहाट नियन्त्रणमा सरकार कठोर बन्ने अर्थमन्त्री वाग्लेको भनाई। बजेट वितरण सन्तुलित बनाउन सांसदहरूको माग।
1: एसईमा नन ग्रेडेड विद्यार्थीका लागि पूरक परीक्षा तयारी, कक्षा सञ्चालन गर्ने शिक्षा मन्त्रालयको तयारी। दक्ष जनशक्ति र प्रविधिमा सुधार गर्न सके महिना दिनमै नतिजा निकाल्ने कामलाई निरन्तरता दिन सकिने।
3: तालिबान र पाकिस्तानी सेनाबीचको द्वन्द्वका कारण 3 महिनामा 372 अफगानी नागरिकको ज्यान गएको राष्ट्रसङ्घको भनाइ। 2021 तालिबान सत्तामा फर्किएपछि दुई देशबीच सीमापार झडप बढ्यो।
1: र लिग 2 क्रिकेटमा नेपाल स्कटल्यान्डसँग 2 पराजित। आइपिएल क्रिकेटमा आज राति गुजरात र हैदराबाद खेल्दै
3: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरौलासँगै हामी विकास चापागाई र हृदय रिमाल पनि बिदा हुन्छौँ। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौँ।

0: नमस्कार, रेडियो कार्यक्रम सुनिल स्मृति डायरीमा म तिलक जीएमको यहाँलाई हार्दिक स्वागत छ। सुशासन र पारदर्शितालाई आत्मसात गर्दै जनतासँग प्रत्यक्ष सरोकार राख्ने सवालमा प्रतिबद्ध हुँदै कार्यक्रम सुनिल स्मृति डायरी लिएर हामी आइपुगेका छौँ। कार्यक्रम सुनिल स्मृति डायरी सुनिल स्मृति गाउँपालिकाको आर्थिक सहयोग तथा सामुदायिक रेडियो रोल्पा 93.8 मेगाहर्जको प्राविधिक सहयोगमा तयार पारिएको हो। यो कार्यक्रम तपाईँ हरेक साताको मङ्गलबार साँझ 36 देखि 7 बजेसम्म सामुदायिक रेडियो रोल्पा 93.8 मेगाहर्ज, सामुदायिक रेडियो जलजला 96.4 मेगाहर्ज, सामुदायिक रेडियो मालसिरी 100.5 मेगाहर्ज र सुलिचौरमा रहेको रेडियो सभ्यता 99.5 मेगाहर्ज सँगै आआफ्नै अनलाइनहरूबाट एकैसाथ सुन्न सक्नुहुनेछ। यो कार्यक्रमको मुख्य उद्देश्य भनेको सुनिल स्मृति गाउँपालिकाले गरेका हरेक गतिविधिहरूलाई आम समुदायसम्म पुर्याउने र विकास निर्माणको क्रममा स्थानीयहरूलाई सहभागी गराउँदै पालिकामा हुने हरेक गतिविधिहरूलाई आम सर्वसाधारणसम्म पुर्याउनुसँगै सेवा प्रवाहमा चुस्त दुरुस्त एवं पारदर्शिताको निगरानी गर्दै कर्मचारी र जनप्रतिनिधिहरूलाई सचेत बनाउनु हो। श्रोता महानुभाव, कार्यक्रम सुनिल स्मृति डायरीको आजको विशेष श्रृङ्खलामा रोल्पाको सुनिल स्मृति गाउँपालिका 8 अरेसका वडा अध्यक्ष धनराज रोकाज्यूसँग वडामा भइरहेका विकास निर्माण सम्बन्धी विभिन्न गतिविधिहरू र अब आर्थिक वर्ष सकिन केही समय मात्र बाँकी रहँदाखेरि कामहरू कति भए कति हुन बाँकी छन् भन्ने विषयवस्तुहरूलाई केन्द्र भागमा राखेर कुराकानी गर्ने प्रयास गरेका छौँ। सर, यहाँलाई रेडियो कार्यक्रम सुनिल स्मृति डायरीमा हार्दिक स्वागत छ।
1: धन्यवाद।
0: हजुर, आराम हुनुहुन्छ?
1: हजुर।
0: तपाईँको परिचय तपाईँकै मुखारबिन्दुबाट भनिदिनु भयो भने हामीलाई पनि सहज हुनेछ।
1: नमस्कार, म धनराज रोका, सुनिल स्मृति गाउँपालिका 8 नम्बर वडाको परेशको चाहिँ वडा अध्यक्ष।
0: हजुर, के छ आजभोलि वडामा गतिविधिहरू के भइरहेछन्, यसको बारेमा ठ्याक्कै जानकारी गराइदिनुहोस् न।
1: आजकल विशेष गरेर अब दैनिक प्रशासनिक कामहरू लगायत चाहिँ योजनाको चाहिँ कार्यान्वयन अनुगमन मूल्याङ्कन यस्तै चाहिँ कामहरूमा चाहिँ व्यस्त छौँ।
0: हजुर, अब तपाईँहरूको कार्यकाल पनि थोरै छ कि रे होइन?
1: हजुर, अब चाहिँ 1 वर्ष भनौँ, अब यही 30 गते चाहिँ हाम्रो चाहिँ 4 वर्ष हुन्छ।
0: निकै अनुभवहरू सङ्गाल्नु भयो, कस्तो रह्यो अथवा तपाईँहरूले अपेक्षा के थियो, हजुरहरूले अपेक्षा गरे अनुसारको कामहरू भयो कि भएन, हजुरलाई के लाग्छ, अथवा बोल्नु पहिला निर्वाचित हुनुभन्दा पहिला हामीले म यो गर्छु भन्ने हुन्छ नि होइन, एउटा हुटहुटी हुन्छ र भइसकेपछि के फरक पाउनुभयो?
1: जनताको चाहिँ आवश्यकताहरू चाहिँ थुप्रो छन्, अब चाहिँ थुप्रो चाहिँ आवश्यकताहरू हुँदा पनि चाहिँ हाम्रो चाहिँ स्रोत चाहिँ सीमित को बावजुद चाहिँ केही कामहरू बाँकी छन्, केही कामहरू जरुरी छन्, धेरै कामहरू चाहिँ भएका छन्।
0: हजुरले जस्तै पहिला निर्वाचित हुनु पूर्व चाहिँ जनताहरू कहाँ भोट माग्दै गर्दाखेरि म यो गर्छु भन्ने खालको तपाईँको घोषणा पत्रमा पनि लेख्नु भएको थियो होला, त्यो अनुरूपका कामहरू भइराखेका छन्।
1: विशेष गरेर हामीले चाहिँ हाम्रो सुनिल स्मृति गाउँपालिकाको चाहिँ पार्टीले चाहिँ एउटा चाहिँ ठोस हिसाबले चाहिँ अब सामाजिक हिसाबले के काम गर्ने, भौतिक पूर्वाधारको हिसाबले के काम गर्ने र चाहिँ अन्य चाहिँ विकास निर्माणको कामहरू चाहिँ के काम गर्ने भन्दा चाहिँ एउटा चाहिँ घोषणा पत्र बनाएका थियौँ। त्यही अनुरूप चाहिँ हाम्रो चाहिँ कामहरू चाहिँ भइरहेको छ। विशेष गरेर म चाहिँ खास गरेर चाहिँ वडाको हकमा चाहिँ पहिले चाहिँ धेरै त्यति धेरै चाहिँ मैले सपना पनि बाँडेन, म चाहिँ यो गर्छु उसो गर्छु भनेर पनि भनेको छैन र चाहिँ जे चाहिँ जनताको आवश्यकता छ त्यो आवश्यकताको आधारमा चाहिँ अहिले चाहिँ कामहरू चाहिँ भइरहेको छ। जनताबाट थुप्रो चाहिँ योजनाहरू चाहिँ कार्यक्रमहरू चाहिँ आउने गर्छन्। अब योजना कार्यक्रमहरू चाहिँ कुन चाहिँ अब तपाईँको चाहिँ आधारभूत चाहिँ गर्नैपर्ने चाहिँ काम हो, ती कामहरू चाहिँ हामीले चाहिँ गर्दै आइरहेका छौँ। अब आवश्यकताहरू चाहिँ थुप्रो छन्, ती आवश्यकताहरूको चाहिँ निर्कुल गरेर चाहिँ खास चाहिँ आवश्यकता के हो, आवश्यकको चाहिँ प्राथमिकरण गरेर जुन प्राथमिकताको आधारमा चाहिँ हामीले चाहिँ कामहरू चाहिँ अगाडि बढाइरहेका छौँ। तथापि चाहिँ काम गर्दै गर्दा चाहिँ अब थुप्रो चाहिँ कामहरू चाहिँ हुँदाहुँदै पनि चाहिँ हाम्रो चाहिँ स्रोतहरूको चाहिँ सीमित चाहिँ स्रोतको कारणले गर्दा, सीमित चाहिँ बजेटको कारणले गर्दा चाहिँ केही कामहरू चाहिँ भइरहेको छ, केही चाहिँ अब अधुरा छन्। चाहिँ आगामी दिनहरूमा पनि चाहिँ हामी चाहिँ जनप्रतिनिधि निधि हुँदा नहुँदा चाहिँ हिजो हामीले चाहिँ बाचा गरेका कामहरू चाहिँ निरन्तर चाहिँ काम गर्नेछौँ र पुरा गर्नेछौँ भन्ने चाहिँ अपेक्षा र चाहिँ विश्वास चाहिँ दिलाउन चाहन्छु।
0: हजुर, धेरै कामहरू हजुरहरूको पालामा भइरहेका छन्, ती कामलाई चाहिँ अब हजुरहरूले एउटा बजेट चाहिँ अझै निर्माण गर्नुहुन्छ, यो पछि फेरि अर्को आउने निर्वाचित जनप्रतिनिधिले त्यो काम गर्नुहुनेछ, अथवा तपाईँको फेरि सोही वडामा त्यो कामलाई निरन्तरता दिनको लागि तपाईँको उम्मेदवारी हुन्छ कि हुन्न?
1: उम्मेदवारी त अब हाम्रो चाहिँ पार्टीले चाहिँ के निर्णय गर्छ अब त्यही अनुसार होला, तर जो भए पनि चाहिँ हाम्रो साथीहरूले हामीले देखेका सपनाहरू चाहिँ पछि आउने चाहिँ जनप्रतिनिधिले चाहिँ पुरा गर्नुहुनेछ भन्ने चाहिँ त्यो खालको चाहिँ आश्वासनी विश्वास चाहिँ छ।
0: अहिले हजुरहरूले विशेष गरी यो पूर्वधार निर्माणका कामहरू, यसै गरी सडक सञ्जाल, नयाँ ट्र्याकहरू ओपन गर्ने अथवा स्तर उन्नति गर्ने कामहरूलाई अलिक प्राथमिकतामा राख्नु भएको हो?
1: विशेष गरेर हामीले चाहिँ यो सुलिचोर अरेस प्युठान जोड्ने मोटर बाटो चाहिँ स्तर उन्नति गर्ने भनेर चाहिँ प्रदेश सरकारसँग चाहिँ हामीले बजेट मागेका थियौँ। त्यही अनुरूप चाहिँ करिब चाहिँ 9 करोड बराबरको चाहिँ टेन्डर भएर चाहिँ अहिले चाहिँ 5.5 करोड बराबरमा चाहिँ ठेक्का सम्झौता भएर काम भइरहेको छ। तथापि चाहिँ अब यो अहिले चाहिँ यो तेलको महँगी कारणले गर्दा चाहिँ अहिले चाहिँ ठेकापट्टाको कामहरू चाहिँ अलिक चाहिँ निर्माण व्यवसायहरूले चाहिँ अलिक ढिलासुस्ती भएको छ, र चाहिँ यही सुलिचौर अरेसको प्युठान सडक खण्डको चाहिँ अरेस जोड्ने जुटुङ खोला पुलमा चाहिँ अहिले चाहिँ हाम्रो पुलको पुल निर्माण कार्य पनि चाहिँ भइरहेको छ। थेडारको चाहिँ भनाइ अनुसार चाहिँ असारसम्म चाहिँ पुल निर्माण गर्छु भन्ने थियो, तर पनि चाहिँ अहिले चाहिँ निर्माणको अवस्थाले हेर्दा चाहिँ असारमा चाहिँ निर्माण नहुने देखे तापनि चाहिँ अब हाम्रो चाहिँ हाम्रो कार्यकालमा चाहिँ सायद हामीले चाहिँ यो जुटुङ खोलामा पुल पाउँछ भन्ने छ। त्यही अनुरूप चाहिँ कामहरू भइरहेको छ। त्यो त्यस्तै चाहिँ अब बाटोघाटो खानेपानीका कामहरू चाहिँ को चाहिँ हामी चाहिँ खास गरेर विशेष गरेर चाहिँ अहिले चाहिँ प्राथमिकता चाहिँ त्यतातिर छ, र त्यो सँगै चाहिँ सामाजिक विकासका चाहिँ काम कार्यहरू पनि चाहिँ भइरहेको छ। कृषि अनि त्यसपछि चाहिँ सामाजिक चेतनाका कुरा, अवेरनेसका कुराहरू चाहिँ दिने, अनि विद्यालयहरूमा चाहिँ भौतिक संरचनाहरू बनाउने कामहरू चाहिँ भइरहेको छ।
0: हजुर, विशेष गरी तपाईँले सुशासनको क्षेत्रमा पनि हामीले कामहरू गरिरहेका छौँ, अवेरनेसका कार्यक्रमहरू गरिरहेका छौँ, विद्यालयहरूमा पनि त्यो खालको कार्यक्रमहरू गतिविधिहरू गरिराखेका छौँ भन्ने खालको कुरा पनि गर्नुभएको छ। अहिले भौतिक संरचना अथवा सडक सञ्जाल व्यवस्थापन अथवा स्तर उन्नतिको कामहरू पनि भइरहेछ भन्नुहुन्छ, र हजुरको पालामा उसो भए अब अरेसदेखि प्युठानसम्म सडक सञ्जालले राम्रै गति पाउँछ,
1: स्तर उन्नतिको चाहिँ काम भइरहेको छ। करिब चाहिँ सुलिचोरदेखि चाहिँ 8 किलोमिटर चाहिँ सम्म चाहिँ अहिले स्तर उन्नतिको लागि चाहिँ टेन्डर भएको छ। बाँकी योजनाहरूको लागि पनि चाहिँ हामीले चाहिँ सम्बन्धित चाहिँ विकासी अफिसहरूसँग चाहिँ हामीले चाहिँ सम्पर्क समन्वय गरिरहेका छौँ, र यो वर्ष पनि चाहिँ हामीले चाहिँ बजेट मागेका छौँ। अब सङ्घीय सरकार प्रदेश सरकारले के कति चाहिँ सम्बोधन गर्ने हो त्यसमा चाहिँ त्यो माथि सङ्घीय सरकार र प्रदेश सरकारले चाहिँ के कति गर्न सक्छ भन्ने छ। बाटोको हकमा पुल चाहिँ अब यो यही ठेक्कामै चाहिँ निर्माण हुन्छ, अनि त्यस्तै चाहिँ हामीले चाहिँ अहिले यही आर्थिक वर्षमै चाहिँ हामीले चाहिँ अरेस्वासी चौकीको भवन चाहिँ निर्माण गरिसकेका छौँ। अब चाहिँ त्यहाँबाट चाहिँ सेवा चाहिँ सुचारू भइरहेको छ। त्यस्तै चाहिँ अहिले नेपाल राष्ट्रिय महाविमा चाहिँ हाम्रो चाहिँ 4 कोठी भवनको चाहिँ काम पनि भइरहेको छ। त्यस्तै चाहिँ चिन्नेमा पनि चाहिँ अहिले भर्खरै चाहिँ टेन्डर भएर चाहिँ 4 कोठी भवनको काम भएको छ। लिस्नी आधारभूत विद्यालयमा चाहिँ हामीले करिब चाहिँ 8 कोठाको चाहिँ भवन यो वर्ष चाहिँ निर्माण भएर सम्पन्न हुन्छ। भवनका कामहरू यतातिर चाहिँ अलिक चाहिँ भौतिक पूर्वाधारको काम क्षेत्रतिर चाहिँ अलिक चाहिँ हाम्रो चाहिँ प्राथमिकता रहेको छ। त्यो सँगै चाहिँ मैले अघि पनि उल्लेख गरे चाहिँ कृषि क्षेत्रमा पनि चाहिँ हाम्रो अहिले केही चाहिँ उदाहरणीय चाहिँ कामहरू भएको छ। करिब हामीले चाहिँ यो वर्ष मात्र चाहिँ अरेस ओडाबाट चाहिँ हामीले चाहिँ 30 टन चाहिँ हामीले चाहिँ अदुवा चाहिँ सुर्खेत लगेर बेच्न सफल भएका छौँ, र चाहिँ आगामी यो वर्ष पनि चाहिँ यही आर्थिक वर्षमा पनि हामीले चाहिँ करिब 3200 किलो चाहिँ अदुवाको चाहिँ बिउ वितरण गरेका छौँ। त्यो सँगै चाहिँ किसानको चाहिँ अदुवा चाहिँ जो उत्पादन भएको छ ती उत्पादनमा आधारित चाहिँ अनुदान पनि चाहिँ हाम्रो चाहिँ कार्यक्रम चाहिँ सुरु भएको छ। त्यसरी पनि चाहिँ हामीले कृषि क्षेत्रलाई पनि चाहिँ सबै क्षेत्रलाई चाहिँ हामी चाहिँ प्राथमिकताको आधारमा चाहिँ हाम्रो चाहिँ माटो सुहाउँदो चाहिँ कृषि क्षेत्र के हो, हाम्रो चाहिँ शिक्षाको चाहिँ अवस्था के हो, हाम्रो चाहिँ सामाजिक सांस्कृतिक चाहिँ महत्त्वको विषय के हो, यी विषयमा पनि चाहिँ हामीले चाहिँ आयोजनाहरू बनाएर चाहिँ कार्यक्रमहरू बनाएर चाहिँ अहिले चाहिँ कार्यक्रमहरू भइरहेको छ। यी क्षेत्रहरूमा चाहिँ हाम्रो सबै क्षेत्रलाई चाहिँ अलिकति चाहिँ सबै क्षेत्रलाई चाहिँ माथि ल्याउनको निम्ति चाहिँ भौतिक पूर्वाधार गरेर मात्र पनि भएन, को काम मात्र गरेर पनि भएन, तपाईँको चाहिँ सबै क्षेत्रलाई चाहिँ शिक्षा स्वास्थ्य सामाजिक विकासका कामहरूलाई चाहिँ कृषिलाई आर्थिक उपार्जनका क्रियाकलापहरूलाई पनि चाहिँ हामीले चाहिँ सँगसँगै चाहिँ लिएर गएका छौँ। तथापि चाहिँ तपाईँको चाहिँ जनताको आकाङ्क्षा इच्छा आकाङ्क्षाहरू चाहिँ थुप्रै छन्, तर पनि हामीले चाहिँ बजेट अनुसार र चाहिँ हामीले आफ्नो जति सक्दो चाहिँ हाम्रो बलबुत्ता भ्याएसम्म चाहिँ हामीले चाहिँ यी कार्यहरू चाहिँ गर्दै आएका छौँ। र तपाईँ चाहिँ हामीले चाहिँ हिजो जो जनताको घर आँगनमा चाहिँ भोट माग्न जाँदा चाहिँ जे चाहिँ हामीले चाहिँ आशा अनि विश्वास दिलाएका थियौँ ती कामहरू सबै कामहरू चाहिँ पुरा नहुन सक्छन्। त ती पुरा नभए तापनि मैले अघि उल्लेख गरे जस्तै अहिले हामी जनप्रतिनिधि छौँ भने चाहिँ भोलिका दिनहरूमा जनप्रतिनिधि हुँदा नहुँदा पनि चाहिँ अरेसवासी जनताको निम्ति चाहिँ अहरात्र खट्ने चाहिँ एउटा चाहिँ प्रतिबद्धता पनि छ हामीसँग भन्ने चाहिँ लाग्छ।
0: हजुरले अगाडि एउटा अत्यन्तै राम्रो महत्त्वपूर्ण कुरा राख्नुभएको छ, थुप्रै टन अदुवा चाहिँ बाहिर सुर्खेत लगेर हामीले बेच्न सफल भएका छौँ भन्नुभएको छ रोल्पाको अरेसमा। यो अत्यन्तै यो खुसीको कुरा पनि हो। त्यसलाई अझै व्यवस्थापनको लागि, बजार व्यवस्थापनको लागि हजुरले पालिकाले नै सहजीकरण गर्नुभएको छ कि के हो?
1: त्यसको निम्ति चाहिँ अहिले हामीले पालिकाले र चाहिँ ओडाको चाहिँ सहजीकरणमा चाहिँ हामीले चाहिँ पोहोर साल चाहिँ हामीले बिउ वितरण गरेका थियौँ र त्यो बिउ वितरण गरे पछाडि चाहिँ अहिले चाहिँ उत्पादनमा आधारित चाहिँ हामीले चाहिँ फेरि तपाईँको चाहिँ बजारको चाहिँ 10% जस्तो चाहिँ 60 रुपियाँ चाहिँ अहिले बजारमा चाहिँ अडुवाको मूल्य छ भने प्रति केजी चाहिँ तपाईँको चाहिँ 6 रुपियाँ दिने गरी चाहिँ हामीले चाहिँ उत्पादनमा आधारित चाहिँ प्रोत्साहन कार्यक्रम लिएका छौँ। अब यो अहिले चाहिँ कृषक समूहहरू मार्फत चाहिँ कुन कृषकले चाहिँ कुन कृषि समूहले चाहिँ कति चाहिँ अडुवा उत्पादन गर्यो त्यसको चाहिँ डाटा सङ्कलन गरेर अब चाहिँ कृषकको खातामा चाहिँ त्यो प्रोत्साहनमा आधारित चाहिँ कार्यक्रम चाहिँ अनुसारको चाहिँ जो किसानले जति उत्पादन गर्छ त्यसको चाहिँ बजार मूल्यको 10% चाहिँ कृषकको चाहिँ खातामा जान्छ। अब
0: भनेपछि अरेसमा अहिले अदुवा पकेट क्षेत्रै बनाएर हजुरहरूले काम गरिराख्नु भएको छ कि अथवा त्यहाँ कृषकहरूले उत्पादन गरिराख्नु भएको छ कि के हो?
1: विशेष गरेर हाम्रो चाहिँ सिँचाइको चाहिँ अभाव भएको ठाउँ बस्तीमाथि पानी तल भएको हुनाले चाहिँ अलिकति चाहिँ सुक्खा ठाउँहरूमा चाहिँ हामीले चाहिँ अध्ययन गर्दा चाहिँ अडुवा खेती चाहिँ राम्रो हुने देखिएकोले अहिले हामीले चाहिँ विशेष गरेर ओडा कार्यालयले चाहिँ अडुवा मै चाहिँ अलिक चाहिँ धेरै चाहिँ जोड दिएको छ। हामीले योभन्दा अगाडि दिएका कृषकहरूलाई दिएको जो पुराना कृषकहरूलाई चाहिँ हामीले बिउ वितरण गरेका थियौँ उहाँहरूले चाहिँ अहिले चाहिँ दिएका छैनौँ, पुरानै बिउ चाहिँ राख्नु भएको छ। नयाँ किसानहरूको निम्ति चाहिँ हामीले चाहिँ अहिले 32 क्विन्टल चाहिँ फेरि चाहिँ हामीले अहिले यो भर्खरै चाहिँ अस्ति चाहिँ अडुवाको बिउ वितरण गरेका छौँ। त्यसरी चाहिँ हामीले चाहिँ अलिक चाहिँ रेसलाई चाहिँ अडुवाको क्षेत्रमा चाहिँ नगदे बालीको क्षेत्रमा चाहिँ अडुवालाई चाहिँ अलिक चाहिँ हामीले चाहिँ त्यसलाई चाहिँ व्यवस्थित गर्न खोजिरहेका छौँ। त्यो अनुसारको कृषकहरूको पनि जागरुकता चाहिँ बिस्तारै चाहिँ बानी पर्दै गएको छ, जागरुक हुँदै जानु भएको छ। त्यसै अनुरूप नै यो कृषि क्षेत्रलाई चाहिँ हामीले चाहिँ विशेष गरेर अदुवालाई चाहिँ अलिकति अगाडि लिने भन्ने छ। अर्को चाहिँ हामीले लसुन खेती कार्यक्रमलाई पनि चाहिँ हामीले त्यही सँगसँगै लानुपर्छ भन्ने हिसाबले पनि चाहिँ यो वर्ष चाहिँ हामीले अस्ति चाहिँ कार्तिकमा चाहिँ हामीले लसुनको बिउ पनि चाहिँ 75% अनुदानमा चाहिँ बिउ वितरण गरेका छौँ र चाहिँ अब आगामी दिनहरूमा अडुवाको हकमा चाहिँ बिउ चाहिँ कम 50% चाहिँ हामीले योभन्दा पहिले चाहिँ 75% चाहिँ अडुवाको बिउ वितरण गरेका थियौँ भने अहिले चाहिँ हामीले चाहिँ 25% घटाएर चाहिँ 50% चाहिँ लिएर चाहिँ 50% कृषकको 50% चाहिँ स्थानीय सरकारको त्यसरी चाहिँ हामीले गराएका छौँ। र अब चाहिँ के अरे तपाईँको बिउ वितरण गर्ने हुनाले कुन किसानले कति उत्पादन गर्छ उत्पादनमा आधारित तपाईँको चाहिँ थोरै भन्दा पनि जति धेरै चाहिँ लगाउन सक्यो र जति उत्पादन गर्न सक्यो त्यो उत्पादनमा आधारित चाहिँ प्रोत्साहन कार्यक्रम भनेर चाहिँ हामीले चाहिँ यो वर्षदेखि सुरुवात गरेका छौँ। यही आर्थिक वर्ष चाहिँ तपाईँको चाहिँ 82-83 अब यो आउने चाहिँ 83-84 पनि हामीले चाहिँ प्रोत्साहनमा आधारित चाहिँ अडुवा खेती कार्यक्रम भनेर चाहिँ ल्याउने हाम्रो चाहिँ एक खालको चाहिँ ओडा समितिको चाहिँ सरसल्लाह भएको छ। त्यही अनुरूप नै हामीले चाहिँ अहिले चाहिँ प्रोत्साहनमा आधारित चाहिँ अदुवा खेती भनेर चाहिँ हामीले कार्यक्रम चाहिँ अगाडि बढाएका छौँ।
0: जस्तो कि कृषि क्षेत्रलाई बढी प्राथमिकतामा राखेर जो कि अहिले देशको अर्थतन्त्रलाई अलिकति बलियो बनाउने हो भने कृषि क्षेत्रलाई बढी जोड दिनुपर्छ भन्ने लाग्छ र त्यसमा पनि अझ अरेसमा भूगोल सुहाउँदो अदुवा र लसुन खेतीलाई चाहिँ प्राथमिकतामा राखेर धेरै उत्पादन पनि भइसकेको कुराहरू सुन्दाखेरि हामीलाई पनि अत्यन्तै गर्व लागेको छ। र अगाडि तपाईँले बाटोको कुरा पनि गर्नुभएको थियो, स्तर उन्नतिको कुरा गर्नुभएको थियो, त्यो स्तर उन्नति कालो पत्रे सहितको हो कि कसरी त्यसलाई फराकिलो मात्र बनाउँदै हुनुहुन्छ?
1: हामीले चाहिँ बजेट माग्ने बेला चाहिँ यो सुरिजेउदेखि अरेस हुँदै चाहिँ प्युठान सिमाना चाहिँ हाम्रो 16 किलोमिटर छ।
0: हजुर,
1: त्यसरी चाहिँ हामीले चाहिँ कालो पत्रे गर्ने भनेर बजेटको डिपिआर अनुसार चाहिँ हामीले बजेट मागेका थियौँ। बजेट चाहिँ हामीले मागे पश्चात बडा मुस्किलले पोहोर साल चाहिँ बहुवर्षीय चाहिँ भयो, त्यो पनि चाहिँ तपाईँको चाहिँ 1,50,00,000 मात्रै चाहिँ हाम्रो चाहिँ बजेट विनियोजन भएको थियो। हाम्रो निवर्तमान चाहिँ मुख्यमन्त्री जोगबहादुर महाराज सरले चाहिँ र चाहिँ हाम्रो निवर्तमान स्वास्थ्य मन्त्री दिपेन्द्र कुमार पुन सरले चाहिँ मेहनत गरेर चाहिँ यो आयोजनालाई चाहिँ बहुवर्षीय गराएर अहिले 8 किलोमिटर मात्रै चाहिँ त्यसको चाहिँ स्ट्रक्चरको कामहरू चाहिँ गर्ने भनेर चाहिँ त्यो अनुसारको 8 किलोमिटरसम्म त्यहाँ चाहिँ तपाईँको चाहिँ सडक चौडा बनाउने, त्यसपछि चाहिँ जाली बनाउने, त्यसपछि मिसिनरी वालहरू अनि नालीहरूको कामहरू चाहिँ 8 किलोमिटर हुन्छ। थप चाहिँ कामको लागि चाहिँ हामीले भर्खर आज मात्रै मैले चाहिँ एउटा चाहिँ सिफारिस बनाएर चाहिँ डिपिआर सहित चाहिँ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पठाएको छु। अब त्यो के कति सुनाइ हुन्छ, हामीले हाम्रो पहुँच चाहिँ जति चाहिँ सम्म पुग्छ त्यतिसम्म चाहिँ हामीले चाहिँ आफ्नो क्षेत्रलाई चाहिँ आफ्नो गाउँलाई आफ्नो बस्तीलाई चाहिँ बनाउनको निम्ति चाहिँ लागेका छौँ भन्ने चाहिँ लागेको छ।
0: अरेसमा अलिकति खाने पानीको पनि अलिकति समस्या छ, यसलाई कसरी समाधान गरिदिनुहुन्छ अथवा जनताको आवश्यकता एउटा यो पनि हो।
1: खाने पानीको लागि चाहिँ हामीले थुप्रै कोसिसहरू गरिरहेको छौँ। तपाईँले म सरसर्दै चाहिँ अरेसको खानेपानीको विषयमा चाहिँ हाम्रो खानेपानीको स्रोतहरू भएको तर चाहिँ त्यसलाई चाहिँ अलिकति चाहिँ व्यवस्थापन चाहिँ गर्न नसकेको कि भन्ने चाहिँ मलाई लागिरहेको छ। अहिले आजकल त्यो फेसबुकमा चाहिँ धाराहरूको चाहिँ फोटोहरू पनि आउने गरेको छन्। अब हाम्रो चाहिँ यो वर्ष करिब चाहिँ अरेस ठुलो गाउँ चाहिँ आडी जति चाहिँ तपाईँको चाहिँ एक घर एक धारा हुन्छ। पोहोर साल चाहिँ हाम्रो चाहिँ परेस खानेपानी मन्त्रालयले चाहिँ लगभग 45 लाख बराबरको चाहिँ काखोला बस्तीमा चाहिँ खानेपानीको चाहिँ एक घर एक धाराको चाहिँ कार्यक्रम आयोजना गरेको थियो। यो वर्ष चाहिँ त्यो सम्पन्न हुन्छ। अहिले गाउँपालिकाबाट चाहिँ सङ्घीय सरकारसँग चाहिँ हामीले विशेष अनुदानको रूपमा चाहिँ खानेपानीको चाहिँ आयोजना मागेका थियौँ। 68 लाख

0: फुल डाँडा हो भने चाहिँ एक घर एक धारा सम्पन्न भएको छ। ठुलो गाउँ चिन्नेमा चाहिँ तपाईँको चाहिँ अहिले तल्लो बस्ती चाहिँ चिन्ने पाखामा चाहिँ हामीले चाहिँ फेरि यो वर्ष पनि वडा कार्यालयले चाहिँ बजेट व्यवस्थापन गरेर चाहिँ आइएनएफसँग सहकार्य गरेर यही वर्ष नै चाहिँ यही आर्थिक वर्ष नै चाहिँ तल्लो बस्तीमा चाहिँ करिब 37 घरधुरीको लागि चाहिँ एक घर एक धारा सम्पन्न हुँदैछ। र माथिल्लो बस्तीहरूमा चाहिँ पोहोर साल हामीले सङ्घीय सरकारसँग बजेट मागेर 1,15,00,000 बराबरको चाहिँ पुरानो चाहिँ एकदमै जीर्ण भएको चाहिँ पाइपहरूलाई चाहिँ पुरै चाहिँ फेरेका छौँ। यो वर्ष चाहिँ तपाईँको चाहिँ हामीले चाहिँ खानेपानीको सङ्घ संस्थाहरूसँग गाउँपालिका हामी कोर्डिनेसन गरेर यो वर्ष चाहिँ सबैको घरहरूमा चाहिँ जहाँ चाहिँ पानीको स्रोत चाहिँ पहुँच पुग्छ त्यहाँ त्यहाँसम्म चाहिँ एक घर एक धारा बनाउने भनेर त्यो अनुसारको चाहिँ कार्यक्रम अगाडि बढाएका छौँ। तर चाहिँ अब मान्छेको चाहिँ अपेक्षा के त भन्दा चाहिँ जनप्रतिनिधि भइसकेपछि अथवा के अरे चुनाव जितिसकेपछि रातारात चाहिँ कामहरू चाहिँ सम्पन्न होस् भन्ने चाहिँ त्यो अपेक्षा छ। अब स्रोत मैले अघिदेखि चाहिँ उल्लेख गरिरहेको छु कि स्रोत चाहिँ सीमित छ। सीमित स्रोतको बावजुद चाहिँ हामीले चाहिँ त्यसलाई चाहिँ व्यवस्थापन गरिरहेका छौँ। योभन्दा पहिले चाहिँ खानेपानीहरूको चाहिँ त्यति धेरै चाहिँ समस्याहरूको रूपमा चाहिँ कहीँ थिएँ, तर चाहिँ अहिले चाहिँ तपाईँको त्यसलाई चाहिँ व्यवस्थापन गर्न मात्रै चाहिँ बाँकी भएको बजेटहरूकोलाई चाहिँ व्यवस्थापन गर्दैछौँ र चाहिँ खानेपानीले पनि व्यवस्थित बनाउँदैछौँ। अब चाहिँ बिस्तारै चाहिँ व्यवस्थित भयो भने चाहिँ त्यो खानेपानीको समस्या पनि तर्छ भन्ने लाग्छ।
1: अत्यन्तै महत्त्वपूर्ण कुराहरू राख्नु भएको छ हजुरले। र अलिकति शिक्षातिर जाउँ, शिक्षाको कुरा पनि अगाडि तपाईँले सामान्यतया जोड्नु भएको छ, तथापि पनि अहिले तपाईँ हाम्रो यो भौगोलिक हिसाबले पनि रोल्पा भनेको अलिकति भौगोलिक हिसाबले अलिक गोठ सार्ने परम्पराहरू पनि छ। जस्तो कि विद्यालय आउने बालबालिका टाढा गोठमा बस्दाखेरि आफ्नो अभिभावकसँग बस्दाखेरि स्कुल आउनबाट वञ्चित हुनुपर्ने, र अर्को समस्या के छ भने बेरोजगारी। कमाउनको लागि साना बालबालिका अभिभावकसँग अथवा जिल्ला बाहिर अथवा मनाङ मुस्ताङ भनौँ अथवा इन्डिया भनौँ त्यहाँ जाने बेला चाहिँ बालबालिकाहरूले चाहिँ पढ्न पाउने अधिकारबाट समेत वञ्चित हुनुपर्ने अवस्थाहरू छ। हाम्रो ओडामा के छ?
0: अब यो चाहिँ हाम्रो ओडामा मात्र नभएर चाहिँ नेपालकै चाहिँ एउटा चाहिँ समस्याको रूपमा हो। अब यसलाई चाहिँ हामीले चाहिँ यो शिक्षालाई सुधार गर्नको निम्ति यो सँग पनि चाहिँ तपाईँको चाहिँ अर्थ जोडिएको हुनाले चाहिँ हामीले चाहिँ कृषि क्षेत्रलाई चाहिँ अलिकति चाहिँ प्रमोट गरेर चाहिँ अगाडि बढ्यो भने चाहिँ हाम्रो चाहिँ गाउँघरमा चाहिँ कृषि क्षेत्रलाई चाहिँ अलिकति चाहिँ अगाडि बढाउन सक्यो भने हामी कम्तीमा चाहिँ वार्षिक रूपमा चाहिँ साँझ बिहान के खाऊँ के लगाऊँ भन्ने कुरालाई चाहिँ अलिकति चाहिँ तार्न सक्यो भने चाहिँ हामी त्यसरी चाहिँ कृषि क्षेत्रलाई जोड्न सक्यो भने त्यसरी चाहिँ अगाडि बढ्न सकिन्छ। विशेष गरी शिक्षाकै क्षेत्रमा चाहिँ अहिले चाहिँ आज मात्रै पनि चाहिँ म तपाईँको शिक्षाका सरहरूसँग चाहिँ करिब चाहिँ 2 घन्टा चाहिँ मिटिङ बसेर आएको छु। यो वर्ष हामीले चाहिँ वडाभरिकै चाहिँ तपाईँको चाहिँ 1 कक्षादेखि चाहिँ हाम्रो चाहिँ 10 कक्षासम्म चाहिँ उत्कृष्ट विद्यार्थी चाहिँ प्रोत्साहन कार्यक्रम हामीले चाहिँ उत्कृष्ट शिक्षकलाई चाहिँ प्रोत्साहन कार्यक्रम भनेर चाहिँ यो वर्ष हामीले करिब 1,50,000 चाहिँ बजेट व्यवस्था गरेका थियौँ। अहिले हामीले चाहिँ 1 कक्षादेखि 10 कक्षासम्म के तपाईँको चाहिँ प्रत्येक कक्षाको चाहिँ कक्षामा चाहिँ जो सबै चाहिँ हाम्रो चाहिँ 6 विद्यालयहरू छ ती 6 विद्यालयहरूबाट चाहिँ 1 कक्षामा चाहिँ वडाभरि चाहिँ कुन विद्यार्थी चाहिँ राम्रो चाहिँ नतिजा ल्याउन सफल भयो भनेर चाहिँ 1 कक्षादेखि अहिले चाहिँ 10 कक्षाको रिजल्ट नआइसकेको हुनाले 1 कक्षादेखि 9 कक्षासम्म चाहिँ हामीले चाहिँ उत्कृष्ट चाहिँ विद्यार्थी कुट भनेर चाहिँ हामीले चाहिँ करिब चाहिँ तपाईँको चाहिँ 9 या 27 विद्यार्थीहरूलाई चाहिँ हामीले चाहिँ अहिले प्रोत्साहन गर्दैछौँ
1: सम्मान
0: प्रोत्साहन गर्दैछौँ। त्यस्तै चाहिँ अहिले चाहिँ हामीले चाहिँ 3 आधारहरू मानेका छौँ, 3 कक्षा, 5 कक्षा र 8 कक्षा। 10 कक्षाको रिजल्ट अहिले आइसकेको छैन, 10 कक्षाको रिजल्ट आइसकेपछि त्यो अनुसारको गर्ने। अहिले चाहिँ 3 कक्षा, 5 कक्षा र 8 कक्षालाई चाहिँ आधार मानेर चाहिँ उत्कृष्ट चाहिँ रिजल्ट निकाल्न सक्ने चाहिँ सफल शिक्षकहरूलाई चाहिँ सम्मान गर्ने। तपाईँको जस्तो अङ्ग्रेजी गणित विज्ञानमा चाहिँ 60% पास गराउन सफल उत्कृष्ट शिक्षक, अनि त्यस्तै चाहिँ तपाईँको चाहिँ अरू भाषिक विषयहरूमा चाहिँ 80% चाहिँ कम्तीमा चाहिँ 80% पास गराउन सफल शिक्षकहरू उत्कृष्ट शिक्षक भनेर चाहिँ हामीले चाहिँ करिब चाहिँ 27 शिक्षकहरूलाई चाहिँ अब चाहिँ प्रोत्साहित गर्ने भनेर चाहिँ आज चाहिँ कार्यक्रम बनाएर आएका छौँ। अब यो 1-2 दिनभित्रमा चाहिँ हामीले चाहिँ अभिभावक शिक्षा सँगै चाहिँ तपाईँको चाहिँ मोटिभेसनको कार्यक्रम पनि गर्दैछौँ। शिक्षा क्षेत्रलाई चाहिँ कसरी चाहिँ अगाडि बढाउन सकिन्छ भन्ने हिसाबले चाहिँ हामीले चाहिँ त्यतातिर चाहिँ हामीले लागिरहेका छौँ। र अब भौतिक पूर्वाधार काम त मैले अघि नै पनि उल्लेख गरे भइरहेको छ विद्यालय क्षेत्रमा, त्यसरी चाहिँ हामी लागिरहेका छौँ वडा कार्यालयको तर्फबाट, गाउँपालिका पनि त्यो अनुसारको लागिरहेको छ।
1: सम्भवतः वडाको हकमा हेर्ने हो भने रोल्पा जिल्लामा यो हजुरले गरेको एउटा नौलो अभ्यास पनि हुनसक्छ, जो कि शिक्षक र विद्यार्थी दुवैलाई उत्कृष्ट शिक्षक र उत्कृष्ट विद्यार्थीलाई चाहिँ प्रोत्साहन गर्दाखेरि शिक्षामा अथवा त्यो अलि अझ मेहनत गर्नको लागि त्यसले उत्प्रेरणा थप्ने भयो होइन।
0: त्यसकै निम्ति चाहिँ

0: क्षेत्रलाई चाहिँ कसरी चाहिँ सुधार गर्न सकिन्छ भन्ने चाहिँ हामी यो ठुलो चाहिँ एउटा चाहिँ छलफल पश्चात चाहिँ यस्तो खालको चाहिँ कार्यक्रम लिएर चाहिँ कस्तो होला भन्ने चाहिँ हाम्रो सरसल्लाह अनुसार अहिले चाहिँ हामीले चाहिँ एउटा कार्यक्रम चाहिँ सुरु गरेका थियौँ। योभन्दा गत वर्षको चाहिँ आर्थिक वर्षमा चाहिँ हामीले चाहिँ पाँचवटाको चाहिँ पाँच कक्षाको मात्र चाहिँ वडाले चाहिँ परीक्षाहरू सञ्चालन गर्ने र त्यसकै अनुगमन मूल्याङ्कन गर्ने भएनाले हामीले योभन्दा अगाडि चाहिँ कक्षा पाँचको विद्यार्थी र कक्षा पाँचको चाहिँ शिक्षकलाई मात्रै प्रोत्साहन गरेका थियौँ। अहिले चाहिँ हामीले चाहिँ एकदेखि चाहिँ नौ कक्षासम्म नै चाहिँ यो खालको चाहिँ प्रोत्साहनको कार्यक्रम लिएका छौँ।
1: हजुर, अब प्री मनसुन छ अहिले र अब बर्खा पनि लाग्दैछ बिस्तारै, खास गरी चट्याङ पर्यो भन्ने खबरहरू अरेसबाट कहिलेकाहीँ आइराखेको हुन्छ। अरेस पनि एउटा चट्याङको हिसाबले हेर्ने भने अलिक जोखिममै पर्ने वडा भावनाले चट्याङ कहिले पर्छ भन्ने मान्छेले थाहै नभए पनि त्यसले हत्तपत्त यद्यपि कहिलेकाहीँ मानवीय क्षतिहरू हुन नदिनको लागि हजुरहरूले केही योजनाहरू बनाउनु भएको छ कि छैन?
0: सुनिस्मृति गाउँपालिकामा विपद व्यवस्थापन समिति छ र चाहिँ वडा कार्यालयमा पनि चाहिँ वडा स्तरीय विपद व्यवस्थापन समिति छ। हामीले चाहिँ त्यो विपदको लागि चाहिँ आवश्यक पर्ने चाहिँ सामग्रीहरू चाहिँ तयार अवस्थामा छ। त्यस्तो चाहिँ विपद आयो भने चाहिँ विपदको बेला सबैसँग समन्वय सहकार्य गरेर चाहिँ अगाडि बढ्ने त्यो अनुसारको चाहिँ विपद व्यवस्थापन कोष पनि छ, त्यसरी चाहिँ अगाडि बढेको छ। सुस्मृति गाउँपालिकाको चाहिँ विपद व्यवस्थापन समिति मार्फत चाहिँ हामी चाहिँ त्यसरी चाहिँ कामहरू गर्दै आएका छौँ। विपदहरू चाहिँ बाजा बजाएर आउँदैनन् यस त्यति यदि त्यस्तो भइहाल्यो भने चाहिँ सुनिस्मृति गाउँपालिका विपद व्यवस्थापन समिति चाहिँ तत्पर छ, तयार छ।
1: थोरै हामी स्वास्थ्यतिर पनि जाउँ, स्वास्थ्य क्षेत्रमा भइरहेका गतिविधिहरू के छन्? अगाडि तपाईँले संरचना निर्माण भएको कुरा त गर्नुभएको छ, गुणस्तरीय सेवा प्रवाह लगायतका कुराहरूमा हजुरहरू एउटा जनप्रतिनिधिको हैसियतले अगाडि हामी अनुगमनमा पनि बिजी छौँ भन्ने खालको कुरा जोड्नु भएको थियो हजुर।
0: स्वास्थ्यमा चाहिँ अब अहिले चाहिँ नेपाल सरकारको चाहिँ नीति अनुसार स्वास्थ्य चौकीको व्यवस्थापन समितिको चाहिँ अध्यक्ष चाहिँ वडा अध्यक्ष नै हुने भावनाले म आफै पनि चाहिँ अरे स्वास्थ्य चौकीको चाहिँ सञ्चालन तथा व्यवस्थापन समितिको अध्यक्ष पनि म आफै भावनाले दैनिक चाहिँ तपाईँको चाहिँ पाउने औषधिहरू त्यसपछि चाहिँ डेलिभरीका कुराहरू अनि चाहिँ तपाईँको चाहिँ नियमित हुने कामहरू चाहिँ भइरहेका छन्। गाउँघर क्लिनिकहरू मार्फत हुने कामहरू खोपका कार्यक्रमहरू भइरहेका छन्। त्यो लगायत चाहिँ अहिले चाहिँ हामीले चाहिँ पोहोर साल मात्रै चाहिँ हाम्रो अरे स्वास्थ्य चौकीमा चाहिँ अहिलेसम्म चाहिँ योभन्दा एक वर्ष अगाडिसम्म चाहिँ ल्याबको कामहरू चाहिँ सुचारु थिएन। हामी निर्वाचित भइसकेपछि सामान्य टिबी चेक गर्नको निम्ति कि बिजुवार जानुपर्ने कि चाहिँ सुलिचुर झर्नुपर्ने त्यो बाध्यता अवस्था थियो। अहिले चाहिँ हामीले चाहिँ ल्याबको भवन पनि चाहिँ त्यो स्वास्थ्य चौकीको भवनसँगै बनाएका छौँ र ल्याबको चाहिँ कर्मचारी पनि चाहिँ सुनिस्मृति गाउँपालिकाले व्यवस्था गरेको छ। अब चाहिँ ल्याबको चाहिँ सामग्रीहरू चाहिँ खरिद हुने कामहरू भइरहेको छ। अबको चाहिँ केही समय पछाडि चाहिँ हाम्रो चाहिँ सामान्य तपाईँको चाहिँ टाइफाइड चेक गर्नको निम्ति त्यसपछि टिबी चेक गर्नको निम्ति खोकी चेक गर्नको निम्ति ब्लड चेक गर्नको निम्ति सुलिचोर बिचुवार जानुपर्ने बाध्यकारी अवस्था चाहिँ अब तर्दैछ। ल्याबको भवन चाहिँ अधुरो थियो, अब त्यसमा चाहिँ झ्याल ढोकाहरू बुझ्ने र कलर रङरोपन गर्ने काम भएको छ। कर्मचारी चाहिँ व्यवस्थापन भइसकेको छ। अब ल्याबको सामग्रीहरू पनि चाहिँ सुनिस्मृति गाउँपालिकाले चाहिँ खरिद गरेर पठाउँदैछ र ल्याबको काम पनि चाहिँ अरेस स्वास्थ्य चौकीबाट नै चाहिँ सञ्चालन हुँदैछ। यसरी चाहिँ हामीले चाहिँ स्वास्थ्य क्षेत्रमा चाहिँ तपाईँको चाहिँ पौष्टिक आहारका कुराहरू अनि त्यसपछि चाहिँ तपाईँको यसलाई चाहिँ कसरी चाहिँ व्यवस्थित गराउने व्यवस्थापन गर्न सकिन्छ भन्ने हिसाबले चाहिँ हाम्रो चेतनाका हिसाबले चाहिँ अलिक चाहिँ सुनिस्मृति गाउँपालिका 8 नम्बर वडा चाहिँ अलिक पछाडि छ। त्यसो भावनाले चाहिँ गाउँ गाउँमा गएर चाहिँ आमा समूहहरूसँग चाहिँ छलफल गर्ने अन्तर्क्रिया गर्ने महिलाको चाहिँ स्वास्थ्यसँग सम्बन्धित चाहिँ विषयहरू पनि चाहिँ त्यसरी चाहिँ क्रियाकलापहरू त्यसलाई चाहिँ हामी चाहिँ कसरी चाहिँ यो चाहिँ व्यवस्थित बनाउन सकिन्छ हाम्रो चाहिँ यहाँको चाहिँ मातृ शिक्षा छ यी शिक्षा यी क्षेत्रहरूमा चाहिँ कसरी चाहिँ हामी चाहिँ छलफल गरेर चाहिँ यसलाई चाहिँ अलिकति चाहिँ हाम्रो शिक्षा क्षेत्रलाई हाम्रो चाहिँ चेतना स्तरलाई चाहिँ कसरी चाहिँ माथि उठाउन सकिन्छ भन्ने हिसाबले चाहिँ पनि चाहिँ मैले चाहिँ स्वास्थ्य चौकीको साथीहरूसँग सरसल्लाह गरेर त्यसरी चाहिँ अगाडि बढ्नको निम्ति पनि चाहिँ त्यो अनुसारको चाहिँ कार्यक्रमहरू आयोजनाहरू बनाएर चाहिँ पठाएका छौँ। त्यही नै छ अहिले चाहिँ हामीले चाहिँ यो आमा समूहहरूको निम्ति चाहिँ हामीले चाहिँ जनचेतनामूलक कार्यक्रम भनेर जस्तो बाल विवाहहरू भइरहेको छ यीलाई चाहिँ यसलाई चाहिँ रोक्नको निम्ति चाहिँ कार्यक्रमहरू बनाउने हामीले चाहिँ गाउँ गाउँमा चाहिँ सचेतनाका कामहरू गर्ने भन्ने हिसाबले चाहिँ यसरी चाहिँ हामीले अगाडि बढाइरहेको छ। आज मात्रै चाहिँ सुलिचुर आँखा केन्द्रसँग चाहिँ समन्वय गरेर चाहिँ अरे स्वास्थ्य चौकीमा चाहिँ 83 जना वृद्ध आमा बुवाहरूको चाहिँ आँखा चेक जाँच गरेर करिब 33-34 जनाको चाहिँ अपरेसन गर्नको निम्ति सिलिचोर रिफर भएको छ। त्यस यस्तै चाहिँ स्वास्थ्य क्षेत्रमा यसरी चाहिँ कामहरू गरिरहेका छौँ। त्यस्तै चाहिँ तपाईँको चाहिँ सामाजिक सुरक्षा भत्ता बाँड्न जाने बेला चाहिँ त्यहाँ भएका बुढाबुढीहरूको चाहिँ हाम्रा आमाहरूको बुवाहरूको चाहिँ हाम्रा अभिभावकहरूको चाहिँ खकारहरू सङ्कलन गर्ने, त्यसपछि सुलिचोर लिएर चाहिँ हामी आफै नै चाहिँ सङ्कलन गरेर त्यसको रिपोर्ट पठाउने यस्ता खालको कामहरू चाहिँ भइरहेका छन्।
1: हजुर, अत्यन्तै महत्त्वपूर्ण कुराकानीहरू भयो अध्यक्षज्यू। यो छोटो समयमा हामीसँग धेरै विषयवस्तुहरू अझ बाँकी थिए, तथापि पनि समयको पाबन्दीले गर्दाखेरि हामी सबै विषयवस्तु समेट्न सकेनौँ यो बसाइमा। फेरि आउने बसाइ अन्य बसाइमा तपाईँसँग यसै गरी भलाकुसारी गर्नेछौँ। आजको यो छोटो समयमा तपाईँसँग महत्त्वपूर्ण विषयवस्तुमा कुराकानी भएका छन्। धेरैजना श्रोता महानुभावहरूले हामीलाई सुन्दै हुनुहुन्छ। मैले हजुरलाई सोध्न छुट्याएका र तपाईँले भन्नै पर्ने त्यस्ता केही कुराहरू छन् भने छोटोमा राखिदिनुहोस्।
0: ठिक छ, केही छैन। अब आउनुपर्ने सबै विषयहरू आएको छ। तपाईँले चाहिँ हाम्रो सुनिस्मृति गाउँपालिका 8 नम्बर वडामा भएका गरेका विषयवस्तुहरूलाई चाहिँ जनतासम्म लिने चाहिँ एउटा कोसिस गरिदिनु भयो, त्यसको निम्ति धन्यवाद। र यसवासी सम्पूर्ण जनसमुदायलाई चाहिँ आमा बुवा दाजुभाइ दिदीबहिनीहरूलाई चाहिँ म चाहिँ के आह्वान गर्न चाहन्छु भन्दा, त्यहाँ हामीले काम गर्छौँ भन्ने गरेका कामहरू चाहिँ अझै बाँकी छन्। ती कामहरू सम्पन्न गर्नको निम्ति हामी चाहिँ आफ्नो क्षेत्रबाट लागिरहेका छौँ र जे जति गर्न सक्छौँ ती कामहरू चाहिँ राम्रोसँग गरौँ र गर्नेछौँ। र चाहिँ आगामी दिनहरूमा गर्न नसकेको कामहरू चाहिँ भोलिका दिनहरूमा पनि तपाईँहरूसँग रहने र चाहिँ तपाईँहरूको काममा चाहिँ सधैँभरि चाहिँ लाग्नेछौँ भन्ने चाहिँ एउटा प्रतिबद्धता चाहिँ व्यक्त गर्न चाहन्छु। हवस्, धन्यवाद।
1: हस् हुन्छ, समय र सम्वादको लागि धेरै धेरै धन्यवाद।
2: श्रोता, यति बेला तपाईँ रेडियो कार्यक्रम सुनिल स्मृति डायरी सुनिरहनु भएको छ। यो कार्यक्रम सामुदायिक रेडियो रोल्पा 93.8 MHz, सामुदायिक रेडियो जलजला 96.4 MHz, सामुदायिक रेडियो मालासुरी 100.5 MHz र सामुदायिक रेडियो सभ्यता 99.5 MHz एवं आआफ्नै अनलाइनहरूबाट एकैसाथ सुनिरहनु भएको छ। अब भने हामी कार्यक्रमको अन्त्यमा आइसकेका छौँ। तपाईँलाई आजको कार्यक्रम कस्तो लाग्यो? कृपया सल्लाह सुझाव दिनुहोला। जसका लागि सुनिल स्मृति गाउँपालिकाको कार्यालय सुलिचौर रोल्पा र तपाईँले यति बेला सुनिरहनु भएका विभिन्न सामुदायिक रेडियोहरू मार्फत पनि आफ्ना सुझावहरू पठाउन सक्नुहुनेछ। हवस् त, यतिन्जेलसम्म रेडियो सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्ण श्रोताहरूलाई धेरै धेरै धन्यवाद छ। अर्को साता फरक विषयवस्तुमा कुराकानी गर्न उपस्थित हुने नै छौँ। त्यतिन्जेलसम्मका लागि म तिलक जिएम पनि बिदा चाहन्छु। नमस्कार, शुभ सन्ध्या। नयाँ उमङ्ग, नयाँ उत्साह अनि लिएर हर्ष फेरि आयो नव वर्ष। विकासलाई गति मिलोस्, किसानलाई मल, युवालाई रोजगार मिलोस्, माटोलाई जल। वसन्त ऋतुको बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा घरमा रहनुहुने सम्पूर्ण मेरा घर परिवार, प्रविधिले साँगुरिएको विशाल दुनियाँभर छरिएर रहनुभएका सम्पूर्ण नेपाली आमा बुबा दाजुभाइ दिदी बहिनीहरू, साथै मलाई सामाजिक सञ्जाल फेसबुकमा भीमबहादुर रोकामगर भनेर चिन्नुहुने सम्पूर्ण नेपाली आमा बुबा दाजुभाइ दिदी बहिनीहरूमा माया, स्नेह, समर्पण एवं सुख, शान्ति, समृद्धिको कामना सहित शुभकामना व्यक्त गर्दछु।

0: थबाङ गाउँपालिका तीन मिरुल रोल्पा हाल बिरानो देश मलेसियाबाट
1: अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष सबैतिर नबिर्सने गुण बनोस् नयाँ वर्ष सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो उन बनोस् नयाँ वर्ष
2: बसन्त ऋतुको हरियाली बहारसँगै भित्रिएको नेपाली नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा घरमा रहनुहुने पूजनीय बुबा दिमलाल ओली, पूजनीय आमा कवली ओली, ठुली आमा झुप्री ओली, माहिलो बुबा हरिभान ओली, माहिली आमा दुर्गा ओली, मेरी प्राण प्यारी जीवन सङ्गिनी अनिता ओली, मेरा मुटुका टुक्रा छोरीहरू भावना ओली, सोनिया ओली, प्यारो छोरा प्रशान्त ओली, दिदी भिनाजुहरू ज्ञानसरा राणा, देवीलाल राणा, दीपा अधिकारी, पदम अधिकारी, भान्ज भान्जीहरू सरिता राणा, चन्द्रा राणा, लक्ष्मण राणा, प्यारा भाइहरू दक्षिण कोरियामा रहने भाइ खगेन्द्र ओली, नेपाल प्रहरीमा कार्यरत भाइ दिपेन्द्र ओली, मलेसियामा रहने हिमाल ओली, विनोद ओली, खगेन्द्र ओली, बुहारी सिर्जना ओली, भतिजी अनएन्जल ओली, बहिनीहरू पवित्रा घरती, खिर्मा बोहरा, पबिना राणा, रत्ना राणा, विमला डाँगी, दीपा डाँगी, धनमाया ओली, अनिता ओली, जवाईहरू विकास घरती, विवेक बोहरा, ओम प्रकाश राणा, महेन्द्र राणा, पुरन डाँगी, ललित डाँगी, प्यारा भान्ज भान्जीहरू चन्द्र प्रकाश घरती, प्रशान्त घरती, विशाल बोहरा, आरोसी बोहरा, विशाल राणा, ग्रीष्मेन राणा, प्रियङ्का राणा, दिप्सिका डाँगी, समीक्षा डाँगी, गङ्गादेव साथ दुनेलामा रहने ठुली आमा बसन्ती ओली, ठुलो बुबा गणेश ओली एवं सम्पूर्ण घर परिवार, परिवर्तन गाउँपालिका तीन इरिबाङमा रहने फुपू सर्कनी बुढाथोकी, फुबाजु बिरसिंह बुढाथोकी, बल्ले चौरेलीमा रहने फुपू कवली राणा, माउली तर्फ बजै धनमाली राणा, अन्टी खिरमा राणा, बाजे बजै मामा माइजू लगायत सम्पूर्ण माउली परिवार, मेरो ससुराली परिवार बल्ले बलरेमा रहने सासू ससुरा, दिदी सासु, साधु दाई, जेठान जेठानी दिदी, साला बहिनीहरू, सालीहरू, साधु भाइहरू, भदै भदैनी, भतिजा भतिजीहरू एवं सम्पूर्ण माइती परिवार, साथै सामाजिक सञ्जाल फेसबुकमा विजय कुमार ओली नामसँग परिचित सम्पूर्ण आफन्तजन, इष्ट मित्र, दाजुभाइ, दिदी बहिनी, प्रविधिले साँघुरिएको विशाल दुनियाँभर छरिएर रहनुभएका समस्त नेपाली आमा बुबा दाजुभाइ दिदी बहिनीहरूमा सुख सुस्वास्थ्य एवं दीर्घायुको कामना सहित शुभकामना व्यक्त गर्दछु।

0: विजय कुमार ओली गंगादेव गाउँपालिका छ बल्ले डिम्बुर गैरा राक रोल्पा हाल बिरानो देश मलेसियाबाट। अध्यारोमा ज्योति छर्ने जुन बनोस नयाँ वर्ष सबै सामु नबिर्सने गुण बनोस नयाँ वर्ष सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो ऊन बनोस नयाँ वर्ष सबै सामु नबिर्सने गुण बनोस नयाँ वर्ष अध्यारोमा ज्योति छर्ने जुन बनोस नयाँ वर्ष। बसन्त ऋतुको हरियाली बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा मेरो घरमा रहनुहुने सम्पूर्ण घर परिवार गाउँघरका आफन्तजन इष्टमित्र दाजुभाइ दिदीबहिनीहरू सामाजिक सञ्जाल फेसबुकमा बिन मगर लभसँग जोडिएर स्वदेश तथा विदेशमा छरिनुभएका समस्त नेपाली आमाबुबा दाजुभाइ दिदीबहिनीहरूमा सुख सुस्वास्थ्य एवं दीर्घायुको कामना सहित शुभकामना व्यक्त गर्दछौ।
1: तिमलाई नयाँ वर्षको धेरै धेरै शुभकामना।
0: बिन बहादुर घरती मगर लुङ्री गाउँपालिका साथ भैँसा छोपे रोल्पा हाल बिरानो देश मलेसियाबाट।

0: नया उमंग नया उत्साह अनि लिएर हर्ष फेरी आयो नव वर्ष विकासलाई गति मिलोस् किसानलाई मल युवालाई रोजगार मिलोस् माटोलाई जल
1: बसन्त ऋतुको हरियाली बहारसँगै भित्रिएको नेपाली नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा रगतले गाँसिएका मायाले जोडिएका मेरा गाउँघरका दाजुभाइ दिदीबहिनी आत्मीय आफन्तजन इष्टमित्र साथै फेसबुकमा मलाई विशाल कान्छा भनेर चिन्नुहुने सम्पूर्ण मेरा फेसबुकका साथीहरू प्रविधिले संसारका टाढा टाढा कुनामा बसिरहे पनि हृदयमा नजिक रहेका सम्पूर्ण नेपाली आत्माहरूलाई आशाको दियो जलेर हृदय उज्यालो होस् विश्वासको टीका लागेर जीवन सबल होस् सम्बन्ध र संस्कृतिले झन् बलियो बनोस् र आगामी दिनहरूले सुख समृद्धि र प्रगतिका ढोकाहरू खोलुन् भन्ने हृदय स्पर्शी शुभकामना अर्पण गर्दछु।

0: रोकिएका तिम्रा पाइलाहरू अगाडि सरोस्, सोचेका रोजेका इच्छाहरू पूरा हुँदै जाउन्, पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस्, दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस्, क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस्, दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्।
1: बसन्त ऋतुको बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्र सेवक कर्मचारी, शिक्षक विद्यार्थी, किसान मजदुर, पत्रकार कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।
2: बीएमसी सप्लायर्स सुनिल स्मृति गाउँपालिका 3 रुनीबाङ रोल्पा।
3: हाम्रा सेवाहरू, हामी कहाँ भाडा बर्तन सम्बन्धी सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै हार्डवेयर सम्बन्धी सम्पूर्ण सामग्रीहरू विशेष छुट सहित बिक्री भइरहेको सम्पूर्ण ग्राहक महानुभावहरूमा जानकारी गराउँदछौ। सञ्चालक इन्द्रबहादुर मोहरा, सम्पर्क फोन नम्बर 086-594-374 र मोबाइल 98-578-22-374।
4: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
5: हजुर, रोल्पा तथा प्युठान क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूका लागि सिपमूलक तालिमको सुनौलो अवसर आएको छ। वैशाख 16 गतेदेखि रोल्पाको लिबाङमा तथा जेठ महिनामा सुलिचौर र प्युठानको बिजुवारमा हातैले बनाइने चप्पल तथा जुत्ता ह्यान्डमेड बनाउने 10 दिने तालिम सञ्चालन हुँदैछ। तालिमका विशेषताहरू, तालिममा सहभागी भई तपाईँले आफ्नै हातले चप्पल जुत्ता बनाउन सिक्न सक्नुहुनेछ। सिप सिकेर आफ्नै व्यवसाय सुरु गर्न सक्नुहुनेछ, स्वरोजगार बन्ने उत्कृष्ट अवसर प्राप्त गर्नुहुनेछ। साथै प्युठानको भिमरी स्थित प्राची चप्पल पसलमा हातैले बनाइएका चप्पल जुत्ता तथा आवश्यक सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध रहेको जानकारी गराइन्छ। तालिममा सहभागी हुन इच्छुक महानुभावले आजै सम्पर्क गर्नुहोस्। थप जानकारीका लागि सम्पर्क व्यक्ति चित्रा घरतीमगर, सम्पर्क मोबाइल 97625-28-990।
6: नयाँ उमङ्ग, नयाँ उत्साह अनि लिएर हर्ष फेरि आयो नयाँ वर्ष। विकासलाई गति मिलोस्, किसानलाई मल, युवालाई रोजगार मिलोस्, माटोलाई जल।
1: वसन्तको बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा सम्पूर्ण हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनीतिक दल, राष्ट्र सेवक कर्मचारी, शिक्षक विद्यार्थी, किसान मजदुर, पत्रकार कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत समस्त नेपालीहरूमा सुख सुस्वास्थ्य तथा उत्तर उत्तर प्रगतिको कामना सहित शुभकामना व्यक्त गर्दछौँ।
7: ए टु जेड मोबाइल सर्भिसिङ सेन्टर, रोल्पा नगरपालिका 4 मेन बजार रोल्पा।
8: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका मोबाइल सेटहरू वारेन्टी ग्यारेन्टीका साथै बिक्री वितरण गर्नुका साथ मोबाइल सेटहरू मर्मत तथा एसेसरीज होलसेल पनि गरिन्छ र सोलरका सम्पूर्ण सामान बिक्री गरिनुका साथै मर्मत सम्भार पनि गरिन्छ। प्रोप्राइटर बालाराम बस्नेत, सम्पर्क मोबाइल नम्बर 98-63-13-50-55
7: र 98-10-30-76-44।

0: अध्यारोमा ज्योति छर्ने जुन बनोस नयाँ वर्ष सबै सामु नबिर्सने गुण बनोस नयाँ वर्ष सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो ऊन बनोस नयाँ वर्ष सबै सामु नबिर्सने गुण बनोस नयाँ वर्ष अध्यारोमा ज्योति छर्ने जुन बनोस नयाँ वर्ष
1: वसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहक वर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्र सेवक कर्मचारी, शिक्षक विद्यार्थी, किसान मजदुर, पत्रकार कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।
0: आशिष बार्बर सेन्टर रोल्पा नगरपालिका 2 लिबाङ रोल्पा। हामी कहाँ ग्राहकको रोजाई अनुसार सम्पूर्ण डिजाइनमा हेयर कटिङ गरिन्छ। सञ्चालक आशिष पुन मगर। थप जानकारीका लागि सम्पर्क मोबाइल 98478952887।
2: नयाँ उमङ्ग, नयाँ उत्साह अनि लिएर हर्ष, फेरि आयो नयाँ वर्ष। विकासलाई गति मिलोस्, किसानलाई मल, युवालाई रोजगार मिलोस्, माटोलाई जल।
3: वसन्तको बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा सम्पूर्ण हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनीतिक दल, राष्ट्र सेवक कर्मचारी, शिक्षक विद्यार्थी, किसान मजदुर, पत्रकार कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत समस्त नेपालीहरूमा सुख सुस्वास्थ्य तथा उत्तर उत्तर प्रगतिको कामना सहित शुभकामना व्यक्त गर्दछौँ।
4: न्यू बागमाली होटल एन्ड लज, सुनिल स्मृति, गाउँपालिका 4, सुलिचोर, रोल्पा।
5: हामी कहाँ स्वच्छ वातावरणमा खाना बस्नको राम्रो व्यवस्था हुनुको साथै नास्ताका सम्पूर्ण परिकारहरू पाइन्छ।
4: पुनः फोनबाट पनि अर्डर लिन सकिनेछ।
5: प्रोप्राइटर नाम बहादुर पुन मगर। सम्पर्क मोबाइल नम्बर 98613056141 र 98182405415।
6: हामीले गरेको कपी गर्नुभयो भन्नुहुन्छ, तर ती सारा नीतिहरू तबसम्म सार्थक बन्दैनन् जबसम्म हाम्रो नियत सफा हुँदैन।
7: सर्भरमा समस्या भएपछि राष्ट्रिय परिचय पत्र सम्बन्धी सेवा 9 दिनदेखि ठप्प। सर्लाहीको चन्द्रनगर गाउँपालिकाको दाइजो नली आफ्ना छोराछोरीको विवाह गरिदिने अभिभावकहरूलाई छानी छानी सम्मान गरिने।
8: दाइजो बिना, दाइजो नलिकन विवाह गर्ने, छोराछोरीको विवाह गर्ने अभिभावकलाई सम्मान गर्ने कार्यक्रम राखेका छन्।
7: र आइसिसी क्रिकेट विश्वकप लिग 2 एक दिवसीय त्रिदेशीय श्रृङ्खलामा नेपाल स्कटल्यान्डसँग 2 रनले पराजित।
9: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM।
7: पारदर्शिताको संस्कार माथिल्लो तहबाट सुरु हुन्छ। राज्यका प्रमुख अङ्ग र त्यसका नेतृत्वकर्ताहरू जवाबदेही भए समाजका अन्य क्षेत्र पनि त्यसबाट प्रभावित हुन्छन्। उल्टो राज्यका उच्च तहकै निर्णय अपारदर्शी देखिन थाल्यो भने नागरिकमा शङ्का, अविश्वास र असन्तोष बढ्दै जान्छ। त्यसैले उच्च तहदेखि तल्लो तहसम्मको नेतृत्वकर्ता जिम्मेवार बन्नुपर्दछ। अब खबर सन्तोषी रावलबाट।
10: अर्घाखाँचीको पाणिनी गाउँपालिकाको दुर्गाफाट कुरुलेमा बस दुर्घटना हुँदा 4 जनाको मृत्यु भएको छ, अन्य 27 जना घाइते भएका छन्। सन्धिखर्क घुम्ती तानसेन पाल्पा सडक खण्ड अन्तर्गत पाणिनी 8 कुरुले फाँट नजिकै दुर्घटना हुँदा 2 जनाको घटनास्थलमै मृत्यु भएको र अन्य 2 जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरले जनाएको छ। मृत्यु हुनेमा कास्की पोखरा महानगरपालिका 19 78 वर्षीय राममाया बस्नेत, सोही ठाउँकी 78 वर्षीय बिन्दु कुँवर पर्वतको मधी गाउँ गाउँपालिका पाँचकी 50 वर्षीय कौशिला रेग्मी र सोही ठाउँका बस चालक 45 वर्षीय रमेश जेसी रहेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी श्याम हरि भट्टराईले सिआइएनसँग बताउनुभयो।
11: घुम्ती पाल्पा सडक खण्डमा सुब्बा देउरालीबाट पर्वत जिल्ला तर्फ यो सरगाहाँची जिल्लाको चाहिँ पवित्र धार्मिक स्थल सुपर देउरालीमा चाहिँ दर्शन गरेर फर्किने क्रममा यो पर्वतका यात्रुहरू हुनु हुँदो रहेछ होइन। त्यसमा चाहिँ ध1 ख 504 नम्बरको बस अनियन्त्रित भइक सडकबाट करिब 180 फिट तल खस्दाखेरि बसमा सवार चालक सहित 31 जना रहेको निम्न मानिसहरू घाइते भएको भनेको छ। जसमध्ये चाहिँ 4 जनाको निधन भइसकेको छ अनि केहीलाई पाल्पा अस्पताल, केहीलाई चाहिँ यही हाम्रो जिल्ला अगाहाजी र केहीलाई चाहिँ रिफर गरेर फर्दर फरवर्ड गरिएको स्थिति छ।
10: घाइते मध्ये 4 जनाको अवस्था गम्भीर रहेको छ। घाइतेहरूको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पा र भैरवा मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीको भनाइरहेको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले किसानहरूलाई आधिकारिक डिलरबाट मात्र रासायनिक मल खरिद गर्न अनुरोध गरेको छ। मन्त्रालयका अनुसार पश्चिम एसियामा जारी द्वन्द्वका कारण करिब 1,85,000 टन मल आपूर्तिमा समस्या देखिएको छ। यसले आगामी धानबाली सिजनमा मल अभाव हुन सक्ने चिन्ता बढाएको छ। यस्तो अवस्थालाई ध्यानमा राख्दै मन्त्रालयले वैकल्पिक उपाय मार्फत मल आपूर्ति सहज बनाउने प्रयास भइरहेको जनाएको छ। साथै अन्तर्राष्ट्रिय बजारमा हुन सक्ने थप समस्या प्रति सतर्क रहन पनि आग्रह गरिएको छ। मल अभावका मौका छोपिएर बजारमा कम गुणस्तरको मल बिक्री हुने वा कालो बजारी बढ्न सक्ने भन्दै मन्त्रालयले निगरानी बढाएको समेत जनाएको छ। मन्त्रालयले कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड मार्फत दर्ता भएका आधिकारिक डिलरबाट मात्र मल किन्न किसानलाई आग्रह गरेको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले माध्यमिक शिक्षा परीक्षा एसईईमा नन ग्रेड विद्यार्थीका लागि पूरक परीक्षा तयारी कक्षा सञ्चालन गरिने बताउनु भएको छ। प्रतिनिधि सभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकमा मन्त्री पोखरेलले सरकारले 1 महिनाभित्र परीक्षाको नतिजा सार्वजनिक गर्ने सरकारको प्रतिबद्धता कार्यान्वयन भएको उल्लेख गर्दै परीक्षामा असफल हुने विद्यार्थीका लागि पूरक परीक्षा तयारी कक्षा सञ्चालन गरिने प्रतिबद्धता जनाउनु भएको हो।
12: पूरक परीक्षा पनि हुन्छ, त्यो पूरक परीक्षालाई थप कसरी तयार गर्न सकिन्छ त्यसमा हामी कोअर्डिनेट गरेर डेफिनेटली अरू क्लासेसहरू केही विद्यार्थीहरूलाई दिन सकिन्छ भने त्यसको लागि पनि मन्त्रालयले हामीले अगाडि काम गर्छौँ। हामीले कसैलाई पनि विचार निषेध हामीले गरेका छैनौँ। हामीले पनि टिचरहरूलाई राजनीति गर्ने भए मार्कर छोडेर आउन मात्र आग्रह गरेका हो। कसैलाई पनि हामीले राजनीति गर्न निषेध गरेका छैनौँ।
10: सरकारले 2/3 बहुमतपूर्ण उपभोग गर्न उत्तरदायी भूमिका निभाउन प्रतिनिधि सभाका सांसदहरूलाई आग्रह गरेका छन्। प्रतिनिधि सभाको आजको बैठकमा बोल्ने अधिकांश विपक्षी दलका सांसदहरूले सरकारले हिजो सार्वजनिक गरेको नीति तथा कार्यक्रमको कार्यान्वयनको सवालमा गम्भीरता देखाउन सदनको ध्यान आकर्षण गराएका छन्। नेपाली काङ्ग्रेस संसदीय दलका नेता भीष्मराज आङदेवेले प्रमुख प्रतिपक्षले परिणाम दिन नसक्ने शैलीको समर्थन नगर्न बताउनुभयो। उहाँले सरकारको संसदीय प्रणाली प्रतिको प्रतिबद्धता र निष्ठामाथि नै आशंका उत्पन्न भएको उल्लेख गर्नुभएको छ।
13: यो अधिवेशन असामान्य परम्परा सहित सुरु भएको छ भन्ने हाम्रो ठम्मै पनि छ। आह्वान भइसकेको अधिवेशन एकाएक स्थगन गरेर संसदको मुख्य अधिकार र दायित्व मानिने कानून निर्माण कार्यलाई खोसेर सरकारले करिब 150 कानून संशोधन र केही नयाँ कानूनहरू अध्यादेश मार्फत घोषणा गरेर संसदीय गरिमा र लोकतान्त्रिक मूल्यहरूमा चोट पुर्याएको छ भन्ने पनि ठम्याएको छ। हाम्रो संसदीय प्रणाली प्रतिको सरकारको प्रतिबद्धता र निष्ठामाथि आम जनमानसमा यस कारणले शंका उत्पन्न भएको छ भन्ने पनि ठम्याए हो।
10: बैठकमा नेकपा एमाले सरकारले संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रम खारेज गर्न माग गरेको छ। संसदीय दलका नेता रामबहादुर थापाले राष्ट्रलाई असाधारण परिस्थितिबाट बचाउन नीति तथा कार्यक्रम खारेज गर्नुपर्ने माग गर्नुभयो। जेएनजी आन्दोलन र रासुपा सरकार गठनप्रति टिप्पणी गर्दै उहाँले भन्नुभयो,
14: नीति कार्यक्रम वस्तुत मुलुकको समग्र विकास एवं समृद्धि, दिगो शान्ति एवं स्थायित्व, नागरिक सुरक्षा, लोकतन्त्र तथा राष्ट्रियताको प्रवर्धनका लागि अपरिहार्य मार्गचित्र हो। किनभने राष्ट्रको विकास वा विनाश मुख्यत सरकारको सही वा गलत नीति तथा नेतृत्वले निर्धारण गर्दछ। त्यसैले राष्ट्रलाई असाधारण सङ्कटबाट बचाउन यसलाई समग्रमा खारेज गर्नुपर्छ र पूर्ण संशोधन तथा पुनर्लेखन गर्नै पर्दछ।
10: नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले पुराना नेता र पुराना पार्टी सबै उस्तै हुन् भन्ने भाष्य सही नभएको तर्क गर्नुभयो। पुराना नेता र पुराना पार्टीका नाममा बनेको एउटा गलत भाष्यलाई सधैँका लागि मेट्न आवश्यक रहेको भन्दै सुशासन सेवा प्रवाह सबलीकरण लोकतन्त्र बलियो बनाउने विषयमा पुराना दलले कुनै कसुर बाँकी नराखेको बताउनुभयो।
14: पुराना नेता र पुराना पार्टीका नाममा बनेको एउटा गलत भाष्य छ, सबै उस्तै हुन् र त्यसमा प्रचण्डलाई पनि घिसारेर लाने गरिएको छ। के त्यही हो त सत्य? होइन। राष्ट्रिय स्वतन्त्र पार्टीका हकमा त झन् बिल्कुल हुँदै होइन। अघिल्लो संसदमा मैले प्रधानमन्त्रीका रूपमा पनि र प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतमा पनि राष्ट्रपासँग दह्रो सहकार्य गरेको थिएँ। सरकारमा हामीले सुशासनका माध्यमबाट लोकतन्त्रको राम्रो सर्भिसिङ सुरु गरेका थियौँ। सेवा प्रवाहको सरलीकरण र मेरिटोक्रेसीमा जोड दिएका थियौँ। ललिता निवासको विस्तृत अनुसन्धान र जग्गा फिर्तीको प्रक्रियादेखि भुटानी शरणार्थी प्रकरणको निष्पक्ष अनुसन्धानबाट हामीले विधिको शासन अगाडि बढाउने
10: राप्रपा संसदीय दलका नेता ज्ञान बहादुर शाहीले सरकारले सुकुम्बासी व्यवस्थापनलाई व्यवस्थित गर्न नसकेको बताउनुभयो। उहाँले सत्ता स्थायी नहुने भन्दै दुई तिहाईको बहुमतलाई राम्रा कामका लागि उपयोग गर्न आग्रह गर्नुभयो।
15: सरकारी सम्पत्ति जोगाउनु पर्छ भन्ने मान्यता राख्छु, अवैध संरचना भत्काउनुहोस् त्यो भत्काउनु पर्ने पक्षमा म छु, तर मानवीय संवेदनामाथि डोजर चलाएर विकास हुँदैन। सरकारले सुकुम्बासी बस्ती होइन हुकुम्बासीको मानसिकतामाथि प्रहार गर्नुहोस्। आज सत्ता र शक्तिको आँटमा कसैलाई जोगाइँदैन भने आज सत्ता पक्षका मात्र होइन मन्त्री परिषदका सदस्यसम्म हुकुम्बासी भएका प्रत्यक्ष प्रमाणहरू बाहिरिएका छन्। आज त्यहाँमाथि डोजर किन चल्यो? त्यसको प्रमाण यो संसदलाई चाहिन्छ।
10: बैठकमा श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले सरकारले नीति तथा कार्यक्रमको कार्यान्वयनमा चुनौती देखिन सक्ने बताउनुभयो। संसद भवनमा संचारकर्मीसँग कुरा गर्दै अध्यक्ष साम्पाङले नीति तथा कार्यक्रमले धेरै क्षेत्रमा छोए पनि कार्यान्वयनमा चुनौती देखिन सक्ने उल्लेख गर्नुभयो।
6: पुरानाले बनाएको नीति राम्रो कि नयाँले बनाएको नीति राम्रो? नयाँहरू भन्नुहुन्छ हामीले चाहिँ यस्तो गर्यौँ उस्तो गर्यौँ भन्नुहुन्छ, पुरानाले हामीले गरेको कपी गर्नुभयो भन्नुहुन्छ, तर ती सारा नीतिहरू तबसम्म सार्थक बन्दैनन् जबसम्म हाम्रो नियत सफा हुँदैन, जबसम्म हाम्रो नियत ठिक ठाउँमा आउँदैन। म यहाँहरू सबैजनालाई यो कुरा चाहिँ अनुरोध गर्न चाहन्छु, यहाँ एकले अर्कालाई अपमानित गर्न हामी यहाँ उभिएका होइनौँ। हामी सरकारलाई प्रश्न गर्छौँ, त्यसलाई सरकार पक्षले अन्यथा मान्नुपर्ने प्रतिवाद गरिहाल्नुपर्ने भन्ने कुरा छैन, हामी सरकारलाई मार्गदर्शन देखाउँछौँ।
10: यसैबीच सरकारले नेपाल र भारत सरकार बीच भएको फौजदारी विषयमा पारस्परिक कानूनी सहायता सम्बन्धी सम्झौता संसदमा पेश गरेको छ। आज बसेको प्रतिनिधि सभा बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले उक्त सम्झौता सभा समक्ष पेश गर्नुभएको हो। नेपाल र भारत बीच 2082 साल जेठ 5 गते यो सम्झौता भएको थियो। प्रतिनिधि सभामा सचिव हर्कराज राई पदमुक्त हुनुभएको छ। राष्ट्रपति कार्यालयका अनुसार उहाँलाई 2083 वैशाख 29 गते आजबाटै लागू हुने गरी पदमुक्त गरिएको हो। सभामुख डोलप्रसाद अर्यालले वैशाख 28 गते राईलाई पदबाट हटाउन गरेको सिफारिसका आधारमा राष्ट्रपति रामचन्द्र पौडेलले यो निर्णय लिनुभएको हो। सर्लाहीको चन्द्रनगर गाउँपालिकाले दाइजो नलिई आफ्ना छोराछोरीको विवाह गरिदिने अभिभावकहरूलाई सम्मान गर्ने भएको हो। गाउँपालिकाले बाल विवाह र दाइजो प्रथा उन्मूलनका लागि विशेष अभियान अन्तर्गत खुला आवेदन समेत आह्वान गरेको छ। गाउँ कार्यपालिकाको कार्यालयले आज एक सूचना जारी गर्दै समाजमा सकारात्मक सन्देश प्रवाह गर्न र दाइजो मुक्त तथा बाल विवाह मुक्त समाज निर्माण गर्ने उद्देश्यले वृहत सभा कार्यक्रम आयोजना गर्न लागेको जनाएको छ। दाइजो नलिई आफ्नो छोराछोरीको विवाह सम्पन्न गर्ने अभिभावकहरूलाई सम्मान गर्न गाउँपालिकाले यही जेठ 10 गते सार्वजनिक कार्यक्रमको आयोजना समेत गरेको गाउँपालिकाका लागि राजकुमार महतोले सिआइएनसँग बताउनुभयो।
8: हाम्रो गाउँपालिकाभित्र दाइजो बिना दाइजो नलिकन विवाह गर्ने छोराछोरीको विवाह गर्ने अभिभावकलाई सम्मान गर्ने कार्यक्रम राखेका छौँ होइन, र त्यसको लागि सूचना आज जारी गरिएको छ। गाउँपालिकाभित्र दाइजो नलिकन विवाह गर्नुभएको छोराछोरीको विवाह गर्नुभएको अभिभावकजीहरूले त्यहाँ तोकिएको कागजातहरू प्रमाणहरू सहित गाउँपालिकामा महिला विकास शाखामा पेश गर्नुहुने अनि त्यसलाई रुजु गरेर भेरिफाई गरेर, किनभने भोलि गलत मान्छेले सम्मान नपाओस् त्यो हिसाबले रुजु गरेर त्यो दिन हाम्रो सामान्य सभा उपसभामुखजीको हातबाटै उहाँहरूलाई सम्मान गर्ने कार्यक्रम हामीले तय गरेका छौँ।
10: साझा खबरमा अब खेल खबर। आइसिसी क्रिकेट विश्वकप लिग दुईको एक दिवसीय त्रिदेशीय श्रृङ्खलामा नेपाल स्कटल्यान्डसँग 2 रनले पराजित भएको छ। वर्षाका कारण प्रभावित भएको खेलमा नेपालले 39 ओभरमा 221 रनको लक्ष्य पाएको थियो। नेपालले निर्धारित ओभरमा 7 विकेट गुमाएर 218 रन मात्र बनाउन सक्यो। यसअघि किर्तिपुरको त्रिवी क्रिकेट रङ्गशालामा टस जितेर ब्याटिङ गरेको स्कटल्यान्डले 50 ओभरमा 8 विकेट गुमाएर 243 रन बनाएको थियो। यो जितसँगै स्कटल्यान्डले 29 खेलमा 36 अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ। नेपाल 25 खेलमा 18 अङ्कसहित 7औं स्थानमा रहेको छ।
7: सन्तोषी रावल नेपालगञ्जमा म्याराथन तथा रात्रिकालीन दौड जस्ता प्रतियोगिताले दौड संस्कृतिको विस्तार
16: अनि त्यसपछि पार्टिसिपेन्टहरूलाई त्यही अनुसारको फेसिलिटी त्यही अनुसारको मोटिभेसन प्राइज डिस्ट्रिब्युसनमा पनि अन टाइम हुनुभयो भने अझै नेपालगञ्ज चाहिँ खेलकुदमय र रनिङमय हुन्छ।
7: यस्ता धेरै प्रतियोगिताको लागि आग्रह रिपोर्टसँगै हेलो मौसम लगायतका सामग्री बाँकी नै छन्। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
17: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा
18: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट drishtieye.org फोन नम्बर 01-5224-352-5224-353
19: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
7: तपाईँ सामुदायिक सूचना नेटवर्क सिआइएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। पछिल्ला वर्षहरूमा नेपालगञ्जमा खेलकुद गतिविधि उल्लेखनीय रूपमा बढिरहेको छ। विशेष गरी नेपालगञ्ज म्याराथन र रात्रिकालीन दौड नाइट रन जस्ता प्रतियोगिताले सहरमा दौड संस्कृतिको विस्तार भएको छ। तर आवश्यक व्यवस्थापन र पूर्वाधारको अभावमा अपेक्षित उपलब्धि भने हासिल हुन सकेको छैन।
20: बर्दियाको गोलाकी अप्सराबम ठकुरीले यस वर्षको 5 किलोमिटर रात्रिकालीन दौड़मा दोस्रो स्थान हासिल गर्नुभयो। राष्ट्रिय स्तरमा खेल्ने सपना बोक्नुभएकी उहाँलाई उचित प्रशिक्षण नपाउँदा पछि परिरहेको अनुभव हुन्छ।
21: सोचेको थिएँ अब फर्स्ट नै हान्छु भनेर अब त्यही अनुसार मेहनत नै गरेको थिएँ। यदि म अब उता हाम्रोतिर कोच नै छैन अब कोच हुनुपर्छ अब यदि मलाई टाइट एकदम कोचिङ गर्ने कोच हुनुपर्छ त्यो बनाउँछ म वेट लेछु टाइम पनि इम्प्रुभ गर्छु।
20: सल्यानका नवीन कंवर पनि कुनै औपचारिक प्रशिक्षण बिना आफ्नै गाउँघरको बाटोमा अभ्यास गरेर प्रतियोगितामा सहभागी हुनुभएको हो। उहाँले 5 किलोमिटर दौड़मा तेस्रो स्थान प्राप्त गर्नुभयो। तर प्रशिक्षण पाएको भए अझै राम्रो गर्न सक्ने उहाँको भनाइ छ।
22: तयारी त्यस्तो थिएन। योभन्दा अगाडि घरैमा 10 किलोमिटर खेल्यायो हो त्यो पछाडि ट्रेनिङ नै भएन। हाम्रो सल्यानतिर चाहिँ त्यस्तो गराउनु छैन। हामीले अघिल्लो त्यो लेखहरूमा नै गर्ने हो अनि तुलसीपुर चाहिँ छ तर त्यति व्यवस्थित छैन गराउनु रहेको छैन।
20: अप्सरा र नवीन एक उदाहरण हुन् कि नेपालगञ्ज वरपर प्रतिभाको कमी छैन तर दक्ष प्रशिक्षणको अभावले खेलाडीको क्षमता पूर्ण रूपमा विकास हुन सकेको छैन। बाँकेको कोहलपुर 8 का समीर बस्नेतले घर आँगनमै अभ्यास गरेर प्रतियोगितामा जित हासिल गर्नुभयो। बाल्यकालदेखि दौड़प्रति रुचि राख्ने उहाँ अहिले नेपाली सेनाको तयारीमा हुनुहुन्छ।
23: यस्तो बाटोहरूमा ट्र्याक आफूले ट्र्याक नापेर त्यसमा गर्छन् त्यो मलाई बच्चैदेखि दौड्न अलि रमाइलो लाग्थ्यो। म यसमा त्यही भएर अगाडि पनि हुन्थे त्यही भएर आर्मीतिरै फिल्डमा भयो गरी दौड अहिलेदेखि तयारी गर्दैछ।
20: नेपालगञ्जकी स्वस्तिका साई भने नियमित प्रशिक्षण लिइरहनु भएको छ। प्रशिक्षक राजेन्द्र कुमार साईको मार्गदर्शनमा दैनिक 2 घण्टा अभ्यास गर्ने उहाँ स्वास्थ्य समस्या हुँदाहुँदै पनि 5 किलोमिटर दौडमा प्रथम हुन सफल हुनुभयो।
21: एकदमै खुसी लागिरहेको हार्डवर्कको एचिभमेन्ट हो। म चाहिँ रङ्गशाला यहीँ नेपालगञ्जको रङ्गशालामा ट्रेनिङ गर्छु पर डे 2 आवर हो। मेरो चाहिँ इन्जर थियो कम्मरको त्यही पनि एक्लै इन्जरमा पनि यो फर्स्ट पोजिसन एचिभमेन्ट गर्दा चाहिँ खुसी लागेछ।
20: आयोजक नेपालगंज म्याराथन अन्तर्गत रात्रिकालीन दौड़का रेस निर्देशक चन्द्रबहादुर गुरूङका अनुसार अपेक्षा भन्दा निकै कम खेलाड़ीको सहभागिता रहेको छ। यस वर्षको रात्रिकालीन दौड़मा 150 जना खेलाड़ीको लक्ष्य राखिएकोमा वास्तविक सहभागिता भने 50 मात्र रह्यो।
0: को दिनमा फेरि यो आज जानेहरूले गर्दाखेरि पनि अलिकति डिस्टर्बेन्स छ। जे होस् अहिले टोटल गरेर लगभग हाम्रो 50 जना 5 किलो र 10 किलोमिटरमा 50 जना खेलाडीहरू सहभागी भएको छ। हाम्रो टार्गेट थियो 150 टार्गेट हो खास।
20: खेलप्रति आकर्षण बढे पनि सहभागिता अझै सीमित छ। प्रचार पहुँच र प्रोत्साहन पर्याप्त नभएको खेलाड़ीको गुनासो छ। ओलम्पियन गोल्ड मेडलिस्ट सन्तोषी श्रेष्ठका अनुसार प्रतियोगिताको स्तरसँगै खेलाड़ी

0: को मनोबल घट्ने गरेको उनीहरू बताउँछन्। निशु जोशी, सीआईएन रेडियो, कृष्णसार एफएम, नेपालगंज, बाँके।
1: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। मनसुनमा कहाँ कहाँ जोखिम, के तयारी गर्नुपर्ने?
2: प्रदेशगत हिसाबले चाहिँ लुम्बिनी प्रदेशलाई लिएको छ। त्यसै गरी अब क्रमागत रूपमा भन्दा लुम्बिनी पछि कोशी, मधेस, होइन, सुदूरपश्चिम, बागमती, गण्डकी हुँदै सबैभन्दा कम चाहिँ कर्णाली प्रदेशमा पर्छ भनिएको छ।
1: यस वर्ष विपदबाट बच्नको लागि के कुरामा ध्यान दिनुपर्छ? विशेष कुराकानी बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ्दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धुम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब साप्ताहिक श्रृङ्खला हेलो मौसम।
5: मनसुन पानी पर्ने समय मात्रै होइन, यो विपदको घन्टी पनि हो। यो वर्षको मनसुनमा तपाईँ बस्ने ठाउँ कतिको सुरक्षित छ, कहाँ कहाँ बढी खतरा छ त, र तपाईँले आजैदेखि के तयारी गर्नुपर्छ? नमस्कार, कार्यक्रम हेलो मौसममा तपाईँलाई स्वागत छ। म सुशीला श्रेष्ठ। आजको हेलो मौसममा हामी यो मनसुनका समयमा हुने विपदका जोखिमका घटना र त्यसबाट बस्नका लागि हामीले अपनाउन पर्ने उपायका बारेमा कुराकानी गर्दैछौँ। कुराकानीको लागि आज हाम्रो स्टुडियोमा हुनुहुन्छ राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महत। यहाँलाई स्वागत छ। अघिल्लो पालीको मनसुनमा करिब 19 लाख प्रभावित हुने भनेर आकलन भइरहँदाखेरि यो वर्ष चाहिँ घटेर करिब 2.5 लाख चाहिँ प्रभावित हुने भनेर आकलन हुँदैछ भन्ने तयारी पनि सुनियो। खास यो चाहिँ त्यति धेरै ठुलो सङ्ख्याबाट स्वाट्टै 2.5 लाखमा घट्नुको कारण चाहिँ के होला?
2: अब एउटा त पहिला हामीले इस्टिमेट गरेको अलिकति बढी र अब प्र्याक्टिकल्ली चाहिँ लास्टमा चाहिँ वास्तवमा चाहिँ अलिकति थोरै चाहिँ भएको हो, होइन? त्यो अनुसार अहिलेको चाहिँ अझ पोहोरको भन्दा पनि अलिकति फोरकास्ट अझै राम्ररी गरेको थप पनि हुने भयो। एउटा
5: त्यो पनि भयो, अर्को चाहिँ वास्तविक अनुमान डेटामा आधारित भएर पूर्वानुमान गर्ने प्रयास पनि गरियो, अलिकति तथ्यमा आधारित भएर,
2: त्यो पनि सुधार
5: यसो हजुवाको भरमा भन्दा पनि तथ्यमा आधारित भएर गर्ने कोसिस हो भनेर बुझ्दा पनि भयो,
2: त्यसरी नै बुझ्दा हुन्छ।
5: जस्तो अब 2.5 लाख जनसङ्ख्या भने पनि जनसङ्ख्या, 19 लाख भने पनि जनसङ्ख्या, ज्यान त ज्यान हो नि त, यो आँकडा चाहिँ कतिको गम्भीरताको सङ्केत चाहिँ हो?
2: यस्तो हामीले यो पनि यतिजना चाहिँ प्रभावित हुन सक्छ भनेर हामीले अनुमान हो यो पनि, है? यसमा पनि अलिक बढी चाहिँ प्रत्यक्ष रूपमा चाहिँ प्रभावै पार्ने भनेको चाहिँ यसको 10% चाहिँ बढी प्रभाव पर्छ प्रत्यक्ष, उनीहरू चाहिँ प्रभावितै हुन्छन् यतिजना चाहिँ भन्ने हो। अब 2,26,000 10% भनेको चाहिँ 22,000, होइन, 22,000 जति करिब चाहिँ प्रत्यक्ष प्रभावित हुने जनसङ्ख्या हो भने
5: पनि ठुलै अनुमान हो 22,000 भनेको पनि
2: ठुलै अनुमान हो।
5: त्यसमध्ये पनि 5100 करिब घर परिवार प्रभावित हुने भनिएको छ, होइन? यो पनि विपदको चाहिँ ठुलै घन्टी बज्छ है भन्ने खालको सङ्केत पनि हो एक किसिमको।
2: अब यस्तो
5: पानी नपरे पनि, अब
2: होइन, पानी नपर्ने नै भन्ने पनि छैन, फेरि अलिक कम पर्ने हो सरदर भन्दा अलिक
5: पर्न पनि
2: भयो, होइन,
5: 40% पानी पर्न सक्ने सम्भावना,
2: त्यो भनिसक्दाखेरि त अब फेरि सरदरै पानी पनि नपर्ने भन्ने पनि होइन नि त। फेरि पूर्वानुमान भन्नु र त्यसमा त अब हाम्रा विभिन्न कारणहरू, अहिले जलवायु परिवर्तनका कारणले पनि हामीले कतिपय विषयहरू चाहिँ फोरकास्ट गऱ्यो भन्दा ठ्याक्कै नमिल्न पनि सक्ने हुन्छ, होइन? त्यो बेलाको अब अहिले त झन् धेरै अगाडि नै गरेका छौँ नि त हामीले, होइन, मन सुरु नै भएको छैन, सुरु भएपछि पनि अझ 4-5 महिनासम्म रहि नै रहन्छ भनेपछि
5: यसपालि कम प्रभाव पर्छ भनेर ढुक्कले बस्न सक्ने स्थिति त छैन, हामीले तयारी गर्नु पर्यो।
2: विपदको दृष्टिबाट त हामीले सरदर भन्दा कम भन्दै गर्दा पनि विपद त घट्छ भन्ने अनुमान छैन हाम्रो।
5: त्यसो भए अब कुन कुन क्षेत्र चाहिँ अलि बढी प्रभावित हुने जोखिम चाहिँ यहाँले अनुमान गर्नु भएको छ?
2: सबैभन्दा बढी प्रभाव हुने, बढी प्रभाव पर्ने भनेर प्रदेशगत हिसाबले चाहिँ लुम्बिनी प्रदेशलाई लिएको छ। त्यसै गरी अब क्रमागत रूपमा भन्दा लुम्बिनी पछि कोशी मधेस होइन सुदूरपश्चिम

0: बागमती गण्डकी हुँदै सबैभन्दा कम चाहिँ कर्णाली प्रदेशमा पर्छ भनिएको छ।
1: लुम्बिनी प्रदेशलाई चाहिँ बढी जोखिमको हिसाबले किन अगाडि राखियो?
0: होइन, यसमा एउटा त यहाँ सङ्ख्यात्मक हिसाबले भन्नुपर्छ, जुन हामीले यो घर परिवार र को र जनसङ्ख्याको जुन अघि भन्यौँ यतिजना, त्यहाँबाट अलिकति त्यहाँको जनघनत्वको पनि हिसाबले र त्यो प्रदेशमा अलिकति बढी पानी पनि अलिक बढी पर्ने जस्तो हाम्रो अनुमान भएको भएर त्यही अनुसार त्यहाँ बढी प्रभावित हुन्छ भनिएको।
1: जिल्लागत हिसाबमा छुट्याउन सकिने अवस्था छ कि छैन?
0: जिल्लागत हिसाबमा चाहिँ अहिले फाइनल भइसकेको छैन, हामीले कार्ययोजना स्वीकृति गरेर पब्लिस गरेपछि त्यो पछि नै फाइनल हुन्छ। बढी चाहिँ अब लुम्बिनीमा बढी भनिएपछि लुम्बिनीका धेरै जस्ता जिल्लाहरू सबै पनि पर्न सक्ने भयो होइन।
1: कस्तो खालको जोखिम चाहिँ अलिक बढी हुन सक्ने सम्भावना देखिएको छ, जस्तो बाढी पहिरो चट्याङ भयो होइन?
0: यहाँले भने जस्तै अब जुन यो प्रदेशहरूमा जिल्लागत रूपमा हेर्दा पनि हामीले ओभरअलमा चाहिँ हाम्रो तिनवटा पहाडी हिमाली र तराई क्षेत्रको अलिकति फरक किसिमको विपद हुने गर्छ र त्यसमा बाढी र पहिरोको हिसाबले चाहिँ पहाडी क्षेत्रमा चाहिँ विशेष गरी अझ पहिरो र बाढी पनि आउन सक्ने भने मधेसमा चाहिँ बाढी र डुबानको समस्याहरू र त्यो सँगसँगै अब अलिकति पानी कम परेर त्यही मनसुनकै समयमा पनि ड्राउट अलिक सुक्खाको समस्या पनि तराई
1: खडेरीको
0: खडेरी पनि
1: गत वर्ष पनि तराई मधेसमा त खडेरीले धान रोप्न नपाएर धेरै किसान मारमा पर्ने देखिएको थियो। यो वर्ष पनि त्यो दोहोरिने सम्भावना
0: छ, तर यसको लागि हामीले फेरि छुट्टै कार्ययोजना अलि अघि नै यसको तयारी गरेर हामीले कार्यान्वयन चाहिँ आइरहेको छ। यदि यस्तै समस्या आयो भने पनि त्यही कार्ययोजना अनुसार नै हामीले काम गर्छौँ।
1: अब अलिकति तयारीको कुरा गरौँ। सरकारले गर्ने तयारी त थाहा नै छ, तर सरकार पुग्नुभन्दा अगाडि आफूले तयारी गर्नु पर्यो नि त। व्यक्ति आफै स्वयं तयारी अवस्थामा रहनु पर्यो। के गर्नुपर्छ त व्यक्तिले चाहिँ अब यो जुन मनसुन विपद छ, मनसुनजन्य विपदबाट जोगिनको लागि चाहिँ अहिले नै गर्नुपर्ने तयारी चाहिँ के छन्?
0: एकदम यहाँले राइट भन्नुभएको छ। अब विपद व्यवस्थापन चाहिँ एउटा हामी सबैको साझा जिम्मेवारी नै हो। एउटा निकाय एउटा व्यक्तिको मात्र सिङ्गल प्रयत्नबाट यो व्यवस्थापन त्यति सहज हुँदैन। तर अर्को विषय भनेको चाहिँ अब विपद भन्ने बित्तिकै यति धेरै सेन्सिटिभ हुन्छ कि गभर्मेन्टका आर्म्सहरू चाहिँ त्यहाँ पुग्नुभन्दा अगाडि नै उहाँलाई सपोर्ट चाहिसकेको हुन्छ कि। कोही व्यक्तिहरू त 5-10 सेकेन्डको वा आधा मिनट 1 मिनटको पनि सपोर्ट नपाएर पनि ज्यान जाने हुनसक्छ नि त। त्यस्तो अवस्थामा तुरुन्त कम्युनिटी होइन परिवार त्यहाँ वरिपरि जो हुनुहुन्छ उहाँहरूकै सपोर्ट नै सबभन्दा महत्त्वपूर्ण हुन्छ। त्यही भएर आम नागरिकहरू सबैले चाहिँ आफ्नो तर्फबाट चाहिँ एकअर्कालाई सहयोग गर्ने होइन, आफ्नो विपद कुन विपद पर्दाखेरि कसरी सजग रहने भन्ने विषयहरू जुन हामी प्राधिकरण लगायत विपद सम्बन्धन निकायहरूले विभिन्न श्रव्य दृश्य सामग्री मार्फत हामीले प्रचार प्रसार गरेका छौँ, त्यो विषयहरूमा पनि यहाँहरूले चनाखो भएर अलिक सचेत।
1: प्रचार प्रसार चाहिँ कहाँ हेर्ने त, कसरी हेर्ने?
0: त्यो प्रचार प्रसार यहाँहरूको एउटा मिडियम पनि भयो भने यस्तै हामीले आम सञ्चार माध्यमहरू पनि छ, सोसियल मिडियाहरू धेरै जसो सबै
1: सामाजिक सञ्जालहरूमा विपद व्यवस्थापन प्राधिकरणको त आफ्नै फेसबुक पेज पनि छ।
0: हामीले विभिन्न हाम्रो विभिन्न अब डिजिटल प्लेटफर्महरू छ होइन, सबै ती प्लेटफर्महरूमा यहाँले भने जस्तै फेसबुकमा होइन, भाइबरमा, युट्युबमा, टिकटकमा सबै हाम्रो प्राधिकरण पनि छ आफ्नो हाम्रो प्लेटफर्म। भने अरू जस्तै विपद सम्बन्ध निकाय सुरक्षा निकायहरू तिनटैको पनि आफ्नै प्लेटफर्महरू छ। त्यस्तै गरी स्थानीय पालिकाहरू प्रदेशहरूको होइन धेरै निकायहरू हुनुहुन्छ जो विपदमा आपद हुनुहुन्छ, उहाँहरूका आफ्ना प्लेटफर्महरू
1: निकायहरू के छन्? जस्तो
0: नजिकै स्थानीय पालिका भयो, ओडा स्तरमै पनि विपद समितिहरू हुन्छ होइन, त्यसो समुदाय स्तरका समितिहरू हुन्छन्, स्वयंसेवकहरू हुन्छन्, अनि त्यसपछि अब सिडिओ कार्यालयहरू भयो, डिडिएमसी त्यहाँ हुन्छ होइन, जिल्ला विपद व्यवस्थापन समिति हुन्छ, फेरि त्यही अनुसार आपतकालमा चाहिँ तुरन्त परिचालन हुने गरी चाहिँ जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र हुन्छ।
2: अर्घाखाँचीको दुर्गा फाँट कुरुलेमा बस दुर्घटना हुँदा 4 जनाको मृत्यु भएको छ भने 27 जना घाइते भएका छन्। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले किसानलाई आधिकारिक डिलरबाट रासायनिक मल खरिद गर्न अनुरोध गरेको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले माध्यमिक शिक्षा परीक्षामा नन ग्रेडिङ भएका विद्यार्थीलाई फेरि परीक्षाको तयारीको लागि कक्षा सञ्चालन गर्ने बताउनु भएको छ। सरकारले 2/3 बहुमतपूर्ण उपयोग गर्दै उत्तरदायी भूमिका निर्वाह गर्नको लागि प्रतिनिधि सभाका विपक्षी सांसदहरूले आग्रह गरेका छन्। आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा पानी पर्ने सम्भावना रहेको छ र आइसिसी क्रिकेट विश्वकप लिग 2 एकदिवसीय त्रिदेशीय श्रृङ्खलामा नेपाल स्कटल्यान्डसँग 2 रनले पराजित भएको छ। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। भोलि वैशाख 30 बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई म दीपक आचार्य पनि बिदा हुन्छु। नमस्कार, शुभरात्री।

उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN.
1: नमस्कार, संवाद श्रृङ्खला हेलो सांसदमा तपाईँलाई हार्दिक स्वागत छ. म लील प्रकाश चन्द. सामुदायिक सूचना नेटवर्क CIN-ले देशभरका सामुदायिक रेडियोहरूमा प्रसारण हुने गरी हेलो सांसद संवाद श्रृङ्खला उत्पादन तथा प्रसारण गर्दै आएको छ. विशेषत संसद र सांसदलाई जनताप्रति र जनतालाई संसद र सांसदप्रति उत्तरदायी बनाउने उद्देश्यले संवाद श्रृङ्खला हेलो सांसद उत्पादन तथा प्रसारण भइरहेको छ. आजको संवाद श्रृङ्खला हेलो सांसदमा हामीसँग दार्चुलाबाट निर्वाचित सांसद गणेश सिंह ठगुन्ना हुनुहुन्छ. यहाँलाई हार्दिक स्वागत छ भनेजी.
2: हस्, धन्यवाद.
1: निर्वाचित भएर आइसक्नु भएपछि फेरि आउने जाने दोहोरो चलिरहेको छ कि होइन, जितिसकेपछि आएँ अहिले यतितिर अल्झिनु परिरहेको छ भन्ने
2: छैन? म भर्खरै 4-5 दिन मात्रै भएको छ जिल्लातिर पुगेर. आज
1: जिल्ला गएर जितिसकेपछि काठमाडौँ आउनुभयो, त्यसपछि फेरि फर्केर जानु,
2: फर्केर पुनः भर्खरै आएछु.
1: के छ जनताहरूको अथवा मतदाताहरूको प्रतिक्रिया के छ तपाईँलाई? उहाँहरूले जिताउनु भयो, फेरि फर्किनु भयो, तपाईँ काठमाडौँ आउनुभयो, फेरि फर्केर जिल्ला जानुभयो, अहिले काठमाडौँ आउनु भएको छ. जसरी तपाईँले निर्वाचित हुँदै गर्दाखेरि तुरुन्तै देखि ल हामीलाई यस्तो चाहियो, यसरी गर्नु पर्यो भन्ने कुरा आइरहेको छ कि सुख शान्ति नै छ अहिले? त्यस्तो
2: ठिकै छ. अब जनताहरूको स्वाभाविक रूपमा अब चाहना हुने नै भयो. एउटा जनप्रतिनिधिबाट आफ्नो क्षेत्रको समग्र विकासको लागि पहल होस् भन्ने स्वाभाविक चाहना हुने नै हो. अब त्यो चाहना अनुसार जनताहरूले एउटा जुन आशा राखेका छन्, जुन विश्वास गरेका छन्, स्वाभाविक पनि हो र भए पनि रहेछ जनताहरूले.
1: तपाईँले निर्वाचनको बेलामा के गर्छु भन्नुभएको थियो र जितिसकेपछि खै तपाईँले यो गर्छु भन्नुभएको थियो गर्नु भएन भनेर गुनासो त अहिले नै आइ नै सकेको छैन होला कि कस्तो छ?
2: छैन, यसपालि मैले धेरै कुराहरू घोषणापत्र पनि बनाएको थिएन.
1: अघिल्लो पटक निर्वाचन लड्दाखेरि चाहिँ थियो, पहिले
2: अघिल्लो पटक चाहिँ थियो, यसपालि नयाँ घोषणापत्र थिएन. मैले अघिल्लो पटककै घोषणापत्रका केही कामहरू जो अधुरा थिए तिनीहरूलाई पुरा गर्छौँ भन्ने नै मेरो चाहिँ मुख्य एजेन्डा थियो.
1: जस्तै उदाहरणको लागि
2: 3-4 कुराहरू, खास गरेर अब विभिन्न किसिमका समस्याहरू. हाम्रो दार्चुला जिल्ला भौगोलिक रूपमा धेरै विकट छ. 61 वडाहरू छन्, चट्टानी भूभाग छ, बस्ती छरिएको छ, एकदम छरिएको बस्ती छ. एउटै वडामा पनि 2-3 दिन लाग्छ प्रत्येक घरधुरीमा पुग्नुको लागि वडामा. त्यस कारणले असङ्ख्य समस्याहरू छन् ती. कतिपय ठाउँमा घोरेटो बाटोको पनि नपुगेको स्थिति छ, कतिपय ठाउँमा खानेपानीको पनि अझै समस्या छ, सिँचाइको, सडकको, स्वास्थ्यको, सञ्चारको डाँडाकाँडा भावनाले जतिसुकै टेलिफोन टावर बनाए पनि अझ केही घरधुरीहरूमा पहुँच नहुनु नहुने स्थिति भौगोलिक कारणले. त्यस्ता समस्याहरू छन्, तिनलाई पनि आफ्नो आफ्नो समस्या सबैलाई ठुलो भयो हुनाले आम जनताले त्यही समस्याहरू पनि हल हुनुपर्छ भन्ने सानो घोरेटो बाटोदेखि लिएर सडकसम्मका कुराहरू पनि राखेका छन्.
1: तपाईँले त्यो चुनावको बेलामा गर्छु भन्नु भएको छ?
2: अब ती समग्र कुराहरू सम्बन्धित निकायबाट सबै मैले गर्छु भन्ने कुरा भएन. कुनै वडा स्तरीय कार्यक्रमभित्र समावेश गर्नुपर्ने, कुनै पालिका, कुनै प्रदेशदेखि लिएर यसमा पहल गर्ने, कोर्डिनेसन गर्छु भनेको छु म तिनको लागि, ती योजनाको लागि समन्वय गर्ने कुरा गरेका छु. मैले खास गरेर दार्चुला जिल्लाको समग्र विकासमा टेवा पुर्याउने मुख्य 1 दार्चुला तिङ्कर सडक छ, चिनको तिब्बत खास गरेर ताक्लागोट जोड्ने सडक हो. यो परापूर्वकालदेखि नै व्यापारिक रूपमा र धार्मिक रूपमा कैलाश मानसरोवर जाने सबभन्दा छोटो रुट हो. यसमा यसलाई यो सडकलाई

यो मेरो कार्यकालमा पूर्णता गर्दै यसलाई चाहिँ तिङ्करसम्म लिपुलेखसम्म पुर्याउँदै यसलाई सडक मात्रै होइन कि यसलाई चाइनासँगको व्यापार चीन भारत नेपाल त्रिदेशीय व्यापारको एउटा व्यापारिक बिन्दु बनाउने र कैलाश मानसरोवर त्यहाँबाट एकदम नजिक पर्छ कैलाश मानसरोवरलाई एउटा धार्मिक रूपमा चाहिँ यो रुटलाई धार्मिक रुटको रूपमा विकास गर्दै तिङ्करमा त हामीले अध्यागमन विभाग कार्यालय स्वीकृति गर्ने काम

0: तपाईं यति बेला सामुदायिक रेडियो रोल्पा सुन्दै हुनुहुन्छ।
1: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
2: राम्रो सँगसँगै बलियो, बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
1: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
2: हेर्नुस् काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे। तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौँ स्वास्थ्य समस्या निम्तने। पङ्खा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
1: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
2: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
3: अब बन्ने घर बस्न योग्य घर। युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
4: अब बुटवल चौराहा हस्पिटलमा कार्यरत हाड जोर्नी, नसा, युरिक एसिड तथा बाथरोग विशेषज्ञ डाक्टर मदन गेवाली जीवन अनमोल मेडिकल हल सुलिचौरो रोल्पामा।
5: मिति 2083 जेठ महिनाको 1 गते शुक्रबारका दिन
6: बुटवल चौराहा हस्पिटलमा कार्यरत हाड जोर्नी, नसा, युरिक एसिड तथा बाथरोग विशेषज्ञ डाक्टर मदन गेवाली आउनुहुने भएकाले निम्न रोग भएका बिरामीहरूले समयमै सम्पर्क गरी मौकाको फाइदा उठाउनुहोस्।
4: विशेषज्ञ डाक्टर द्वारा दिइने सेवाहरू: हात खुट्टा दुख्ने, झमझम गर्ने, पोल्ने, सुन्निने, हात खुट्टा माथि नजाने, ढाड दुख्ने, हिँड्न नमिल्ने, घुँडा दुख्ने, सुन्निने, घुँडामा पानी जम्ने, युरिक एसिड बाथ रोग, जोर्नीहरू बाङ्गो टिङ्गो हुने, कुहिना दुख्ने, सुन्निने, हात खुट्टाका औलाहरू दुख्ने, सुन्निने, गर्दन घाँटी दुख्ने, यताउता फर्कन गाह्रो हुने, निउरिन अप्ठ्यारो हुने, कुर्कुच्चा दुख्ने, सुन्निने, हात माथि उठाउन तथा पछाडि लैजान गाह्रो हुने, सड्किएको, नसा च्यापिएको, नसा फुटेको, शरीरमा गाठागोठी भएको र मासु पलाएको आदि बिरामीहरूले सम्पर्क गर्नुहोला।
7: हाम्रा दैनिक सेवाहरू: डिजिटल एक्सरे,
4: रगत सम्बन्धी जाँच,
7: दिसा पिसाब सम्बन्धी जाँच
4: र मुटुको ईसीजी भिडियो एक्सरे सेवा।
7: सम्पर्क जीवन अनमोल मेडिकल हल सुलिचौर रोल्पा।
4: थप जानकारीका लागि मोबाइल नम्बर 98511 83987।